0: पुरुषतर्फ 26 र महिलातर्फ 9 सहभागिता जनाएका थिए। अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो PFBS गोर्खा रेडियो हो।

टेलिभिजन शाखा चापागाईको यो निकै चर्चित गीत मध्येको एक हो र यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ टेक्नोलोजी ट्रेन्ड्स बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब प्रस्तुत छ आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिएला अनि प्रयत्न गर्दा पछिका लागि जग बसाउने मौका छ मेष राशि हुनेहरूको। वृष राशि, फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखा पर्न सक्छ अनि समय दिन नसक्दा काम रोकिएला। मिथुन राशि, मेहनतले राम्रो परिणाम दिलाउनेछ। तारिफ योग्य काम गर्दै मनज्ञ धन आर्जन गर्न सकिएला अनि विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कर्कट राशि, मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ अनि सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना छ। सिंह राशि, परिस्थितिवश फाइदा नहुने काममा अल्मलिनु पर्ला अनि श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ सिंह राशि हुनेहरूलाई। कन्या राशि, सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ने देखिन्छ अनि तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। तुला राशि, घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउनेछ अनि आफन्तसँग भेटघाट हुनेछ। वृश्चिक राशि, रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ अनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ वृश्चिक राशि हुनेहरूको। धनु राशि, अस्वस्थताले लक्ष्य अनुरूप काममा जुट्न नसकिएला अनि अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्ने देखिन्छ धनु राशि हुनेहरूको। मकर राशि, सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ अनि आफ्नो काम रोकेर अरूका लागि बुद्धि खर्चनु पर्ला। कुम्भ राशि, पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ अनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनज्ञ फाइदा उठाउन सकिएला। मीन राशि, अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिएला अनि अध्ययनमा धेरै समय दिन नसकिएला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सङ्गीतको नै पालो परेको छ। सुशान्त केसीको अब म यो गीत सुनाउँछु, गाजलु। इन्जोय।

0: EFVS गोरखा रेडियो।
1: ओ
2: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: EFPS

सागर आलेको लास्ट सो निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय बिहानको 8:23 गएको छ ब्रुनाईमा र हामी कार्यक्रमको दोस्रो घण्टामा छौँ. यतिखेर दोस्रो घण्टामा अब पालो परेको छ आजको डेली सप्लिमेन्टको. हरेक दिन भिन्न भिन्न विषयवस्तु हामी उठान गर्ने गर्दछौँ. आज बिहिबार परेकाले हामी टेक्नोलोजी सम्बन्धी चर्चा गर्नेछौँ, टेक्नोलोजी ट्रेन्ड्समा. आजका दिनसम्ममा एकदमै ट्रेन्डिङमा परेका टेक्नोलोजी के छन् त? सबभन्दा पहिला आर्टिफिसियल इन्टेलिजेन्सको रेभोल्युसन, एआई रेभोल्युसन. पक्का भन्ने नै हो भने रेभोल्युसनै भएको छ आर्टिफिसियल इन्टेलिजेन्सको. अनि हामीलाई साधारण जनसाधारणलाई भनौँ, अब एक हिसाबले ग्राहक भनौँ, ग्राहकलाई मोर एक्सेसिबल भएको छ आर्टिफिसियल इन्टेलिजेन्स आजका दिनहरूमा. र आर्टिफिसियल इन्टेलिजेन्स थुप्रै इन्डस्ट्रीहरू, हेल्थ केयर, फाइनेन्स, रिटेल आदिमा इन्टिग्रेट गर्न थालिएको छ र यसले धेरै सहज बनाएको छ काम कारबाही. अनि जेनेरेटिभ एआई यसमध्ये पर्टिकुलरली नोटेबल छ, किनभने जेनेरेटिभ एआईको प्रयोग दिनानुदिन बढिरहेको छ. नयाँ आइडियाज निस्किराखेका छन्, नयाँ कन्टेन्टहरू हामीले पाइरहेका छौँ र यस्तो कन्टेन्ट क्रिएट गर्न जेनेरेटिभ एआईले मद्दत पुर्याएको छ. अर्को छ क्वान्टम टेक्नोलोजी. क्वान्टम कम्प्युटिङ अहिले यो क्षेत्रमा भनौँ धेरैभन्दा धेरै इन्भेस्टमेन्ट भइराखेको छ अनि विकास पनि भइराखेको छ र मुख्य फोकस नयाँ रिसर्च पोटेन्सियलहरूलाई उजागर गर्ने, कसरी अनलक गर्ने, त्यसमा बढी केन्द्रित छ. र क्वान्टम टेक्नोलोजी एकदमै एडभान्स्ड र हेभी ड्युटी, एकदमै बिग इन्डस्ट्रियल स्केस, इन्डस्ट्रियल स्केलको कम्प्युटिङलाई हामी क्वान्टम कम्प्युटिङ भन्छौँ र अहिले यो टेक्नोलोजी धेरै हाबी भएको छ. अर्को छ सस्टेनेबल टेक. हामी जुनसुकै कुरा गर्दाखेरि पनि सस्टेनेबल छ कि छैन भनेर 360 डिग्रीज हेर्नुपर्ने हुन्छ र भविष्यमा लामो समयसम्म दिगो रहन्छ कि रहँदैन भन्ने त्यो सबैको ध्यान त्यसमा पुगेको हुनुपर्छ र अहिले सस्टेनेबल टेक्नोलोजीमा मानिसहरूले ध्यान पुर्याइरहेका छन् र यसले एकदमै मोमेन्टम पनि लिइराखेको छ. नयाँ नयाँ इनोभेसनहरू आएका छन्, जस्तै अहिले सानो एउटा उदाहरण, सोलर प्यानलहरू एकदमै अफोर्डेबल र एफिसियन्ट हुन थालेको छ र सोलर प्यानलको कुरा गर्दाखेरि युकेमा पनि विभिन्न घरहरूमा अफर आउने गर्दछ समय समयमा र तपाईँले सोलर प्यानलको अफर ओके भन्नुभयो भने तपाईँको घरमा माथि रुफमा सोलर प्यानल जोडिदिन्छ. तर त्यसका केही नियमहरू पालना गर्नुपर्ने हुन्छ. तपाईँको घरमा प्रयोग हुने एनर्जी कति प्रतिशतले तपाईँलाई अफ हुन्छ आदि इत्यादि त्यसमा तपाईँले जानकारी लिन सक्नुहुन्छ. तर त्यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो. यस्ता सस्टेनेबल टेक्नोलोजीका उपकरणहरू विभिन्न किसिमका छन्, नयाँ नयाँ इनोभेसनहरू भइराखेका छन् र भविष्यलाई अनि वातावरणलाई ध्यान दिएर र लङ्जेभिटीका लागि सबै ध्यान पुर्याउँदाखेरि अहिले सस्टेनेबल टेक पनि यो टेक जगतमा हावी भइरहेको छ. 5G नेटवर्क्स. हामीलाई जे पनि एकदमै चुस्त दुरुस्त चाहिन्छ, एकदमै फास्टर डेटा ट्रान्सफर, इम्प्रुभ्ड कनेक्टिभिटी चाहिन्छ, त्यो अहिले 5G नेटवर्कले इनेबल गरिरहेको छ र स्ट्रिमिङदेखि लिएर आएर स्मार्ट सिटिजको अवधारणा कुनै नौलो भएन अहिले. पहिले पहिले स्मार्ट सिटी ओहो के नहोला के होला जस्तै स्मार्ट होम भन्ने लाग्थ्यो, तर अहिले बिस्तारै हामी यसमा अभ्यस्त हुन थालेका छौँ र बढी से बढी प्रयोग हुन थालेको छ स्मार्ट अवधारणाको र त्यसका लागि
कनेक्टिभिटी र फास्टर डेटा ट्रान्सफरको आवश्यकता पर्दछ, जुन कुरा 5G नेटवर्क्सले प्रोभाइड गरिरहेको छ। हुन त अब हेर्दा हेर्दै 3Gबाट 4G, 4Gबाट 5G गइसक्यो, अब 6G आउने कुरो भइसक्यो। 5Gको नेटवर्किङमा जस अहिलेसम्म धेरैले फाइदा उठाइरहेका छन्। हुन त सबै देशमा सायद यो एक्सप्यान्ड भइ नसकेको पनि हुनसक्छ, तर पनि बिस्तारै बिस्तारै अघि बढ्दैछ। र अब अघि पनि भने 6Gको अवधारणा अगाडि आइसकेको अवस्थामा 5G अहिले एकदमै जताततै व्याप्त छ। र यी ट्रेन्डिङ टेक्नोलोजीहरूले गर्दाखेरि एकदमै अपर्च्युनिटीहरू धेरै उपलब्ध छन् र कम्पेटिटिभ एडभान्टेज हामी देख्न सक्छौँ। अनि विशेष गरी बिजनेसेसले एकदमै हेल्थी कम्पिटिसनको लागि अगाडि बढ्न सकिराखेका छन् र इन्डिभिजुअलहरूलाई पनि एकदमै अपडेटेड रहनको लागि फाइदा पुर्याएको छ। र अहिलेको यो लेटेस्ट डेभलपमेन्ट जुन भइराखेको छ टेक्नोलोजीमा, त्यसको असर यत्र तत्र सर्वत्र परिरहेको छ। आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब गीत सुनौ, शिव परियार र नीता आचार्यको स्वरमा रहेको यो गीत सुनाउँछु म, जिन्दगी सँगै जिउने हो।

जिन्दगी सँगै जिउने हो शिव परियार र नीता आचार्यले गाउनुभएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। वर्ल्ड कप 2026 सुरु हुने दिन आजको दिन हो, तर आज हाम्रो ब्रुनाईको समय आज होइन, हाम्रो भोलि पर्छ, किनभने फर्स्ट वर्ल्ड कप म्याच 11 जुन तर मेक्सिकोमा हुँदैछ र मेक्सिको भर्सेस साउथ अफ्रिकाको बिचमा हुने खेल त्यहाँ 3 बजे हुँदैछ दिनको। ठ्याक्कै 12 घन्टा अगाडि छौँ हामी र भोलि बिहान 3 बजे, बिहानको 3 बजे सुरु हुनेछ फर्स्ट म्याच यसपल्टको वर्ल्ड कपको। हुन त 3 बजे उठेर त हेर्न त अलि सम्भव भएन ब्रुनाईमा, तर पनि तपाईँको आफ्नै टिम एकदमै सपोर्ट गरिराखेको टिम खेल्दैछ भने त क्या हो कसो हो भन्न सकिन्न। समय निकालेर अर्ली बेडमा गएर हुन्छ कि त्यो मिलाउन सकिन्छ, तर 3 बजे मेक्सिको भर्सेस साउथ अफ्रिका ब्रुनाईको समय 3 बजे भनेको हुँ भोलि, र वर्ल्ड कप 11 तारिक सुरु हुने हो आज, तर हामी एकदमै पूर्वमा भएका कारण आज हुँदैन, भोलि मात्रै हुन्छ। खुसी देख्छु तिमी आज, दि एज ब्यान्डको गीत अब हामी सुन्छौँ।

0: यो PFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

बुझ्छु तिमीलाई समृद्धि राईको मिठो गीत। आज ब्रिटिश फोर्सेस प्रणालीमा न्यू अराइभल्स इन्डक्सन ब्रिफ छ, याद गर्नुहोला। 9 बजे सुरु हुन्छ, अब धेरै बाँकी छैन समय, झन्डै 14 मिनट मात्रै बाँकी छ, त्यसतर्फ लागिहाल्नुहोस्। जो नयाँ हुनुहुन्छ, भर्खरै प्रणाली आउनु भएको छ, उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ। 9 देखि 12:30 बजेसम्म केही लामो छ, तर यो ब्रिफ म्यान्डेटोरी ब्रिफ हो। तपाईँहरूले धेरै जानकारी पाउनुहुनेछ यो ब्रिफ मिलिसकेपछि। चिट च्याट कम्युनिटी सेन्टरको मेन हलमा हुनेछ 9 देखि 12:30 बजेसम्म, र बिएफपिएसका तर्फबाट हामी पनि आउँदैछौँ। र नयाँ जो आउनुभएको छ उहाँहरू सबै भेला हुनुपर्नेछ यो ब्रिफका लागि, र डिपार्टमेन्टल रिप्रेजेन्टेटिभहरू आएर, ब्रिटिश फोर्सेस ब्रुनाईका सबै डिपार्टमेन्टका रेपहरू आएर आफ्नो आफ्नो डिपार्टमेन्टको विषयमा विस्तृत जानकारी गराउनुहुनेछ। यो नवागन्तुक सदस्यका लागि अत्यन्तै उपयोगी हुनेछ, नछुटाउनुहोला। हुन त म्यान्डेटोरी ब्रिफ हो, यदि म्यारिड अकम्पनी टुरमा हुनुहुन्छ भने हस्बेन्ड एन्ड वाइफको उपस्थिति अनिवार्य छ। 9 बजे सुरु हुन्छ बिएफबी न्यू अराइभल्स इन्डक्सन ब्रिफ।

The Craze Darjeeling को अधुरो सपना मिश्र गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको पनि अन्ततिर आइपुग्यौँ र दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु. हर्क्युलिस बस्नेतको एउटा गीतबाट खुला आकाश भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि कार्यक्रमको तेस्रो घण्टामा हाम्रो भेट हुनेछ. अहिलेको लागि स्वीकार्नुहोस् हर्क्युलिस बस्नेतको यो गीत खुला आकाश.

0: हिन्दूको हिमालय क्षेत्रमा यो वर्ष औसत भन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ।
1: छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले अध्ययन प्रकाशित गरेको हो। अध्ययनले भूटान, भारत, नेपाल र पाकिस्तान लगायत मुलुकमा औसतभन्दा कम वर्षा हुने तथा क्षेत्रका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरेको छ। यसको बावजुद विज्ञहरूले आकस्मिक बाढी, पहिरो तथा अन्य जोखिमको सम्भावना उच्च रहने बताएका छन्। कमजोर मनसुन भए पनि छोटो अवधिको अत्यधिक वर्षा अझै ठूलो चिन्ताको विषय भएको इसिमोडका जलविज्ञ मनिष श्रेष्ठले बताउनुभयो। अनियमित वर्षा र तापक्रमको बढ्दो संयोजनले एउटै मौसममा खडेरी र बाढी दुवैको जोखिम बढाउने अनुमान गरिएको छ। प्रतिवेदनले खाद्य उत्पादन, जलस्रोत र ऊर्जा प्रणालीमाथि बढ्दो दबावका साथै ग्रामीण र सहरी दुवै क्षेत्रमा बढ्दो संवेदनशीलतालाई पनि औँल्याएको छ।
0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। हिजोबाट गतिरोध हटेको संसद बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज छलफल जारी रहनेछ। आउँदो आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल जारी रहने भएको हो। बैठकमा आजै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। ताप्लेजुङमा प्रदेश स्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ। आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आउँदो असार 12-13 गते महोत्सव सञ्चालन गरिने भएको हो। महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङुहाङका अनुसार महोत्सवले अलैँची खेतीको प्रवर्धन, उत्पादन वृद्धि तथा बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवमा अलैँचीका बोट बिरूवा तथा फलको प्रदर्शनी, अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी, बगानको अवलोकन लगायत कार्यक्रम समावेश गरिएको समावेश गरिएका छन्। हिमाली जिल्ला ताप्लेजुङ नेपालकै प्रमुख अलैँची उत्पादन क्षेत्र मानिन्छ। मुगलिङ मलेखु सड़क खण्डका चार पुल आगामी असारमा सञ्चालनमा आउने भएका छन्।
1: नागडुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरी खोला, चिरौंदी खोला, गोमती र हुगदी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि छ। समग्रमा 90% भन्दा बढी काम भएकामा सोही खण्डको हुगदी र चरौदी खोलाको पुल निर्माणाधीन छ। अलकत्राको मूल्य बढेर आउन छाडेपछि काम रोकिएको थियो। सड़क निर्माणको काम 43% सम्पन्न भएको छ। निर्माण कम्पनीले 4,80,59,00,000 यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको छ।
0: अमेरिकी सेनाले इरानमाथि नयाँ आक्रमण शुरू गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भीषण आक्रमण गर्ने बताएपछि यो खबर आएको छ। हर्मुज जल घाटीमा सैनिक हेलिकप्टर खसालिएपछि ट्रम्पले बदला लिने बताउनु भएको थियो। अमेरिकी सेन्ट्रल कमाण्डले इरानले गरेको आक्रमणको जवाफमा बहु निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। केसम, बन्दार, अब्बास, सिरिम लगायत इरानका शहरमा विस्फोटका आवाज सुनिएका छन्। यी घटना अघि हर्मुज जल घाटीमा इरानी सेनाले दुई जहाजमा हमला गरेको छ। नर्दर्न आयरल्याण्डको बेलफास्टमा लगातार दोस्रो रात पनि प्रदर्शन भएका छन्। आप्रवासनको विरोधमा भइरहेका प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको छ। सुडानी शरणार्थीले छुरा प्रहार गरेको घटना अदालतमा पुगेका बेला प्रदर्शन भएका छन्। पीड़ितले एउटा आँखा गुमाएका छन् भने पीड़ितका आफन्तले प्रदर्शन रोक्न आह्वान गरेका छन्। स्काईका टम पार्मेन्टर प्रदर्शन स्थल पुग्नु भएको छ।
2: Stones, bricks, missiles, fireworks going off, fire is being set. We saw the water cannon deployed and we've seen the police use plastic bullets.
0: मुलुकका केही स्थानमा आज वर्षाको सम्भावना छ। आज मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभाग अनुसार दिउँसो मुलुकभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, छट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र छट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS, Gorkha Radio.

हामी कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गरिसकेका छौँ र यो घण्टामा यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन् तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

तिम्रो मेरो सम्बन्ध दिपेन राणा मगरको गीत. ब्रिटिश फोर्सेस बनाईवासीका लागि जब अपर्च्युनिटी. बीएफएस गोर्खा रेडियोलाई एकजना ट्रेनी गोर्खा रेडियो प्रेजेन्टरको आवश्यकता परेकाले हामीले विज्ञापन गरेका छौँ केही दिन भयो र आज अन्तिम मिति हो अप्लाई गर्नका लागि. याद गर्नुहोला, यदि तपाईँ ब्रिटिश फोर्सेस बनाईवासी हुनुहुन्छ, तपाईँको स्पोकन अनि रिटन नेपाली र इङ्ग्लिस दुवै एकदमै राम्रो छ, क्लियर कन्फिडेन्ट भोइस छ, प्रेजेन्टेसन स्किल्स राम्रो छ, एकदमै क्रिएटिभ हुनुहुन्छ, अनि तपाईँलाई म्युजिक र स्टोरी टेलिङ सम्बन्धी एकदमै इच्छा छ त्यस सम्बन्धी केही गर्नका लागि, अनि सोसल मिडियाको प्रयोग एकदमै राम्ररी गर्न जान्नुभएको छ र प्रोग्राम मेकिङ रिसर्चिङ र इन्टरभ्युइङको लागि एकदमै इच्छुक हुनुहुन्छ भने, अनि साथमा तपाईँको ड्राइभिङ लाइसेन्स पनि छ भने, तपाईँ यो पदका लागि एकदमै काबिल हुनुहुन्छ. त्यसो हो भने ढिला नगरिकन अप्लाई गरिहाल्नुहोला. आज अन्तिम मिति हो. आजको दिनसम्म प्राप्त सबै एप्लिकेसनलाई हामी समावेश गर्नेछौँ र 15 तारिक आउँदो 15 जुनका दिन अन्तर्वार्ता र केही एप्टिच्युड टेस्टहरू हुनेछन्, भोइस टेस्ट आदि इत्यादि. त्यसको लागि तयार रहनुहोला जसले अप्लाई गर्नुभएको छ अनि गर्ने क्रममा हुनुहुन्छ भने. आज अन्तिम मिति हो ट्रेनी गोर्खा रेडियो प्रेजेन्टरका लागि अप्लाई गर्ने र नसुक्नुहोला. यदि इच्छा छ भने त्यत्तिकै बसिरहनु भन्दा केही गरेको राम्रो भन्ने हाम्रो पनि मान्यता हो. त्यही भएर आउनुहोला, आज अन्तिम दिन अप्लाई गरिहाल्नुहोस्. अब सुनौ मेरो कान्छा ट्रिसा प्रधानको.

0: रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।

सञ्जीव सिंहको बडो मिठो गीत तिमीरा म सुनिरहनु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी कार्यक्रमको तेस्रो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बिहानको 9:27 गएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा च्यारिटी हर्स रेस नाइट हुँदैछ आउँदो 12 जुनका दिन। चिटच्याट कम्युनिटी सेन्टरको ढोका खुल्नेछ दिनको 4:30 र बेलुकी 6 बजेदेखि सुरु हुनेछ इभेन्ट। चिटच्याट कम्युनिटी सेन्टरमा हो र यो च्यारिटी इभेन्ट हो। हर्नबिल स्कुल र ट्री टप्स नर्सरीका लागि अर्थ सङ्कलन गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम हो यो। टिकट दर $10 लाग्छ। $10 तिरेपछि त्यसमा खानेकुरा समावेश गरिएको छ अनि एउटा टिकट प्राइज ड्रको टिकट पनि त्यसमा समावेश छ। त्यसर्थ त्यति महँगो पनि छैन, तपाईँ मजाले इन्जोय गर्न सक्नुहुन्छ। र त्यसका अलावा टेबल बुक गर्न चाहनुहुन्छ भने भिआइपी एरियामा $50 8 जनाको सिट भएको टेबल पनि बुक गर्न सक्नुहुन्छ तपाईँले। र भोलि हुने कार्यक्रम हो यो, अझै पनि मौका छ, नचुकाउनुहोला। ड्रेस कोड यसमा खासै तोकिएको छैन भन्दा पनि हुन्छ। कम्फर्टेबल अटायर भनेर भनिएको छ अनि फ्यान्सी ड्रेसलाई इन्करेज गरिएको छ। तपाईँ एकदमै आफ्नो खुसीको रमाइलो लुगा लगाएर जान सक्नुहुन्छ अनि $10 प्रति व्यक्ति हो एन्ट्री फी। अनि बेलुकी 6 बजे कार्यक्रम सुरु भइहाल्छ, ढिला नगर्नुहोला, अलिकति अगाडि जानुहोस्। 5:30 बजेतिर जानुभयो भने ठिकठाक हुन्छ। च्यारिटी हर्स रेस नाइट ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि भोलि शुक्रबारको दिन ढोका खुल्ने समय चिटच्याट कम्युनिटी सेन्टरको 4:30 बजे।

0: BFBS Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

को छ र जॉन राईको गीत हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ यतिखेर र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा कार्यक्रमको यो तेस्रो घण्टा हो ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि अब 20 मिनट बाँकी रहेको छ अब एक दुईवटा घरायसी कुरो गरौँ घरमा खानेकुराहरू तपाईँले स्टोर गर्नुहुन्छ किनेर ल्याउनुहुन्छ सुपर मार्केटबाट अनि त्यो सामानको एक्सपायरी डेट पनि तपाईँ समय समयमा हेर्ने गर्नुहुन्छ होला सायद कतिले मिस गर्नुहुन्छ अथवा बेस्ट बिफोर डेट हेरेर हामी फाल्ने अथवा राख्ने गर्छौँ तर खानेकुरा हरेक खानेकुरा फरक फरक अवस्थामा स्टोर गर्न सकिन्छ कतिलाई 2-3 वर्षसम्म राख्न सकिएला जस्तै अब स्पाइसेसको कुरा गरौँ तपाईँले बेसार अथवा टर्मरिक किनेर ल्याउनु भएको छ भने जब तपाईँ ओपन गर्नुहुन्छ त्यसलाई सिल्ड एन्भलपमा एन्भलप होइन सिल्ड प्लास्टिक कन्टेनरमा राख्नुहुन्छ भने तपाईँले 2-3 वर्षसम्म पनि त्यो चलाउन सक्नुहुन्छ टर्मरिक पाप्रिका आदि आदि अरू ग्राउन्ड स्पाइसेसमा जिराको धुलो आदि इत्यादि पनि पर्दछन् ती सबै मसलाहरू यदि तपाईँले एकदमै सेक्योरली सिल गरेर राख्नुहुन्छ भने त्यो 2-3 वर्षसम्म चल्छ तर ओपन कन्टेनरमा राख्नुहुन्छ भने त्यो सायद लामो समयसम्म नजाला नट्स एन्ड सिड्स अब अचेल हामी हेल्थ कन्सियस छौँ र समय समयमा स्न्याकिङ गर्दाखेरि नट्स एन्ड सिड्स खाने गर्दछौँ त्यो राम्रो पनि हो तर जस्तै तपाईँले नट्स किनेर ल्याउनु भएको छ आमन्ड्स अनि अन्य ब्राजिल नट्स र पिकन नट्स आदि आदि थुप्रै किसिमका असोर्टेड नट्स किनेर ल्याउनुहुन्छ त्यो खोल्ने बित्तिकै झन्डै 1-2 महिना राख्नुभयो भने त्यत्तिकै खुलै अर्कै खालको एउटा स्मेल आउँछ त्यसबाट तेलीय गन्ध आउँछ जस्तै ओखर हो भने ओखरको अर्कै गन्ध आउँछ अनि तपाईँलाई खान कस्तो कस्तो लाग्छ अप्ठ्यारो लाग्छ अनि अलि भिन्दै खालको गन्ध भएको हुनाले खाँदाखेरि टेस्ट पनि राम्रो हुँदैन त्यस्तो अवस्थामा तपाईँले राम्ररी स्टोरेज नगरेको भन्ने बुझियो यदि त्यसलाई लामो समयसम्म राख्न चाहनुहुन्छ फ्रेस नै राख्न चाहनुहुन्छ भने तपाईँको प्यान्ट्रीमा यदि सिल खोलिसक्नु भएको छ भने त त्यसलाई छिटो खानुपर्ने भयो कि चाहिँ त्यसलाई रिसिल गरेर फ्रिजरमा राख्नु पर्यो माफ गर्नु होला फ्रिजरमा होइन रेफ्रिजरेटरमा नर्मल फ्रिज कम्पार्टमेन्टमा राख्नुभयो भने 1 वर्षसम्म त्यो फ्रेस नै हुन्छ भनेर भनिएको छ जब तपाईँले बाहिरबाट त्यो प्याकेजिङ खोल्नुहुन्छ खोलेर अब केही खानुभयो त्यसलाई फेरि रिसिल गरेर अर्को एउटा जिप लकमा भनौँ सिल गरेर फ्रिजमा राख्नुभयो भने त्यो 1 वर्षसम्म पनि फ्रेस नै हुन्छ भनेर भनिएको छ त्यसर्थ तपाईँले नट्स एन्ड सिड्स तुरुन्त फाल्ने डिस्कार्ड गर्ने नगर्नुहोला बरु सुरुमै अलिकति बुद्धिमानी लगाएर त्यसलाई चाहिँ अब जिप लकमा राखेर रा, फ्रिजमा हालिहाल्नुहोस् लामो समयसम्म रहन्छ सिरियल्स तपाईँले घरमा सिरियल्स ल्याउनुहुन्छ खानका लागि झन्डै 3 महिनापछि त्यो एकदमै अर्कै खालको त्यसको गन्ध आउन सुरु गर्छ र स्वाद पनि त्यसबाट हराउँदै जान्छ त्यसले गर्दा यदि सिरियल ल्याउनुहुन्छ भने त्यसलाई फेरि सिल्ड बक्समा राख्नुहोस् 1 वर्षसम्म चल्छ भनेर भनिएको छ 1 वर्षसम्म फ्रेस नै हुन्छ अरे यस्ता सानातिना कुराहरूको असावधानीले हाम्रो खर्च बढ्ने हो तपाईँले
दुःख गरेर कमाएको पैसा अब घरमा खानेकुराहरू किनेर ल्याउनुहुन्छ, त्यो खानेकुराहरू खान नपाई फाल्नु पर्यो भने त्यहाँभन्दा नराम्रो के हुनसक्छ। त्यसैले अलिकति घरको फाइनेन्सिङ मिलाउनका लागि पनि त्यस कुरामा ध्यान दिनुपर्ने हुन्छ, खानपानको एक्सपायरी डेटहरू याद गर्ने अनि धेरै सामान नकिन्ने। एउटै खालका धेरै सामानहरू किनेर ल्याउनु भयो भने एकैचोटि सबै एक्सपायर हुने गर्दछ, त्यो पनि युक्तिसङ्गत होइन। त्यसैले चाहिने मात्रामा अलिकति एउटा जस्तो स्पेयर अथवा दुईवटा जस्तो स्पेयर ल्याएर राख्नुभयो भने ठिकै होला, तर एक कार्टनै ल्याएर राख्नुहोस् अनि भनेको त्यो एक्सपायरी डेटभित्र खान सक्नु भएन भने सबै फाल्नुपर्छ, कुनै अर्थ हुँदैन, तपाईँको पैसा पनि फजुल खर्च भएर गयो, त्यसो नगर्नु होला। अब गीत सुनौ सबिन राई एन्ड द फेरोको मलाई हेरा।

Prisol Nepali featuring Young Wave, तिम्रो साथ. हामी प्रभातकालीन आवाज कार्यक्रमको आजको यो संस्करणको अन्ततिर आइपुगेका छौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँटेको छ. जाँदा जाँदै सज्जा चौलागाईको एउटा गीत सुम्पन्छु आँखा भरि र यो गीत इन्जोय गर्दै गर्नुहोला. त्यसपछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई. म भने बिदा हुन्छु. भोलि बिहान ठिक 7 बजे भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते. बाई बाई.

0: आगामी दुई दिन लुम्बिनी बागमती र मधेस प्रदेशका दक्षिणी भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद विनोद पोखरेलले भारी वर्षा गराउने वातावरण अनुकूल बनाउने बादल पछिल्लो 10 घण्टादेखि लागिरहेको जानकारी दिनुभएको हो। भोलि र पर्सि मुलुकका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबका केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जुन 4 मा मनसून प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ। मुलुकका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबैजसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकामा राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने महाशाखाको भनाइ छ। गएको 6 घण्टामा सबैभन्दा बढी मधेस प्रदेशको 12 मा 63.4 मिलिमिटर वर्षा भएको छ। यस्तै चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायत ठाउँमा मध्यम वर्षा भएको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। लगातारको अवरोधपछि विपक्षी दलका सांसदहरू बजेटमाथिको छलफलमा सहभागी भएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक नरोक्ने संकेत दिएपछि विपक्षी दलका सांसदहरू बजेटमाथिको छलफलमा सहभागी भएका हुन्। सांसद प्राध्यापक डाक्टर पुष्प कणेलले कर संकलनमा यसअघि असफल भएका अभ्यास बजेटमा देखिएको टिप्पणी गर्नुभयो।
1: 1% थपले गर्दा यसले कर प्रणाली बन्ने होइन, कर प्रणाली बिग्रने हुन्छ र यो कर नतिर्नेलाई चाहिँ पुरस्कृत गर्ने र कर तिर्ने चाहिँ जो नियमित छ त्यो चाहिँ दण्डित हुने यो परम्परा यहाँ बस्छ। हिजोदेखि थुप्रै यस्ता प्रावधानहरू खारेज भएर कर फर्सेट आयोग ऐनै खारेज भएर यही विकृतिको कारणले गर्दा हामी अर्को स्थितिमा गएका थियौँ। यसपालि फेरि यसलाई उल्टाएर पुरानै ठाउँमा लैजानु भएको छ।
0: श्रम संस्कृतिका आर्यन राईले वैदेशिक रोजगारीको लागत शून्यमा झार्ने नारा यसपालि पनि आएको भन्दै आश्चर्य नलागेको बताउनु भयो।
2: हरेक लाखौं युवालाई थाहा छ शून्य लागतमा विदेश जानु पाइन्न, लाखौँ लाख रुपियाँ तिरेर विदेश गएका छन्। यस सम्बन्धी फेरि विशेष फ्री टिकटमा सरकारको धारणा के हो छिटो छानबिन गरोस् भनेर यो सदनमा मैले पटक पटक उठाएँ, आज म उठाउन चाहन्छु। वैदेशिक रोजगारमा जाने युवाहरूलाई शून्य लागत वास्तविकता हो कि यो भ्रम हो, यस सम्बन्धी थोरै यहाँ बजेट वक्तव्यमा पनि समावेश गरिएछ र सम्बन्धित मन्त्रालय यसमा ध्यान दिनुपर्छ लाग्छ।
0: जेठ 17 गतेको प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग राख्दै बैठक अवरोध हुँदै आएको थियो। नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट 4 रानीतालको कालीगण्डकी करिडोर सड़क खण्डमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। गैराती ढोरेनीबाट गैंडाकोटतर्फ आउँदै गरेको क्रेन ओह्रालो सड़कमा ब्रेक फेल भएर सड़कको बायाँ किनारको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ। दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन घरमै हाल मध्यविन्दु 11 बस्ने 25 वर्षका नीरज अश्रामी मगर, क्रेनमा सवार मध्यविन्दु 11 का 60 वर्षीय दिलबहादुर कुमाल, 27 वर्षीय निर्मल दराई, 52 वर्षीय पूर्णप्रसाद दराई, 53 वर्षीय अर्जुन बहादुर दराई र 50 वर्षीय अमर दराई घाइते हुनु भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेज पठाइएको छ। क्रेनमा क्षति भएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले परराष्ट्र सम्बन्धको मामिला पनि गलत प्रचारको शिकार भइरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रीको चीन भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव राईले मूलधारको पत्रकारिताले यसलाई रोक्न सक्ने बताउनु भएको छ।
3: कतिपय कुराहरू चाहिँ मिस इन्फर्मेसन र डिसइन्फर्मेसन्सहरू जस्ता कारणले एकातर्फ नागरिकलाई विश्वसनीय र भरपर्दो सूचना प्राप्त गर्न कठिनाई उत्पन्न भएको अवस्था पनि छ। यो अवस्थामा समयमा नै सही सूचना जनता समक्ष पुर्याउने जिम्मेवारी हामी सबैको रहेको छ। सही सूचना पुर्याउने सारथीहरू यहाँहरू नै हुनुहुन्छ।
0: सचिव राईले मन्त्री शिशिर खनालको भ्रमणले परम्परागत सम्बन्ध बलियो बनाउने विश्वास लिएको उल्लेख गर्नुभएको छ।
3: छिटै नै माननीय परराष्ट्र मन्त्रीज्यूले चीनको पनि भ्रमण गर्दै हुनुहुन्छ। चीनसँग हाम्रा परम्परागत र मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ। नेपालको विकास प्रयासमा छिमेकीहरूको सहयोग र सद्भाव महत्त्वपूर्ण रहन्छ।
0: चर्किएको तनावबीच तेहरानले हर्मुज जलमार्ग सबै प्रकारका जहाजका लागि बन्द गरिएको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमा हवाई आक्रमण गरेसँगै हर्मुज जलमार्ग बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अहिलेसम्मका खबरहरू नमस्कार।
4: हो।

0: SBS Gurkha Radio हो।
1: नमस्ते, शुभ प्रभात, गुड मर्निङ ब्रुनाईबाट श्रोता बीएफपीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो। प्रभातकालीन आवाजमा हुनुहुन्थ्यो केही समय अगाडिसम्म लाल शहीद दाजुको साथमा, भने अब मझेरी लिएर म धनराज राई आज पनि उपस्थित भएको छु। सदा जस्तै सन्चै हुनुहुन्छ, कुशलै हुनुहुन्छ, आरामै हुनुहुन्छ, हामी पनि यहाँ आरामै छौँ। भन्दाखेरि पनि यो मलाई चाहिँ घरिघरि रुगाले छिसिक छिसिक छिसिक छिसिक समय राख्ने बानीले छुन थालेको छ श्रोता। खै के भयो अचानक यो दुई दिन जस्तो सिँगान बग्ने, राल बग्ने, थाहा नपाउने फेरि त्यस्तो भएको छ। फेरि दुई दिन पछाडि गइहाल्छ, हाँच्छु मजाले आउँछ, पेटको मसल दुख्ने गरी नै हाँच्छु आउँछ, अनि त्यस पछाडि फेरि निको हुन्छ जान्छ। एक हप्ता दस दिन जति पछाडि फेरि पनि आउँछ। मलाई जस्तै तपाईँलाई पनि भएको छैन नै होला, नहोस् पनि यस्तो हुनु साह्रै नमजा, अप्ठ्यारो। मान्छेको छेउमा यसो कोही कोही बेला त थाहै नपाई सिँगान बजे बगेर तपाईँको लुगा तल टी सर्ट सर्टहरूमा झरिसकेको हुन्छ, मुखभित्र पनि पस्छ, कति नमिठो। हजुर, यो भयो मेरो व्यथा श्रोता। तपाईँहरू सुन्दै हुनुहुन्छ आज मझेरी कार्यक्रम बिहिबारको 11 जुन सन् 2026 सालको, र तदनुसार ज्येष्ठ 28 गते विक्रम सम्वत 2083 सालको कार्यक्रम हो श्रोता। आज हामीले साह्रै जोसिलो गीत ढाका टोपी सिरैमा भन्ने

सदा जस्तै हुने नै छन्। आशा गर्दछु तपाईँहरूले सदा जस्तै साथ र सहयोग दिनु नै हुनेछ। तपाईँहरूले हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ, गीत सङ्गीत मगाउन चाहनुहुन्छ, अनुरोध गर्न चाहनुहुन्छ, कसैका लागि समर्पण गर्न चाहनुहुन्छ भने हाम्रो कन्ट्याक्ट नम्बरहरू तपाईँलाई थाहा छँदैछन्। तैपनि एकपल्ट रिमाइन्डर 3224167 अनि 3220098 यो सिभिलियन लाइन हो। यी दुईवटा 00673 डायल गर्नुपर्ने हुन्छ ब्रुनाई बाहिरका श्रोताहरूले, र मिलिटरी एक्सटेन्सन चलाउनुहुने श्रोता जसको एक्सेस छ ब्रिटिस आर्मी क्याम्पमा जहाँ जहाँ हुनुहुन्छ संसारभर, त्यहाँबाट पनि तपाईँले हामीलाई सिधै डायल गर्न सक्नुहुन्छ 94193 3284 3284 मात्रै डायल गर्नुपर्ने हुन्छ यता ब्रुनाई ग्यारिजनका श्रोताले चाहिँ। इमेल मार्फत bfbsgorkha@bfbs.com सधैँ तपाईँहरूले चलाइराख्नु भएकै छ। कतिले चाहिँ फेरि यो bfbsको अर्को इमेल एड्रेसमा पनि पठाउनु हुँदो रहेछ, gorkhaservice@bfbs.com अथवा brunei@bfbs.com नि पठाउने गर्नुहुन्छ। त्यसो गर्नुभयो भने चाहिँ हुन त हामी चेक त गर्छौँ, त्यही पनि यता म्यासेन्जरहरूमा चाहिँ धेरै आइराख्ने गर्दाखेरि कोही बेला मिस हुँदो रहेछ कति श्रोताले पठाउनु भएको अनुरोधहरू, कतै प्रश्नका उत्तरहरू चाहिँ त्यतातिर जाने हुँदाखेरि मिस हुनुहुँदो रहेछ। त्यसैले गर्दाखेरि हुन त हामी रेगुलरली मोनिटर त गर्छौँ, तर फेरि त्यो भुलि गइँदो रहेछ, उता त्यो इमेलकोतिर चाहिँ ध्यानै जाँदैन रहेछ। त्यसको लागि चाहिँ अब के अरे bfbsgorkha@bfbs.com नै पठाउनको लागि, एउटै मात्र इमेल एड्रेसमा पठाउनका लागि मैले विनम्र अनुरोध गरेँ। अनि फेसबुक म्यासेन्जर मार्फत तपाईँहरूले सधैँ जस्तै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, ओइ सरिता सुन्यो डिएनएक्स फिचरिङ बिमला कणेल नेपाली जोसिलो गीतको प्रस्तुतिसँगै हामी अब केही बेर मौसम

को कुरा गरौँ। ब्रुनाईमा अहिले बिहानको 10:17 गयो श्रोता। 23 डिग्री सेल्सियस तापक्रम रहेको छ अहिले सेरिया ब्रुनाईमा, 29 डिग्री सेल्सियस अधिकतम तापक्रम। र आज दिनभरि जसो नै थन्डरी सावर्स एन्ड लाइट विन्ड भनिएको छ श्रोता, मेघ गर्जन सहित पानी पर्ने भनिएको छ। र सिमसिम मेघ गर्जन भन्दा पनि सिमसिम पानी चाहिँ परिरहेको छ, हिजो बेलुकीदेखि नै पानी परिरहेको अवस्था छ सेरिया ब्रुनाईमा। ब्रुनाई कन्या स्थानमा के कसो छ यसो चाहिँ जानकारी गराउनुहोस् है श्रोता, हामीलाई तपाईँहरूले सुनिराख्नु भएको छ भने। नेपालमा बिहानको 8:02 गयो। काठमाडौँ उपत्यकामा अहिले 18 डिग्री सेल्सियस तापक्रम रहेको छ भने 26 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा पनि आज दिनभरि जसो नै मेघगर्जन सहित वर्षा हुने अनि मन्द गतिमा नै हावा चल्ने पनि प्रक्षेपण गरिएको छ। अघि समाचारमा तपाईँले सुन्नुभयो, हिजोदेखि नै यो समाचारमा हामीले सुनिरहेका छौँ, नेपालका मौसमविदहरूले पूर्वानुमान गरिराख्नु भएको बङ्गालको खाडीबाट चाहिँ अब बर्सात पानी बोकेको बादल भनौँ न चाहिँ अहिले यात्रामा छ। अब त्यो 2-3 दिनमा नेपाल भित्रिने र मनसुन सिजन सुरु हुने भन्ने सङ्केतहरू रहेछन् तिनीहरू। अब तपाईँहरू नेपालमा अलिकति चाहिँ यात्रा, टाढाका यात्राहरू, जोखिमपूर्ण यात्राहरू नगर्दा नै राम्रो होला, अत्यावश्यक बाहेक। अब जानै पर्ने ठाउँमा त जानै पर्यो विभिन्न उपाय लगाएर, तर पनि यसो घुम्नकै लागि मात्रै हो भने चाहिँ तपाईँले यात्रा अलिक कम गर्नु सुझाउन चाहे मैले पनि मेरो व्यक्तिगत तर्फबाट पनि, किनभने यो सेफ सिजन अब सुरु सकियो भनौँ न श्रोता। बर्खा सिजनमा कहाँ कतिखेर भेलबाडी आउँछ, पहिरो जान्छ, बाटो ब्लक बन्द हुने, अनि कति गाडी पुरिने समस्याहरू हामीले देख्दै आएको, झेल्दै आएको, बल्ल बल्ल बाँचेकाहरू हामी भित्रै छौँ, कति धेरै छौँ, हाम्रा आफ्ना कथा पीडाहरू छन्। त्यही भएर मैले तपाईँहरूलाई यसमा अलिकति जोडिहालेँ श्रोता। बेलायतमा बिहानको 3:19 गयो, 10 डिग्री सेल्सियस रहेको छ लन्डनमा आज अहिलेको तापक्रम, र खुला आकाश छ, चाहिँ मन्द गतिमा हावा चलिरहेको अवस्था छ लन्डनमा। आज दिनभरिमा 15 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 16 डिग्री सेल्सियस अधिकतम तापक्रम प्रक्षेपण गरिएको छ, अनि भारी वर्षाका साथमा मध्यम गतिको हावा चल्ने मौसमी पूर्वानुमान गरिएको छ लन्डनका लागि। लन्डनका श्रोताहरू तपाईँहरूले पनि अब अलिकति सावधानी अपनाएर आफ्नो दैनिकी चाहिँ चलाउनु होला, काम जानुपर्ने, कामबाट आउनुपर्ने, ग्रोसरी सपिङहरू, होइन थुप्रै कामहरू हुन्छन्। अब वकिङ जानको लागि केही क्षणमा उठ्नुहुन्छ, पानी र हावाले गर्दा वकिङ आज तपाईँको मर्निङ रुटिनमा अलिकति डिस्टर्बेन्स होला कि यो मौसमी पूर्वानुमान मिलेको छैन, यसो सुन्दै हुनुहुन्छ भने जानकारी गराउनुहोस् है, मिलेको छैन, अहिले त चाहिँ खुला नै छ, आज त पानी परेको छैन भन्नुहोस् केही समय पछाडि। अहिले चाहिँ राति नै बिहानै एका बिहानै छ, झिसमिस हुन आँट्यो, तपाईँहरूले पनि दिनुहोस्। बेलायतका अन्य श्रोताहरू तपाईँहरूलाई पनि गुड मर्निङ अनि स्वागत छ आजको हाम्रो बसाइमा। अब मौसम पछाडि सोनम पाखरिन अनि मौसमी गुरुङलाई सुन्न जाउँ सानो एउटा कुरामा।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।
1: गुलाबी साडी

भियोमा ले बन्दै हुनुहुन्थ्यो, तिम्रो गुलाबी सारीले मार्यो हजुर, मनपर्ने मान्छेको जेले पनि मार्छ भन्ने चाहिँ यो गीतले प्रमाणित गर्यो श्रोता। अब गुलाबी सारीले मारिसक्यो भियोमाको आवाजमा, एउटा कुरा कल्पना गरौँ त श्रोता, हाम्रो खातामा यति धेरै पैसा छ कि हाम्रो के भन्नु, तपाईँको खातामा भनौँ, तपाईँले आफैले आफैलाई सोच्नुहोस् न, त्यहाँ यति धेरै पैसा छ कि खर्च गर्न थाल्नुभयो भने हरेक घन्टा मानिलिउँ 10-15 लाख डलर उडाउँदा पनि सबै पैसा सक्न चाहिँ 100 वर्षभन्दा बढी लाग्छ। अहिले संसारमा त्यस्तै चर्चा चलिरहेको छ श्रोता। विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्क, तपाईँले नाम पक्कै सुन्नुभएको छ, बिर्सन पनि नसकिने नाम हो श्रोता। उनी कन्ट्रोभर्सीमा पनि आउँछन्, उनी अन्टरप्रेनर हुन्, बिजनेसम्यान हुन्, बिजनेस टाइकुन हुन्, र अब बिलिनियरबाट चाहिँ उनीहरू पहिलो ट्रिलिनियर हुने संघारमा पुगेका रहेछन्। रमाइलो कुरा के छ भने नि श्रोता, उनको सम्पत्तिले धेरै देशको कुल अर्थतन्त्र बजेटलाई समेत उछिन्ने अनुमान चाहिँ गरिएको छ। विश्लेषणहरूका अनुसार उनको सम्पत्तिले लाखौँ घर, हजारौँ निजी जेट, विमान होइन, वा संसारका ठुला ठुला खेलकुद टोलीहरू समेत किन्न सक्ने अवस्था चाहिँ पुगिसकेको छ उनको। यसको मुख्य कारण चाहिँ के रहेछ भन्दाखेरि, उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सको सम्भावित ऐतिहासिक सेयर बिक्री, जसलाई चाहिँ यो सेयर मार्केटमा आइपिओ भनेर पनि भनिँदो रहेछ, इनिसियल पब्लिक अफरिङ, त्यो अब तपाईँहरू सेयरमा कतिको खेल्नुहुन्छ त्यो खेल्नुहुने श्रोतालाई थाहा होला, म जस्तो सेयर को पनि थाहा नहुने मान्छेलाई अब यो चाहिँ गुगल महाराजकै भर पर्नुपर्ने हुन्छ। तर यदि त्यस्तो योजना चाहिँ सफल भयो भने मस्कको सम्पत्ति 1 ट्रिलियन डलर नाग्न सक्ने चाहिँ अनुमान गरिएको रहेछ। तर यसमा याद राख्नुपर्ने कुरा के हो भने, यो पैसा ब्याङ्कको खातामा थुप्रिएको नगद भने पक्कै होइन श्रोता। अधिकांश सम्पत्ति उनको कम्पनीहरूको सेयर मूल्यमा चाहिँ आधारित रहेको रहेछ। त्यसैले सेयर बजार उक्लियो भने सम्पत्ति बढ्छ, ओह्रालो लाग्यो भने घट्छ पनि। अब अघि भनिहाले सेयर मार्केटमा खेल्नुहुने धेरै श्रोता हुनुहुन्छ, अब त्यो तपाईँहरूले बुझ्न केही पनि अप्ठ्यारो भएन। अब म जस्तोको लागि हो भने ए त्यसको सेयर बढेछ, धनी भयो, सेयर घटेछ, सक्यो, लखपतिबाट र सडकपति भएको पनि भन्नेहरू त्यसरी बुझ्छौँ हामीले चाहिँ, अब सेयरमा खेल्ने श्रोतालाई त यो केही जस्तो लाग्दैन। त्यसैले अहिले संसारभर एउटा प्रश्न, यो गत हप्ताको कुरा हो, अब हिजो र आज भित्रमा त के भयो मैले नि त्यसलाई फलोअप गरेको छुइनँ। प्रश्न चाहिँ के रहेछ भने, के मानव इतिहासले अब पहिलो आफ्नो ट्रिलियनियर चाहिँ देख्न लागेको हो? मान्छेहरू उत्सुक छन् श्रोता, तपाईँ हामी साधारण मान्छे मात्र होइन, यहाँ चाहिँ बिलिनियरको कुरा, मिलिनियरको कुरा आयो, उनीहरूले पनि यो चाहिँ अब सोच्न बाध्य, अब उनीहरूको त्यसमा पक्कै पनि केही न केही स्वार्थ त छ, तर पनि ट्रिलिनियर, अब ट्रिलिनियरमा कुरा गर्दाखेरि हिजो चाहिँ मैले एउटा प्रश्न तिर्सेको थिएँ, त्यसको अन्तिम छिनोफानो नगरी मैले कार्यक्रम सकेर हिँडेछु, र ठ्याक्कै आज सन्दर्भ पनि मिल्यो, हिजोको प्रश्नलाई आज मैले कन्टिन्यू गर्न चाहेँ। केही श्रोताहरूले उत्तर पठाउनु भएको छ, मिलेको छ भनेको थिएँ, नाम कसको मिलेको छ भनेर मैले चाहिँ ओपनली अनाउन्स गरेको थिइनँ। आजको अन्तिम बसाइसम्ममा म तपाईँहरू ककलले मिलाउनु भयो भनेर यसो मिलाउ के अरे चाहिँ तपाईँहरूलाई भन्ने कोसिस गर्नेछु, आज भने नबिर्सिने भन्ने छु। आज पनि हिजोकै प्रश्न कन्टिन्यू गरौँ। 1 ट्रिलियनमा एकका पछाडि श्रोता, एकका पछाडि चाहिँ 1 ट्रिलियनमा कतिवटा शून्य हुन्छन् तपाईँले गनेर भन्नुपर्ने हुन्छ। तपाईँलाई अर्को पनि त्यसमा अप्सन चाहिँ के दिन्छु भने, एकलाई पनि गन्नु भयो भने, एकका पछाडिका शून्यहरू त भए भए, शून्य मात्रै भन्नुभयो भने कतिवटा शून्य भन्नुपर्ने हुन्छ, एकलाई पनि गन्नु भयो भने जम्मा सङ्ख्या चाहिँ 1 ट्रिलियनमा डिजिट कतिवटा अङ्क भनौँ न, अझै सङ्ख्याभन्दा पनि अङ्क चाहिँ कतिवटा हुन्छन् 1 ट्रिलियनमा। अब त्यसरी एउटै प्रश्नलाई दुई भागमा मैले सजिलो पनि गरी तपाईँलाई सुनाउने चेष्टा गरेको छु। हामी समय समयमा यो प्रश्न रिपिट गरिने राख्नेछौँ।

रहरै छैन मायामा शाश्वत खड्का अनि ओसिन कार्कीले गाउनु भएको मिठो जोसिलो गीत सुन्यो श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरू विशेष गरी यो जो चाहिँ नेपाली राहदानीमा हुनुहुन्छ, हुन त गोर्खालीहरू प्राय हामी सबै राहदानी नेपाली नै हुन्छौँ, तैपनि कति चाहिँ अब अरू अन्य पासपोर्ट हुने यो विशेष गरी ब्रिटिस नेसनल ओभरसिजबाट भर्ती हुनुभएको छ उहाँहरूलाई त यो लागू भएन, उहाँहरूको अर्कै राहदानी हुन्छ। नेपाली पासपोर्ट रिन्युअल नवीकरण गर्ने समय आएको छ जस्तो लाग्छ भने अब 13 जुन शनिबारका दिन बिहानको 10 बजेदेखि मध्याहको 4 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ नेपाल एम्बेसी क्वालालम्पुरबाट चाहिँ स्टाफहरू आउनुहुनेछ ब्रुनाईमा, र ब्रुनाईको हाम्रो चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ उहाँहरूले यो कन्सुलर सर्भिस र राहदानी नवीकरण सेवा प्रदान गर्नु हुने भएको छ। र तपाईँहरूको पासपोर्टमा चाहिँ 4 ब्ल्याङ्क पेजेस भनिएको छ। 4 मतलब चाहिँ यहाँ के बुझ्नुपर्ने रहेछ श्रोता भने एक एक साइड दुई साइड गर्दाखेरि जम्मा 8 साइड पन्ना भनौँ चाहिँ खाली छ भने, बाँकी छ भने, अझै खाली पनि होइन बाँकी छ भने चाहिँ, अथवा अब आउने 18 महिनाभित्रमा चाहिँ मिति गुज्रिन्छ एक्सपायरी हुने छ भने तपाईँले राहदानी नवीकरणका लागि एप्लिकेसन दिन आवेदन दिन सक्नुहुन्छ। विभिन्न कागजपत्रहरू तपाईँहरूले तयार पार्नुपर्ने हुन्छ, पुरानो नागरिकता नेपालको नागरिकता चाहियो, अब नेसनल आइडेन्टिटी कार्ड एनआइसी छ भने त्यो पनि बोक्नु पर्यो लानु पर्यो तपाईँहरूले, र पुरानो पासपोर्ट त लानु नै पर्यो, त्यसका साथमा पासपोर्ट साइजको फोटो पनि त्यो आवेदन फारममा भर्नुपर्ने हुन्छ। त्यस्तो गर्नुलाई तपाईँलाई टाइम अझै पनि छ, त्यो गरिहाल्नुहोस्। र तपाईँहरूले चाहिँ शनिबार त्यहाँ स्टाफसँग गएर तपाईँहरूको बायोमेट्रिक लिने, तपाईँहरूको फर्दर के गर्नुपर्नेहरू उहाँले गर्नुहुन्छ, र तपाईँको पासपोर्ट घरमै त नभनौँ क्याम्पमा ड्रप हुन्छ, तपाईँहरू केएल लिन जान परिरहेन। अब हामी यङ वेभलाई सुन्छौँ, भाउ नखाऊ भन्दै हुनुहुन्छ, कसलाई किन र कसरी।

0: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: BFBS गोरखा रेडियो हो।

हुँदैन कसैको मुटु ढुङ्गाको सञ्जय किशोरले गाउनु भएको मिठो गीत सुन्यो श्रोता। मझेरी कार्यक्रममा हुनुहुन्छ तपाईँ र मझेरी कार्यक्रमको पहिलो घण्टामा छौँ हामी सबै भनौँ न श्रोता, अब तपाईँ मात्रै होइन म पनि छु। ब्रुनाईमा बिहानको 11 बज्नको लागि अब 14 मिनट बाँकी रहेको छ। यो समयमा एउटा छोटो जानकारी, जब भ्याकेन्सी चाहिँ हाम्रै बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको लागि नै हो र यो अनाउन्समेन्ट चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुभएका स्पाउज अनि डिपेन्डेन्ट दिदीबहिनी दाजुभाइहरू जो जो हुनुहुन्छ उहाँहरूको लागि हो। यदि तपाईँहरू चाहिँ काम खोज्दै हुनुहुन्छ र के गरौँ भन्ने सोचमा हुनुहुन्छ भने यो काम तपाईँका लागि हुनसक्छ। आज मध्यरात भनौँ न भरै 11 तारिकको मध्यरातसम्ममा तपाईँहरूले चाहिँ आफ्नो आवेदन पठाउनु होला कृपया। त यो ट्रेनी प्रेजेन्टर रेडियो प्रेजेन्टरको लागि हो, तपाईँलाई मजाले तालिम दिन्छ के कसरी कहाँबाट कतिखेर भन्ने कुराहरू तपाईँले केही पिर गर्नु पर्दैन। एप्लिकेसन बुझाउनुहोस्, एप्लिकेसन भन्दा पनि फारम भर्नुपर्ने केही पनि छैन, सजिलो छ। तपाईँले आफ्नो सिभी कभर लेटरहरू बनाउनुहोस्, रेज्युमी बनाउनुहोस्, तपाईँका एक्सपिरियन्सहरू के कस्तो छन् ती सबै बताएर हाम्रो स्टेसन म्यानेजर lal.shahi@bfbs.com आजको मध्यरातसम्ममा पठाइहाल्नु होला। धेरैजनाले पठाउँदै गर्नुभएको हामीले सुनिरहेका छौँ र अन्तिम समयमा पठाउनु भएर बा तपाईँ नै पो हुन सक्नुहुन्छ सेलेक्ट, के थाहा तपाईँ त्यस पछाडि हाम्रो सहकर्मी बन्न सक्नुहुन्छ। हामी बिस्तारै बिस्तारै सँगै सँगै सिक्दै सिकाउँदै चाहिँ तपाईँलाई पनि पोख्त बनाउनेछौँ। हामीले पनि हाम्रो कमी कमजोरहरूलाई ए यस्तो गर्दा ठिक हुने रहेछ भन्ने सिक्ने मौका पनि छ हामीलाई पनि। आउनुहोस्, अप्लाई गर्नुहोस् र एउटा एक्सपिरियन्स बटुल्ने मौका नगुमाउनु होला भन्न चाहे श्रोता। अब के भनौँ त, हामी गीत सुन्नतर्फै लागौँ। यो जबको लागि तपाईँले पक्कै पनि आफ्नो फाइनल स्टेटमेन्टहरू तयार पार्दै हुनुहुन्छ, चाहिँ प्रुफ रिडिङ गराउँदै हुनुहुन्छ आफ्ना श्रीमान श्रीमतीलाई चाहिँ, ओ बुढो ओ बुढी लो हेर त यो एकपल्ट फाइनल बुझाउनुभन्दा अगाडि भन्दै पक्कै हुनुहुन्छ ब्रुनाई गारिजनका विशेष स्पाउज अनि डिपेन्डेन्ट दिदीबहिनी दाजुभाइहरू। तपाईँ त्यसो गर्दै गर्नुहुँदा भावना सुन्न जाउँ विपुल छेत्रीको आवाजमा। यो विपुल छेत्रीको लेटेस्ट कन्ट्रिब्युसन हो म्युजिकमा।

साह्रै मिठो गीत विपुल छेत्रीले गाउनु भएको भावना, उहाँको लेटेस्ट प्रेजेन्टेसन हामीलाई श्रोता पक्कै मन पराउनु भयो तपाईँले पनि। यसो एउटा क्यालेन्डर हेर्दै थिएँ श्रोता, र नेपाली क्यालेन्डरमा त आज खासै त्यस्तो विशेष दिवसहरू केही रहेछ, राष्ट्रिय दिवसहरू केही पनि रहेनछ। अरू क्यालेन्डर हेर्दाखेरि चाहिँ इन्टरनेसनल लिङ्क्स डे भन्ने पत्ता लगाएँ श्रोता, र यो लिङ्क्स भनेको चाहिँ अब हामीले यो चितुवा वर्गमा पर्छ भनेर हामीले अलिअलि सुन्ने चाहिँ सुनेको तर त्यति थाहा नभएको, र यसको पनि दिवस हुँदो रहेछ। विशेष गरी यो युरोपमा चाहिँ पाइने जनावर रहेछ श्रोता, जुन 11 आजका दिन चाहिँ विशेष गरी यो युरोपका लिङ्क्स पाइने देशहरू स्पेन, फ्रान्स, जर्मनी, चेक रिपब्लिक र स्लोभानिया लगायतका अन्य देशहरूमा चाहिँ लिङ्क्स नामक यो जङ्गली बिरालो प्रजातिको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले चाहिँ आजको दिन यो लिङ्क्स डे मनाऊ भनेर स्थापना गरिएको रहेछ। लिङ्क्स आफ्ना ठुला कानका रौँ, तीक्ष्ण दृष्टि र एक्लै शिकार गर्ने बानीका लागि परिचित रहेछ श्रोता। सन् 2017 थ्री लिङ्क्स प्रोजेक्ट नामक युरोपेली संरक्षण परियोजनाले चाहिँ यो दिवसको आयोजना गरेको थियो र तत्पश्चात आजसम्म चाहिँ मनाउँदै आइरहेको रहेछ। वन विनाश, अवैध शिकार, सडक दुर्घटना र जलवायु परिवर्तनका कारण यसको चाहिँ अस्तित्व चुनौतीमा परेको कारणहरू देखाउँदै यो दिवस मनाउन थालेको रहेछ। यस्तै हामी जस्तो मानिसहरूलाई जनचेतना फैलाउन यसको संरक्षण गर्ने चाहिँ हेतुले यस्तो गरिएको रहेछ यो दिवसको लागि। विशेष गरी आइबेरियन लिङ्क्स चाहिँ विश्वका विभिन्न विश्वका सबैभन्दा दुर्लभ जङ्गली बिरालो मध्येको एक मानिँदो रहेछ श्रोता, र मैले के यसो हेरेको थिएँ कि गुगल महाराजमा कति प्रकारका लिङ्क्स हुन्छन् भनेर, चारवटा मुख्य प्रजाति रहेछन्, युरेजियन लिङ्क्स, क्यानाडा लिङ्क्स, आइबेरियन लिङ्क्स र बब क्याट। यी चारवटा मध्येमा चाहिँ आइबेरियन लिङ्क्स चाहिँ के अरे दुर्लभ मानिँदो रहेछ। हजुर, अब हामी कार्यक्रम प्रभातकालीन आयो श्रोता मझेरीको पहिलो घन्टाको अन्तिममा आइपुगिसकेका छौँ श्रोता। अब जाँदा जाँदै म तपाईँहरूलाई त्यो सानो गाउँको थुपदेन भुटियाले गाउनुभएको मिठो पुरानो गीत सुम्पदै कार्यक्रमको पहिलो घन्टालाई बिदाई गर्नेछु। त्यस पछाडि हामी फेरि दोस्रो घन्टामा भेट्नेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, र आजको प्रश्नको उत्तर मैले सोधेको थिएँ, त्यो प्रश्नको उत्तरहरू खोजेर यसो पठाउने जमर्को गर्दै गर्नुहोस् है।

0: परराष्ट्रमन्त्री श्री शिर खनालले चीनको भ्रमण गर्नुहुने भएको छ। मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको र भ्रमण तालिकाबारे छिट्टै जानकारी गराइने बताएको छ। वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालै मात्र भारतको 3 दिने औपचारिक भ्रमण गर्नुभएको थियो। संचारकर्मी संघको अन्तर्क्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल लगायत राज्यका सबै निकाय र संचार क्षेत्रको पनि एकमत हुनुपर्ने बताउनुभयो। त्यस्तै मन्त्री खनालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने लुम्बिनी फेलोसिप कार्यक्रमको शुरूआत गर्ने, भू रणनीतिक सम्मेलन आयोजना गर्ने, राहदानीको बायोमेट्रिकमा देखिएका चुनौतीलाई समाधान गर्ने लगायत योजना सुनाउनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट समयमै ल्याउन सहजीकरण गर्ने भएको छ। गएको आर्थिक वर्षमा 159 स्थानीय तहले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधिक गरेका थिएनन्। गएको साउन 12 गतेसम्म पनि 49 स्थानीय तहले बजेट पारित नगरेपछि मन्त्रालय आफै अघि सरेको छ। सहसचिवहरूको नेतृत्वमा 3 स्थलगत सहजीकरण टोली गठन गरिएको मन्त्रालयले जनाएको छ। टोलीहरूले स्थानीय तहमा पुगेर जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग छलफल, अन्तर्क्रिया र समन्वय बैठक सञ्चालन गर्नेछन्। विभागीय मन्त्री प्रतिभा रावलले जनप्रतिनिधि र कर्मचारी बीचको सहकार्य, समन्वय र जिम्मेवारीलाई थप मजबूत बनाउन अभियान अघि बढाइएको बताउनुभयो। सर्वोच्च अदालतले विद्यार्थीका मोबाइल फोन नष्ट नगर्न आदेश दिएको छ। गत एसी परीक्षामा चिट चोरेको भन्दै सिराहामा झण्डै 1 करोड़का मोबाइल नष्ट गरिएको भन्दै परेको निवेदनमा सुनवाई गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आदेश दिएको छ। इजलासले परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगरी सुरक्षित राख्नु भनी गृह मन्त्रालय लगायत जिल्ला प्रशासन कार्यालय सिराहालाई आदेश दिएको छ। सिराहाका परीक्षा केन्द्रहरूबाट 7 आइफोन, 499 एन्ड्रोइड फोन र 5 स्मार्ट वाच जफत गरिएको थियो। ती उपकरणलाई जिल्ला परीक्षा समन्वय समिति सिराहाको निर्णय र तत्कालीन मध्य प्रदेशकी शिक्षा मन्त्रीको घोषणाको आधारमा पानी भरिएको ड्रममा डुबाएर सामूहिक रूपमा नष्ट गरिएको थियो। चितवन मेडिकल कलेज सीएमसीमा 21 युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया गरिएको छ। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। चिरफार नगरी आधुनिक न्युरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखिएको शाहले बताउनुभयो।
1: अटोइम्युन डिजिज, भास्कुलाइटिस भएर भएको हो। यो रेयर हो। यो यस्तो भास्कुलाइटिस त साधारण किसिमको हुन्छ, तर यसरी नै नसा नै फुट्ने यो 1-5% भास्कुलाइटिसहरूमा चाहिँ हुन्छ।
0: हिन्दूको हिमालय क्षेत्रमा यो वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ।
2: छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ECMODले अध्ययन प्रकाशित गरेको हो। अध्ययनले भुटान, भारत, नेपाल र पाकिस्तान लगायत मुलुकमा औसतभन्दा कम वर्षा हुने तथा क्षेत्रका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरेको छ। यसको बावजुद विज्ञहरूले आकस्मिक बाढी, पहिरो तथा अन्य जोखिमको सम्भावना उच्च रहने बताएका छन्। कमजोर मनसुन भए पनि छोटो अवधिको अत्यधिक वर्षा अझै ठूलो चिन्ताको विषय भएको ECMODका जल विज्ञ मनिष श्रेष्ठले बताउनुभयो। अनियमित वर्षा र तापक्रमको बढ्दो संयोजनले एउटै मौसममा खडेरी र बाढी दुवैको जोखिम बढाउने अनुमान गरिएको छ। प्रतिवेदनले खाद्य उत्पादन, जलस्रोत र ऊर्जा प्रणालीमाथि बढ्दो दबावका साथै ग्रामीण र शहरी दुवै क्षेत्रमा बढ्दो संवेदनशीलतालाई पनि औँल्याएको छ।
0: फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपका केही विवादित विषयलाई लिएर चिन्ता नगर्न भन्नुभएको छ। सोमालियाका रेफ्री ओमर ओर्थनलाई अमेरिका प्रवेश गर्न रोक लगाउनु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनु भएको छ। कैयौंले खेलस्थलमा जानका लागि भिजाको समस्या बेहोर्नु परेकामा अन्य कतिपयले टिकटको महँगी खेप्नु परेको छ। फिफाले गर्न सक्ने कामका सीमा भएका उहाँको भनाइ छ। नेपाली समयअनुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, यो बीएफबीएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरी, बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति। र कार्यक्रम मझेरीको दोस्रो घण्टामा हामी द्रुत गतिका साथमा प्रवेश गऱ्यौँ, चड्के गीतका साथमा, त्यो पनि राजेश पाल राई अनि मनिषा पोखरेलले गाउनु भएको आज त क्या ह्यान्डसम आज त क्या ब्युटी। हजुर, ह्यान्डसम र ब्युटी देख्नु नै आँखाको नजरै राम्रो हुनुपर्छ, सबै थोक राम्रो देखिन्छ श्रोता। अब कसैलाई घृणाको नजरले हेरिन्छ भने घृणित नै देखिन्छ त्यो व्यक्तिलाई, कहिले मन पर्दैन, अनलेस उसको आफ्नो मानसिक रूपमा नै ऊ तयार हुनु पर्यो कि यो मान्छे चाहिँ पक्का राम्रो छ भनेर। ऊ आफू तयार भएन भने त्यो मान्छेलाई कुनै एक व्यक्तिले जिन्दगीभर नै नराम्रै नजरले मात्रै हेर्न थाल्छ, हेर्न सक्छ, तर त्यो परिवर्तन हुन फेरि त्यति पनि समय लाग्दैन। त्यस्तो हामी सबैको जीवन भोगाईको कुराहरू हो। हामी कहीँ न कहीँ धेरै ठुलो सानो मात्रामा होला, तर सबैले गुजारी राखेको कुरा हो श्रोता। तर गीत भनेको त्यस्तै हो, मिठो थियो, हामीले सुन्यौँ, मनोरञ्जन लियौँ र मनोरञ्जनको क्रम अझै दुई घन्टा बाँकी छ श्रोता। ब्रुनाईमा अहिले बिहानको 11:10 गयो, 11 जान आँट्यो, 10-15 जति बाँकी छ र तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीको दोस्रो घन्टामा। ब्रुनाईमा मौसममा अलिकति परिवर्तन भएको छ। अघि बिहान पहिलो घन्टामा सिमसिमे पानी पर्दै थियो भने अब त्यो पानी रोकिएर बादलहरू अलिकति खुल्न थालेको हो कि भन्ने भान भएको छ। तपाईँहरू सम्पूर्णलाई स्वागत छ। तपाईँहरू विभिन्न समयमा विभिन्न स्थानबाट विभिन्न माध्यमबाट सुन्ने गर्नुहुन्छ हामीलाई र तपाईँहरू सम्पूर्णलाई तपाईँहरू जहाँ जहाँबाट हुनुहुन्छ स्वागत छ। र यो आजको हाम्रो 3 बसाइमध्येको अब बाँकी 2 पक्कै रमाइलो गरेर नै बिताउने चाहिँ कोसिस मेरो रहनेछ, साथ र सहयोगको अपेक्षा गरिरहेको छु। अब ढिला नगरी मैना भन्ने गीत सुन्न जाउँ, डिएनएक्सको आवाजमा।

बैतडो मैना छलिया के भन्दै हुनुहुन्थ्यो हुनुहुन्थ्यो यो यस्तो गीतहरू त कतिपय त बुझिँदैन पनि श्रोता, तपाईँले बुझ्नुभयो होला। गीत सुन्दाखेरि चाहिँ रमाइलो लाग्यो, यसो टाउको पनि मैले त हल्लाएँ, ज्यान पनि यसो हल्लिनु खोज्दै थियो, तर त्यो कन्ट्रोल गरेँ। यहाँ फेरि के अरे माइकहरू हेडफोनहरू ठोकिन्छन् भन्दै मेरो फिरले मैले रोकेँ श्रोता, डिएनएक्सको आवाजमा सुन्यो। ब्रिटिस फोर्सेस ब्रुनाईमा आज अहिले भर्खरै एउटा कार्यक्रम भइरहेको छ, तपाईँहरूले छुटाउनु त भएको छैन श्रोता, भर्खरै ब्रुनाई आइपुग्नु भएको छ भने तपाईँहरूको लागि इङ्गित गरिएर बनाइएको कार्यक्रम हो बिएफबी न्यू अराइभल इन्डक्सन ब्रिफ। अघि बिहान 9 बजेदेखि सुरु भएको कार्यक्रम यो अब झन्डै झन्डै आधी उधी पुग्न आँट्यो। यदि छुटाउनु भएको छ यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने अब द्रुत गतिमा चाहिँ तपाईँ उठेर तयारी, आँखा मिच्दै, दाँत ब्रस नगरी गर्न गए पनि हुन्छ, धेरै कुरा त छुटेको छैन। आधी उधी त हुन त यसो उसो दायाँ बायाँ सोधखोज गरेर छुटेका कुरा त पत्ता लगाउन सक्नुहुन्छ, तर अब चाहिँ ढिलो नगर्नुहोस्, गइहाल्नुहोस्। 12:30 बजेसम्म हो आजको मध्याहको, चिटचाट कम्युनिटी सेन्टरमा जानुहोस्, मेन हलमा हुन्छ। अब भर्खरै आउनुभएको छ, चिटचाट कम्युनिटी सेन्टरै कता हो भन्ने लाग्छ भने तपाईँहरूले यसो वल्लो घर पल्लो घर छर छिमेकी नम्बरीहरू दिदीबहिनी दाजुभाइहरूलाई सोधखोज गरेर उहाँहरूलाई नै ड्रप गरिमागे पनि हुन्छ। तपाईँहरूले जानुहोस् अब लाई ब्रिफिङ दिन आउनुहुनेछ के कस्तो गरेर तपाईँहरूले बिएबिएस सुन्न अनि बिएबिएस टिभी हेर्न सक्नुहुन्छ, अनि हामीले के सेवा सुविधा दिन्छौँ बिएबिएस ओभरअल ब्रुनाईले भनेर चाहिँ तपाईँहरूलाई जानकारी दिनुहुन्छ। अन्य एजेन्सीहरू पनि आउनुहुन्छ है तपाईँहरू। अब चाहिँ ढिला नगरिकन बरु खाजा उतै मगाएर, रामदानी भैयालाई समोसा मगाएर हुन्छ कि के गरेर हुन्छ, चिया समोसा उतै खानुहोस्, अब चाहिँ ढिला नगर्नुहोस्, गइहाल्नुहोस् है त। अब गीत सुन्छौँ। कुखुरे बैँसले आँखा भन्दै हुनुहुन्छ, के गर्यो त कुखुरे बैँसको आँखाले, मोहन छेत्री अनि साथीहरूले गाउनुभएको यो गीत सुनौँ है त।

0: Media.
1: तपाईं पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईं घर निर्माण गर्न सक्नुहुन्छ, तपाईं गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, हेम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् building heroes.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, घुम्न जाउन भन्ने गीत हामीले सुन्यो श्रोता, र गीत गाउने कलाकार हुनुहुन्थ्यो वेग अनि अशिरा शाह। वेगले फिमेल आर्टिस्टसँग कोल्याब गर्नुभएको पहिलो गीत जस्तो लाग्यो यो, कि अन्य गीतहरू तपाईँहरूलाई थाहा छ भने यसो जानकारी दिनुहोस् न। म त त्यति यो फुर्सदमा गीतहरू त सुन्छु, तर कसले गाएको के गाएको भन्ने त्यति उनी हुँदैन। जुन जुन प्लेलिस्टमा आउँछ त्यो नै सुन्ने, अनि यसो रमाइलो छ भने रि गरेर सुन्ने, अनि चाहिँ यसो कसले गाएको रहेछ भन्नेसम्म चाहिँ हेरिन्छ। तर अन्य डिटेलहरू चाहिँ मेरो कमजोरी त्यस्तो छ श्रोता। मन परेको गीत चाहिँ फेरि म सुनिराख्छु, अन्य गीतहरू चाहिँ एकपल्ट सुनेपछि ठिकै रहेछ भन्ने जस्तो लाग्छ भने फेरि पनि प्लेलिस्टमा आयो भने सुन्ने हो, नत्र भने त्यो डाउनलोड गरेर चाहिँ त्यस्तो गर्ने। मेरो चाहिँ बानी छैन, खराब बानी मेरो। हजुर, आज बिहिबार श्रोता, र बिहिबार आज प्रत्येक हप्ता हामी विभिन्न सेगमेन्टहरू अन्तर्गत रहेर कुराकानी गर्नेछौँ, र आज बिहिबारको दोस्रो घन्टाको हाम्रो बसाइमा प्राय यो नवप्रवर्तन, शिक्षा, फ्यासन डिजाइन अथवा यो ठुलो यो फिल्ड हो, ती मध्येबाट चाहिँ केही विषयहरू, यसो चाखलाग्दा विषयहरू, नयाँ केही उपलब्धि डेभलपमेन्टहरू केही भएका छन् भन्ने, अथवा केही समाचारहरू जो चाहिँ रमाइला छन् अनि श्रोतालाई सुनाउँदा मजा लाग्छ भन्ने जस्तो लाग्यो भने तपाईँहरूलाई सुनाउने कोसिस गर्दछु। र यो विविधता पनि अलिकति देखिन्छ, झल्किन्छ होला कार्यक्रममा भनेर हामी प्रत्येक दिन नै यसरी विभिन्न विषयहरू चाहिँ छानेर खोजेर तपाईँहरू समक्ष प्रस्तुत गर्ने गर्दछौँ। कति नयाँ नौला कुरा तपाईँहरूले सुन्नुहुन्छ, कति चाहिँ तपाईँहरूले थाहा पाइराख्नु भएको कुरा नै रिपिट पनि हुनसक्छ। थप जानकारीका रूपमा लिनका लागि मैले तपाईँलाई अनुरोध गरे श्रोता, एउटा कल्पना गरौँ त, भविष्यमा हामीले लगाएको टी सर्ट, ज्याकेट वा एनिथिङ, खेलकुदको पोसाक भन्नुहोस् कि होइन अन्य कुराहरू भन्नुहोस्, समुद्रबाट प्राप्त सामग्रीबाट बनेका हुन सक्छ भन्दाखेरि कस्तो लाग्छ तपाईँलाई? फ्यासन उद्योगमा चाहिँ अहिले यो ब्लू मटेरियल्स अर्थात् समुद्री स्रोतबाट लिएको अब के भन्छ सोर्सहरूबाट चाहिँ नयाँ सामग्रीको चर्चा बढ्दै गएको छ। हिजो आज श्रोता, विशेष गरी यो यो ग्रिन मुभमेन्टको सन्दर्भमा अब ब्लू वर्ल्ड नामक संस्थाले चाहिँ समुद्री वनस्पति, विशेष गरी यो सीविड, र सीविडलाई नेपालीमा के भन्छ, समुद्री शैवाल भने जस्तो लाग्छ मलाई, समुद्री शैवाल अथवा मानिलिउँ सीविडै भनौँ अहिलेका लागि, र अन्य जैविक समुद्री स्रोतबाट वातावरण मैत्री कपडा तथा सामग्री विकास गर्ने अभियान अघि बढाइरहेको रहेछ श्रोता यो ब्लू वर्ल्ड नामक संस्थाले। विशेषज्ञहरूका अनुसार यी सामग्रीहरू परम्परागत पेट्रोलियम आधारित कृत्रिम फाइबरको विकल्प बन्न सक्छन्, अल्टरनेटिभ भनौँ। समुद्री स्रोतबाट बनेका फाइबरहरू जैविक रूपमा नष्ट हुन सक्ने, कम प्रदूषण गर्ने र मानव स्वास्थ्यका लागि पनि बढी अनुकूल हुन सक्छन्। यस अभियानले चाहिँ के उद्देश्य लिएको रहेछ भने, केवल नयाँ कपडा बनाउन मात्र होइन, फ्यासन उद्योगलाई हरियो यो ग्रिन मुभमेन्टबाट अझ अगाडि बढाएर निलो अर्थतन्त्र, ग्रिन इकोनोमीबाट अझै वान स्टेप फर्दर ब्लू इकोनोमी भनौँ, निलो अर्थतन्त्र अर्थात् समुद्रसँग सहकार्य गर्ने दिगो उद्योगतर्फ लैजानु रहेछ श्रोता। ब्लू वर्ल्ड ले वैज्ञानिक उद्योग र लगानीकर्तालाई एउटै प्लेटफर्ममा जोडेर समुद्री सामग्रीलाई प्रयोगशालाबाट बजारसम्म पुर्याउने प्रयास गरिरहेको रहेछ। यदि यो प्रविधि सफल भयो भने भविष्यमा फ्यासनको अर्को ठुलो क्रान्ति जमिनमा होइन समुद्रको गहिराईबाट सुरु हुन सक्छ भनेर चाहिँ यो विश्लेषकहरू, अब हामीले त के भन्न र विश्लेषकहरूले भनेको कुरा तपाईँ समक्ष सुनाए। अर्को विषय पनि फ्यासनसँगै सम्बन्धित नै ल्याएको छु आज मैले श्रोता। अब चाहिँ यो फल 27-28 सिजनका लागि चाहिँ नयाँ यो डेनिम ट्रेन्ड सार्वजनिक भएको रहेछ। अब
फ्यासन उद्योगमा काम गर्ने डिजाइनरहरूले होइन इनोभेसन भनौँ न नवप्रवर्तन गरेर चाहिँ कस्ता सामग्री डेनिमका कपडाहरू ल्याउँदाखेरि चाहिँ ग्राहकले चाहिँ उनीहरूको ब्रान्डलाई चाहिँ अझै स्वीकार्न सक्छन् भन्ने कुराहरू उनीहरूले अब यो प्रचार प्रसार जस्तै हो सो भनौँ न यो चाहिँ अब सार्वजनिक गरेको रहेछ. इस्को नामक ब्रान्ड यो डेनिमको ब्रान्डको ब्यालेन्सिङ एक्ट सङ्ग्रहले आराम र यो कलेक्सन भनौँ सङ्ग्रह भन्दा पनि आराम र शैली बिच कम्फर्ट एन्ड स्टाइल बिच चाहिँ सन्तुलन कायम गर्ने अवधारणालाई केन्द्रमा राखेर यो नयाँ ब्रान्डको सार्वजनिक गरेको रहेछ. यस कलेक्सनमा अत्यधिक टाइट वा अत्यधिक लुज डिजाइन भन्दा पनि दुवैको बिचको सन्तुलित शैलीलाई चाहिँ प्राथमिकता दिइएको रहेछ. आधुनिक उपभोक्ताले अहिले केवल आकर्षक देखिने मात्र होइन दिनभर सहज रूपमा लगाउन सकिने कपडा खोजिरहेको छ भन्दै यो संस्था इस्कोले चाहिँ त्यही मागलाई ध्यानमा राखेर नयाँ डेनिमको विकास गरेको खबरहरू चाहिँ 3 दिन अगाडि जस्तो मैले यो फ्यासन पत्रिकातिर देखेको थिएँ अनलाइन पत्रिकामा त्यही चाहिँ तपाईँसँग सेयर गरेँ श्रोता. यो कलेक्सनमा यो 2027-28 कलेक्सनका लागि चाहिँ नरम बनावट लचकदार कपडा टिकाउ उत्पादन प्रविधि तथा वातावरण मैत्री सामग्रीको प्रयोगलाई विशेष महत्त्व अनि ध्यान दिइएको रहेछ श्रोता. डिजाइनहरूमा क्लासिक डेनिमको पहिचान जोगाउँदै आधुनिक कट नयाँ सिलोट र नयाँ सिलोट भनेको यो कलरको ब्यालेन्स भनौँ न र बहुउपयोगी शैली समेत समावेश गरिरहेको रहेछ. भविष्यको फेसन बजारमा कम्फर्ट मिट्स स्टाइल अर्थात् आराम र आकर्षणको संयोजन नै सबैभन्दा ठुलो ट्रेन्ड बन्ने सङ्केत यो विकासले देखाइरहेको चाहिँ भन्ने कुराहरू विशेषज्ञहरूले भनेका छन्. अर्को टपिक पनि डिजाइनकै आयो, फ्यासनकै कुरा आयो श्रोता. अब के तपाईँलाई लाग्छ कि फ्यासन र डिजाइन सधैँ नयाँ कुरा मात्र खोज्छ? वास्तवमा धेरै पुराना डिजाइनहरू नयाँ रूप लिएर पुनः फर्किरहेका रहेछन्। पुराना डिजाइन फेरि फर्किदे भन्ने विषयमा चाहिँ फेरि अर्को चर्चा. विशेषज्ञहरूका अनुसार अहिलेको डिजाइन संसारमा न्यानो र पृथ्वीका रङहरू, काठका प्यानलहरू, आकर्षक झुमर तथा बत्तीहरू, धर्का र चेकरबोर्ड जस्ता ढाँचाहरू, गोलाकार फर्निचर, वालपेपर र विन्टेज शैली फेरि पनि लोकप्रिय बन्दै फर्किएका घटनाहरू हामीले यता कता देख्ने गरेका छौँ र अहिले त निकै यो ट्रेन्ड जस्तै बनिरहेको छ. सोसियल मिडियामा पनि ब्याक टु 16 होइन ब्याक टु 15 भन्ने केही हप्ता अगाडि हामीले चर्चा गरेका थियौँ ट्रेन्ड, त्यस्तै फर्के जस्तै यो डिजाइन र स्टाइलहरू फ्यासनमा पनि त्यो फेरि फर्किँदै रहेछ. केही वर्ष अगाडिसम्म अत्यन्त लोकप्रिय रहेको चिसो ग्रे रङ, सबै सेतो कोठा र अत्यधिक मिनिमलिस्ट शैली बिस्तारै हराउँदै गएका छन्। मानिसहरू अहिले आफ्नो घरलाई केवल सुन्दर मात्र होइन न्यानो, व्यक्तिगत र आफ्नोपन झल्काउने बनाउन चाहन्छन्। डिजाइन विज्ञहरू अहिलेको नयाँ ट्रेन्ड वास्तवमा पुरानोलाई नयाँ तरिकाले प्रस्तुत गर्ने तरिका हो भनेर त्यसलाई चाहिँ बताउँदछन्। त्यसैले हजुरआमाको घरमा देखिने काठका सजावट, पुराना फर्निचर, हस्तकला सामग्री र कथावाचक वस्तुहरू फेरि आधुनिक घरहरूको एक किसिमको हिस्सा बन्दै गएका छन् भनेर यो समाचार तपाईँहरूलाई सुनाए श्रोता. हजुर, अब इनोभेसन हुन्छ तर इनोभेसनले अगाडि मात्र होइन पछाडि पुरानो समयलाई पनि नयाँ तरिकाले प्रस्तुत गर्नु पनि एक किसिमको इनोभेसन नवप्रवर्तन नै हो. र नवप्रवर्तनको कुरा गर्दाखेरि नेपालमा नवप्रवर्तन मन्त्रालय खुलेको तपाईँले जानकार नै हुनुहुन्छ. मन्त्री पनि हामीले त्यसका लागि आन्दोलन गर्ने मानिस नै सांसद नै पाएका छौँ. अब हेरौँ उहाँहरूले के कस्तो गर्नुहुन्छ. 3 वर्षमा चाहिँ म सबै काम सकेर नयाँ युवालाई दिएर हिँड्छु भन्नुभएको छ. हेर्दै जाउँ उहाँले कतिसम्म यो एउटा बेस तयार पार्न सक्नुहुन्छ. अब नेपालको नियम कानुनहरू के भन्छ यो
आर्टिकलहरू चाहिँ संविधानमा के कति थप्नुपर्ने घटाउनुपर्नेहरू हुनसक्छन्, त्यस्तो झमेलाहरू कतिसम्म सल्टाउन सक्नुहुन्छ, अब कर्मचारीले कतिको उहाँलाई पत्याउँछन्, उहाँको भिजनलाई कतिको फलो गर्छन्, त्यो भने हामीले हेर्न बाँकी छ। तर जो उहाँले आन्दोलन गर्नुभयो त्यसका लागि र त्यही अनुसारको मन्त्रालय स्थापना भयो र स्थापना भए पश्चात पहिलो मन्त्री महावीर पुन्ने हुनुभएको छ, उहाँलाई शुभकामना दिउँ हामी। हाम्रो देश विकास भएको हामीले मन पराउँदैनौँ र मन पराउँछौँ अझ, अब पक्कै पनि हामी पनि हेर्न पाउन नेपालमा बनेको मेड इन नेपाल यो हो भनेर गर्व साथ संसारलाई भन्न पाउन। अब हामी गीत सुन्छौँ झ्यालैमा, केयर सिंह लिम्बुकले गाउनु भएको छ यो गीतलाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर आउन गोरी कपाल कोरी भन्ने पाण्डव सुनवार र वासुदेव मुनालको आवाजमा सुन्यो श्रोता. त्योभन्दा अगाडि बानी पनि सुन्यो हामीले ज्वाला राई अनि इन्द्रकला राईको आवाजमा. दुवै गीत आफ्नो आफ्नो तरिकाले मिठा मिठा गीतहरू हामीले सुन्यो. पाण्डव सुनवार त अब तपाईँहरूले बिर्सिनु भएकै छैन, उहाँलाई त बिर्सिने कुरा नि भएन. र अर्को परिचय उहाँको श्री सुनवार दिदी हुनुहुन्छ, युके बिएपिएस युकेमा उहाँका सुपुत्री हुनुहुन्छ, उहाँलाई तपाईँहरूले नचिन्ने त कुरा नै भएन श्रोता. हजुर यो समयमा एउटा छोटो जानकारी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि र त्यसमाथि पनि नेपाली भाषी श्रोता भन्न मन पर्यो. जो जो चाहिँ गोर्खाली समुदायबाट हुनुहुन्छ, यो हुन त यो इङ्ग्लिस सर्भिसले चाहिँ बिएबिएस क्विज सधैँ रन गर्ने गर्दछ. बिएबिएस गोर्खा टिम चाहिँ अलिकति यसमा पछाडि परिरहेका थियौँ र अब हामी पनि वाइ नट पाइलामा पाइला साथमा साथ मिलाउने भन्दै बिएबिएस गोर्खा क्विज आयोजना गर्ने भएका छौँ श्रोता. यो चाहिँ च्यारिटीका लागि हामीले गर्न आँटेको हो, केही रकम उठाउन सकिन्छ कि भन्ने हेतुले द बिएफबिएस बिग सल्युट च्यारिटीका लागि हो यो. र यो हुने स्थान रहेको छ नाफीको चौतारीमा. चौतारी तपाईँहरूबाट अनभिज्ञ छैन र बेलुकी 7 बजेबाट कार्यक्रम सुरु हुन्छ 24 जुनको दिन. तपाईँहरू 6:30-7 भित्रमा चाहिँ आइपुग्नु होला, किनभने त्यहाँ चाहिँ अब तपाईँहरूको दर्ता सर्ता गर्नुपर्ने हुन्छ, तपाईँहरूको टिम मिलाउनु पर्ने होला. इन्डिभिजुअल खेल्नुभयो भने $5 प्रति व्यक्ति र टिम पनि बनाएर खेल्न सक्नुहुन्छ. एउटा टिममा 6 जनाभन्दा बढी चाहिँ अब मिलेन, 6 जनासम्मको एउटा टिम तयार पार्नुहोस्. टिमको एउटा गतिलो रमाइलो नाम दिनुहोस्, टिम इन्टेक 03, इन्टेक 04, 05, 06 अथवा तपाईँहरूको इन्टेकको कोड नेम होला, तपाईँहरूको साथीको समूह दिदीबहिनीको समूहको टिम होला, त्यो टिमलाई नाम दिनुभएको होला र त्यस्तो नाम रमाइलो नाम दिएर तपाईँले टिम बनाएर पनि खेल्न सक्नुहुन्छ. 3 प्राइजहरू दिनेछौँ हामी विजेताहरूलाई, पहिलो दोस्रो र तृतीयलाई. राम्रा राम्रा प्राइजहरू हामीले कलेक्सन गरिसकेका छौँ, हाम्रो हातमा आइसकेको छौँ. के छ हामी बिस्तारै तपाईँहरूलाई सुनाउँदै जानेछौँ प्राइजहरू. टिम तयारी गर्दै हुनुहुन्छ होला, केही पनि गर्नु परेन श्रोता. सामान्य ज्ञानहरू हुन्, नेपाल सम्बन्धी, नेपाल हामी नेपाली सम्बन्धी, हिमालका कुराहरू हुन्छन् अनि रहल पहल कुराहरू, यसो हाम्रै वरिपरिका कुराहरू समावेश छन् प्रश्नहरूमा. र आउनुहोस् रमाइलो गरौँ, खान्ते पिन्ते गरौँ. त्यो दिन बुधबार हो, स्पोर्ट्स आफ्टरनुन भएको हुन्छ, घरमा केही पकाउनुहुन्छ, अल्छी लागिराखेको हुन्छ घामले, स्पोर्ट्स आफ्टरनुन खेलेर थकित हुनुहुन्छ, चौतारीमा यसो चुस्की लिँदै खाना खाँदै रमाइलो गरौँ. 1 घन्टा धेरै भनेको 1.5 घन्टा, त्यो पनि साह्रै धेरै लामो गइहालेको, नत्र 1 घन्टामा हामी यो कार्यक्रम सिध्याउने चाहिँ योजना रहेको छ. आउनुहोस् रमाइलो गरौँ. अब आस्था रात लसी हुनु श्रोता, यो पछाडि कम्मरै भाँचेर भन्दै हुनुहुन्छ बिरामी पर्नुभयो कि भएन सुनिहालौँ.

कम्मरै भाँचेर नाच्ने चाहिँ कुरा गर्नुभएको रहेछ आस्था राउतले श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ. अन्तिम समयमा आइपुगेका छौँ दोस्रो घण्टाको र अब एउटा गीत सुनाउँदै दोस्रो घण्टालाई भेट बार्छु. यो गीत अनुरोध गर्ने श्रोता हुनुहुन्छ परदेशी घिमिरे माइलेज्यू र उहाँले नमस्ते डिआर राई सर, सेम एज युजुअल आज पनि हजुरको लभली प्रोग्राम सुरुदेखि नै सुन्दै 6.4 किलोमिटर आज त अलिक बढेछ. हिजो अस्ति 5 किलोमिटर प्लस भन्नुहुन्थ्यो, आज 6+ गर्नुभएछ. जगिङ सकेर अब साउको मेलोको तयारीमा छु है हजुर भन्नुभएको छ. अब त्यही हो, सधैँ हामीले भन्ने गर्छौँ मेलोमा नगइकन त अब समस्या समाधान हुँदैन. तपाईँलाई आजको दिन शुभ रहोस् भन्न चाहे घिमिरेजी. र समय मिलेमा एउटा गीत घुमाउने घर पोखरामा सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा. ह्याभ अ वन्डरफुल डे अहेड भन्नुभएको छ. तपाईँको पनि आजको दिन शुभ रहोस् घिमिरेजी. रुगामार्कीको कुरा गरेको थिएँ, आज अलि म बेटर भएको छु घिमिरेजी. आज चाहिँ त्यति सिँगान बगिरहेको अवस्था छैन, नाक चाहिँ चिलाइरहेको छ, त्यही भएर माइक्रोफोन डाउन गर्दै अलिकति त्यो समयको युटिलाइज गरिरहेको छु. यो बज्दै गरेको गीत घुमाउने घर पोखरामा तपाईँको अनुरोधमा शान्ति श्री परियार अनि सुदीप अधिकारीको आवाजमा रहेको छ. इन्जोय गर्नुहोला र बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. हामी तेस्रो घन्टामा भेट्नेछौँ.

0: नेपाली समयअनुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा शुरू हुँदैछ। ऐतिहासिक प्रतियोगिताको उद्घाटन खेल आयोजना गर्ने अवसर यो पल्ट मेक्सिकोले पाएको छ। मेक्सिको सिटीमा घरेलु समर्थकको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ। यो खेल नेपाली समयअनुसार आज राति 12:45 शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो। थप जो रसनबाट
1: across Mexico, Canada and the USA takes place at the iconic Azteca Stadium, with co-host Mexico facing South Africa. FIFA President Gianni Infantino says it's a moment of joy.
2: It's a moment of celebration. It's a moment of happiness, and I am very, very happy.
1: Young Mexican football fans can't wait to experience the tournament.
3: The football is the happiest for me.
4: Football, it's a language.
1: The opening ceremony will feature performances from Shakira and Danny Ocean.
0: यो पल्टको प्रतियोगितामा टोलीहरूको संख्या बढाएर 48 पुर्याइएको छ। 39 दिनसम्म टोलीहरूले 16 अत्याधुनिक रंगशालामा कुल 104 खेल खेल्नेछन्। फिफाले साबिकको 32 टोलीको संरचनालाई परिमार्जन गरेपछि शुरू भएको यो पहिलो विश्वकप हो। यो सँगै शुरूआती चरणमा 4 थप समूह र नकआउट चरणमा राउण्ड अफ 32 को नयाँ ढाँचा थपिएको छ। विश्वकपको इतिहासमा सन् 1998 फ्रान्समा भएको प्रतियोगितापछि पहिलो पटक यसरी टोलीको संख्या विस्तार भएको हो। यस्तै सन् 2002 जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेपछिको इतिहासमा यो दोस्रो पल्ट मात्रै प्रतियोगिता एकभन्दा बढी देशहरूमा खेलाउन लागि हो। आज हुने दोस्रो खेलमा समूह एमा रहेका दक्षिण कोरिया र चेक गणतन्त्र मेक्सिको क्वाडा जारामा भिड्नेछन्। क्यानाडा र अमेरिकाले भने भोलि शुक्रबार मात्रै आफ्नो पहिलो खेल आयोजना गर्दैछन्। क्यानाडाले टोरन्टोमा बोस्निया हर्जगोभिनासँग खेल्नेछ भने अमेरिकी टोलीले क्यालिफोर्नियाको एङ्गलवुडमा पारागोयको सामना गर्नेछ। आजको उद्घाटन खेल अघि मेक्सिको सिटीमा उद्घाटन समारोह आयोजना हुनेछ। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई हराएको छ। पोर्चुगलको लेरियामा भएको खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। पोर्चुगल सन् 2026 फिफा विश्वकपमा समूह केमा छ। यो समूहमा कंगो, उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कंगोसँग प्रतिस्पर्धा गर्दैछ। नाइजेरिया भने विश्वकपमा छनौट हुन सकेन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इङ्ल्याण्डले कोस्टारिकालाई 3-0 हराएको छ। अमेरिकाको ओरलान्डोमा भएको खेल इङ्ल्याण्ड फिफा विश्वकपमा समूह एलमा छ। यो समूहमा क्रोएसिया, घाना र पानामा छन्। इङ्ल्याण्डले क्रोएसियासँग असार 3 प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा शुरू गर्नेछ। 6 विश्वकप खेलिसकेको कोस्टारिका भने यो पल्ट छनौट हुन सकेन। आजदेखि सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्स इण्डस्ट्रीज लिमिटेडले आइपीओ बिक्री खुल्ला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गरी बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी 34 करोड़ रूपियाँको 25% अर्थात 8,50,00,000 रूपियाँ बराबरको 8,50,000 कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। यो मध्ये 10% अर्थात 85,000 कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकिएको छ। यस्तै कम्पनीले 42,000 कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ। दोस्रो चरणमा कम्पनीले 17,000 कित्ता शेयर कर्मचारीका लागि छुट्याई बाँकी 7,05,50,000 रूपियाँ बराबरको 7,05,500 कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो। सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट 900+ किलो अवैध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले गैराती 922 किलो गाँजासहित एउटा पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो। लक्ष्मीनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको वान्टन पिकअप गाडीलाई भारतीय मोटरसाइकलले स्कर्टिङ गरिरहेको अवस्थामा प्रहरीले पीछा गरेको थियो। चर्किएको तनावबीच तेहरानले हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमा हवाई आक्रमण गरेसँगै सबै प्रकारका जहाजका लागि हर्मुज जलमार्ग बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बुधबार गरिएका यी आक्रमण इरानको अनुचित र निरन्तर आक्रमणको जवाफ भएको अमेरिकी सेनाले बताएको अल जजिराले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: Radio, BFBS 89.9.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, घाम लुक्यो तिमी कहाँ आज, मिठो गीत लाक्पा शेर्पाले गाउनु भएको गीतबाट कार्यक्रम मझेरीको तेस्रो घण्टा सुरु भयो। श्रोता नमस्ते अनि हार्दिक स्वागत गर्न चाहे आजको तेस्रो यानि कि अन्तिम घण्टाको बसाइमा हाम्रो दाइमा मध्याहको 12:10 गयो श्रोता। र यो गीतले भने जस्तै आज ब्रुनाईमा पनि, ब्रुनाईमा नै विशेष गरी यो हाम्रो स्टुडियो जहाँ छ सेरिया, त्यसको वरिपरि गीतले भने जस्तै घाम तिमी कहाँ लुक्यो आज। अरू बेला त प्रचण्ड घाम लाग्ने, आज त घामको अनुहारै नदेखेला जस्तो भइरहेको छ। पानी पर्ने सम्भावना जीवितै छ अहिलेको लागि, हालैका लागि भने रोकिएको अवस्था छ। तर मौसमी पूर्वानुमान भने आज दिनभरि जस्तो र भरे रातिसम्म पनि मेघगर्जनसहित पानी पर्ने नै देखाइएको छ। पानी आज पर्छ, हिजो रातिदेखि नै पानी परिरहेको छ। हिजो राति म सुत्ने बेला 11:30 त निकै डाङडाङ डुङडुङ गर्दै थियो श्रोता। तपाईँहरू ब्रुनाईका श्रोताले अन्य स्थानमा कतिको चाल पाउनुभयो, म चाहिँ अलि बानी बिग्रेको छ। राति टिभी यो नेपालको युट्युबमा न्युजहरू हेर्दा ओर्दा नै इन्ट्रेस्टिङ लाग्दै जान्छ, हेर्दै गयो नेक्स्ट गर्दै जाँदा समय बितेको पत्तै हुँदैन। तर त्यस्तै छ, पानी पर्दै थियो आज पनि, बिहान पानी पर्दै थियो, अहिले रोकिएको छ। अब कतिखेर फेरि बाल्टीबाट खन्याएको जस्तो हुने हो कि भन्ने कुरा चाहिँ जीवितै छ श्रोता। तपाईँहरूको अन्य स्थानमा के कस्तो छ, विभिन्न समयमा हामीलाई सुनिराख्नु भएको छ, मिडल इस्टदेखि लिएर अमेरिका, अस्ट्रेलियादेखि लिएर जापान, कोरियासम्म हामीलाई सुन्ने गर्नुहुन्छ। संसारभरबाट आफ्नो आफ्नो समयमा आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो माध्यममा सुन्ने गर्नुहुन्छ, कतिले स्मार्ट स्पिकरमा सुन्ने गर्नुहुन्छ हामीलाई। र तपाईँहरूलाई धन्यवाद हामी जहिले पनि दिइराख्छौँ, साथ दिनुहुन्छ सुनेर, कतिले सुनेर साथ मात्र होइन सहयोग गर्नुहुन्छ लेखेर, र अनुरोधहरू पठाउनुहुन्छ, विभिन्न जानकारीहरू पठाउनुहुन्छ। जानकारी पठाउने क्रममा हामीलाई खर्कमामा गुरुङ मामाले चाहिँ अघि एउटा सन्देश भन्दा नि एउटा जानकारी पठाउनु भएको थियो, त्यो जानकारी म एकैछिनमा प्रस्तुत गर्नेछु। अहिले भने खड्काजीकी छोरी कस्ती रहेछिन् कालीप्रसाद बास्कोटा अनि सज्जा चौडागाईले डिस्क्राइब गर्दै हुनुहुन्छ।

खड्काजीकी छोरी सुन्यो श्रोता कालीप्रसाद बास्कोटा अनि सज्जा चौलागाईको आवाजमा। खर्क गुरुङ मामाले बेलायतबाट केही समय अगाडि हामीलाई सम्पर्क गर्नुभएको थियो र एउटा सूचना सुनाइदिनु होला भनेर अनुरोध गर्नुभएको थियो मामाले। रेडियो सुनेर मनोरञ्जन लिइरहेको छु, रमाइलो लाग्यो भनेर पनि भन्नुभएको छ। तपाईँलाई साथ र सहयोगको लागि धन्यवाद मामा। र मामाको सूचना अनुसार चाहिँ यहीँ आउने जुन 21 तारिक एक्स जिआरयू ब्रुनाईका मेम्बरहरूको वार्षिक भेटघाट कार्यक्रम आयोजना भएको रहेछ, जसलाई चाहिँ आउने इच्छा हुनुहुन्छ तुरुन्तै नाम दिनुपर्ने भएको रहेछ श्रोता। युकेमा हुने रहेछ यो कार्यक्रम चाहिँ, ओजोन रेस्टुरेन्ट ओल्ड रिसोर्टमा हुन्छ। तपाईँहरू अब प्राय युकेमै हुनुहुन्छ होला र यो सुन्दै हुनुहुन्छ भने यो नै तपाईँहरूको अफिसियल निम्तको रूपमा पनि लिन हुन अनुरोध गर्नुभएको छ। बिहानको 11 बजेदेखि 8 बजेसम्म हुने रहेछ, साँझको 8 बजेसम्म। डेट चाहिँ लेख्नु जुन 21 तारिक लेख्नु भएको रहेछ, माफ गर्नुहोस्। मनोरञ्जन पनि हुने रहेछ, नेपालका नामुद कलाकारहरू दुईजना शर्मिला गुरुङ अनि मन्जु बिक आउँदै हुनुहुँदो रहेछ तपाईँहरूलाई मनोरञ्जन गराउने हेतुले। आउनुहोस् सँगै बसेर खाउँ पिउँ रमाइलो गरौँ भनेर खर्क मामाले अनुरोध गर्नुभएको छ। र सम्पर्क नम्बर पनि दिनुभएको छ, XGRU नम्बर 1401 मामा रामकृष्ण गुरुङ को फोन नम्बर दिनुभएको छ। फोन नम्बरमा फोन गर्नुहोला 0738052-3477। यो नम्बरमा चाहिँ तपाईँहरूले सम्पर्क गरेर आफू आउने नआउने, परिवार आउनुहुने नआउनुहुने जानकारी गराउनुहुन अनुरोध गर्नुभएको छ खर्क गुरुङ मामाले। अब यो जानकारी पछाडि एउटा गीत सुनौ, मनका कुरा 888 र मोहन लामा गाउँदै हुनुहुन्छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर पीरतीको गाउँ मिठो गीत सुने श्रोता स्वप्न सुबनानी त्रिशला गुरुङको आवाजमा हजुर तपाईँहरूले हामीलाई सम्पर्क गरि नै राख्नु भएको छ नमस्कार भन्दै कार्यक्रम सुन्दैछु भन्दै गरि नै राख्नु भएको छ धन्यवादको पात्र हुनुहुन्छ तपाईँहरू सम्पूर्ण श्रोता विष्णु गुरुङ दाजुले पनि ब्लान्डफोर्ड बेलायतबाट बिहानीको समयमा सुनिरहेको छु है तपाईँलाई धेरै धेरै धन्यवाद छ भनेर अघि सन्देश पठाउनु भएको थियो धन्यवाद तपाईँको सन्देशका लागि शेर्पा छुल्टिमजी भाइ तपाईँको अनुरोध म एकैछिनमा बजाउने छु अवश्य नै र परदेशी घिमिरे माइलोज्यू खर्क गुरुङ मामाले अघिदेखि नै हामीलाई सुनिराख्नु भएको छ साथ दिइराख्नु भएको छ तपाईँहरूलाई एउटा प्रश्न मैले तेर्साएको थिएँ आज बिहानको पहिलो घन्टाबाट नै 1 ट्रिलियनमा कतिवटा शून्य हुन्छ एकका पछाडि तपाईँले एकलाई पनि गन्नुभयो भने अब अङ्क चाहिँ कतिवटा हुन्छन् आजको प्रश्न यही छ र हिजो नै सोधेको थिएँ मैले त्यसको छिनोफानो गर्न भुलेर कार्यक्रम सकेर गएछु र आज भने त्यसको छिनोफानो अवश्य नै गर्नेछु र यो सन्दर्भ निस्केको थियो इलोन मस्क चाहिँ अब ट्रिलियनियर हुने संहारमा केही मिलियनले नै अब होला बाँकी बा भइ पनि सके यो बोल्दै गर्दाखेरि उनको त भर छैन संसारकै पहिलो ट्रिलियनियर हुने दौडमा उनी छन् अब पुगि नै सके भन्दा नि हुन्छ अब पहिलो ट्रिलियनियर नेपालीमा त कति हुन्छ अब शङ्ख भन्नेतिर हुन्छ कि के कसो हुन्छ तर प्रश्न रहेको छ ट्रिलियनमा एकका पछाडि कतिवटा शून्य हुन्छ अथवा एकलाई पनि जोड्नु भयो भने गन्नु भयो भने कतिवटा संख्या डिजिट कतिवटा हुन्छ त्यसको यसो उत्तर चाहिँ लेखेर पठाउन सुन्दै गर्नुभएको छ भने हामी छिनोफानो गर्नेछौँ परदेशी घिमिरे माइलोज्यूले हिजै सही उत्तर पठाउनु भएको छ मैले उत्तर रिभिल गरिनँ हिजो पनि अहिले पनि गरेको छुइनँ भरे अन्तिममा जाने बेलामा हामी छिनोफानो गर्नेछौँ अब एउटा इन्ट्रेस्टिङ रोचक जानकारी श्रोता तपाईँहरूको लागि बम्बलबी यो कतिको सुन्नुभएको छ यो वैज्ञानिकहरूले चाहिँ हालै एउटा नयाँ अनुसन्धान गरेका रहेछन् यो भमरा प्रजातिका मौरी अथवा यो बम्बलबीहरू हामीले अपेक्षा गरेभन्दा धेरै बुद्धिमान भएको देखाएको रहेछ श्रोता यो मैले भनेको होइन अध्ययनले भनेको हो वैज्ञानिकहरूले त्यो पनि अध्ययन अनुसार यी मौरीहरूले कुनै विशेष तालिम नपाए पनि जटिल समस्या आफै समाधान गर्न सक्ने रहेछन् एक्सपेरिमेन्टका क्रममा अनुसन्धानकर्ताहरूले मौरीको पहुँचभन्दा माथि केही कृत्रिम फुलहरू राखे जहाँ चिनीको घोल पुरस्कारका रूपमा राखिएको थियो त्यसलाई प्राप्त गर्न मौरीहरूले सानो एउटा बल राखिएको थिएछ त्यो बललाई सही स्थानमा धकेलेर पछि त्यहाँमाथि चढे अनि फुलसम्म पुग्न सफल भएका थिएछन् अझै रोचक कुरा त के थियो भने उनीहरूलाई यस्तो गर्न पहिले कहिल्यै पनि सिकाइएको थिएन केही परीक्षणमा एक्सपेरिमेन्टमा चाहिँ फुल प्रत्यक्ष देख्न नसक्ने अवस्था बनाउँदा पनि धेरै मौरीहरूले लक्ष्य सम्झेर त्यही ठाउँमा बल पुर्याए यसले उनीहरूको स्मरण शक्ति लक्ष्यप्रति केन्द्रित व्यवहार र समस्या समाधान गर्न सक्ने क्षमता रहेको सङ्केत गर्दो रहेछ श्रोता अब यो हामीलाई त के थाहा हामी साधारण मान्छेलाई त यो चाहिँ त्यही फिल्डमा स्टडी गर्ने यो एक्सपर्ट्सहरू भनौँ न विशेषज्ञहरूले गरेको कुरा हो श्रोता यो अनुसन्धानले सानो मस्तिष्क भएका किरा फटेङ्ग्राहरू पनि केवल स्वचालित नभएर गर्ने नभई नयाँ परिस्थितिमा सोच्न र समाधान खोज्न सक्ने क्षमता राख्दछन् भन्ने धारणा चाहिँ बलियो बनाएको उनीहरूको निष्कर्ष रहेको रहेछ हजुर बम्बलबी अब यो बम्बलबी त मैले देखेको त होला तर याद नगरेको तपाईँले कतिको चिन्नुहुन्छ मौरी त म त एउटै जस्तो लाग्छ बम्बलबी चाहिँ यो नेपाली भन्दा आएछ अङ्ग्रेजी चलचित्र ट्रान्सफर्मरको त्यो बम्बलबीको मात्रै इमेज आउँछ मलाई चाहिँ हुन त त्यो मौरीकै आकारको त्यस्तो सेपको छ त्यो बम्बलबी र त्यस्तै उटपट्याङ गर्ने खालको क्यारेक्टर छ त्यो बम्बलबीको ट्रान्सफर्मरमा सायद त्यही हेरेर नै यो ट्रान्सफर्मरका डाइरेक्टर कथा निर्देशकहरूले चाहिँ त्यस्तो क्यारेक्टर बनाएका होलान् भन्ने अहिले चाहिँ मेरो मनमा खुल्दुली लागिरहेको छ तपाईँहरूको के छ यसमा भनाइ बम्बलबीको यो बुद्धिमान भएको कुरा
यसो जानकारी गराउनुहोस् है, तपाईँहरूले कतै तपाईँको फुलबारीमा भोग्नु भएको देख्नु भएको कुराहरू छन् भने सेयर गर्न सक्नुहुनेछ। अब बी प्याक फिचरिङ अनिता धामी धौली सुन्छौँ।

Nauli, मीठो गीत सुन्यो बी पैक फिचरिंग अनिता धामी. बी पैक भन्नको मतलब चाहिँ के रहेछ? यो गायकको नाम मैले युट्युबमा निकै खोजेँ तर उहाँको यो साङ्गीतिक नाम मात्रै भेटे मैले. तपाईँहरूलाई थाहा छ भने यसको पूर्ण रूप यो हो भनेर अथवा यो गायकको असली नाम चाहिँ यो हो भनेर भनिदिनुहोस् है श्रोता, म त अप्ठ्यारोमा परिसकेँ. नारायण सापकोटाजी आइपुग्नु भएको छ फिनल्यान्डबाट. फिनल्यान्डको राजा काइला भन्छ कि राजा किला के भन्छ? अब त्यो अलिकति अप्ठ्यारो नाम छ, मलाई माफ गर्नुहोस् यो प्रोनाउन्सिएसन. हिजो ब्रिफिङ भएको थियो प्रोनाउन्सिएसन नामहरूको, मान्छेको नाम मात्र होइन ठाउँको नामहरू पनि हामीले उचित उच्चारण गर्नुपर्छ भन्ने ब्रिफिङ हिजो बेलुका मिटिङ थियो बिएबिएसको हेडक्वार्टरबाट, र मैले यसमा अलिकति जानिनँ. तपाईँले मलाई यसरी भन्छ भनिदिनुहोस् है, अप्ठ्यारो नाम छ. र उहाँले चाहिँ स्क्रिनसट पठाउनु भएको छ, 13 डिग्री सेल्सियस घमाइलो भएको आकाश, निलो आकाश भएको तस्बिर पठाउनु भएको छ. पोलन लेभल भेरी हाई स्कोर भएको तस्बिर पठाउनु भएको छ. अब हे फिभर हुने श्रोता फिनल्यान्डतिर हुनुहुन्छ भने अब प्रोबेबिलिटी निकै बढी छ हे फिभरले तपाईँलाई सताउने. माइग्रेन हुने श्रोता हुनुहुन्छ भने तपाईँहरूले पनि अलिकति होसियारी अपनाउनु पर्ने मैले चाहिँ देखेँ. त फिनल्यान्डमा आज उहाँ भयो के अरे हाम्रो नारायण सापकोटाजी हुनुभएको एरियामा 13 डिग्री सेल्सियसको वरिपरि तापक्रम हुने यसो स्क्रिनसटमा पठाउनु भएको छ. राम्रो छ वेदर, रमाइलो गर्नुहोला. हिउँ कतिको छ? हिउँको पनि छ भने फोटो पठाइदिनुहोस् है सापकोटाजी. अब हामी शेर्पा छुल्टिम भाइले अनुरोध गर्नुभएको एउटा मिठो गीत सुन्छौँ. नेपथ्य ब्यान्डले गाउनुभएको छ यो गीतलाई पानी तिरतिरे, र उहाँले चाहिँ यो गीत मार्फत सम्पूर्ण नेपाली मित्रजनमा चाहिँ समर्पण गर्न चाहनुभएको छ. त्यही गीत अबको बसाइमा सुनौ. शेर्पा छुल्टिम भाइ, तपाईँले अनुरोध गर्नुभएको गीत अबको बसाइमा इन्जोय गर्नुहोला.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर, चौतारीमा को आयो मनको भारी बिसाउन माया लाउन, अझै भीमालले गाउनु भएको मिठो गीत सुने श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ। अब ब्रुनाईमा मध्याहको एक बज्नको लागि 13:30 बाँकी रहेको छ। नारायण सापकोटाजीले फेरि पनि दुईटा भिडियो क्लिपहरू, छोटा छोटा भिडियो क्लिपहरू पठाउनु भएको छ। उहाँको फ्ल्याट जस्तो लाग्यो, फ्ल्याटको बाहिरपट्टि ब्याक गार्डन अनि फ्रन्ट गार्डन जस्तो लाग्यो, मजाको हरियो ठाउँ देखाउनु भएको छ। मैले हिउँ परेको छ होला भनेर भन्ने प्रतिउत्तरमा चाहिँ उहाँले यो पठाउनु भएको छ। र यो त 2-3 महिना मात्रै हो दाजु, फेरि आइस पर्न पर्छ हजुर भन्नुभएको छ। फिनल्यान्ड निकै चिसो ठाउँ हो भनेर चाहिँ सुनेको। अब यसरी तपाईँहरूले पठाउनु भएको फोटो भिडियोहरू हेरेर अनि यसो अरूतिर सोसियल मिडियामा हेरेर थाहा पाएको कुरा हो, पुगेको चाहिँ छुइनँ म पनि। र गौँथलीहरू उडेको नक्सा, के अरे नक्सा भनेछु, भिडियो क्लिपहरू पठाउनु भएको थियो, हरिया हरिया रुखहरू उतिस जस्तो लाग्यो, उतिसको रुखहरू भएको भिडियो पठाउनु भएको थियो। धेरै धेरै धन्यवाद। बिएबिएस गोर्खा रेडियोको लागि ब्रिटिस फोर्सेस ब्रुनाईका स्पाउज अनि डिपेन्डेन्ट दिदीबहिनी दाजुभाइहरू जो जो हुनुहुन्छ उहाँहरूका लागि यो जब भ्याकेन्सी निस्केको जानकारी तपाईँहरूले गत केही दिनदेखि सुनिराख्नु भएको छ। र यो क्रम आज राति मध्यरातसम्ममा जारी नै रहनेछ, आज रातको 12 बजे पछाडि भने नपठाउनु होला श्रोताहरू। तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने अब चाहिँ पठाइहाल्नुहोस्। हिजो आजसम्ममा त्यो तपाईँको कभर लेटर सिभीलाई परिष्कृत रूप बनाइसक्नु भएको छ, प्रुफ रिड गरिसक्नु भएको छ, अब भने पठाउनुहोस्। थुप्रैजनाले पठाइराख्नु भएको छ भन्ने चाहिँ हाम्रो स्टेसन म्यानेजर दाईले भनिराख्नु भएको थियो। अझै पनि समय छ, केही समय बाँकी छ, रहल पहल केही थप्न घटाउन बाँकी छ भने छिटो छिटो गरेर अब चाहिँ पठाउनुहोस्। र हामी के थाहा, तपाईँले अन्तिममा पठाएर पनि हामी सहकर्मी हुने मौका छ। तपाईँहरू नअतालिनुहोस्, हामी बिस्तारै बिस्तारै पाइला चाल्दै तपाईँहरूलाई सिकाउँदै, हामी आफै पनि सिक्दै, नयाँ कुरा थाहा पाउँदै हामी अगाडि बढ्नेछौँ। शुभकामना छ तपाईँहरूलाई। lal.shahi@bfbs.com पठाउन अनुरोध गरिएको छ। आज मध्यरातभित्रमा पठाइहाल्नुहोस् श्रोता। अब B8ले गाउनुभएको तिमी मेरो भन्ने मिठो गीत सुन्न जाउँ श्रोता।
1: तिमी मेरो लाखौं खुशीको बहाना, तिमी मेरो मनको त्यो एउटै

हजुर बनाउने हो खासमा तिमी मेरो हो भन्ने गीत सुन्यो B8 को BFBS गोर्खा रेडियोको फेसबुक पेज तपाईँहरूले थुप्रैले हेर्ने गर्नुहुन्छ र त्यहाँ हामीले पल्टन घरमा भएका विभिन्न गतिविधिहरूको छोटो भिडियोहरू क्लिपहरू अनि कतिपय सन्दर्भमा फोटाहरू अपलोड गर्ने गर्दछौँ र तपाईँले त्यहाँ आफ्नो चाहिँ के अरे कमेन्टहरू लेख्नुहुन्छ लाइक गरिदिनुहुन्छ सेयर गरिदिनुहुन्छ र त्यसै क्रममा हिजो ब्रिटिस फोर्सेस ब्रुनाईमा चाहिँ ग्यारिजन लेडिज स्पोर्ट्स डे भएको थियो त्यही सन्दर्भमा चाहिँ हाम्री सहकर्मी बहिनी बिना गुरुङ पनि त्यहाँ जानुभएको थियो र दिनभरि बिचरा उहाँले हिजो लाइभ कास्ट पनि गर्नुभएको थियो तपाईँहरूले सुन्ने मौका पाउनुभयो उहाँले दुःख गरेर भिडियो क्लिप बनाएर पोस्ट गरिएको छ त्यो भिडियो क्लिपहरू तपाईँले पक्कै पनि हेर्दै हुनुहुन्छ भर्खर कति एक घन्टा नै भएको छैन अपलोड गरेको निकै समय लाएर परिश्रम गरेर भिडियोहरूलाई सर्ट क्लिपको रूपमा रिलको रूपमा चाहिँ हामीले अपलोड गरेका छौँ त्यो भिडियो हेरेर यसो ब्रुनाईको ग्यारिजनमा चाहिँ दिदीबहिनीहरूले कस्ता कस्ता एक्टिभिटीहरू स्पोर्ट्स एक्टिभिटीहरू हिजो गर्नुभएछ को को विजेता हुनुभएछ र कस्ता कस्ता फन गेमहरू भएछन् भन्ने छोटो सारांशमा भनौँ न त्यस्तो चाहिँ हामीले अपलोड गरेका छौँ हेर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् र कतिपयले त आफ्नो दिदीबहिनी छोरीचेलीहरूलाई चिन्नु पनि हुन्छ होला उक्त भिडियोमा कति विजेता हुनुभयो कति पार्टिसिपेन्ट हुनुहुन्थ्यो उहाँहरू सम्पूर्णलाई हामी हार्दिक बधाई अनि शुभकामना के अरे वन्डरफुल डे का रूपमा हिजो भएको थियो भनेर बिना बहिनीले पनि भन्नुभएको थियो अनि हाम्री अर्की प्रस्तुता बहिनी नूतन राई पनि जानुभएको थियो त्यहाँ उहाँले पनि साह्रै रमाइलो भएको थियो दाई भनेर आज हामी केही क्षण चर्चा परिचर्चा पनि गरेका थियौँ सम्पूर्ण दिदीबहिनीलाई हिजोको दिन चाहिँ सफलतापूर्वक सम्पन्न भएकोमा र आयोजक टिमलाई पनि हामी धन्यवाद दिन्छौँ अब हामी हावा सर र बमबहादुर कार्की र दावा घरती अनि लक्ष्मी नेउपानेले गाउनुभएको गीत सुन्दै कार्यक्रम मझेरीबाट बिदा हुन्छौँ श्रोता तपाईँको समय सुखमय रहोस् आज ज जसले साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र जानुभन्दा अगाडि 1 ट्रिलियनमा कतिवटा शून्य हुन्छन् भन्ने प्रश्न राखेको थिएँ हिजोदेखि साह्रै धेरैले त भाग लिनु भएन परदेशी घिमिरे माइलोज्यूले मात्रै त्यसको उत्तर दिनुभयो अरूले चाहिँ दिनु भएन सुन्नु मात्रै भयो खैर केही छैन सुन्नै पनि दिनुभयो त्यो नै ठुलो कुरा हो मेरो र घिमिरेजीको उत्तर मिलेको छ एकको पछाडि 12 शून्य हुँदा रहेछन् श्रोता अब यो गन्न पनि एकपल्ट सास फेर्नुपर्ने शून्य हुँदो रहेछ 1 ट्रिलियनमा इलोन मस्क अब त्यतातिर लम्किरहेका छन् भन्ने छोटो त्यसँगै क्रम जोडेको थिएँ अब एकलाई पनि गन्ने हो भने 13 सङ्ख्या हुँदो रहेछ डिजिट एकलाई गन्यो भने एकका पछाडिको शून्य मात्रै गन्यो भने 12 शून्य हुँदो रहेछ 1 ट्रिलियनमा नेपालीमा त कति हो खर्ब अथवा खर्ब पछाडि के शङ्ख आउँछ शङ्ख पुग्छ कि भन्ने मेरो अनुमान हो यो सम्बन्धमा हामी भरे भोलि कुरा गरौँला अहिलेलाई म बिदा भएँ नमस्ते बाई बाई।

0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। हिजोबाट गतिरोध हटेको संसद बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज छलफल जारी रहनेछ। आउँदो आर्थिक वर्ष 2082/83 आउँदो आर्थिक वर्ष 2083/84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल जारी रहने भएको हो। बैठकमा आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। मुगलिङ मलेखु सड़क खण्डका चार पुल आउँदो असारमा सञ्चालनमा आउने भएका छन्।
1: नागडुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरी खोला, चिरौंदी खोला, गोमती र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि छ। समग्रमा 90% भन्दा बढी काम भएकामा सोही खण्डको हुग्दी र चरौंदी खोलाको पुल निर्माणाधीन छ। अलकत्राको मूल्य बढेर आउन छाडेपछि काम रोकिएको थियो। सड़क निर्माणको काम 43% सम्पन्न भएको छ। निर्माण कम्पनीले 4,80,59,00,000 यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको छ।
0: चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाउन थालिएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी 7 उद्यान निर्माण थालिएको हो। कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार उद्यानमा 300 जड़ीबुटीका बिरूवा रोपिनेछ। उद्यानमा मौवा, तेजपत्ता, अमला, बेल जस्ता जड़ीबुटी प्रकृतिका बिरूवा रोपिनेछ। बिरूवा रोप्न सम्झौता भई काम शुरू भएको उहाँले जानकारी दिनुभयो। जड़ीबुटी पार्कबाट उत्पादित जड़ीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ। यसका लागि कार्यालयले 2,00,000 बजेट विनियोजन गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार माडी 7 रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माण गर्नेछ। ओमनको तट नजिकै एउटा व्यापारिक जहाजमाथि भएको अमेरिका आक्रमणको भारत सरकारले कड़ा निन्दा गरेको छ। आक्रमणपछि चालक दलका 3 भारतीय सदस्य बेपत्ता रहेका टाइम्स अफ इण्डियाले जनाएको छ। टाइम्स अफ इण्डियाका अनुसार भारतले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावास मार्फत औपचारिक विरोध दर्ता गराएको छ। ओमनको खाड़ी पार गरिरहेको पलाउको झण्डा बोकेको सेटेबेलो नामको जहाजमाथि आक्रमण गरिएको थियो। जहाजमा 24 भारतीय नाविक सवार रहेकामा 21 उद्धार गरिएको छ। हालैका दिनमा भारतीय चालक दलका सदस्यहरू सवार जहाजमाथि अमेरिकी सेनाले गरेको यो दोस्रो आक्रमण हो। भारतीय अधिकारीहरूले व्यापारिक जहाजहरूलाई निशाना बनाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपका केही विवादित विषयलाई लिएर चिन्ता नगर्न भन्नुभएको छ। सोमालियाका रेफ्री ओमर होर्तानलाई अमेरिका प्रवेश गर्न रोक लगाउनु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनु भएको छ। कैयौंले खेल स्थलमा जानका लागि भिजाको समस्या बेहोर्नु परेकामा अन्य कतिपयले टिकटको महँगी खेप्नु परेको छ। फिफाले गर्न सक्ने कामका सीमा भएका उहाँको भनाइ छ।
2: We try always to find solutions, but then we need to respect that we are not the kings of the world who can rule over governments and police forces and I don't know what. We are a sports organization. We try to do our best with the means that we have.
0: नेपाली समय अनुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा शुरू हुँदैछ। ऐतिहासिक प्रतियोगिताको उद्घाटन खेल आयोजना गर्ने अवसर यो पल्ट मेक्सिकोले पाएको छ। मेक्सिको सिटीमा घरेलु समर्थकको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ। यो खेल नेपाली समयअनुसार आज राति 12:45 शुरू हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो।
3: The first of 104 matches across Mexico, Canada and the USA takes place at the iconic Azteca Stadium, with co-host Mexico facing South Africa. FIFA President Gianni Infantino says it's a moment of joy.
2: It's a moment of celebration, it's a moment of happiness and I am very, very happy.
3: Young Mexican football fans can't wait to experience the tournament.
4: The football is the happiest for me.
5: Football, it's a language.
3: The opening ceremony will feature performances from Shakira and Danny Ocean.
0: यो पल्टको प्रतियोगितामा टोलीहरूको संख्या बढाएर 48 पुर्याइएको छ। 39 दिनसम्म टोलीहरूले 16 अत्याधुनिक रंगशालामा 104 खेल खेल्नेछन्। फिफाले साबिकको 32 टोलीको संरचनालाई परिमार्जन गरेपछि शुरू भएको यो पहिलो विश्वकप।
6: BFBS Gorkha Radio.

बिया बिया स्कोर खारेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिया बिया स्कोर खारेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपी अस्कोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आदरणीय श्रोता, आज बिहिबार हो। बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। बृहस्पति देवको पनि हामी यही दिन उपासना गर्ने गर्दछौँ र बृहस्पति ग्रहको पनि हामी यही दिन उपासना गर्नेछौँ र पहेँलो रङसँग सम्बन्धित जति पनि हाम्रा चिन्तनका प्रवाहहरू छन् तिनीहरूमा हामी आजकै दिन विशेष रूपमा सन्निधिमा जाने गर्दछौँ। त्यसैले हामीद्वारा गरिने भगवान विष्णुका विविध स्वरूपहरूको उपासनाबाट उहाँ प्रसन्न हुनुहोस् र उहाँ प्रसन्न भएपछि अरू के चाहिन्छ र त्यसैले केवल प्रसन्न हुनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी भेटेर यत्तिकै बस्दैनौँ, किनभने केही न केही चर्चा हामी अवश्य गर्ने गर्दछौँ, किनभने यस कार्यक्रम चर्चैका लागि निर्मित छ। त्यसैले हामी एउटा विषय बिन्दुलाई लिएर चर्चा गर्ने गर्दछौँ, जुन चर्चाबाट हामीले एउटा नयाँ शिक्षा श्रवण गर्न सकौँ र त्यस शिक्षाले हाम्रो हृदयमा रहेका कल्मसहरूको नाश गर्न सकोस्, यही हाम्रो एउटै मात्र लक्ष्य हो। त्यसैले यतातर्फ हामी अग्रसर भइरहेका छौँ र आज भगवान बुद्धका केही बाणीहरूको चर्चा गरौँ, जुन वेणु वन स्थित राजगृहमा भगवानले आफ्ना भिक्षुहरूलाई उपदेश गर्नुभएको थियो। यो धम्मपद जो बौद्ध धर्मको एउटा महान ग्रन्थ हो, जसमा भगवान बुद्धका उपदेशहरू प्रत्यक्ष रूपमा संग्रहित छन्,

बताइरहनु भएको छ। अर्थात् धेरैवटा निरर्थक पदहरूले युक्त भएको वचनहरू बोल्नु अथवा सुन्नुभन्दा सार्थक एउटा मात्रै श्रेयस्कर पद सुन्नु नै श्रेयस्कारी हुन्छ भन्ने उपदेश छ र त्यसले स्थायी शान्तितर्फ अग्रसर गराउँछ। यदि त्यस्तो गराउँदैन भने त्यो निरर्थक पद हो भनेर भगवान् बुद्ध भन्नुहुन्छ। सहस्रमपि चेवाचा अनर्थ पद संहिता एकम अर्थ पदम से यो यम सुत्वा उपसम्मति भनेर भगवान् बुद्धले आफ्ना भिक्षुहरूलाई बताइरहनु भएको यो पद हो, जुन धर्मपदमा उल्लेखित यो पाली भाषामा जुन भगवान् बुद्धले तत्कालीन समाजको भाषा यही थियो त्यही भाषामा उल्लेख गर्नुभएको छ। तम्ब दाठिक नाम गरेको एउटा व्यक्ति थियो, एउटा कथानकले यसलाई स्पष्ट्याउन खोजिएको छ। एउटा व्यक्ति थियो र सानैदेखि नै ऊ एउटा राजाकोमा चोर अथवा फटा अथवा मृत्युदण्ड दिएकाहरूलाई मार्ने काममा नियुक्त थियो र सानैदेखि उसको पुर्ख्यौली पेसा त्यही भएको हुनाले ऊ त्यही पेसामा आफूलाई निरत गराइरहेको थियो। समय बित्दै गयो, जागिर खाँदै गयो र बुढो भएपछिको शरीरको शक्ति कमजोर भयो र दुई तीन प्रयासपछि मात्रै उसले कसैलाई मार्न सक्ने हत्या गर्न सक्ने स्थितिमा उसको शरीर पुग्यो। त्यस्तो अवस्थामा उसले काम गर्नु परेको अवस्थालाई विचार गरेर राजाले सेवाबाट निवृत्त गरिदियो, अर्थात् सेवाबाट बर्खास्त गरिदियो अथवा उपदान अथवा अनिवार्य अवकाश जे भने पनि उसले त्यसबाट जागिर छोडेर आफ्नो वृद्धावस्थालाई लिएर जो आफ्नो व्यवस्था थियो त्यसैमा रहन थाल्यो। सेवा निवृत्त भएपछि त्यो जल्लादको काम गर्ने अर्थात् मान्छे मार्ने जो जागिर खाने व्यक्ति थियो त्यसले एक दिन आफ्नी पत्नीलाई भनेर मनले मिठो भनेको अर्थात् चाहेको स्वादिष्ट भोजन बनाउन लगायो र नदीमा स्नान गरेर नयाँ लुगा लगाएर माला लगाएर सुगन्धित शरीर बनाएर आफ्नो आश्रममा बसेर भोजनको प्रतीक्षा गर्न थालेको अवस्थामा थियो र त्यसरी एउटा वास्तवमा मनुष्यहरूले जागिर खाएर जो जीवन व्यतीत गरिरहेका हुन्छन् उनीहरूले आफू खुसी खर्च गरेर मनलाग्दो अवस्थाको जीवन जिउन सक्दैनन्, किनभने एउटा निश्चित वेतनमा आधारित जीवनशैली भएको हुनाले मिठो खाने राम्रो लाउने र एक किसिमको मनले खोजेको सुविधाहरूले उपलब्ध भएर रहने एउटा विशेष विशेष अवसरमा हुन्छ र त्यही भएर हाम्रो नेपाली परम्परामा यो सनातन परम्परामा विभिन्न चाडबाडहरूको माध्यमबाट पनि मनुष्य हरूलाई मनले खोजेका चिजहरू उपलब्ध गराएर जीवन व्यतीत गर्ने एउटा व्यवस्था बाँधिएको देखिन्छ र त्यसरी खानाको प्रतीक्षा गर्दै रहेको त्यो सेवानिवृत्त बधिकको स्थितिलाई हामी अझै निहालौँ, तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहार गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा भगवान बुद्धले राजगृहमा उपदेश गर्नुभएको एउटा गाथाको चर्चा गर्दैछौँ, जुन गाथाको मर्म हो हजारौँ पदहरू भएको निरर्थक वचन बोल्नुभन्दा एउटै सार्थक वचन बोल्ने गरेमा त्यसले शान्ति दिने गर्दछ भन्ने उपदेश दिनुभयो। र त्यसै सन्दर्भमा एउटा वृद्ध बधिकको अर्थात् बधिकको जीवनको एउटा उदाहरणबाट यसलाई पस्ट्याउने भए काममा हामी निरन्तरता दिइरहेका छौँ। ऊ बधिक खानका लागि मिठो खानका लागि बसेको थियो आसनमा। उता सारिपुत्र आफ्नो ध्यान साधनाबाट उठेर अब आज भिक्षाटन गर्नका लागि कता जाउँ भनेर हेर्दै हुनुहुन्थ्यो र आफ्नो दिव्य दृष्टिबाट त्यस बधिकमाथि उहाँको दृष्टि पर्यो र यही बधिककामा जान उपयुक्त छ भनेर स्थवीर त्यतातर्फ लाग्नुभयो र बधिकको ढोकामा गएर उभिनुभयो र आफ्नो भिक्षाटनको आह्वान गर्नुभयो। स्थवीरलाई आफ्नो घरको ढोकामा उभिएको देखेर बधिकले विचार गर्यो, मैले जीवन पर्यन्त मान्छे मार्ने काम गरेँ, कुनै भलाइको काम गर्न सकिनँ र आज पहिलोचोटि मेरो ढोकामा एउटा कुनै स्थवीर आएर उभिएको छ र केही याचना गरिरहेको छ। त्यस्तो विशिष्ट एउटा साधुलाई यो स्वादिष्ट भोजन गराउनु आवश्यक छ, किनभने अरू मैले केही पनि गर्न सक्दिनँ, मैले खाएर आखिरी के नै पो हुन्छ र त्यसैले बधिकले स्थवीरलाई स्वागत गर्यो, प्रणाम गर्यो र आफ्नो पुण्य कमाईतर्फ अग्रसर हुँदै साधुलाई भित्र बोलाएर स्वागत सत्कार पाद प्रक्षालन प्रणाम आदि र आदरपूर्वक भोजन स्थवीरलाई गराएर भोजन परान्त पुण्यानुमोदन गर्दै अर्थात् प्रशंसा गर्दै आफ्ना केही प्रश्नहरू साधुका सामने राख्दै बधिकले धर्मतिर आफ्नो मनलाई लगाइरहेको थियो र साधुले पनि जो स्थवीर थिए उनले पनि पुराना कर्महरूलाई याद गरेर तिमीले जीवनमा उद्विग्नता प्राप्त गरिरहेका छौ, त्यस्तो अवस्थामा सारी पुत्र सोध्छन्, हे उपासक, तिम्रो मन धर्म कथामा किन लागिरहेको छैन, म केही उपदेशहरू गरिरहेको छु तर तिमी किन सुन्न सक्ने भइरहेका छैनौ, तिमीलाई किन मन यतातर्फ लागिरहेको छैन, तिम्रो मन किन अन्यत्र जान खोजिरहेको छ, किन चञ्चल भइरहेको छ भनेर प्रश्न गर्नुभएको प्रसङ्ग छ र त्यसभन्दा पछाडिका प्रसङ्ग हामी यो भजन पछि श्रवण गर्नेछौँ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागर कार्यक्रम अन्तर्गत भगवान बुद्धको शिक्षा अन्तर्गत बौद्धिकको जीवन र साधुको दर्शन अथवा स्थविरको सेवा अथवा स्थविरलाई गरेको खुवाएको आफ्नो मन लाग्दो भोजनको एउटा सन्दर्भमा हामी चर्चा गरिरहेका छौँ र स्थविरले सोधेपछि बौद्धिकले उत्तर दिँदै भन्यो, मैले पुरै जन्म मान्छे मार्ने काम गरेर बिताएको छु र त्यसैको स्मृतिले मेरो मन धर्म कथा सुन्नतर्फ लाग्दैन, कतै न कतै चिन्ताग्रस्त भएर अन्त गइहाल्छ। स्थविरले सोधे, तिमी राजाको आज्ञाबाट वध गर्थ्यौ अथवा आफू खुसी वध गर्थ्यौ भनेर स्थविरले सोध्नुभयो। स्थविरको प्रश्नको उत्तरमा बौद्धिकले भन्यो, म त आफ्नो खुसीले मार्दिन थिएँ, राजाकै आज्ञाबाट काम गर्थेँ, किनभने म त एउटा जागिरदार मात्रै थिएँ, त्यसको निर्णय मार्ने र नमार्ने निर्णय त राजाले गर्दथे। त्यसैले त्यति सोध्न साथ यति उत्तर र प्रश्नको चर्चा हुनासाथ बौद्धिकको मन शान्त भयो र स्थविरले गरेको धर्म प्रवचनतर्फ उसको मन एक तानले लागेको स्थिति बताइएको छ। एकछिनको साधुसँगको परिणाम यति विशिष्ट हुन्छ भन्ने सन्दर्भको कथा सुनाउँदै गर्दा स्थविरसँग राजगृहमा भिक्षुहरूले प्रश्न गरे, आश्चर्य व्यक्त गर्दै, बौद्धिकको जन्म तुषित लोकमा कसरी हुन पुग्यो, त्यस्तो विशिष्ट पुण्य प्राप्त गर्ने साधुहरू भिक्षुहरू जाने लोकमा कसरी ऊ जान सको भनेर शास्त्रालाई अथवा स्थविरलाई भिक्षुहरूले सोधे र भिक्षु स्थविरले भन्नुभयो, हे भिक्षुहरू, सारिपुत्रको रूपमा उसले एउटा ठुलो हितैषीको दर्शन गरेको थियो, ठुलो हितैषीको समागम भएको थियो र हितैषीबाट धर्म देशना सुनेर उसको कल्याण भएको हो र साधुसँग अर्थात् सत्सङ्गले एकै क्षणमा पनि निकै माथि पुर्याउँछ र कुसङ्गले एकै क्षणमा पनि निकै तल पुर्याउँछ भनेर भगवान बुद्धले यो एउटा कथानकसहित आफ्ना भिक्षुहरूलाई उपदेश गर्नुभएको प्रसङ्ग यो धम्मपदमा छ। त्यसैले साधु सेवा, आफूलाई मिठो लागेको भोजन एकचोटि खुवाउँदैमा त्यत्रो जीवनभरि मान्छे मार्ने काम गरेको बौद्धिकको जीवन सुध्रियो, उसले चाहिँ एउटा सही मार्गमा जान सको, एउटा धर्मात्माको स्थितिलाई प्राप्त गर्न सको भने हामीले पनि कुनै न कुनै पुण्यशाली काममा आफूलाई अग्रसर गरायौँ भने अवश्य पनि हाम्रो कल्याण हुन्छ। यही भगवान बुद्धको उपदेशलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रेरणा भगवान बुद्धबाट प्राप्त होस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

एफबिएच गोर्खा रेडियो कार्यक्रम नमस्ते के को आरम्भ भएको छ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। म सेनीको तर्फबाट आज थर्सडे 11th of June 2026 समय हामीसँग 7 बजेको लागि अब बाँकी रहेको छ 14 मिनट। बादल सरी यो मिठो गीत रहेको थियो स्वप्निल शर्मा फिचरिङ जन राई यसै गीतको साथमा कार्यक्रमको आरम्भ भएको छ। र कार्यक्रम यो नमस्ते युके हरेक सोमबारदेखि शुक्रबारसम्म सुन्न सक्नुहुन्छ। 6:30 बजेदेखि रहेको छ यो भने 9 बजेसम्म 2.5 घन्टाको कार्यक्रम 105.4 MHz टिने गरी सुन्नुहोला। हामीलाई फोक्सटोन बासीले तपाईँको एरियामा रेडियो एक्सेस छैन भने बिएफपिएच एप डाउन गर्न सक्नुहुन्छ र विभिन्न स्टेसनहरूमध्ये बिएफपिएच गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ। र स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफबिएच गोर्खा भनेर सुन्नुहोला पक्कै पनि। आज 7:28 जाँदाखेरि सदा चाहिँ एक्सचेन्ज रेट र गोल्ड एन्ड सिल्भर प्राइसको जानकारी राख्नेछु। र कार्यक्रमको थर्ड आवरमा तपाईँले आज इन्टरभ्यू फिचर पनि पाउन सक्नुहुन्छ, सुन्दै गर्नुहोला, स्टे ट्युन भन्न चाहन्छु। र यसै गरी श्रोता आज यो विकली प्रश्न पनि राख्ने नै छु, भोलिको दिनमा हामी अनाउन्स पनि गर्नेछौँ हाम्रो वान अफ द लकी विनर। सुन्दै गर्नुहोस् बिएफबिएच गोर्खा रेडियो र अहिले लाइभ पनि प्रशान्त लिम्बू सम्बन्ध।

0: श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठकमा आज पनि विरोध जनाएको छ। सभामुखले बैठक शुरू भएको घोषणा गरे लगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्लेकार्ड बोकेर उठ्नु भएको थियो। त्यसपछि सभामुखले साम्पाङलाई बोल्न समय दिनुभएको थियो।
1: हाम्रो माग एउटै छ, 83 साल जेठ 17 गते प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसदको रेकर्डबाट हटाइनु पर्दछ र प्रधानमन्त्रीज्यूले संसदमा आएर आफ्नो बोली सच्याउनु पर्दछ। साथै हाम्रा नियमावलीका विभिन्न नियमहरूलाई अहिले हामीले चाहिँ नै अनदेखा गरेका छौँ। सबै नियमहरू परिपालना गरेर सदनलाई मर्यादित ढङ्गबाट सञ्चालन गरिनुपर्दछ भन्ने माग पनि म राख्न चाहन्छु। त्यति लामो ठुक कुरा छैन हाम्रो। हामी सदनको अन्य कार्यसूचीमा प्रवेश गर्न तयार छौँ, तर हाम्रो यो माग सम्बोधन गरिनुपर्दछ।
0: यसअघि यसो पनि बैठकमा बोल्न नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले विरोध गरेका थिए। उनीहरूले वेल घेरेर लामो समय नाराबाजी गरेपछि सभामुखले बोल्नका लागि समय दिनुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले आयातित सवारीहरूमा 20% राजस्व हिनामिना भएको जिक्र गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आर्थिक विधेयकमा करको दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग गर्दै आयातित सवारीहरूमा 20% राजस्व हिनामिना भएको बताउनु भएको हो। यातायात व्यवसाय ऐनले सवारीको स्तर र त्यसको मापदण्ड विपरीत बढी सिट राख्ने र राजस्व छुट दिने काम भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उहाँको भनाइ छ। हिनामिना भएको राजस्वको विषयमा सम्बन्धित निकाय मौन रहेको र मन्त्री र सचिवलाई यसबारे सोद्धा जानकारी प्राप्त गर्न नसकिएको उहाँले बताउनुभयो। 2080 साल यता यस्तो कामबाट 5 अर्ब भन्दा बढी राजस्व हिनामिना भएको भन्दै उहाँले सरकारको ध्यानकर्षण समेत गराउनु भएको छ। बीवाईडी गाड़ी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति खोजेका छन्। अर्थमन्त्री डाक्टर सोनी मुवागले विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ। आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको बताउनुभयो। प्रमाण लिएर आए आफू कठघरामा उभिन तयार रहेको उहाँको भनाइ छ। नेपाल मेडिकल काउन्सिलले काठमाडौँ बालुवाटारको मारिया हस्पिटल मारिया हेल्थ सेन्टर प्रालीमा सिलबन्दी गरेको छ। अस्पतालले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड नै पूरा नगरी गैर कानूनी रूपमा सञ्चालन भइरहेको पाइएपछि काउन्सिलले सिलबन्दी गरेको हो। काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सक मार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि कानूनी कार्यवाही अघि बढाइएको सूचना जारी गर्दै जानकारी गराएको छ। यस्तै काउन्सिलले यो अस्पतालको सेवामा संलग्न 3 चिनिया चिकित्सकको अस्थायी दर्ता पनि तत्कालका लागि निलम्बन गरेको छ। काउन्सिलले संस्थाको बोर्डमा नाम राखेर आचार संहिता उल्लंघन गरेको आरोपमा नेपाली चिकित्सकहरूलाई समेत 3 दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट समयमै ल्याउन सहजीकरण गर्ने भएको छ। गएको आर्थिक वर्षमा 159 स्थानीय तहले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अद्यावधि गरेका थिएनन्। गएको साउन 12 गतेसम्म पनि 49 स्थानीय तहले बजेट पारित नगरेपछि मन्त्रालय आफै अघि सरेको छ। सहसचिवहरूको नेतृत्वमा 3 स्थलगत सहजीकरण टोली गठन गरिएको मन्त्रालयले जनाएको छ। टोलीहरूले स्थानीय तहमा पुगेर जनप्रतिनिधि कर्मचारी तथा सरोकारवालासँग छलफल अन्तर्क्रिया र समन्वय बैठक सञ्चालन गर्नेछन्। सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट 900 बढी किलो अवैध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मा सोराभाग बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले गैराती 922 किलो गाँजा सहित एउटा पिकअप गाड़ी र मोटरसाइकल नियन्त्रणमा लिएको छ। लक्ष्मीनियाबाट सीमावर्ती क्षेत्र तारेगामातर्फ जाँदै गरेको वान्सन पिकअप गाड़ीलाई भारतीय मोटरसाइकलले स्कर्टिङ गरिरहेको अवस्थामा प्रहरीले पिछा गरेको थियो। सुरक्षाकर्मीले पिछा गरेपछि चालकहरू गाड़ी र मोटरसाइकल छोडेर भागेका थिए। पिकअप गाड़ीभित्र धानको भुसको बोराले छोपेर लुकाइएको गाँजा फेला परेको प्रहरीको भनाइ छ। ताप्लेजुङमा प्रदेश स्तरीय अलैची महोत्सव आयोजना हुने भएको छ। आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आउँदो असार 12 र 13 गते महोत्सव हुने भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

SBS को कार वीडियो कार्यक्रम में ले हमी चौं श्रोता यो समय नमस्ते युकी को दूसरा घंटा मा र चाइना र माया प्रकाश दूसरा र मिलीना राय को आवाज में मेरे गीत राय को त्यो 7:15 का एक सब राय ले बीपन ठाउन बाट हमले सुनी र 7:13 न बाय कुसा यहाँ जैसे रिगरे हमले लेगे लगन वा लेपनी नमस्ते गुड मॉर्निंग हजुर भन्नु भएको छ र यसै गरी यहाँ हामीलाई आन्सर्सहरू पनि आइरहेको छ यो हप्ताको लागि र यहाँ नूतन भूषाल उहाँले पनि गुड मर्निङ युके हेभ अ ग्रेट डे भन्नुभएको छ यसै गरी तारा प्रसाद चिमजुङ दाजुले पनि सेवाहरू बहिनी भन्नुभएको छ सेवाहरू दाजु र शुभ बिहानी शुभ दिन भन्नुभएको छ र यसै गरी अहिलेको यस समयमा हामीलाई यो समय गङ्गा थापा वा आन्टीले पनि गुड मर्निङ भन्नुभएको छ गुड मर्निङ आन्टी र यसै गरी निता कोही राय आन्टीले पनि गुड मर्निङ हजुर रानी गुड डे अल ह्याप्पी थर्सडे भन्नुभएको छ र अहिलेको यस समयमा चाहिँ नरेन्द्र गुरुङ उहाँले पनि नमस्कार बहिनी भन्नुभएको छ नमस्कार दाजु ड्राइभिङ एन्ड लिसनिङ नमस्ते यु क्यान इन्जोइङ अ लट्स टुडे इज द फर्स्ट डे अफ फिफा वर्ल्ड कप ग्रान्ड ओपनिङ कान्ट वेट ह्याभ अ वन्डरफुल डे टु अल एन्ड थ्याङ्क यू नरेन्द्र गुरुङ आशीर्वाद भन्नुभएको छ र अवश्य भने फुटबल प्रेमीहरूको लागि चाहिँ आजको दिनदेखि जुन सुरुवात भएको छ एक्साइटिङ नै हुने गरेको छ गेम्सहरू र यसै अनुसार रद्द गर्नुहोस् भन्न चाहन्छु र अहिले यो समयमा शोभा गुरुङवादीले पनि गुड मर्निङ सुने पनि सबैलाई ह्याप्पी थर्सडे भन्नुभएको छ र अहिलेको यो समयमा म यो हप्ताको प्रश्नको उत्तरहरू पनि राख्दिने क्षमा गर्नलाई क्वेसन्सहरू पनि राख्दिने गर्नेछु र तपाईँले हामीलाई आन्सर्सहरू पनि पठाइरहनु भएको छ र केही क्षणमा म प्रश्न पनि यो हप्ताको लागि राख्नेछु अहिलेलाई भने सज्जन राजवैदिक आवाजमा पत्र

彩，马来丁柔啊，彩色。

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

एफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम नमस्ते के मा हुनुहुन्छ र अब भने म चर्चा गर्ने नै छु आजको एक्सचेन्ज रेट बारेमा. श्रोता र युएस डलर र युरोपियन युरो र युके पाउन्ड स्टर्लिङको सदा चाहिँ हुनेछ. र आज पनि युएस डलरको खरिद दर चाहिँ रहेको छ 152.1 र बिक्री दर रहेको छ 152.7. युरोपियन युरोको पनि खरिद दर 175.6 भने बिक्री दर 176.3 रहेको छ. र युके पाउन्ड स्टर्लिङको चाहिँ रहेको छ 203.6 भने बिक्री दर रहेको छ 204.4. यसै गरी गोल्ड एन्ड सिल्भर प्राइसको पनि जानकारी. आज गोल्ड प्राइस अलिक घटेको छ, विशेष गरी आज यदि तपाईँले सुन किन्दै हुनुहुन्छ भने चाहिँ आज अलि राम्रो छ रेट पनि. र छापावाला सुन आज भने नेपाली रुपियाँ रहेको छ 286,700 र चाँदीको भाव चाहिँ आज रहेको छ नेपाली रुपियाँ 4,650. यसअनुसार अवश्य पनि तपाईँको जे जति अब यसअनुसार कारोबार गर्नुपर्ने छ, गर्न सक्नुहुनेछ. र पनि कार्यक्रममा आउनुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. अहिलेलाई पनि खुसीका फुल बटुलेर रहेको छ खुसमा नेपाली चलचित्र.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

माया फेरि सिमराईको आवाजमा यो मिठो गीत एन्जोय सक्नु भएको छ श्रोताहरूको. यो समय हामी कार्यक्रम छौँ नमस्ते युकेको सेकेन्ड आवर. यसै गरी यस समयमा हामीलाई विभिन्न ठाउँबाट श्रोताहरू सुनिरहनु भएको छ, आन्सर्सहरू पनि आइरहेको छ. यहाँ ललित अनि यसै गरी यहाँ सोधी आन्टी उहाँहरूले पनि हामीलाई सुनिरहेको छु भन्नुभएको छ कार्यक्रम अहिले पिएफपिएच गोर्खा रेडियो. र यसै गरी अहिलेको यस समयमा चाहिँ टुलपुन उहाँ दाजुले पनि गुड मर्निङ सुने पनि भन्नुभएको छ. गुड मर्निङ. र उहाँ चाहिँ आम आउट फर वक एन्ड लिसनिङ टु यु ब्युटिफुल प्रोग्राम भन्नुभएको छ. थ्याङ्क यू सो मच फर प्लेइङ सच वन्डरफुल सङ्ग्स भन्नुभएको छ. आई एम रियली इन्जोइङ दे भन्नुभएको छ. थ्याङ्क यू सो मच. र किप अप द ग्रेट वर्क, ह्याभ अ लवली डे टुलपुन पिटर ब्रा भन्नुभएको छ. र यसै गरी हामीलाई यस समयमा विष्णु गुरुङ दाजुले पनि गुड मर्निङ सुनिया बहिनी भन्नुभएको छ. गुड मर्निङ दाजु. र यसै गरी ज्ञानु गुरुङ उहाँले पनि नमस्ते गुड मर्निङ सुनेजी एन्डोभरबाट सुनिरहनु भएको छ भनेर चाहिँ जानकारी गराउनु भएको छ. यसै अनुसार चाहिँ अवश्य पनि हामीलाई विभिन्न ठाउँबाट लिसनर्सहरूले सुनेर साथ दिइरहनु भएको छ. र कार्यक्रमको यो पहिलो घन्टामा भरपूर मनोरञ्जन गराइरहेको छु. यसै क्रममा जन चामलिङ राईको फेरि पनि एउटा मिठो गीत एन्जोय गर्नुहोस् कोछरा.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्थमन्त्री डाक्टर सोनी मुवागले करका दर हेरफेर विवादमा कर्मचारीको दोष देखाउनु भएको छ। कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको वागलेको भनाई छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकमा रहेकामा एक ठाउँमा करका दर हेरफेर भएको र एक ठाउँमा शुल्क हेरफेर भएको बताउनुभयो। कर्मचारीले गल्ती भयो भनेपछि त्यस अनुसार जेठ 17 गते आफूले संघीय संसद सचिवालयलाई निवेदन लेखेर त्रुटि सुधारका लागि पठाएको पनि अर्थमन्त्री वागले बताउनुभयो। आफूले दशकौं लगाएर बनाएको छवि धुमिल्याउन खोजिएकोमा खेद प्रकट गर्ने अर्थमन्त्री वागलेको भनाई थियो। मानवीय त्रुटिका कारण प्लास्टिकको सुटकेसको भन्सार दर 30%बाट झरेर 15% हुन गएको र त्यसलाई सच्याएर 30% नै पुर्याइएको सामान्य विषयलाई पहाड़ बनाएर प्रस्तुत गरिएको उहाँको भनाइ छ। अर्थमन्त्री वाग्लेले संघीय संसदका दुवै सदनमा जेठ 15 गते आर्थिक विधेयक पेश गर्नुभएको थियो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सारमा ईभीको कर छलीबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। ईभीको कर छलीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने उहाँको माग छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपा नेता शाही
4: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झूठ बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ। सम्माननीय सभापति महोदय, मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्नपर्ने हो भने म पेज नम्बर भनिदिन्छु, 152 नम्बरको पेजमा हेरे हुन्छ। स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको तपाईँको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरला नाका र रसुवागढीबाट मात्रै 2,50,83,16,000 रुपियाँ अघिल्लो सरकारले छुट दियो, त्यसको छानबिन गर भनेको छ। र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, सम्माननीय सभामुखज्यू, 1 गतेदेखि 14 गतेसम्म 3,000 करिकरी सवारीहरू नेपाल भित्रिन्छन्। गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो? सबभन्दा ठुलो कुरा, सबभन्दा अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन यसमा के आपत्ति छ? हामीले कसैलाई दोषी करार होइन सम्माननीय सभामुखज्यू।
3: सांसद विपिन कुमार आचार्यले शून्य समयमा उठेका विषयलाई सम्बोधनका लागि तत्काल सम्बन्धित मन्त्रालयमा पठाउन आग्रह गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद आचार्य,
5: यदि यो शून्य समयमा हामीले बोलेका कुराहरू सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन पूर्ण समय भनौँ। तर यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन ब्ल्याक होल समय राखौँ। ब्ल्याक होलमा प्रकाश समेत हराए चाहिँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाबदेहिता र सरकारको जिम्मेवारी हराउनु हुँदैन। शून्य समय केवल बोल्ने औपचारिकता होइन, यो जनताको पीडा, संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो। तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ। त्यसैले मेरो पुनः स्पष्ट प्रस्ताव छ, शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्र सीमित नगरियोस्, ती विषयहरू तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्, निश्चित समयभित्र कार्यान्वयनको प्रगति सांसदलाई जानकारी गराइयोस्। सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने यो परम्परा अब अन्त्य हुनुपर्छ। यो समय शून्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ। धन्यवाद।
3: पश्चिम नवलपरासीका किसानले धान रोप्न शुरू गरेका छन्। गण्डक नहरमा पानी आएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्ही नन्दन गाउँपालिकाका किसान रोपाईमा व्यस्त भएका हुन्। पाल्ही नन्दन 4 पाल्हीमा खेत रोपाई गरिरहेका किसान राम सिंह कुर्मीले कतिपय किसानको बिउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाई शुरू गरेको बताउनुभयो। खेतमा हाल्ने मल नहुँदा र काम गर्ने जनशक्ति पनि नहुँदा पनि धान रोपाई शुरू गर्नु परेको उहाँको भनाइ छ। यसपालि पनि पर्याप्त मल नपाएर धान उत्पादन घट्ने चिन्ता किसानहरूमा रहेको उहाँले बताउनुभयो। यति बेला पश्चिम गण्डक नहरको उत्तरतर्फ नजिकका र दक्षिणतर्फका अधिकांश खेतमा किसानहरूले रोपाई गरिरहेका छन्। पश्चिम गण्डक नहरका प्रमुख तिलकराम बुढाथोकीले पानी खोल्दा 32 किलोमिटर गण्डक नहरमा 36 घण्टामै नहरभरि पानी आएको बताउनु भएको छ। रौतहटको बौद्धिमा स्थित बंकुल टोलमा नेपाल भारत सीमा क्षेत्र नजिक लुकाएर राखेको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय वासीबीच झडप हुँदा 6 जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले 6 राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

डीएफपीएस गोर्खा रेडियो कार्यक्रम अहिले नमस्तेकोमा हुनुहुन्छ र अब पनि यो हप्ताको प्रश्न म तपाईँको समीक्ष राख्ने निश्चित दुईवटा प्रश्न रहेको छ सही जवाब पठाउनुहोला र सर्वप्रथम चाहिँ रहेको छ वाट बिगिन्स विथ टी एन्ड्स विथ टी एन्ड ह्याज टी इन इट यानि कि टीको साथमा के चाहिँ सुरुवात हुन्छ टीसँगै अन्त हुन्छ र त्यसमा टी छ र सही जवाब पठाउनुहोस् र दोस्रो प्रश्न रहेको छ वाट क्यान यू क्याच बट नट थ्रो यानि कि तपाईँले के क्याच गर्न सक्नुहुन्छ तर फ्याँक्न सक्नुहुन्न यी दुईवटाको उत्तर हामीलाई पठाउँदै गर्नुहोस् श्रोता र अब पनि केही क्षणमा पनि रहने नै छ आज

गोर्खा रेडियो कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ, अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ, तर यसले

0: तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: यो PFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम व्यवेश सम्वादबाट म योगराज राईको र व्यवेश सम्वादमा छोटो कुराकानी गर्दैछु साजन हेमन्त राई, उहाँ चाहिँ 2RZ को हुनुहुन्छ। यो वर्षको डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन नोन एज बिसले यो 13 तारिकबाट चाहिँ सुरु हुँदैछ। 2RZ को टिम लिएर उहाँ चाहिँ आउनुभएको छ, म्यानेजर हुनुहुन्छ, र उहाँको प्रिपेरेसन कस्तो भइरहेको छ त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। हेमन्त भाइ नमस्ते।
1: हेलो दाइ, नमस्ते।
0: ल, वेलकम छ है बिएबेसमा तपाईँलाई है त।
1: हजुर दाइ, थ्याङ्क यू भेरी मच।
0: ओके, तपाईँ 2RZ को म्यानेजर हुनुहुँदो रहेछ, कति भयो यहाँ आउनुभएको तपाईँ ब्रुनाईबाट, तपाईँहरू भनौँ न।
1: हजुर दाइ, हामी आएको लगभग 1.5 महिना भयो भन्नु पर्ला।
0: योभन्दा अगाडि चाहिँ यो वान डिपको सुटिङमा पनि भाग लिनुभयो, तपाईँले जित्नु भयो है।
1: जी दाइ, वान डिपको सुटिङको लागि हामी अलमोस्ट 15 दिन जस्तो अगाडि आएको थियो, त्यहाँ सकेर चाहिँ हाम्रो अहिले चाहिँ कन्टिन्यू ट्रेनिङ।
0: यहाँ 1RZ मै बस्नुहुन्छ नि त होइन, सिस्टर बटालियनमै।
1: हजुर दाइ, 1RZ मै, किनभने सिस्टर बटालियन अब सबै फेभर सबै कुरा। हजुर, हामी बुढ्ना भएको बेलामा 1RZ लाई ले हेल्प गर्ने, हामी यहाँ भएको बेला हामीले हेल्प गर्ने, त्यो अनुसारले गर्दाखेरि चाहिँ सजिलो पनि छ। धेरै रेन्जहरू यहाँ हाइटमा भएको कारणले गर्दाखेरि 1RZ मै बसेर। हजुर,
0: ए यो त हाइट रेन्ज पो त है, मैले लिड्स भनेको छु होइन, हाइट रेन्ज
1: होइन दाइ, अहिले दुइटैमा छ हाइट र लिड। यसपालिदेखि चाहिँ यहाँनिर सुटिङ कम्पिटिसन चाहिँ यहाँ अर्गनाइज हुन थालेको छ।
0: यो वान डिपको सुटिङ तपाईँले जित्नु भएको, अलिकति यो सोध्न मन लाग्यो, यसको प्र्याक्टिसहरू चाहिँ यता बिचले सुटिङ जस्तै हो कि भिन्दै प्र्याक्टिस हुन्छ यसमा?
1: हजुर दाइ, यो वान डिपको चाहिँ प्रिटी मच सिमिलर नै हुन्छ, तर एक दुईवटा प्र्याक्टिसहरू, एक दुईवटा म्याचेसहरू चाहिँ अलिकति भिन्न हुन्छ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीलाई चाहिँ पक्का एमएल पठाइदिनुहुन्छ, त्यसले गर्दाखेरि त्यो अनुसार हामीले पनि सुटिङ ट्रेनिङ गर्ने हो। अनि हामीले लगभग माथि डिभिजनको लागि चाहिँ ब्रुनाईमै पनि ट्रेनिङ गरिसकेको थियो, तर युकेमा आएपछि चाहिँ हामीले नयाँ वेपन सिस्टम चाहिँ युज गर्नुपर्ने भएर चाहिँ फेरि यहाँ आएर चाहिँ रिट्रेनिङ गर्यो हाम्रो जेरोइङ पिओए भन्ने कुराहरू। हजुर,
0: नयाँ वेपन सिस्टम भनेर एसएटी नै हो कि अब कस्तो खालको?
1: हजुर दाइ, भनेको मतलब नयाँ वेपन भन्दा हामीले बुनाईमा गरेको चाहिँ सेम वेपन हो, तर जेरोइङ भएको हुन्छ नि त, जुन पोइन्ट अफ एमहरूदेखि लिएर सबै भइसकेको हुन्छ, त्यसलाई चाहिँ हामीले बुनाईमै राखेर 1RZ सिस्टर बटालियनबाट चाहिँ नयाँ वेपन इस्यु गरेर चाहिँ फेरि रिट्रेनिङ गर्नुपर्ने हुन्छ त्यसले गर्दा।
0: राइट, ओके। अब यो बुनाईमा त अलिकति वेदर भिन्दै छ, यहाँको वेदर र बुनाईको वेदरमा अलिकति फरक हुन्छ होला है त्यसै पनि?
1: हजुर दाइ, कस्तो भन्दा सुटिङको चाहिँ हाम्रो रेन्ज अनुसारै फरक फरक हुन्छ, पोइन्ट अफ एम अलिकति डिफ्रेन्ट नै हुन्छ। त्यसले गर्दाखेरि हामीले यसपालि पनि लिड र हाइटमै ट्रेनिङ गर्नुको मेन रिजन चाहिँ हामीले इच रेन्जको चाहिँ हामीले प्र्याक्टिस बुझेर पिओए फाइन्ड आउट गर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि चाहिँ हामी त्यही गरिरहेछौँ दाइ।
0: अब त्यहाँ त समुद्रको छेउमा हावा चल्छ, निकै कुरा विचार गर्नुपर्छ होला है त्यहाँ त है सुटिङ गर्दा।
1: पपराइटको कम्पेरिजनमा चाहिँ एकदम टफै छ, किनभने बुलेट क्याचरहरू यतातिर छैन, त्यसले गर्दा ब्याकग्राउन्डमा नभएको कारणले गर्दाखेरि चाहिँ अलिकति एडजस्ट गर्नुको लागि निकै साह्रो छ राउन्डहरू, अनि हावा पनि एकदमै बेसी चल्ने यहाँ चाहिँ, त्यसले गर्दा अनप्रेडिक्टेड रिजल्ट पो आउँछ कि भन्ने पछिको चाहिँ अलिकति डाउट छ, तर एकदम कन्फिडेन्ट नै छु।
0: यसपटक 2RZ को टिम कस्तो छ? यो अब वान डिपमा त राम्रो गर्नुभयो, यो बिचलेको लागि चाहिँ कस्तो छ 2RZ को टिम?
1: हजुर दाइ, अब त्यो कुराले गर्दाखेरि चाहिँ पोजिटिभ त अब वान डिपदेखि नै थाहा पाइहाल्यो, एकदमै केटाहरू राम्रो छ। जोस, यसपालिको कम्पिटिसनमा टक्कर दिने टिमै छ दाइ।
0: पहिलाको चाहिँ सुटरहरू पनि हुनुहुन्छ कि अहिले नयाँ सुटरहरू आउनु भएको छ?
1: हजुर, हाम्रो चाहिँ नर्मली कम्पिटिसनमा चाहिँ 8 जनाको फाइरर्स हुन्छ, एउटा टिम हुन्छ, 4 जना चाहिँ पहिला हानिसकेको आर्मी 100 मा छिरेको, अनि अर्को 4 जना चाहिँ नयाँ फाइरर्सहरू, नयाँ सुटरहरू हुन्छ। तर पनि हामीले कस्तो गर्छ भने पल्टनमा चाहिँ अलिकति बेसी नै ल्याउने, अनि उनीहरूलाई चाहिँ मोल्ड गराउँदै गराउँदै कन्फिडेन्ट बिल्डअप गर्दै त्यसरी लगेको हुन्छ, त्यसले गर्दाखेरि यसपालिको नयाँ सुटरहरू पनि एकदम दावेदारै छ दाइ।
0: राइट, अनि यो पक्का फाइनलको दिनमा चाहिँ कस्तो कस्तो प्र्याक्टिस हान्नुपर्छ, त्यही अनुसार नै ट्रेनिङ गर्दै हुनुहुन्छ कि पक्का तपाईँहरूलाई प्र्याक्टिस थाहा छैन यो वर्षको?
1: दाइ, हामीलाई प्र्याक्टिस सबै एकदम मजाले थाहा छ, किनभने उनीहरूले एमएल पठाइदिन्छ, कलिङ नोटिस भन्छ, कलिङ नोटिसमा चाहिँ सबै एमएलहरू पठाइदिएको हुन्छ, त्यो अनुसारले हामी प्रिपेयर गरिरहेछ। फाइनल डेमा चाहिँ हाम्रो कस्तो हुन्छ भने आर्मी 100 भनेको टप 100 सुटर्स हुन्छ, 100 सुटर्सको पनि टप 24 भनेको चाहिँ अगाडिको 24 जना चाहिँ एकदम दावेदार हुन्छ, पोइन्टहरू चाहिँ एकदमै न्यारो मार्जिनले हुन्छ, त्यसले गर्दाखेरि चाहिँ टप 24 चाहिँ फेरि एउटा प्र्याक्टिस अनाउँछ उनीहरूले, चाहिँ एउटा म्याच अनाउँछ, त्यसले गर्दा त्योबाट चाहिँ डिसाइड हुन्छ को चाहिँ एक नम्बर हुने, किङ्स मेडलिस्ट को हुने भन्ने चाहिँ त्यहाँबाट डिसाइड हुन्छ।
0: भनेपछि अहिले सबैको आर्मीको सुटर्सहरू चाहिँ त्यहाँ आएर ट्रेनिङ गर्दै हुनुहुन्छ अहिले?
1: 80-90% त यिनीहरू ट्रेनिङ गर्दैछ, किनभने अघि मैले भने अनुसारै अब उनीहरूले आफ्नो कन्फिडेन्स बिल्डअप हो मेन त इच रेन्जमा। अर्को कुरा, हामीले अहिले पनि रेन्जमा धेरै गोर्खाली भनौँ न हाम्रो आर्मी पर्सनलहरू चाहिँ हुनुहुन्छ, ट्रेनिङ गर्नुहुँदैछ त्यहाँ, मारा मारै छ अहिले दाइ।
0: ए भनेपछि त त्यो प्र्याक्टिस गर्ने पनि निकै टाइट होला है, त्यहाँ रेन्ज पाउनु अलिक साह्रो पर्छ होला, आफ्नो आफ्नो टाइममा जानुपर्छ कि कस्तो हो?
1: हजुर दाइ, नर्मली हामीले यहाँ रेन्ज बुक गर्ने चाहिँ बाम्सबाट बुक गर्नुपर्छ, अनि बाम्स चाहिँ तपाईँको 6 मन्थको विन्डो दिएको हुन्छ, त्यहाँभित्रबाट बुक गर्नुपर्छ रेन्जहरू चाहिँ। अब सुरु सुरुमा पाउने, सुरु सुरुमा बुक गर्नेहरूले त 6 मन्थको ड्युरेसनमै कोच सुटिङ म्यानेजर भनेर थाहा भइसकेपछि चाहिँ बुक गर्नु सुरु गरिहाल्छ युनिटहरूले। अब कति माइनर युनिटहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब कतिले गर्नुभएको हुँदैन, त्यस्तोमा चाहिँ अलिकति कन्सिडर गरेर अब मिलाएर प्र्याक्टिस गर्दैछौँ है।
0: कति कति मिटरबाट हान्नुपर्छ अनि कुन कुन पोजिसनबाट हान्नुपर्छ त्यो दिन?
1: हाम्रो यो सुटिङ कम्पिटिसन चाहिँ 13 अब आउने यो जुन 13-17 छ, त्यसमा चाहिँ हाम्रो 500 मिटरदेखि हान कुद्ने त 600 मिटर पनि हो, तर अर्को चाहिँ 2 किलोमिटर पनि कुदेर आउँछ, त्यस्तोहरू पनि छ। तर नर्मली हामीले फायर गर्ने भने चाहिँ 500-50 मिटरसम्म भनौँ न दाइ। अनि पेस्टोलहरूको हुन्छ, पेस्टोल चाहिँ नर्मली 25-10 मिटरसम्म हान्छ।
0: ए त्यहाँ त ऊ पनि हुन्छ नि होइन, स्नाइपर पनि हुन्छ नि होइन, कस्तो हुन्छ
1: दाइ? अहिले स्नाइपरको चाहिँ फाल्टै गर्छ, तर पहिला चाहिँ एलएसडब्ल्यूले हान्थ्यो, गन म्याच हुन्थ्यो, अहिले चाहिँ राइफलले नै हान्छ, गन म्याच पनि हुन्छ फाल्टो, तर यसपालि चाहिँ गन म्याच छैन दाइ। पेस्टोल चाहिँ हामी सबैले हान्छ दाइ, जो जो टिममा छ सबैले हान्छ, डिसाइडरै पेस्टोल हो भन्नु।
0: अनि पेस्टोलको चाहिँ कस्तो हुन्छ, कति मिटरबाट हान्नु पर्ने हो त्यो?
1: पेस्टोल चाहिँ दाइ 25-10 मिटरसम्म हुन्छ दाइ।
0: ओके, अब राइफल हान्दा त मार्क्सम्यानसिप प्रिन्सिपल अब पहिला थियो त्यही नै सायद होला, 5 त्यही नै आधार बनाएर हान्ने हो पेस्टोल पनि, त्यो त स्ट्यान्डिङमा हो हान्ने होइन?
1: राइफल जस्तै हो, पेस्टोल पनि सबै हुन्छ, तर मेन भनेको चाहिँ इन्डिभिजुअलको डिटर्मिनेसन र उनीहरूको आफ्नो मार्क्सम्यानसिप प्रिन्सिपलबाट पनि अझै बाहिर गएर डिफ्रेन्ट उनीहरूले तरिकाले हान्छ, त्यसलाई चाहिँ हामीले कन्सिडर गर्छ दाइ।
0: सुटिङमा चाहिँ रेन्जमा गएर सुटिङ मात्रै प्र्याक्टिस गर्दै हुनुहुन्छ कि त्यसको अला अरू रिलेटेड ट्रेनिङहरू पनि हुन्छ सुटिङमा, कस्तो हुन्छ खास खास?
1: सुटिङ मात्रै पनि हो, तर मोर एबाउट हाम्रो मेन्टल रेजिलियन्सको चाहिँ ट्रेनिङहरू हुन्छ, किनभने प्रेसरमा हान्नु पर्ने हुन्छ नि त, एक्चुअल डे त तपाईँलाई एउटा इच सटको चाहिँ तपाईँको एकदमै भ्यालु हुन्छ, त्यसले गर्दा चाहिँ त्यसलाई चाहिँ हामीले कसरी चाहिँ मिटिगेट गर्ने, त्यो एक्चुअल डेमा त प्रेसर हुन्छ नि, त्यसले गर्दाखेरि चाहिँ प्रेसराइज कसरी गराउने केटाहरूलाई, के गर्दा चाहिँ राम्रो हुन्छ, कतिखेर इज अफ गर्ने, अर्को त अब उनीहरूको फिजिकल भइगएका रे अब पछि एक्चुअल डेमा पनि कुद्नेहरू छ, त्यसले गर्दाखेरि चाहिँ त्यसमा पनि हामीले अलिकति ध्यान पुऱ्याइरहेछ दाइ।
0: ए कुदेर पनि हान्नुपर्छ?
1: हजुर ज्यू, कुदेर पनि हान्नुपर्छ 2 किलोमिटर।
0: तपाईँको पनि अलिकति हिस्ट्री सोध्न मन लाग्यो, तपाईँले पनि यो भनौँ न डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन पहिला भाग लिनु भएको थियो, म्यानेजर गर्नुभएको रहेछ अहिले?
1: ए हजुर दाइ, मेन त यसपालि 2000 म सेलेक्ट भयो कि त्यही कारणले हो, मैले चाहिँ म भर्ती भएको 2011 हो, अनि 12 चाहिँ म सुटिङ टिममा परेको थिएँ।
0: ओके,
1: अनि सुटिङ टिममा पढ्नु पनि पहिला रेकर्ड कम्पनीमा पनि साममा चाहिँ म ओभरअल 6 आएको थिएँ नम्बरहरूमध्येको 176 मध्येको, अनि पल्टन झरेपछि एसिएमटी भन्ने हुन्थ्यो, अनि एसिएमटी गराउँदाखेरि चाहिँ टप सुट हानेको थिएँ, त्यसले गर्दाखेरि चाहिँ मलाई सोध्नुभयो, अनि त्यो हुँदाखेरि चाहिँ ल आफू चाहिँ सुटिङ टिममा है भनेर, त्यतिखेर चाहिँ त्यसरी चाहिँ म सुटिङमा आएको। सुटिङमा आउँदाखेरि मैले 2012 हाने, 2012 हान्दाखेरि म चाहिँ 10 भएको थिएँ ओभरअल चाहिँ। हजुर,
0: विनिङ टिममा पनि हुनुहुन्थ्यो?
1: हजुर, विनिङ टिममा त्यतिखेर चाहिँ एउटा युनिटबाट 4 मात्रै पार्टिसिपेट गर्नु मिल्थ्यो, 2 चाहिँ नयाँ फायरर्स, 2 चाहिँ पुरानो फायरर्स, त्यसरी गराउँथ्यो, अनि म चाहिँ नयाँ फायरर्सको पनि म चाहिँ टिम मध्येको पनि आफ्नो टिमको पनि लास्ट मान्थे, तर म चाहिँ 10 आएको थिएँ, त्यसले गर्दा चाहिँ हामीले मेजर टाइटलहरू चाहिँ सबै बुढ्नाइ लानु सफल भएको थियौँ त्यतिखेर भन्नुपर्छ, बुढ्नाइबाट आउँदा। हजुर
0: राइट, ल त भाइ, 17 डेफिनेटली हाम्रो भेटघाट हुन्छ, तपाईँले जित्नु होला हाम्रो शुभकामना छ, र अन्तमा केही भन्नुहुन्छ?
1: धन्यवाद भाइ एकदमै, अनि बिएफबिएस सुनेर बस्नुभएको सबै श्रोताहरूलाई चाहिँ अनि जति पनि अब अपकमिङ यो बिजलेमा पार्टिसिपेट हुने टिमहरूलाई गुड लक भन्न चाहन्छु।
0: ओके ल त स्टे फोकस अनि अन द डेमा चाहिँ पक्का स्किल देखाएर चाहिँ जित्नुपर्छ है भाइ।
1: हुन्छ दाइ, थ्याङ्क यू भेरी मच,
0: थ्याङ्क यू भेरी मच भाइ, थ्याङ्क यू, बाई बाई।

0: BFBS गोरखा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS गोरखा रेडियो।

PFPSको रेडियो कार्यक्रम नमस्ते के बाहुन्छ श्रोता र सबै हामीसँग 9 बजेको लागि अब पनि बाँकी रहेको छ 10 मिनट यो मेरो गीत रहेको थियो पाहुना हजुर रहेको थियो सुनिता थिए ब्रेसी गरी अहिले यो मिठो गीत सुनिसक्नु भएको छ आशिष महरको साथमा र कार्यक्रममा अब पनि म यो हप्ताको प्रश्न तपाईँको माझमा राख्ने नै छु र भोलिको दिनमा चाहिँ हामी अनाउन्स गर्ने नै छौँ वान अफ द लक्की विनर दुईवटा प्रश्न रहेको छ यसको सही जवाब पठाउनु होला पहिलो प्रश्न रहेको छ वाट बिगिन्स विथ टी एन्ड्स विथ टी एन्ड ह्याज टी इन इट यानि कि के को साथमा चाहिँ टी सुरुवात हुन्छ टी सँगै अन्त हुन्छ र टी त्यसमा छ यो पहिलो प्रश्न रहेको छ भने दोस्रो प्रश्न वुड खेरी ह्याच बट नट थ्रो यानि कि तपाईँले के चाहिँ पक्रिन सक्नुहुन्छ समात्न सक्नुहुन्छ र त्यो चाहिँ फ्याँक्न सक्नुहुन्न यी दुईवटा प्रश्नको सही जवाब पठाउँदै गर्नुहोला गेस गर्दै गर्नुहोला भन्न चाहन्छु हामीलाई र यसै गरी अहिलेको समयमा भने फेरि पनि तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ गीत सङ्गीतहरूको साथमा पनि भरपूर मनोरञ्जन अहिलेकै समयमा लिइरहनु भएको छ र अहिलेको लागि भने यो मिठो गीत पूर्ण राईको आवाजमा तिमीलाई एन्जोय गर्नुहोला

0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन नाहाचारीले बीवाईडी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई लक्ष्य गरी बिना प्रमाण आरोप नगराउन विपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बीवाईडी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले माग गरेपछि सांसद आचार्यले बिना प्रमाण आरोपित नगर्न भन्नुभएको हो। उहाँले कर तथा भन्सार प्रणालीको यथार्थ जानकारी नराखी भाइरल हुने र हेडलाइन बनाउने होडमा अर्थमन्त्रीमाथि हतारमा प्रश्न उठाउने प्रवृत्ति बढ़ेको बताउनुभयो। जथाभावी आरोप लगाउने कुरालाई सामान्यकरण गर्दा मुलुक र संस्थाको विश्वसनीयता गुम्ने खतरा रहने उहाँको भनाई छ। सांसद तथा सरकारवालाहरूले प्रश्न गर्नुअघि विषयवस्तु र प्रक्रियाको गहिरो अध्ययन नगरेको उहाँको दावी छ। भविष्यमा काम नलाग्ने हुने ईभीका ब्याट्रीहरूले ठूलो प्रदूषण निम्त्याउने हुँदा उत्पादक कम्पनीले नै ती ब्याट्री फिर्ता लैजाने व्यवस्था गर्ने वा नेपालमै यसको उचित व्यवस्थापन गर्ने नीति हुनुपर्ने सांसद आचार्यको भनाई छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सारमा एभीको कर छलीबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। एभीको कर छलीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने उहाँको माग छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपा नेता शाही,
1: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झूठ बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ। सम्माननीय सभापति महोदय, मेरो हातमा आज यो महालेखा परीक्षकको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्नुपर्ने हो भने म पेज नम्बर भनिदिन्छु, 152 नम्बरको पेजमा हेरे हुन्छ। स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले, इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको तपाईँको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरोला नाका र रसुवागढीबाट मात्रै 2,50,83,16,000 रुपियाँ अघिल्लो सरकारले छुट दियो, त्यसको छानबिन गर भनेको छ। र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, सम्माननीय सभामुखज्यू, 1 गतेदेखि 14 गतेसम्म 3,000 करिब करिब सवारीहरू नेपाल भित्रिन्छन्। गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो? सबभन्दा ठुलो कुरा, सबभन्दा अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन यसमा के आपत्ति छ? हामीले कसैलाई दोषी करार होइन सम्माननीय सभामुखज्यू।
0: यता अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीको दोष देखाउनु भएको छ। कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको वाग्लेको भनाइ छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उहाँले 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकमा रहेकामा एक ठाउँमा करका दर हेरफेर भएको र एक ठाउँमा शुल्क हेरफेर गरिएको बताउनुभयो। कर्मचारीले गल्ती भयो भनेपछि त्यस अनुसार जेठ 17 गते आफूले संघीय संसद सचिवालयलाई निवेदन लेखेर त्रुटि सुधारका लागि पठाएको पनि मन्त्री वाग्लेले बताउनुभयो। आफूले दशकौं लगाएर बनाएको छवि धुम्ल्याउन खोजिएकोमा खेद प्रकट गर्ने अर्थमन्त्री वाग्लेले बताउनुभयो। मानवीय त्रुटिका कारण प्लास्टिकको सुटकेसको भन्सार दर 30% झरेर 15% हुन गएको र त्यसलाई सच्याएर 30% नै पुर्याइएको सामान्य विषयलाई पहाड़ बनाएर प्रस्तुत गरिएको उहाँको भनाइ छ। यता श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठकमा आज पनि विरोध जनाएको छ। सभामुखले बैठक शुरू भएको घोषणा गरे लगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्ले कार्ड बोकेर उठ्नु भएको थियो। त्यसपछि सभामुखले साम्पाङलाई बोल्न समय दिनुभएको थियो।
2: हाम्रो माग एउटै छ, 83 साल जेठ 17 गते प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसदको रेकर्डबाट हटाइनु पर्दछ र प्रधानमन्त्रीज्यूले संसदमा आएर आफ्नो बोली सच्याउनु पर्दछ। साथै हाम्रा नियमावलीका विभिन्न नियमहरूलाई अहिले हामीले चाहिँ नै अनदेखा गरेका छौँ। सबै नियमहरू परिपालना गरेर सदनलाई मर्यादित ढङ्गबाट सञ्चालन गरिनुपर्दछ भन्ने माग पनि म राख्न चाहन्छु। त्यति लामो ठुक कुरा छैन हाम्रो, हामी सदनको अन्य कार्यसूचीमा प्रवेश गर्न तयार छौँ, तर हाम्रो यो माग सम्बोधन गरिनुपर्दछ।
0: नर्दर्न आयरल्याण्डको बेलफास्टमा लगातार दोस्रो रात पनि प्रदर्शन भएका छन्। आप्रवासनको विरोधमा भइरहेका प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको छ। सुडानी शरणार्थीले छुरा प्रहार गरेको घटना अदालतमा पुगेका बेला प्रदर्शन भएका हुन्। पीड़ितले एउटा आँखा गुमाएका छन् भने पीड़ितका आफन्तले प्रदर्शन रोक्न आह्वान गरेका छन्। स्काईका चम पार्मेन्टर प्रदर्शन स्थल पुग्नु भएको छ।
3: Stones, bricks, missiles, fireworks going off, fire is being set. We saw the water cannon deployed and we've seen the police use plastic bullets.
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
4: BFBS गोरखा रेडियो हो।

हजुर, सबिन राईको आवाज थियो यो गीतमा। श्रोताहरू, यही गीतबाट नै आजको कार्यक्रम काठमाडौँको सौगातको सुरुवात भयो। यहाँहरूलाई कार्यक्रममा स्वागत छ। सञ्चालक विनोद खड्काको काठमाडौँबाट नै भर्खरै सुन्नुभएको कार्यक्रम थियो। योभन्दा अगाडिको समाचारभन्दा अगाडिको कार्यक्रम नमस्ते युके थियो बेलायतबाट नै। त्यस कारणले बेलायतका इभेन्ट्सहरू, त्यहाँको एक्टिभिटिजहरू, अपडेट्सहरू, इन्फर्मेसनहरू कहिले कहिले सुन्नुहुन्छ। यदि तपाईँ अन्य ठाउँमा हुनुहुन्छ भने कहाँबाट आयो होला यो इन्फर्मेसन भनेर चाहिँ नझुकुने होला, किनभने हामी काठमाडौँबाट, बेलायतबाट र ब्रुनाईबाट कार्यक्रम सञ्चालन गर्छौँ। तिनवटा स्टेसन र थ्री टाइम जोन्स र सबै हाम्रा पलङका सदस्यहरूलाई हामीले कभर गर्छौँ। ब्रुनाई हामीभन्दा 2 घन्टा 15 मिनट अगाडि हुनुहुन्छ, फोकल्यान्ड टापु धेरै पछाडि हुनुहुन्छ। अहिले समर टाइममा युके 5 घन्टा 45 मिनट पछाडि हुनुहुन्छ। त्यसले गर्दाखेरि हाम्रो फोकस यो तिनवटा एरियामा छ। फोकल्यान्ड टापुदेखि लिएर अन्य स्थान भएका हाम्रो गोर्खाली परिवारहरूलाई हामीले कार्यक्रमबाट समेट्ने कोसिस गर्छौँ, यहाँको अपडेट दिन्छौँ र स्थानीय अपडेट्सहरू पनि आदान प्रदान हुन्छ, इभेन्ट्सहरूको जानकारी हुन्छ। यो बिएबिएस गोर्खा रेडियो ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिसको अभिन्न अङ्ग हो। श्रोताहरू, 1952 सुरु भएको यो कार्यक्रम यानि कि बिएबिएस गोर्खा रेडियो विभिन्न नामले परिचित भयो। ब्रिटिस सैनिक आकाशवाणीदेखि लिएर अन्य नाम आयो, अहिले हामी बिएबिएस गोर्खा रेडियो भन्छौँ। यदि यो रेडियोको बारेमा 105.7 MHz सुनेर बस्नुहुने काठमाडौँ भाषीमा केही जिज्ञासा भए, हामी यहाँ छौँ। ललितपुरको मान भवन अवस्थित हाम्रो स्टुडियो छ, विक्रम भवन पनि भन्छौँ हामी, होइन त, ब्रिटिस क्याम्पको नजिक छौँ भने 87.7 MHz चाहिँ पोखराका बासिन्दाहरूले सुन्न पाउनुहुन्छ र हामीले बिजिपी भन्छौँ, ब्रिटिस गोर्खास पोखरालाई फोकस पनि गर्छौँ भने धरानमा हामीलाई सुन्नुहुन्छ 107.MHz। गुड आफ्टरनुन धरान। यदि भन्दै अब हामी आजको दिनको कुरा गरिहाल्छौँ। श्रोताहरू, जेठ महिनाको 28 गते विक्रम सम्बत 2083 बिहिबार हो र आज चाडपर्वहरू केही छन् तर एकादशी व्रत लिनेहरूको लागि रहेछ। यसलाई चाहिँ हामी ठुलो एकादशी भन्छौँ क्या हो जस्तो लाग्यो, खै डिटेलमा हेरिहालौँ। आजको दिनको कुरा गर्दाखेरि परमा एकादशी व्रतको विधि भनिएको छ, जी हो आज एकादशी हो भने। नेपालतिरका अन्य खबरहरूको कुरा गरौँ, नेपालको समय कुरा गरौँ। अहिले नेपालमा ठिक दिनको 1:56 जाँदै गर्दाखेरि यहाँले हामीलाई विभिन्न टाइम जोनमा सुन्नुहुन्छ, त्यस कारणले गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्ने गर्दछु। हाम्रो श्रोताहरू संसारभरि नै छरेर बस्नुभएको छ भने नेपालतिरको समाचार के छन् अपडेट दिइहालौँ तपाईँलाई छोटकरीमा। भर्खरै 5 मिनटको समाचार सुन्नुभयो, तर पनि लेटेस्ट अपडेटहरू, रिफ्रेस्ड न्युजहरू के छन् त? ओके, सबभन्दा पहिला नेपालको कुरा गर्नुपर्दाखेरि फेसबुक स्ट्याटसको भरमा छानबिन समिति नबनाऊ, तथ्यमा आधारित छलफल गरौँ भनेर सांसद झाको भनाइरहेको रहेछ। रातोपाटी लेखिसकेको छ, लाइक रासोपा सांसद मनिष झाले संसदीय समितिमा फेसबुक स्ट्याटसको भरमा नभई तथ्य र तथ्याङ्कमा आधारित छलफल हुनुपर्ने बताए। उनले सम्बन्धित निकायको जवाब नसुनी छानबिन समिति बनाउने प्रवृत्तिको विरोध गर्दै भन्सार प्रणालीमा सुधारको आवश्यकता औल्याए भन्ने समाचार पहिलो राखे भने झाँक्रीको कटाक्ष के रहेछ त? रातोपाटी नै लेख्छ, प्रधानमन्त्री र अर्थमन्त्रीप्रति झाँक्रीको कटाक्ष मूर्खदेखि दैव डराउँछन् भन्थे हो रहेछ भन्ने उहाँको भनाइ छ। सुधारू पत्रिका हो रातोपाटी। पूर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य रामकुमार झाँक्रीले प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको कार्यशैलीप्रति कटाक्ष गरेकी छिन्। उनले संसद अवरोध र कर छलीको आरोप लगाउँदै विरोधका तरिका फेर्नुपर्ने बताएकी छिन् भन्ने समाचार नेपालको हो र अन्य कुराहरू के छन् त? लोकतन्त्र .com लेख्छ, विदेशमा हराएका कर्मचारीहरूलाई कारवाहीको तयारी, नयाँ निजामती सेवा ऐन ल्याउँदै। र यदि समाचार सुन्नु भएको छ विदेशमा कर्मचारी विदामा जानुभएको छ भने तपाईँहरूले ध्यानपूर्वक सुन्नु पर्यो। सरकारले नयाँ निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ, जस अनुसार 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारी अनिवार्य अवकाशमा जानेछन्। यसले 5,482 जना कर्मचारीलाई तत्काल असर पर्नेछ। पेन्सन पनि अधिकतम 30 वर्षको मात्र पाइने प्रस्ताव छ। श्रोताहरू, अन्यमा फेरि डिटेलमा पढ्नुहोला, विदेशमा गएका कर्मचारीहरूको हकमा निकै लामो लेख गर्दाखेरि यहाँले पढ्नुहोला है त। भने अन्य खबरहरू के छन् सम्बन्ध पहिला अर्कोमा जाउँ। रौतहट
मासे प्रहरीद्वारा गोली प्रहार गरियो, 90 लाख भन्दा बढीको फर्सीको बिउ बरामद, 6 जना घाइते भन्ने समाचार यस्तो छ। रोहतडको प्रहरीले नेपाल भारत सीमा नजिकै को संयुक्त अपरेशनमा 90 लाख भन्दा बढी मूल्यको फर्सीको बिउ बरामद गरेको छ। स्थानीयले ढुङ्गा मुङ्गा मुडा गर्दा 3 स्थानीय र 3 प्रहरी गरी 6 जना घाइते भएका छन्। प्रहरीले 6 राउन्ड अश्रु ग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो। बरामद सामग्री भन्सारमा अहिले बुझाइएको छ। श्रोताहरू, अब वर्ल्ड कपको कुरा गर्नैपर्छ। सुरु हुँदैछ आज फुटबलको महाकुम्भ विश्वकप 2026। 48 टोली सहभागी हुने पहिलो विश्वकप 2026 आज मेक्सिको र दक्षिण अफ्रिकाको बीचमा खेलबाट सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाका 16

राक्षसको पनि एउटा धेरै समाचार हेरिहालौँ सदारु। विश्वकपको उद्घाटन सँगै विवाद पनि आएको कुरा यस्तो छ, उच्च टिकट मूल्य भिसा विवाद र राजनीतिक संवेदनशीलता बीच मेक्सिको सिटीको ऐतिहासिक स्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सहआयोजक भन्नुपर्छ देश मेक्सिको बीच खेलसँगै 48 टोली सहभागी विश्वकपको सुरुवात भएको छ। करिब 6 सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको छ। प्रतियोगिताको फाइनल जुलाई 19 न्यू जर्सीमा हुनेछ। फिफाका अनुसार यो संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो। प्रतियोगिताबाट करिब 13 अरब अमेरिकी डलर बराबरको राजस्व उठ्ने अनुमान गरिएको छ। तर प्रतियोगिता सुरु हुनु अघि नै टिकट मूल्य अत्यधिक भएको भन्दै आलोचना तीव्र बनेको छ भने अमेरिकाको कडा अध्यागमन नीतिका कारण खेलाडी, रेफरी र समर्थकहरूलाई भिसा सम्बन्धी समस्या भएको रिपोर्ट सार्वजनिक भएको छ। कतै $60 कहिले $30 मूल्यसम्मको टिकट रहेछ। प्रिमियम टिकटको मूल्य $30,000 श्रोताहरू यसको विरोध भइरहेको छ भने यहाँलाई अर्को एउटा समाचार राखौँ, त्यसपछि हामी हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ। श्रोताहरू मध्यपूर्वको पूर्वको सङ्कट त भनिहाले, इरानलाई 22 दिनको चेतावनी किन त? संयुक्त राज्य अमेरिका, बेलायत सहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत 22 देशले इरानमाथि कडा दबाव सिर्जना गर्दै आफ्ना भूभागमा हुने भनिएका आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन्। ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू, विदेशी भूमिमा असन्तुष्ट पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। श्रोताहरू, बिहिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सहभागी देशहरूले आफ्नो भूमिमा मानिसहरूलाई मार्ने, अपहरण गर्ने, उत्पीडन गर्ने, धम्क्याउने वा अन्य प्रकारका आक्रमण गर्ने प्रयासले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रत्यक्ष चुनौती खडा गरेको बताएका छन्। उनीहरूले यस्ता गतिविधि तत्काल अन्त्य गर्न इरानलाई आग्रह गरेका छन् भन्ने समाचार। यही समाचारबाट अब एउटा गीत सुनाऊ। मौसम त केमा छ त्यो सरस्वती हेरिहालौँ। आज देशको मौसम पहिला काठमाडौँमा हेरिहालौँ सदर 25 डिग्री सेल्सियस, आज बदली छ, कुनै कुनै ठाउँमा हल्का वर्षाको पनि सम्भावना छ। पोखरामा 29 डिग्री सेल्सियस, पुरा दिन बदली छ, भोलि पनि बदली र आज पनि कुनै कुनै ठाउँमा छिटपिट वर्षा हुने पनि सम्भावना छ। निकै गर्मी छ धरानमा, 42 डिग्री सेल्सियससम्म अधिकतम 44, न्यूनतम 31, तर सर्द रूपमा 42 देखाएको छ। सुधारू धरानमा अत्यन्त गर्मी रहेछ। यति भन्दै अब एउटा मिठो गीत सुनाऊ। दिनेश सुब्बाजी सायद बेलायततिर हुनुहुन्छ जस्तो लाग्यो, पहिला त हङकङमा भएको सुनेको थिएँ, उहाँको आवाजको गीत सुनाऊ है। उहाँले राष्ट्रिय भावनाको गीत गाउनु भएको जस्तो लाग्यो। मेरो नेपाल भन्नुहुन्छ, माफ गर्नुहोस् मेरो नेपाल होइन, मेरो हरपल रहेछ। यो गीत सुनाऊ

0: पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS गोर्खा रेडियो हो।
2: धान तकड़ धा तिद्धा

0: हजुर टेलिफोन लाग्न गाह्रो गाह्रो परे हुनाले अर्को गीतको मैले सहारा लिएको थिएँ गाउँदै रहेथे उदय सोताङ त्योभन्दा अगाडि यहाँले अर्को गीत सुन्नुभयो हिरा राणा जर्गा मगरको आवाजको गीत अलि जोसिलो थियो होइन त सुधारु अब आज हाम्रो कुराकानी पूर्वतिर हुनुहुने एरिया वेलफेयर अफिसर र अफिसको कुरा जहाँ चाहिँ पेन्सनको वितरण भइरहेको छ त्यो बारेमा जानकारी गराउँछु भने फेसबुक हेर्नु भएको छ भने आज विभिन्न देशका विभिन्न ठाउँको मैले फोटो राखेको छु इन्फर्मेसन सहित म्याग्दीको चिमखोला गाउँ फेरि अपलोड भएको रहेछ जहाँ मजाको एउटा चिमखोला झोलुङ्गे पुल पनि रहेछ कति राम्रो एउटा एकदम झरना पनि भएको देखिन्छ सुन्दर गाउँ चिमखोला होइन र यो भिरालो पाखामा गुजमुच्च परेको परम्परागत ढुङ्गे घरहरूले बनेको यो चिमखोला गाउँ सुन्दर छ मित्रहरू थुप्रै हुनुहुन्छ पल्टनमा ओके डक्टर साहब हुनै हुनुहुन्छ दुधपूर्ण होइन भने रारा गाउँतिरको फोटो छ जुम्लातिरको त्यो पनि हेर्नु होला रारा गाउँ कस्तो छ धेरै जस्तो छाना चाहिँ टिनको छ सुधारो भने विभिन्न ठाउँमा अब रोपाइँ पनि हुन लागेको छ लमजुङको केही भूभागमा रोपाइँ सुरु भएछ केही फोटोहरू छन् सुधारो हेर्नुहोला इन्जोय गर्नुहोला यसै गरी बाजुराको छेडे दह तालको पनि एउटा फोटो छ सुन्दर ताल रहेछ भने म्याग्दीकै पनि अर्को एउटा छ फोटो छ भने ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणको लागि सचेतना जगाएको एउटा कार्यक्रम त्यसको फोटो छ सुधारो स्पिड नगर्नु भने होला होइन त अनि टेम्के मयुङ गाउँपालिका केन्द्रको केन्द्र अन्नपूर्ण भोजपुरको पश्चिमी भेगको एरियल फोटोग्राफ चाहिँ हेर्नु होला आफ्नो गाउँठाउँ पऱ्यो होला होइन अनि मौरी पालन त्यो पनि राम्रो छ बाटो बन्दैछ पासाङ लामो मार्ग त्यसको पनि फोटो एकदम बुलन्द छ भन्नुपर्छ र भगवान् शिवको प्रतिमा महोत्तरीको सदरमुकाम जलेश्वरमा बनाएको यो चाहिँ पानी ट्याङ्कीमा माथि बनाए जस्तो लाग्यो मलाई ओके इन्ट्रेस्टिङ र एउटा चरी भागको उद्धार गरेको त्यो पनि फोटो छ हेर्नु होला र जलमग्न भएको ठाउँहरू महोत्तरीको विभिन्न चोकहरूको फोटो छ जलेश्वरकै हो नामै त जलेश्वर होइन जहाँ चाहिँ जलै जल हुन्छ होइन जलको ईश्वर जलेश्वर बस्छन् अथवा त्यहाँको बसाइ छ भन्नुपर्छ र विपत उद्धारको नमुना अभ्यास भएको फोटोहरू हेर्नु पाउनुहुन्छ भने अब हामी सिधै लागिहाल्नु पेन्सन वितरणको कुरा एरिया वेलफेयर अफिस ताप्लेजुङमा भइरहेको यो को बारेमा हाम्रा मित्र कृष्ण लिम्बुको कुरा तर्फ लागौँ कृष्णजी लाइनमा हुनुहुन्छ होला कृष्णजी नमस्ते स्वागत छ यहाँलाई
1: नमस्कार धन्यवाद
0: ओके तपाईँ पेन्सन अफिसमा हुनुहुन्छ वेलफेयर अफिस भनौँ होइन ताप्लेजुङमा कति खेर पुग्नुभयो कृष्णजी
1: म यहाँ केही समय अगाडि मात्रै आइपुगेँ यहाँ हेरिरहेको
0: उसो भए हाम्रो इन्द्र साहब बिजी हुनुहुन्छ कि तपाईँसँगै हुनुहुन्छ
1: अवश्य पनि उहाँ कुराकानीको लागि एकदमै तयारी नै हुनुहुन्छ मैले उहाँसँग समय लिइसकेको छु हुन त एकदम व्यस्त नै हुनुहुन्थ्यो उहाँ तर पनि थोरै उहाँलाई हामीले समय माग गरेका छौँ कुराकानीका निम्ति त्यो तिन दिन अघिदेखि सुरु भएको पेन्सन वितरणको कार्यक्रम चाहिँ आज लगभग सम्पन्न हुँदैछ अझै पनि केही पेन्सन दिने क्रममै हुनुहुन्छ अब भने म सरासरी इन्द्र सरसँगको कुराकानीलाई मैले जोड्न चाहेको
0: छु
1: ओके ल इन्द्र सर यति बेला एरिया वेलफेयर सेन्टरका अफिसर हुनुहुन्छ इन्द्रदेवलाई म कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु इन्द्र सर यहाँलाई स्वागत छ कार्यक्रम बिएपिएफ गोर्खा रेडियोको यो काठमाडौँ सोगातमा
2: हस् धन्यवाद कृष्ण सर
1: सर यो करिब तिन दिन अगाडिबाट सुरु भएको पेन्सन वितरणको कार्य लगभग आज सम्पन्न हुँदैछ कस्तो रह्यो तिन दिनको अवधि
2: अहिले हाम्रो ताप्लेजुङ वेलफेयर अफिसमा पेन्सन पेमेन्ट तिन दिन आज लास्ट डे हो गएको दुई दिनसम्म त्यस्तो साह्रो धेरै बिजी त होइन तर बिजी नहुनु कारण चाहिँ मैले नै अलिकति हाम्रो पेन्सनर एकैचोटि सबैले बोलाएँ भने अब उहाँहरूलाई पेन्सन मात्रै दिएर भएन धेरै कुराहरू उहाँलाई जस्तै औषधिहरू के गर्दाखेरि धेरै बिजी हुनाले मैले तिन दिनको दिनमा चाहिँ ठिक उहाँलाई बोलाएर चाहिँ हामी आज चाहिँ अन्तिम दिन उहाँहरूको पेन्सन वितरण अन्तिम दिन हुँदैछ
1: ताप्लेजुङमा खास कति पेन्सनर हुन्छ उहाँहरू यो तिन दिनको अवधिमा कति उपस्थित हुनुभयो
2: अहिले हाम्रो टोटल पेन्सनरहरू अब देश यहाँबाट हामीले मध्यनजर राखेर उहाँहरूलाई सर्भिस दिने भनेको अब डब्लुपी पेन्सनर हो डब्लुपी भने चाहिँ वेलफेयर पेन्सनर हो उहाँहरू अहिले हाम्रो तथ्याङ्क अनुसार चाहिँ 52 जना हुनुहुन्छ 52 जनामा धेरै जस्तो ब्याङ्किङ नै मै ब्याङ्किङ सर्भिसमै हुनुहुन्छ, तर यहाँबाट चाहिँ हामी 16 जनालाई चाहिँ 16 घर परिवारलाई चाहिँ क्यास पेमेन्ट गरिरहेको छौँ अहिलेसम्म। यो 16 जना भन्नुभयो, उहाँहरू चाहिँ ब्याङ्किङ प्रणालीमा किन जान सक्नु भएन अझै पनि? यसमा चाहिँ हाम्रो विविध कारणले गर्दाखेरि उहाँहरू ब्याङ्किङ जान सक्नु भएको छैन। जस्तै हाम्रो पेन्सनरहरू हामी 3 वटा क्याटेगोरीमा चाहिँ हामीले वर्गीकरण गरेको छौँ। जस्तै एउटा चाहिँ हो जो बेडमा अथवा होम बाउन्ड भन्छ, घरदेखि बाहिर कहीँ जान नसक्ने उहाँलाई चाहिँ भिपी पेन्सनर भन्छौँ, र अरिअरि हिँडुल गर्न सक्ने अफिसमा आउन सक्ने उहाँलाई चाहिँ मिडियम क्याटेगोरीमा राखेको हुन्छौँ, र एकदमै राम्रो तरिकाले गाउँघर तलमाथि काम गर्न सक्ने उहाँ चाहिँ लो क्याटेगोरीमा पर्नुहुन्छ, र ब्याङ्किङ जान नसक्ने चाहिँ हो जो घरमा एकजनाले उहाँलाई हेरिराख्नुपर्ने अवस्था अथवा उहाँलाई व्यक्ति गर्नुपर्ने अवस्था हो, उहाँहरू चाहिँ उहाँहरूलाई चाहिँ हामी यहाँ अफिसबाट क्यास पेमेन्ट गर्छौँ। अहिले त अधिकांश पेन्सनरहरूले ब्याङ्किङ प्रणालीबाट पेन्सन लिइरहनु भएको रहेछ, खासमा उहाँहरूको उपस्थिति कार्यालयमा कमै हुँदोरहेछ भनेपछि खास अहिले कार्यालयमा प्राप्त अलिक खासै कामको प्राप खासै घट्नुपर्ने हो, खास यो घटिरहेको छ कि कस्तो छ अहिले? एकदम राम्रो क्वेसन राख्नुभयो। अहिले हाम्रो पेन्सनरहरूको फिगर कम्ती भए तापनि पहिलाको भन्दा झन् हामी एकदम हाम्रो टाइम चाहिँ व्यस्त छौँ, कारण पहिला चाहिँ हाम्रो बेनिफिसरिजहरू पेन्सनरहरू हाम्रो अफिसमा आउनुहुन्थ्यो भने अहिले चाहिँ हामी टोटल्ली हाम्रो अपरेसनल मोडल, हाम्रो संस्थाको अपरेसनल मोडल चाहिँ चेन्ज भएर उहाँहरूलाई हामी घर घरमा भिजिट गर्छौँ। जस्तै अघि मैले एउटा भिपी भने उहाँ चाहिँ जहिले पनि घरमै होम बाउन्ड, घरबाट कहीँ पनि जान सक्नुहुन्न, उहाँहरूलाई हामी वर्षमा 4 चोटि भेट्छौँ 3 महिनाको अन्तरालमा। यो कारणले गर्दाखेरि हामीलाई झन् अहिले धेरै बिजी भएछौँ, र अब उहाँहरूलाई त महिनामा 4 चोटि हामी भेट्छौँ भने मिडियम क्याटेगोरीको लागि 2 चोटि भेट्नुपर्छ, र लो क्याटेगोरीको लागि चाहिँ वर्षमा 1 चोटि भेट्नुपर्छ। यो कारणले गर्दाखेरि हामी धेरै नै बिजी हुन्छौँ झन् अहिले। भनेपछि त अहिले यो कार्यालयमा बस्दा भन्दा बेसी ताप त उहाँहरूलाई भेट्न विभिन्न ठाउँमा पुग्नु पर्दैछ, समयको व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ त? हामीले यो चाहिँ एउटा हाम्रो अपरेसन कसरी रन गर्ने भन्ने कुरो चाहिँ वर्षभरिकै हामीले एउटा फोरकास्ट अफ इभेन्टहरू दिन निकाल्छौँ, अनि यो महिनामा के गर्ने, त्यो महिनामा के गर्ने, अनि कुन कुन विशेष हाम्रो अब त्यसमा हामीले नेपालको चाडपर्वलाई पनि हेर्नै पर्यो, त्यो बेला हामी अलिकति कसरी हुन्छ मिनिमम एक्टिभिटी गर्ने हो, यस्तो कुरा चाहिँ हामी चाहिँ वर्ष दिनभरिकै हामीले प्रोग्राम चाहिँ सेट गरेको हुन्छौँ, अनि त्यही सेट गरे अनुसार चाहिँ हामी सबै कुरो अब अफिसबाट कुन किसिमको रिजोर्सेसहरू चलाउने, अब हाम्रो अफिस यहाँकोले त्यो रिजोर्स भएन भने हाम्रो कि एडब्ल्युसी चाहिँ हाम्रो दमक हो, यहाँबाट हामीले चाहिँ हामी अगाडि नै 1 महिना अगाडि नै ल हामीलाई चाहिँ यो किसिमको चाहिँ हामीलाई हेल्प गर्नुपर्छ भनेपछि तलबाट हामीलाई त्यो किसिमको सहयोग पुऱ्याउनुहुन्छ। भनेपछि अहिले तपाईँ आफै गाउँघरसम्मै पुगेर सेवा दिँदाखेरि उहाँ चाहिँ अवश्य पनि खुसी नै हुनुहुन्छ होला, खास उहाँहरूको वास्तविक प्रतिक्रिया चाहिँ कस्तो पाइरहनु भएको छ यो प्रदान गरिरहेको सेवाबाट? हाम्रो पेन्सनरहरूले हाम्रो अफिसबाट हाम्रो संस्थाले दिएको सेवा सुविधामा उहाँहरू अति नै खुसी हुनुहुन्छ, र जुन सेवा सुविधा अब दिने नदिने त अब हामीले पनि एसिस गर्छौँ, फाइन्डिङ गर्छौँ। अब जस्तै भनौँ न उहाँलाई चाहिँ एकजना हाम्रो बेनिफिसरीको घरमा चाहिँ पानी तताउने एउटा क्याटलसम्म छैन भनेर भन्नुहुन्छ भने हामी त्यो पनि उहाँलाई यहाँबाट अफिसबाट हामी पुऱ्याइदिन्छौँ, र त्यो त एउटा सानो कुरो मात्रै हो, तर त्यहाँ गइसकेपछि वास्तविक त अन्डरग्राउन्डमा त्यहाँको रियालिटी कस्तो छ हाम्रो पेन्सनरको त्यो हेरिसकेपछि हामीले उहाँहरूले भन्दा पनि हामीले हेरेर हामीले फाइन्डिङ गरेर चाहिँ उहाँहरूलाई हामी सर्भिस दिइरहेका छौँ। अर्को त यो कार्यालयबाट नै तपाईँहरूले स्वास्थ्य क्षेत्रको मात्रै सेवाहरू दिइरहनु भएको छ, यहाँ स्वास्थ्यको लागि चाहिँ कार्यालयमा आएर सेवा लिने पेन्सनरहरू कति हुन्छ, कुन कुन समयमा उहाँहरूले कस्ता कस्ता खालको सेवाहरू चाहिँ लिइरहनु भएको छ अहिलेसम्म मेडिकल टिमबाट?
3: यसमा पनि हाम्रो दुई किसिमको पेन्सनरहरू हुन्छ, दुई किसिमको पेन्सनर भए पनि मेडिकल सेवा चाहिँ फेरि उहाँलाई एउटै तरिकाले हामी दिन्छौँ। जस्तै अब पेन्सन चाहिँ हामी च्यारिटी पेन्सनर जो डब्लुपी पहिला जसले चाहिँ फुल पेन्सन नकमाइकन फुल पेन्सन नभइकन नेपाल आउनुभयो उहाँहरू चाहिँ वेलफेयर पेन्सनर हो, उहाँलाई चाहिँ हामी पेन्सन पनि दिन्छौँ प्लस मेडिकल सर्भिस पनि दिन्छौँ। भने जो हाम्रो दाजु बाबाहरू बाजेहरू चाहिँ फुल पेन्सन कमाएर आउनुभयो उहाँहरूलाई पनि मेडिकल सर्भिस चाहिँ फुल्ली हामी यहाँबाट दिन्छौँ। धेरै छ यसको विषयमा, अब उहाँहरूलाई पनि हामीले मेडिकल सर्भिस पनि कुन किसिमको आवश्यक छ उहाँहरूलाई कुन औषधि जरुरत छ त्यो सबै हामीले फिल्ड भिजिट घरमा जाँदा पनि हामी लगिदिन्छौँ र यहाँ कार्यालयमा उपस्थित हुनु भए पनि पाउनुहुन्छ। मेडिकल सर्भिस त झन् एकदमै राम्रो छ हाम्रो संस्थामा त।
2: हुन्छ इन्द्रदेव सर, कार्यक्रममा लगभग समय पनि खासै लामो छैन होला, म तपाईँले संक्षिप्तमा अन्तिम एउटा प्रश्न राख्न चाहन्छु। अब तपाईँको भारी यो योजनाहरू भनौँ न पछिल्ला केही दिन पछाडिका कस्ता फेरि भिजिट जाने योजनाहरू कुन ठाउँमा होला, त्यसको तयारी कस्तो भइरहेको छ अहिले? त अब चुनौती पनि त यो वर्षायामको समय छ होइन, यसको तयारीहरू के भइरहेका छन्?
3: हाम्रो यहाँको अहिलेको कार्यालयको प्रोग्रामहरू प्रायः अब वर्षको अन्तिम अन्तिम भएकोले गर्दाखेरि अब हामी क्लोज डाउनको पक्षमा लागिरहेछौँ र एउटा प्रोजेक्ट म अर्को हप्ता चाहिँ त्यहाँ ह्यान्डओभर गर्न जानुपर्नेछ, जुन ठाउँ चाहिँ हो पोलाङचुङ होला, त्यहाँ चाहिँ हाम्रो क्यादरी संस्थाले एउटा पुल लगाइदिनु भएको छ, त्यो पुलको ह्यान्डओभरको लागि मलाई त्यहाँको प्रोजेक्ट सुपरभाइजरले कन्ट्याक्ट गर्नुभएको छ र म जानुपर्ने पर्नेछ। र अलिकति भेरी ब्रिफमा एकदम संक्षिप्तमा म अलिकति के जोड्न चाहेँ भने यहाँबाट हामीले हाम्रो पेन्सनरहरूलाई मात्रै सेवा सुविधा नदिएर हामीले यहाँको स्थानीयहरूलाई पनि हामीले सेवा सुविधा दिइरहेछौँ। जस्तै यो ताब्लेजुङमा नयाँ खानेपानी दुईवटा खानेपानी प्रोजेक्ट जस्तै भर्खरै सकियो र त्यो प्रोजेक्ट सकिए र त्यहाँको स्थानीयले त्यो सेवा पाउँदाखेरि अति नै खुसी हुनुभएको छ। र अर्को कम्युनिटी सेवाको लागि गएको वर्षमा 8 स्कुललाई यहाँ यो हाम्रो संस्थाबाट जस्तै 8 स्कुललाई चाहिँ जुन स्कुलमा बेसिक आवश्यक जस्तै अब बेन्च डेस्क भयो अथवा त्यो बिल्डिङको छाना चेन्ज गर्नुपर्ने यस्ता यस्ता प्रोजेक्ट र यस्ता यस्ता कुरोलाई चाहिँ 8 स्कुलसम्मलाई यहाँबाट हेर्न सकियो। र अर्को त्यो ओलाङचुङ गोला अघि मैले भने ओलाङचुङ गोलाको अन्तिम यो पुल ब्रिजको हो, योभन्दा अगाडि दुईवटा त यहाँबाट भइसक्यो र यो गएको वर्षमा चाहिँ कम्युनिटी एड हाम्रो स्थानीयलाई पनि हामीले राम्रै किसिमको एउटा सेवा सुविधा दिनु पाइयो भन्ने मलाई लागेको छ। त्यो तपाईँले दुईवटा काभेरीको पुल भन्नुभएको छ, त्यो कुन कुन ठाउँका हुन्छ?
2: दुईजना तिनवटा हो, एउटा चाहिँ दुईटै सरी तिनटै चाहिँ हाम्रो पोक्तालुङ गाउँपालिकामा पर्छ, किनभने यहाँ पोक्तालुङ गाउँपालिका चाहिँ तपाईँको अलिकति अहिलेसम्म एरिया पनि ठुलो तर जनघनत्व चाहिँ अलिक कम्ती नै रहेछ। तर यहाँ चाहिँ धेरै ठाउँमा चाहिँ बाटोघाटो जस्तै अब मोटर नपुगेको गाडी नपुगेको ठाउँमा त अहिलेसम्म झोलुङ्गे पुलको अति आवश्यक भइरहेको छ र उहाँहरूले त्यो सेवा सुविधा पनि पाइराख्नु भएको छ।
4: हस् धन्यवाद, हामीले इन्द्रदेव कुराकानी गरेका छौँ। इन्द्र सर तपाईँसँग चाहिँ हाम्रो कार्यक्रम प्रस्तुता हुनुहुन्छ बिएबिएस गोर्खा रेडियो, यस अहिले चलिरहेको छ काठमाडौँको सुगात कार्यक्रम प्रस्तुता विनोद सरले तपाईँसँग कुराकानी गर्ने भनिरहनु भएको छ। अहिले हाम्रो विनोद सरलाई धन्यवाद।
0: ओके कृष्ण भाइ, थ्याङ्क यू भेरी मच। इन्द्र सर नमस्ते। गुड आफ्टरनुन. ल तपाईँको सबै एक्टिभिटिजहरू तपाईँको क्यालेन्डर अनुसारको इभेन्टहरूको थाहा हामीले पायौँ. थ्याङ्क यू सो मच. रिटायर्ड लाइफमा यसरी सेवा पुर्याइरहनु भएको छ तपाईँले आफ्नो गाउँठाउँमा हाम्रा एक्स सर्भिसमेन कम्युनिटीलाई जति धन्यवाद दिए पनि कम हुन्छ सर.
2: यही हो, अब पहिलादेखि नै तपाईँ हाम्रो कुराकानी पनि भइरहेछ र मैले भनि पनि राखेको छु. अब जति गर्नुपर्ने आफ्नो जवानीमा पसिना रगत बगाउनुपर्ने ठाउँ त्यो ठाउँमा बगाइयो, तर गायनमा आफ्नो देशमा पनि केही गरौँ भनेर आइयो. जुन आएर गरिरहेको कार्यप्रति चाहिँ म एकदमै खुसी भइरहेछु, खुसी पनि लागिरहेछ. र हाम्रो बेनिफिसरीहरूले प्लस लोकल कम्युनिटीले पनि सहयोग सेवाहरू पाइराख्नु भएको छ. त्यसमा अब कति ठाउँमा त अब उहाँले भने जस्तो पाउनु भएको छैन, र पनि समग्रमा भन्नुपर्दाखेरि उहाँहरूलाई खुसी राख्न मैले लगायत मेरो अफिसका सम्पूर्ण स्टाफहरूले चाहिँ खुसी राख्न सकिरहेको छु. त्यसैमा एकदम खुसी छु विराट सर.
0: हो नि, जब सेटिस्फ्याक्सन वर्क सेटिस्फ्याक्सन हुनु जरुरी पनि छ. जे होस् तपाईँले आफ्नो तर्फबाट गर्दै हुनुहुन्छ भने पल्टनको एक्टिभिटिजमा तपाईँ छोड्नु भएको छैन, एक्स सर्भिसमेनको एक्टिभिटिजमा तपाईँ छोड्नु भएको छैन, होइन. अस्ति काठमाडौँमा भएको हाम्रो गल्फ मिटमा भनौँ न EBGGNS एक्स ब्रिटिस गर्खाज गल्फिङ सोसाइटी नेपालको पनि इभेन्टमा आउनुभयो. आए मात्रै त हुन्थ्यो नि, जितेर पनि जानुभयो तपाईँले. थ्याङ्क यू, बधाई छ तपाईँलाई है.
2: एकदम धन्यवाद विनोद जीवन अब यसो पहिलादेखि अलिअलि स्पोर्ट खेलिरहेको मनै लाग्छ, तर पनि अब के हो, अब यता आफ्नो कार्यालयको कामलाई पनि बिर्सनु भएन, आफ्नो अलिकति रिफ्रेसमेन्ट अब इम्प्रुभ गर्यो त्यसलाई पनि बिर्सनु
0: भएन. ओके, अब 21 जुनमा छ खेरि अर्को ठुलो मिल्यो भने आउनु होला, होइन. तपाईँलाई अहिले नै दिम्तो दिइहालौँ, फ्यामिली इभेन्ट हो, आउनु होला. जे होस् तपाईँले पुराको योगदानको हामी सम्मान गर्छौँ, कदर गर्छौँ. र पल्टनका सदस्यहरू आफ्ना आफन्तहरू जो बेलायतमा तपाईँलाई चिन्नुहुन्छ केही भन्न चाहनुहुन्छ अन्तमा?
2: जति जो जतिले मलाई चिन्नुहुन्छ टुआरजिआरको मेम्बर माफको ओदादेखि तलको भाइहरू भन्दाले अब त तल्लो लेभलको भाइहरूसँग त अब धेरै अब उहाँले मलाई चिन्नु पनि हुन्न होला. अब म चाहिँ 21/86 इन्द्रदेव राई हो. उहाँले जतिले चिन्नुहुन्छ उहाँहरूलाई धेरै उहाँलाई पनि सलाम छ. यहाँ ताप्लेजुङको एकदमै यो रिमोट त होइन तर एकदमै राम्रो ठाउँ छ दार्जिलिङ भयङ्कर मलाई मन परेछ. आएको 2.5 वर्ष भइसकेको छ, हेर्नुहोस् न 2 दिन जस्तो लाग्छ तर 2 वर्ष भएछ, एकदमै इन्जोय गरेछ. र अन्तमा म के भन्न चाहन्छु भने अब हुन त पहिलादेखि पनि अब यहाँबाट सन्देश गइरहेछ र पनि फेरि पनि हाम्रो बिएबिएसको तर्फबाट 2 कुरो उता विदेशमा बस्नुभएको अथवा स्वदेशमा बस्नुभएको जति पनि हाम्रो श्रोताहरूलाई यो 2 शब्द सुन्ने गाउने एउटा मौका दिनुभयो, यसको लागि म एकदमै आभारी छु. म लगायत हाम्रो टिम ताप्लेजुङको तर्फबाट एकदमै थ्याङ्क यू भेरी
0: मच भन्न चाहन्छु. जाँदै तपाईँ आफ्नो पल्टनको एक्टिभिटिज पनि नजिकबाट हेर्नुहुन्छ होला, आजको फेसबुकमा गएर हेर्नु होला. तपाईँको नेट पनि छ बिएबिएसको फेसबुकमा. हाम्रो धनराज भाइले बिएबिएसमा कार्यरत हुनुहुन्छ, उहाँले बिएफबी लेडिज स्पोर्ट्स डेको हाइलाइट्सहरू राख्नु भएको छ. बडो राम्रो राम्रो फोटोहरू छन्, एक्टिभिटिज छन्, भिडियो छ लेडिजहरूको, ब्याडमिन्टन, स्विमिङ, भलिबल, टग अफ वार, फन फिटनेस एक्टिभिटिज आदि आदि राख्नु भएको छ. बडो इन्ट्रेस्टिङ छ, होइन. दिदीबहिनीहरूको गेम हेर्दाखेरि नेसनल स्तरको बो देख्छु त म त यहाँ चाहिँ स्विमिङहरू, होइन, स्ट्रोकहरू, जोस, इन्थुजियाजमको कुरा गर्दाखेरि कामराडरी. त्यसले गर्दाखेरि तपाईँलाई पनि अपडेट दिइहाले गएर हेर्नु होला. तपाईँका साथीभाइहरू होइन आफ्ना कम्पनीका दिदीबहिनीहरूले गरेको एक्टिभिटिज हेर्नु होला है. इन्द्र साहब
2: थ्याङ्क यू विनोद सर, हजुरले बोध दिनुभएकोमा. हजुर आफ्नो पल्टने उमा त अहिले यहाँ बसेर पनि पल्टनतिरको धेरै इभेन्टहरू हेरिरहेको छु, जस्तै नेपाल कप भयो, अरू अरू इभेन्टहरू पनि एकदमै हेरिरहेको छु र हजुरले दिनुभएको इन्फर्मेसन पनि थ्याङ्क यू, त्यो पनि म
0: नमस्ते. ओके हस् यदि साहब थ्याङ्क यू भेरी मच, पछि हामी कन्ट्याक्ट गर्दै गरौँ. एनी इभेन्ट द्याट यु वान हाइलाइट प्लिज कन्ट्याक्ट है साहब.
2: हस्
0: अल द बेस्ट. हस् सो दारू इन्द्रदेव राईज्यूसँग कुराकानी सुन्नुभयो, एरिया वेलफेयर अफिसर गरेको काम गर्नेवाला कामहरूको हाइलाइट थियो भने. अब यो बसाइमा गीत सुनाउनै पर्ला, रेकर्डेड एउटा कुराकानी थियो तर लामो पर्न गयो. त्यसले गर्दाखेरि हरिवंश आचार्यले गाउनुभएको शान्तिश्री परियारसँग गाउनुभएको गीत यहाँ लोड भएर बसेको छ. यो गीत सुनाऊ, अरू के एउटा दुइटा अपडेटहरू दिउँ, त्यसपछि फेरि गीत सुनाउँदै हामी समाचारमा जान्छौँ. त्यसपछि धनजङजीले रेकर्ड एउटा चाहिँ गर्नुभएको छ प्राध्यापक डाक्टर देवमणि भट्टराईसँग, त्यो चाहिँ अर्को चरणमा सुन्न पाउनुहुन्छ. र अब आज त June 11th होइन, त्यसको मतलब वर्ल्ड कप. वर्ल्ड कपको बारेमा हाइलाइट गर्नको लागि हाम्रो स्पोर्ट्स जर्नलिस्ट प्रकाश तिमी सिन्हाजीसँग अर्को चरणमा म कुराकानी गर्नेछु. र यसका सुख दुःखका पाटाहरू, डिफिकल्टिजहरू, अमेरिकाले भिसा नदिएको कुराहरू, रेफ्री जान नपाएको, टिम जान नपाएको, टिमको केही मेम्बर जान नपाएको कुराहरू, र टिकट एकदम महँगो भएको कुराहरू आदि आदि गर्नुहुन्छ होला. यसलाई गीततर्फ लागौँ. गाउने कलाकार फेरि पनि हरिवंश आचार्य र शान्तिश्री परियार हुनुहुन्छ.

0: BFBS
1: BFBS
0: Gorkha Radio
2: कसरी पत्ता लाउने होला
3: के पत्ता लगाउने
2: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
3: केको बारेमा
2: फौजी सेवामा रहेकाहरुको पाउमदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको सारै गाह्रो हुँदो रहेछ
3: तपाईको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
2: तिनकै बारेमा जान्न खोजेको
3: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरुको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
2: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो
3: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ

0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफपीएस
1: यु ढाक छोप गर्न थालेको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेको सांसद शाहीले अर्थमन्त्री वाग्लेले ढाक छोप गर्न थालेको भन्दै संसदीय छानबिनको माग गर्नुभएको छ।
2: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झुट बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ। मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्न पर्ने हो भने म पेज नम्बर भनिदिन्छु, 152 नम्बरको पेजमा हेरे हुन्छ। स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले, इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरला नाका र रसुवागढीबाट मात्रै 2,50,83,16,00,000 रुपियाँ सरकारले छुट दियो, त्यसको छानबिन गर भनेको छ। र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, 1 गतेदेखि 14 गतेसम्म 3,000 करिब करिब सवारीहरू नेपाल भित्रिन्छन्, गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो? अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन यसमा के आपत्ति छ?
1: यसअघि लेखा समिति बैठकमा अर्थमन्त्री वाग्लेले करमा कुनै बदमासी गरेको प्रमाण ल्याउन चुनौती दिँदै प्रमाणित भए सार्वजनिक जीवन त्याग्ने घोषणा गर्नुभएको थियो।
3: ट्याक्स बढ्दैछ भनेर सूचना दियो, नन्सेन्स एभिडेन्सले दिएको छ, नभए 10 करोड घाटा हुने गरेर उसले अधार पास गर्दैन। यसमा प्रमाण लिएर आउनुहुन्छ, जुन चाहिँ पेपर ट्रेल होला, कम्युनिकेसन्सका कुराहरू होला, जानुहोस् म त पठगरामा उभिन तयार छु। अर्ब खर्ब भन्दै आएछन् जथाभावी, 2 अर्ब होइन, स्वर्णिम वाग्लेले 2 रुपियाँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु।
1: सत्तारूढ रासपाका सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि पोख्नु भएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद सिंह,
4: जेएनजी आन्दोलन युवाको विद्रोह थियो, युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखिए? इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? कर्मचारीले त पायो 20-21% 10% थियो, र त्यसको 10% भने 11 हुन्छ, 21% पायो, तर कर्मचारी कति पर्सेन्ट छ, कति लाग्छ? 3 करोड जनसङ्ख्यामा कर्मचारी कति छ? मेरो चिन्ता मुसर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ, जुम्लाको स्याउकोलाई कसरी प्रवर्धन गरे? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशी रोजगार रेमिटान्सको भरमा चलिरहेछ। साउथ एसियामा कुनै देशै छैन कि जहाँ जिडिपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामेसम्म टिक्दैन, यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सह महामन्त्री तथा सांसद विपिन आचार्यले संसदको शून्य समयमा राखेका विषयहरू सरकारले व्यवस्था गर्ने गरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद आचार्य,
5: यदि जनताका पीड़ा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौं। ब्ल्याक होल प्रकाश, ब्ल्याक होलमा प्रकाश समेत हराए झै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाबदेता र सरकारको जिम्मेवारी हराउनु हुँदैन। शून्य समय केवल बोल्ने औपचारिकता होइन, यो जनताको पीड़ा, संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो, तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ। त्यसैले मेरो पुनः स्पष्ट प्रस्ताव छ, शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्र सीमित नगरियोस्, ती विषयहरू तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्, निश्चित समयभित्र कार्यान्वयनको प्रगति सांसदलाई जानकारी गराइयोस्। सांसद बोल्ने सरकार नसुन्ने, जनता कराउने व्यवस्था नसुन्ने, यो परम्परा अब अन्त्य हुनुपर्छ। यो समय सुन्ने होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ।
1: रौतहटको मौदीमाई साथ बंकुल टोलमा नेपाल भारत सीमा क्षेत्र नजिक लुकाएर राखेको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडप हुँदा 6 जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले 6 राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरीका डीएसपी बसन्त गौतमले जानकारी दिनुभएको छ। झडपमा 3 जना सुरक्षाकर्मी सहित 6 जना घाइते भएका हुन्। भारतबाट अवैध रूपमा ल्याएर बंकुल टोलको मस्जिद पछाडि लुकाइराखेको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरे पछि झडप भएको प्रहरीले जनाएको छ। डीएसपी गौतमका अनुसार झडपमा बौद्धिमाई सातका 40 वर्षीय सुदामा देवी राय, 40 वर्षीय हिरा मतिया देवी यादव, 45 वर्षीय जयलाल ठाकुर हजाम घाइते हुनुभएको छ। हवस् त खबर यति नै, नमस्कार, म कृष्ण।
6: यो BFBS गोर्खा रेडियो हो।

0: सुन्नुभयो मिठो गीत रमाइलो गीत समीर आचार्य गाउँदै हुनुहुन्थ्यो उहाँसँग गङ्गा सोना माया शीतलु माया पितलु भने अब कुराकानीतर्फ जाउँ. आज प्रोफेसर देव मणि भट्टराईसँग कुराकानी गर्नुभएको छ धनजङ्गजीले. यो चाहिँ परमा एकादशीको बारेमा सुन्नु है त कुराकानी.
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा. यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ. परमा एकादशीको अवसरमा बुढा नीलकण्ठ मन्दिरमा भक्तजनको घुइँछु र मलमास पनि अब सकिन लाग्यो. अब जेठ महिनाको यो झन्झन नै हामी अन्तिम अन्तिम समयतिर छौ. आज 28 गते पनि परेको छ र यही सन्दर्भमा परमा एकादशीको र मलमासको महत्व के छ हाम्रो भनौँ न धर्म र हाम्रो संस्कृतिको विषयमा कुराकानी गर्नको लागि वाल्मीकि विद्यापीठमा अध्यापन गराउँदै आइरहनु भएका धर्मशास्त्र विभागका प्रमुख पनि हुनुहुन्छ प्रोफेसर डाक्टर देवमणि भट्टराई धेरै नपर्खौं सरलाई कार्यक्रममा स्वागत गरिहालौं. डाक्टर साहब कार्यक्रममा स्वागत छ हजुरलाई.
2: हजुर धन्यवाद नमस्कार र यो परमा एकादशीको शुभकामना पनि सबैलाई यहाँ लगायत सबैलाई.
1: धेरै धन्यवाद छ समय दिनुभयो र व्यस्त हुनुहुन्थ्यो. अब परमा एकादशीको भनौँ न शाब्दिक अर्थ संस्कृति र हाम्रो धर्मशास्त्र अनुसारले भन्नुपर्दा यसलाई कसरी बुझ्ने डाक्टर साहब? यो सामान्य मान्छेले त धेरैले थाहा छैन कतिले थाहा छ गरिरहेका छन् होइन. एकातिर मलमास पनि छ होइन. यहीँबाट सुरु गरौँ कुराकानीलाई.
2: हजुर नमस्कार सबैमा. सबभन्दा पहिले त यो मलमास भित्र दुईटा एकादशी पर्दछन्. कृष्ण पक्षमा अहिले कृष्ण पक्षको एकादशीलाई परमा भनिन्छ र शुक्ल पक्षको एकादशीलाई पद्मिनी भनिन्छ. परमा र पद्मिनी दुईटा एकादशीहरू छन् र यो जम्मा 12 महिनामा 24 एकादशी अब मलमास परेको वर्ष चाहिँ 26 एकादशी हुन्छन् र यो अहिले मलमासकै एकादशी चाहिँ परमा एकादशी हो. यसको व्रतको महत्वको बारेमा शास्त्रहरूमा धेरै कुराहरू बताएको छ. जस्तो यो महिना अनि यस गरी यो एकादशी यसको तिथिहरूमा जस्तो तिथिहरूकोमा द्वादशी तिथिको प्रसिद्धि नदीहरूमा गङ्गा नदीको प्रसिद्धि अथवा उनीहरूको महत्व छ. त्यसै गरी यो एकादशीको पनि त्यति नै महत्व छ भनेर बताइएको छ र भगवान जुन विष्णु भगवानको जुन यो एकादशीको महत्वको प्रसङ्गमा हाम्रो मानव जीवनसँग एकादशीको व्रत जोडिएको छ. किनभने अहिले फास्टिङ भन्ने कुरा आयो तर हाम्रो एकादशी भनेको 15 एक दिन तिमी उपवास बस, एक दिन चाहिँ तिम्रो शरीरलाई आराम गरेर देऊ, हाम्रा जति पनि भित्रका भनौँ इन्जिनियरहरू छन् ती इन्जिनियरहरूलाई कमसे कम विश्राम देऊ भन्ने यो. र एकादशीको अर्थ हाम्रा 5 ज्ञानेन्द्रिय 5 कर्मेन्द्रिय यिनीहरूको र मन शुद्ध गरेर 11 हाम्रा इन्द्रियहरू हुन्छन् तिनीहरूले जता जता डोर्या त्यतै त्यतै हामी डोरिन्छौँ लाग्छौँ. त्यसले गर्दा स्थिर हुनुपर्छ र त्यसो नि किन यो परमा भनियो त भन्दाखेरि यो चाहिँ भनेको यस्तो मलमासभित्र परेको हो. यो पुरुषोत्तम मास अर्थात् मलमास भनौँ यो स्वयंमा उत्तम छ त्यसमा पनि यो एकादशी अत्यन्त उत्तम छ भनेर चाहिँ परमा भनेको परम छ आराध्य जसको भगवान परमात्मा परमेश्वरको त्यस्तै एकादशी स्त्रीलिङ्गी भएकाले एकादशी भएकाले परमा नाम दियो र परम एकादशी अर्थात् यसको उपवास बस्नाले व्रत बस्नाले यसका चाहिँ सबै कुराहरू फल प्राप्त हुने राम्रो आफूले चिताएको पनि प्राप्त हुने यी कुराहरू छन् र यो मलमासमा चाहिँ यसको एउटा यो व्रतराज भन्ने पुस्तक छ. त्यो व्रतराज पुस्तकमा कमला नामले पनि यसको चाहिँ नाम छ. जसले कमला नाम गरेको अर्थात् एकादशी जुन यो आजको एकादशी हो यिनीहरूलाई कमला नामले पनि भनिन्छ. कमला भनेको लक्ष्मी लक्ष्मीको धन सम्पत्ति. अब हाम्रो शास्त्रले के भन्छ भने दुई प्रकारको सुखलाई मात्रै सुख भन्छ. यो लोकमा हुने सुख र परलोकमा हुने सुख. परलोकको सुखलाई नमानिकन सुखै छैन. त्यसैले परलोकको सुखलाई मानियो भने मान्नका लागि यो लोकमा सत्कर्म गर्नुपर्छ. अर्थात् यहाँ गरेका कर्महरू चाहिँ परलोक साध्य पनि हुनुपर्छ, यो लोकमा सुख सम्पत्ति पनि पाउनुपर्छ भनेर यो एकादशीलाई बढी जोड दिएको महत्व राखिएको छ. विशेष गरेर यही नै हो यो एकादशीको चाहिँ विशेषता.
1: हजुर भनेपछि यो जुन भगवान विष्णुको चाहिँ विभिन्न स्वरूपहरूको विभिन्न भनौँ न घटनाक्रमहरूलाई चाहिँ हामीले स्मरण गर्ने सन्दर्भमा यो कुरा पनि आएर जोडिन्छ होइन त डाक्टर साहब?
2: हो भने जपन समेण काम श्रुत कमलाम पाप हरिणम व्रतम कृत्वा तुत ईशार्धम स्थित शून्यालय तदा भनेर भगवानको चाहिँ जो विश्राम स्थल हो त्यहाँ आउँदाखेरि भगवानको जप श्रवण गर्दाखेरि यसले सम्पूर्ण हाम्रो अब पाप भनेको के भने हाम्रो मनमा आउने नकारात्मक प्रभावहरू जुन एउटा भनौँ न मान्छेप्रति एउटा उत्पटनीय व्यवहारहरू हुन्छन् त्यसको निराकरण र अनि सत्कर्मप्रति चाहिँ अभिप्रेरणा गर्ने यो एकादशीले त्यो चाहिँ महत्व दिन्छ.
1: हजुर अब अहिलेको जीवनशैली हेर्दाखेरि यो जुन हामीले भनौँ न परम्परादेखि मान्दै आएका विभिन्न किसिमका चाहिँ उपवासहरू भए व्रतहरू भए जस्तै अब एकादशी बार्ने होइन विभिन्न हलो बार्ने भन्ने हुन्थे होइन भर्म बार्ने भन्ने हुन्थे विभिन्न किसिमका कुराहरू हामीले अनुभव गरेका थियौँ. तर जब यो राजनीतिक परिवर्तन पछाडि हाम्रो जुन जीवनशैली हाम्रो धर्म संस्कार संस्कृतिमाथि चाहिँ खासै राज्यबाट भनौँ अथवा चाहिँ मानिसहरूबाट भनौँ सर्वसाधारणबाट पनि त्यतिको गम्भीरतापूर्वक त्यसलाई अनुसरण गरेको बुझेकाले गरिरहेका छन्। अरूले यसलाई त्यतिको वास्तव पनि गरिएन होइन। अब यो जुन आज भर्मा एकादशीको सन्दर्भमा मलमास होइन, मलमासको समयमा के कुरा वर्जित हुन्छ डाक्टर साहब, र के कुरा गर्नु हुँदैन, के कुरा गर्नुहुन्छ यसमा चाहिँ खास चाहिँ अब अझै श्रोताले जानकारी गराउनु पर्दाखेरि चाहिँ।
2: हजुर ल धन्यवाद, धेरै राम्रो प्रश्न। अब यो मलमास भनेको इन्द्र यसको नाम मलमास अनि पुरुषोत्तम मास यसरी पनि यसलाई चिनिन्छ, र कहिले काहीँ क्षय मास पर्छ त्यो पनि मलमास नामले पनि शास्त्रमा भनेको छ। भने सामान्यतया तिनको नामबाट व्यवहारमा हामी चिन्छौँ, एउटा मलमास भनेर चिन्दछौँ, एउटा पुरुषोत्तम मास भनेर, अनि अर्को क्षय मास हुन्छ त्यो पनि मलमास जस्तै भएकाले तिनटेलाई एकै, यसको प्रक्रिया त अलग छ, यो तिनटै एउटै हुन्छ। यो कस्तो भनेदेखि पुरुषोत्तम भगवानको अगत्तिक मान्छेहरूले उत्तम गति प्राप्त गर्नका लागि, अनि त्यसपछि गएर यो मान्छे कस्तो छ भने लौकिक व्यवहारमा धेर अल्म लिएका छौँ हामी। लौकिक व्यवहार भनेको हामीलाई घर राम्रो चाहियो, गाडी राम्रो चाहियो, बाटो राम्रो चाहियो, इत्यादि इत्यादि जो लौकिक व्यवहारमा कुचो भान्सा डस्का सिरकदेखि लिएर आए इत्यादि कुराहरूमा हामी अल्म लिँदाखेरि हामीले यो जीवनलाई दुईटा तवरबाट लिएर हिँड्नुपर्छ भन्ने हामीले बिर्सियो मानव, सम्पूर्ण मानव जातिले। र त्यो बिर्सिएको हुँदाखेरि के भयो त भन्दाखेरि हामीले यो लोकका सुखलाई मात्रै सुख सम्झौँ, यो यत्तिकै अर्को पनि लोक छ, हामी मरिसकेपछि अथवा यहाँबाट चाहिँ गतिमुक्तिका लागि गर्नुपर्ने, यो कुराहरूको चाहिँ न्यूनता। त त्यो यो पुरुषोत्तम मासले जो 3-3 वर्षमा आउँछ प्राय गरेर, 32 महिनामा मोटामोटी 30 महिनादेखि 32 महिना आउँछ, त्यसमा प्रत्येक सूर्यको गति र चन्द्रमाको गति अनुसार महिनाको निर्धारण, चन्द्रमाको गति अनुसार 354 दिनको हुन्छ, सूर्यको गति अनुसार 365 दिनको 1 वर्ष हुन्छ। यो बिचमा जुन 11 दिन ग्याप आउँछ, त्यो 11 दिनको ग्याप चाहिँ यो मलमासमा लगेर चाहिँ मिलाइन्छ। त यो दुइटैको सार रूपमा आएको मलमास जुन हो अर्थात् पुरुषोत्तम मास हो, यो अत्यन्त उत्तम महिना होइन। जस्तो हिरण्यकशिपको काहीँ मर्ने कुनै महिना दिन समय नआउँदाखेरि पनि त्यहाँ के हो भनेदेखि पुरुषोत्तम मासमा चाहिँ उहाँको चाहिँ मृत्युको समय आयो। त यस्तो प्रकारले कुनै कुराहरू अन्यत्र हुन नसकेका, अरूले स्वीकार गर्न नसकेका, आत्मसात गर्न नसकेका कुराहरूलाई पनि भगवान पुरुषोत्तमले स्वीकार गर्नुहुने हुनाले त्यो हाम्रा जति पनि हामी अरू धेरै कुराहरू मैले वर्ष दिनसम्म गर्न नसके पनि पुरुषोत्तम मासको व्रत, उपवास, यसभित्र आउने एकादशी, अनि 1 महिनासम्म हामीले यसको चाहिँ कठोर व्रत गरेर

0: के विधि परक कर्महरू छन्। ती विधि परक कर्महरूद्वारा हाम्रो यो ऐहिक सुख सम्पत्ति सुख सम्पत्ति सन्तति प्राप्त हुने र परलोक पनि त्यो त्यसले के गर्ने गति मुक्ति दिने खालको हुन्छ। यस्ता धेरै विषयहरू छन् जो पुरुषोत्तम मासमा श्राद्ध तिथिको निर्णयको प्रसङ्गमा पनि यो आउँछ, नित्य नैमित्तिक कर्मको समय पनि आउँछ, अब यो जुराएर गर्ने मासिकका सन्दर्भ पनि कुराहरू आउँछन्। धेरै कुराहरू कुन गर्न हुने कुन नहुने, फेरि यो जस्तो अहिले जेठमा मलमास छ, योभन्दा पहिले जेठमै मलमास भएका जन्मिएका व्यक्तिहरूको जन्मोत्सव कहिले गर्नुपर्ने, बर्थडे कहिले मनाउनु पर्ने, अनि त्यसमा मृत्यु भयो भने तिनीहरूको कहिले मनाउनु पर्ने, यो निर्णय पनि यसमा प्रभावित हुन्छ। यस्ता सारा कुराहरू धर्मशास्त्रले बताएको छ। अब जुनलाई जो खालको समस्या परो त्यसलाई समस्याको समाधान धर्मशास्त्रले दिएको हुँदाखेरि ती अनुसार गर्नुपर्ने र बलमासमा अब विशेष गरेर हाम्रा नित्य गरिएका पूजा पाठहरू गर्न मिल्ने तिथि श्राद्धहरू यसमा हुँदैनन्, तर वर्ष दिनमा फेरि यसै महिनामा जो धेरै अब 19 वर्षमा सामान्यतया 18-17-18 वर्षमा कहिलेकाहीँ 10-11 वर्ष भने जेठमा मलमास पर्दा फेरि मलमास दोहोरियो भने त्यस्तामा श्राद्धादि गरी त्यहीमा गर्नु पर्यो अहिलेको जस्तै स्थितिमा। यस्ता कुराहरू छन् खासमा। अब हामीले के बुझ्न पर्यो 1, 2, 3मा भने पुरुषोत्तम मास भनेको उत्तम मास हो, यसमा व्रत तीर्थहरू यहीसँग सम्बन्धित मात्रै गर्न हुन्छ, योभन्दा बाहिर काम्य कर्म गर्न हुँदैन भन्ने एउटा बुझ्नु पर्यो। दोस्रोमा के बुझ्नु पर्यो भनेदेखि हाम्रो जन्मोत्सव कहिलेकाहीँ हामी यस्तै मल पुरुषोत्तम महिनामै जन्मिएका रहेछौँ, यही जेठको महिना है अहिलेका लागि, असार असारमा आए असारका लागि अनि असोजमा असार त्यस्तामा जन्मिएकाको जन्मोत्सव पनि यस्तैमा यसमा त्यही महिनामा त्यही तिथिमा मलाई त्यहीमा पर्यो भने त्यही तिथिमै पूर्व पुरुषोत्तम मासको के अरे जन्मोत्सव गर्नुपर्ने रहेछ पुरुषोत्तम मासमै। त्यसै गरी श्राद्ध तिथिहरू पनि कसैको धेरै वर्षपछि त्यही महिनामा मलाई मास आयो भने त्यसमा गर्नुपर्ने रहेछ। अनि पहिलो वर्ष चाहिँ विवाह गरेका जो नव जो दम्पतिहरूले पुरुषोत्तम मासमा अलगै बस्नुपर्ने रहेछ, एउटै ठाउँ वस्तो हुँदै जाइन्छ, माइत पठाउनु पर्यो श्रीमतीलाई। त यस्ता धेरै नियमहरू छन् र हामीले नित्य गरेका पूजा पाठहरू गर्न मिल्ने रहेछ भन्ने खालका यस्ता कुराहरू छन्। अब प्रसङ्गले कसैलाई केही गर्न पर्यो भने थाहा हुन्छ, यस्ता नयाँ आरम्भ गर्ने, घर बनाउने, जग हाल्ने, मन्दिरको प्रतिष्ठा गर्ने, अनि ठुला ठुला शिलान्यासहरू गर्ने यस्ता कामहरू पुरुषोत्तम मासमा हुँदैनन् लगायतका कुराहरू बुझिन्छन् हजुर।
1: विशेष गरेर नवविवाहितले एउटा चाहिँ यो बेलामा सँगै बस्न नहुने, अर्को ठाउँमा गएर बस्नु पर्यो, माइती गएर बस्दिनु पर्यो, र अर्को जन्मोत्सवको बेलामा पनि यो बेलामा गराउनु हुने, भनेपछि यो चाहिँ विशेष गरेर शास्त्र विधानमा चाहिँ बजित शुभ कार्य त्यसमा पनि के गर्नु चाहिँ के गर्नु हुँदैन भन्ने कुरालाई चाहिँ यो अहिले डाक्टर साहबले भन्नुभएको कुराहरू चाहिँ हामीले जीवनमा अनुसरण गर्नु पर्यो भने डाक्टर साहब
0: अनिवार्य गर्नु पर्यो हजुर।
1: अब अन्तमा केही छन् यसमा डाक्टर साहबले जोड्नु पर्ने धेरै कुराहरू त आइसकेका छ, छुटेका के छन् यसमा हामीले बताउनु पर्ने आम श्रोतालाई अन्तमा टुङ्गिनु पर्छ डाक्टर साहब?
0: अब यो मुख्य कुरा चाहिँ के बुझ्न पर्यो भने यो पुरुषोत्तम मास भनेको एउटा साधनाको पक्ष हो। यहाँ हामीले यो पुरुषोत्तमलाई उपासना गरेर एकाकार रूपमा हामीले पुरुषोत्तमको उपासना गर्यौँ, पुरुषोत्तम भगवानको, पुरुषोत्तम महिना पनि त्यही पुरुषोत्तमका भगवानका नामले भएको हो। यदि उपासना गर्यौँ भने हाम्रा सम्पूर्ण कुराहरू कार्य सिद्धि हुन्छन्। योभन्दा पुरुषोत्तम मासमा अरू काम्य कर्महरू विवाह व्रत बन्धहरू यस्ता कुराहरू केही पनि गर्न पर्दैन, गर्न पाइँदैन, नयाँ आरम्भ पनि गर्न पाइँदैन, नयाँ कुराको समाप्ति पनि गर्न पाइँदैन, व्रतहरू महिनै पछि लिएका व्रतहरू त्यसलाई नियमित निरन्तरता दिन पाइन्छ, तर त्योभन्दा नयाँ कुरा थाल्न हुँदैन, अनि नित्य पूजाहरू यस्ता कुराहरू गरेका कुराहरूलाई प्रतिदिन गर्ने कुराहरूलाई गर्न पाइन्छ, नयाँ मूर्तिको प्रतिष्ठाहरू गर्नु भएन, अनि त्यसपछि गएर अरू जस्तो अन्नप्राशन कर्म चाहिँ फेरि यो महिनामा हुन्छ, अन्नप्राशन भात खुवाईको कर्म, त्यो बाहेकका अरू संस्कारका कर्महरू त्यहाँसम्मका कर्महरू भनौँ न, नामकरणका संस्कार भए, 13 दिनसम्मका मृत्युका कुराहरू भए, मासिक श्राद्ध यिनीहरू हुन्छन्, त्यो बाहेक अरू हुँदैन। त्यसैले केही विशेष अलभ्य योगहरू भए, शान्ति गर्नुपर्ने विधि भए, तत्काल कस्तो हुन्छ भने कुनै कुनै प्रतिष्ठा गरेको मूर्ति यतिखेरै चाहिँ मतलब तपाईँको त्यो छिन्न भिन्न भयो भने त्यसलाई पुनः प्रतिष्ठा यही स्थितिमा पनि गर्न पाइन्छ, तर सबै गर्न पाइँदैन। त्यसरी यस्तो विभिन्न नियमहरू छन् जसले गर्दाखेरि हाम्रो गति मुक्ति मानव समग्र मानवको कल्याण, यहाँ कुनै भिन्नता केही छैन, सबैको कल्याणका लागि पुरुषोत्तम मासको चाहिँ उत्पत्ति भएको र यसमा हामीले साधनामय जीवन बिताएर हामीले भगवत प्राप्ति गर्न सक्छौँ, यिनै कुराहरू विशेष गरेर हुन्।
1: डाक्टर साहबले धेरै धेरै धन्यवाद छ, समय दिनुभयो
0: हजुर। यहाँको मिडिया परिवार लगायत सम्पूर्ण श्रोता वृन्द पनि मेरो पुरुषोत्तम मासको आज परम एकादशीको मङ्गलमय शुभकामना, नमस्कार, धन्यवाद
1: हजुर। नमस्कार हजुर।
2: हजुर, आजको एकादशीको महत्व दर्शाउनु हुने हाम्रा डाक्टर साहब हुनुहुन्छ देवमणि भट्टराई। अब कुराकानी यसको लागि सिधै लागौँ मधेश प्रदेशतर्फ। मित्र हुनुहुन्छ भर्खेर बस्नुभएको जनकपुरका संवाददाता लक्ष्मण यादवजी, के भइरहेको छ त यो अधिवेशन, राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनको कुरा हामी गर्छौँ। सबभन्दा पहिला उहाँलाई स्वागत छ। लक्ष्मणजी नमस्ते।
3: नमस्ते।

0: नमस्ते, आराम हुनुहुन्छ? ओके ल त, अब केही न केही भइरहेको हुन्छ कि मलाई यो तपाईँको प्रदेशमा होइन, विशेष राजनीतिक खिचातानी भइरहेको हुन्छ, कहिले अविश्वासको प्रस्ताव, फेरि के भयो, फेरि कोही आयो भन्ने हुन्छ। यसपालि चाहिँ मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत ढङ्गले सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने आवश्यकता देखियोले हाललाई सबै गतिविधि अर्को सूचना नभएसम्मको लागि स्थगन गरिएको भन्ने निर्वाचन आयोग ले जनायो। के को लागि यस्तो भयो? आफू बिचमा हानाथाप मारामार के भयो?
1: यो मधेस यहाँ अघि कुरा राखिसक्नुभयो, मधेसमा चाहिँ जहिले नै कुनै न कुनै चाहिँ गतिविधि भइरहन्छ, जसले गर्दा मधेसमा मात्रै होइन कि देशैभरि चर्चामा चाहिँ रहेको हुन्छ। मधेस चाहिँ होस् राम्रो कामले होस् कि वा नराम्रो कामले होस्, मधेस चाहिँ चर्चामा रहेकै हुन्छ। यो एउटा सकारात्मक पक्ष हो मधेसको लागि, चर्चामा हुनु चाहिँ राम्रो हो।
0: जे भए पनि नोटिसमा चाहिँ आइरहनु पर्यो होइन, नोटिसमा आइरहनु पर्यो।
1: हजुर, जसरी नै मधेस चाहिँ नोटिसमा रहेको हुन्छ, देशको सन्दर्भमा राष्ट्रिय राजनीतिमा होस् या प्रादेशिक राजनीतिमा होस् या स्थानीय स्तरको राजनीति किन नहोस्, तर यहाँ म चाहिँ खासमा कुरा गर्नुपर्दा चाहिँ पुराना दलहरूको जो गतिविधि थियो त्यो गतिविधिबाट आधित भएर नयाँ दलप्रति जो विश्वास देखाएको छ मधेस मधेसका चाहिँ जनताले, त्यो विश्वास चाहिँ अकल्पनीय अविश्वसनीय थियो। र त्यही चाहिँ अहिले त्यसैको चाहिँ एउटा के भनौँ पुनरागमन भनौँ वा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जो चाहिँ अहिले मधेसमा त्यो अधिवेशनको जो एउटा दौड चलेको छ, त्यो दौडमा चाहिँ मधेस चाहिँ त्यो जुन हिसाबले चाहिँ मधेसले एकहोरो तरिकाले मतदान गरेको थियो राष्ट्रपतिको पक्षमा, त्यो चाहिँ अधिवेशनको क्रममा चाहिँ देखिएको छैन। यो चाहिँ अब राष्ट्रपतिको सन्दर्भमा भन्नुपर्दा यो दुर्भाग्यपूर्ण, किनभने गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी धेरै भइसकेको अवस्था छैन, र यो चुनावमा चाहिँ अप्रत्याशित नतिजा ल्याइसके पछाडि राष्ट्रपतिप्रति मान्छेको भन्नुपर्दा खास गरेर यङ जेनेरेसनको चाहिँ जो झुकाव दलको पार्टीप्रति त्यो चाहिँ यो गएको फागुन महिनाको चुनावमा देखिएको, तर अधिवेशनमा जुन प्रकारको गतिविधि देखिएको छ खास गरेर मधेसमा, त्यो अलिक चिन्ताजनक हो। र
0: खासमा के भयो, के गतिविधि भने के हो, त्यो वेग पुरा भयो? अलिकति प्रश्न दिनुहोस् न, के भएर अलि मनमुटाव भयो? जस्तै तपाईँले भने अनुसार अथवा चाहिँ प्रतिनिधि छनौट प्रक्रियामा अलिकति कैफियत भयो कि, कार्यक्रममा भयो कि, कार्यतालिकामा भयो कि, उम्मेदवारीको दर्ता प्रक्रियामा भयो कि, प्रचार प्रसारमा भयो कि, केमा भयो यिनीहरूको मतभेद?
1: निश्चित रूपमा हेर्नुहोस्, अब यो अधिवेशनको अब दुईटा सत्र हुन्छ, खास गरेर अधिवेशनको सन्दर्भमा भन्नुपर्दा एउटा हुन्छ उद्घाटन सत्र र अर्को हुन्छ बन्द सत्र। बन्द सत्रले चाहिँ नयाँ कार्य समिति चाहिँ नयाँ पदाधिकारीको चयन गर्छ भने, खुला सत्रले चाहिँ उद्घाटन सत्रमा अब त्यो अतिथिले चाहिँ उद्घाटन गरेको हुन्छ। दुईवटा चाहिँ सत्र चाहिँ हुन्छ अधिवेशनको सन्दर्भमा। मधेस प्रदेशको सन्दर्भमा भन्नुपर्दा चाहिँ अहिलेसम्म पर्सा जिल्ला बाहेक अन्य सात जिल्लामा चाहिँ अधिवेशनको उद्घाटन सत्र पनि सम्पन्न भइसकेको अवस्था छैन। सिराहाको सन्दर्भमा भन्नुपर्दा सिराहामा उद्घाटन सत्रकै क्रममा चाहिँ दुई पक्षबीच चाहिँ झडपको अवस्था सिर्जना भएर चाहिँ तत्काल चाहिँ स्थगित भएर चाहिँ अहिले अनिश्चितकालको लागि स्थगित र अर्को तिथि चाहिँ निर्धारण नभएसम्मको लागि स्थगित भइसकेको अवस्था। धनुषामा पनि त्यही अवस्था छ, कमोबेस धनुषामा पनि जुन दिन चाहिँ अधिवेशनको चाहिँ तिथि तय गरिएको थियो त्यही दिन चाहिँ केन्द्रबाट चाहिँ पत्र आउँछ कि अनिश्चितकालको लागि चाहिँ धनुषा जिल्लाको अधिवेशन स्थगित गरिएको छ। र धनुषा जिल्लाका चाहिँ तत्कालीन भनौँ या निवर्तमान अध्यक्ष लक्ष्मेश्वर यादवजी उहाँलाई पनि चाहिँ बर्खास्त गरिसकेको अवस्था छ धनुषाको सन्दर्भमा भन्नुपर्दा। यस्तै चाहिँ कमोबेस महोत्तरीको पनि छ, सर्लाहीको पनि, बारा रौतहट र सप्तरी जिल्लामा पनि समग्रमा भन्नुपर्दा चाहिँ दुई पक्ष देखिएको छ। अब घोषित रूपमा त नभनौँ, अघोषित रूपमा चाहिँ राष्ट्रसभामा पनि दुई पक्ष देखिएको छ।
0: मतलब पक्ष भन्नाले तपाईँले भन्न मिल्छ रवि र बालन समूह भन्न खोजेको तपाईँले?
1: हजुर हजुर हजुर, निश्चित रूपमा अघोषित रूपमा चाहिँ रवि समूह र बालन समूह देखिएको छ, र दुवै समूह चाहिँ हामथाप चाहिँ बढेको र एकअर्काको चाहिँ नेतृत्व चाहिँ स्वीकार गर्न चाहिँ असम्भव भनौँ न, स्वीकार गर्न नचाहेको सात जिल्लामा चाहिँ पर्सा
0: बाहेक यस्तै यस्तै एक्टिभिटीले अरू अरू विगतका पार्टीहरू कमजोर हुँदा हुँदै भएको देखेर नयाँ पिँढीले पाठ नसिकेका हुन् कि के हो यो?
1: पाठ सिक्नुभन्दा पनि राजनीतिमा के देखिएको छ भने, अघिल्लो समय राजनीतिमा लागेको जोसुकै व्यक्ति होस् अब केही होला त्यसमा चाहिँ निस्वार्थ भावनाले राजनीतिमा लागेका, तर अधिकांशको चाहिँ आफ्नो स्वार्थ हुन्छ, त्यो स्वार्थ सिद्ध गर्ने एउटा प्लेटफर्मको रूपमा चाहिँ राजनीति हो अहिलेको अवस्थामा, ती प्लेटफर्मको रूपमा चाहिँ राजस्वलाई पनि लिएको अब जस्तो देखिन्छ, किनभने पुरानो चाहिँ नेतृत्व थियो जुन बेलामा चाहिँ यहाँलाई जानकारी गराउँ मधेसमा फागुनको चुनावको अगाडिसम्म चाहिँ जिल्ला कार्य समिति चाहिँ स्थानीय तहको कार्य समिति होस् वडा कार्य समिति होस् कार्य समितिको पदाधिकारी भेट्न मुस्किल थियो राजस्वको सन्दर्भमा भन्नुपर्दा मधेसमा। तर चुनाव पछाडि चुनावमा जो परिणाम आयो अप्रत्याशित रूपमा चाहिँ जो परिणाम ल्याएको छ राजस्वले त्यस पछाडि चाहिँ मैले अघि नै भनिसकेँ युवाहरूको खास गरेर चाहिँ झुकाव आकर्षण चाहिँ बढेर गएको छ र अहिले चाहिँ अब त्यसमा भविष्य देखेर चाहिँ नेतृत्व आफ्नो चाहिँ नेतृत्व चाहिँ आफूले लिने चाहिँ भोट चलेको छ र आफूले नलिए आफ्नो नजिकका चाहिँ अलिक त्यो प्रभावमा पार्न सक्ने आफ्नो मित्र इष्टमित्रलाई चाहिँ दिन सक्ने खालको चाहिँ यस्तो चाहिँ आफन्तलाई चाहिँ दिन खोजिरहेको कारणले गर्दा विवाद बढ्दै गएको मलाई लाग्छ।
0: भने मतलब यो मौकामै आगो तापिहालौँ होइन, मुढा बलेको छ जलेको छ तापिहालौँ भन्ने हिसाब रहेछ त होइन, त्यसको भनाइ मतलब के कसो
1: रूपमा।
0: अब यसले गर्दाखेरि पार्टीलाई कमजोर बनाउँछ, तर मुख्य गरेर अहिले नयाँ बनेको पार्टी भएको हुनाले यसलाई मथर गर्नको लागि कुनै समूह होला, मध्यमार्गी होलान्, कुराकानी होला, यसलाई मथर पार्न कोसिस कसरी गरिएको छ त छोटकरीमा भनिदिनुहोस् त प्लिज।
1: हजुर, यो मधेसमा जो अहिले राजस्वपामा जो विवाद देखिएको छ यो विवादलाई मथर पार्नलाई केन्द्रले चाहिँ प्रत्यक्ष सक्रिय गरेको अवस्था छ र केन्द्रले चाहिँ मलाई लाग्छ यो आउँदो असार 7 गतेदेखि जो चितवनमा प्रथम महाधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टीको हुन गइरहेको छ त्यसको मध्यनजर गरेर चाहिँ जिल्ला केही हदसम्म मध्य प्रदेशका 8 जिल्लामध्ये केही जिल्ला अझै अधिवेशन सम्पन्न गर्न भ्यायो भने राम्रो होइन भने मध्य प्रदेशको अधिवेशन नै स्थगित गरेर चाहिँ महाधिवेशनमा जाने मुडमा मल राजसोपा देखिएको छ। राजसोपा केन्द्रीय जो चुनाव निर्वाचन समिति छ निर्वाचन समितिले पनि मधेसलाई चाहिँ एकदम गम्भीरतापूर्वक लिएको जस्तो देखिन्छ, किनभने मधेसमा जे विवाद देखिएको छ विवादको तत्काल समाधान नभए तत्काल चाहिँ स्थगित गर्नको लागि चाहिँ केन्द्रबाट पत्र आउनेलाई चाहिँ के कसरी देखिएको छ भने यो चाहिँ प्रत्यक्ष चाहिँ केन्द्रको चाहिँ हस्तक्षेप चाहिँ मधेस प्रदेशमा
0: रहेको। यो कुरालाई यति राखौँ, एक दुई लाइनमा भन्नुहोस् त, फेरि बजेटमा पनि विवाद भएको रहेछ, के हो यो, कुन विषयमा विवाद भएको?
1: मधेस प्रदेशमा पहिला पनि भनिसकेँ म, यो राजनीतिको चाहिँ उतार चढाव चाहिँ उठापटक भइ नै रहन्छ, त्यसैको एउटा सन्दर्भ के देखेको छ अघिल्लो समय मधेस प्रदेश सरकारले जो चालु आर्थिक वर्षमा जे बजेट चाहिँ ल्याएको छ त्यो बजेटको लागि चाहिँ पर्याप्त स्रोत व्यवस्थापन नहुँदा चाहिँ अहिलेको चाहिँ नयाँ चाहिँ नयाँ अर्थमन्त्री हुनुहुन्छ युवराज भट्टराईजी, उहाँले चाहिँ अब स्रोत साधन व्यवस्थापन र चाहिँ स्रोत सुनिश्चित नभइदिँदा चाहिँ बजेट कटौती गरेका छन् र अब चाहिँ जो नयाँ भनौँ न अब जो चाहिँ संसार के अरे योजना सञ्चालनमा गइसकेको छ, योजना चाहिँ कार्यान्वयनमा गइसकेको छ, त्यो चाहिँ अब गइसकेको छ, जो चाहिँ नयाँ सम्झौता हुने अवस्थामा छ या नयाँ कार्य नयाँ योजना चाहिँ सञ्चालन गर्ने अवस्था छ, ती योजनाहरूमा खास गरेर 30% चाहिँ बजेट कटौती गरेर मात्रै चाहिँ सञ्चालन गर्ने भनेर चाहिँ अर्थ मन्त्रालयले निर्णय गरेको छ। यसले चाहिँ के देखाएको छ भने मध्य प्रदेशमा चाहिँ स्रोत सुनिश्चित नभएर चाहिँ बजेट चाहिँ विनियोजन गरेको हुन्छ, योजना सञ्चालन गरेको छ, तर चाहिँ त्यसको लागि पर्याप्त चाहिँ बजेट कहाँबाट चाहिँ सुनिश्चित हुन्छ त्यसको चाहिँ व्यवस्थापन नभएको कारण चाहिँ यस प्रकारको समस्या देखिएको छ।
0: ओके ल, थ्याङ्क यू भेरी मच, त्यस भएको यानि कि मध्य प्रदेशको पनि अपडेट पाइयो, तपाईँलाई धेरै धन्यवाद भन्दै मैले बिदा लिएँ है त। ओके, लक्ष्मण यादवजीसँग हाम्रो विदा भयो होइन, अपडेट दिनुभयो भने अब छोटो अलिकति इन्फर्मेसन लिउँ।
2: पीएफपीएस गोर्खा रेडियो।

0: Laisria si Chiamjung Limbo Gaudin Tis Git Laisria si Bani Pito Swarshwa Ko Bhane Aba Aja Bishesh Din World Cup 2026 Ko Shuruati Din Mexico Ma Hudai Cha Bhanne Kura Hamle Dherai Tali Dohrayo Ra Aba Is Le Nepal Ma Nepal Ka Fans Darshakar Lai Kasto Prabhav Pareko Cha Kasari Herai Holan Ke Cha Adi Adi Update Dinuko Lagi Hamra Mitra Hunucha Sports Journalist Prakash Timisena Ji Wala Swagat Garirahenu Prakash Ji Namaste
1: नमस्कार
0: म त तपाई मेक्सिकोबाट बोल्नु हुन्छ कि भण्डारेको त काठमाडौँमै हुनु त रहेछ कहाँ हुनुहुन्छ
1: काठमाडौँमै छु यसपटक मैले त्यस्तो जाने मेरो यसपालि प्लान थिएन त्यही भएर अब यहीँ बसेर हेर्ने भन्ने योजना
0: हेर्ने अलिअलि रिपोर्ट गर्ने होइन फेरि तपाईँको के अरे च्यानलको नाम एकताले फेरि भनिदिनुहोस् त हाम्रो खेलकुदमा तपाईँको आवाज अपडेटहरू एक्सपर्ट पोइन्ट अफ भ्यू आउने भयो यसपालि तपाईँहरूले हुन त भाइचुङ भुटियादेखि अरू आउने कुरा सुनेको थिएँ तपाईँहरूले कसैलाई तपाईँ एक्सपर्ट ओपिनियनको लागि ल्याउँदै हुनुहुन्छ
1: अहिलेसम्म हामीले त्यस्तो प्लान गरेका छैनौँ सायद अब क्वार्टर फाइनल पछि चाहिँ त्यो राउन्ड अफ 16 पछि या राउन्ड अफ 32 पछि चाहिँ केही गर्न सकिन्छ कि भन्ने सोच्दैछौँ अहिले ग्रुप राउन्डमा चाहिँ हामीले प्लान गरेका छैनौँ अलिकति टाइमिङको हिसाबले पनि अलिकति हामीलाई त्यति सुइटेबल नभएको हिसाबले अब कसरी अगाडि बढ्दै जान्छ अनि कसको यसको चाहिँ माहौल कस्तो बन्दै जान्छ त्यसको आधारमा सायद राउन्ड अफ 16 गर्न सक्छौँ
0: अझै विशेष अब हुन त 48 टिम छ होइन अझै क्वार्टर फाइनल पछाडि अझै मजा आउँछ होइन त ओके अब नेपालका दर्शकहरूले अलि फेभरेबल टाइम भएन त्यही पनि कतै जमघट हुने त्यस्तो हुन त हरेक रेस्टुरेन्ट्सहरूले ठुला ठुला ठाउँहरूले चाहिँ बोलाएको आह्वान गरेको मैले पाएको छु के छ त यहाँको हेर्ने माहौल के बनेको छ त
1: अब मलाई लाग्छ त्यो हामीले अहिले कुरा गरे जस्तै यो ग्रुप राउन्डमा त त्यति प्रायोरिटीमा नपर्ला त्यसपछि जब तपाईँको चाहिँ नकआउट चरण सुरु हुन्छ त्यसपछि स्क्रिनहरूमा राख्ने राति भए पनि हेर्न मिल्ने आउटडोरहरूमा पनि राख्ने रेस्टुरेन्टहरूले राख्ने सायद त्यो पछि चाहिँ मलाई बढ्छ होला जस्तो लागिरहेको
0: छ ओके अनि के छ त तपाईँ जानु पाउनु भएन अथवा जानु प्लानै थिएन तर प्लान भएकाहरूलाई रोकेछ एन्फाका पदाधि उच्च पदाधिकारीलाई चाहिँ देवगमले रोक्यो के हो यो भनिदिनुहोस् अलिकति हाइलाइट गरिदिनुहोस् त प्लिज
1: हजुर अब मेरो चाहिँ यसपटक जाने प्लानमा थिएन मैले चाहिँ त्यता कोसिस पनि गरेन अर्को कुरा अब एन्फाको अध्यक्ष र महासचिवलाई जानु नदिएको विषयमा त अब विभिन्न सञ्चार माध्यमबाट सबैले जानकारी पाइ नै सक्नुभयो होला अब उहाँहरूलाई चाहिँ के भने निलम्बन फुकुवा गरे पनि उहाँहरूको त्यो विदेश जान पाउने त्यो रोकिएको कुरा चाहिँ खोलिएको रहन्छ त्यो चाहिँ गरेको थिएन सायद उहाँहरूको बिचमा केही इन्टरनल अर्को सहमति भएर उहाँहरूले त्यो सहमति नमानेको कारणले सायद सरकारले उहाँहरूलाई बाहिर जानुबाट रोकेको जस्तो मैले चाहिँ महसुस गरेँ हुन त औपचारिक रूपमा उहाँहरूले केही पनि भन्नुभएको छैन तर पनि के भने सरकारसँगको टसलका कारण उहाँहरू जान पाउनु भएन भन्ने मैले चाहिँ बुझेको थिएँ
0: तर त्यो अध्यागमन जाने पोइन्टसम्म त उहाँलाई जान दिन्छ दिँदैन सरकारसँग हाम्रो कुरा मिल्यो भने थाहा हुनुपर्ने हो नि होइन र
1: हो यस्तो हो जस्तो उहाँहरूलाई पनि जानकारी थियो उहाँहरूले जान पाउँदैन भन्ने तर के भने भोलिको लागि उहाँहरूले फिफाले चाहिँ तिमी किन आएनौ भनेर प्रश्न गर्दाखेरि हामी इमिग्रेसनसम्म जाँदाखेरि हामीलाई सरकारले जान दिएन भन्नको लागि सायद त्यो एभिडेन्सको लागि पनि उहाँहरू त्यहाँसम्म पुग्नु भएको कि भन्ने मेरो चाहिँ बुझाइ थियो
0: तपाईँको अन्दाज बुझाइ थियो पऱ्यो ओके तर नेपालबाट पनि गएको छ नि स्पोर्ट्स जर्नलिस्टहरूदेखि लिएर अरू स्वच्छ आफ्नै तरिकाले हेर्न जानेहरू पनि छन् नि होइन त
1: छ एन्फा मार्फतै टिकट खरिद गरेर पनि म्याच हेर्न जानेहरू नेपालीहरू हुनुहुन्छ जर्नलिस्ट केही साथीहरू पनि जाँदै हुनुहुन्छ पर्सनल लेभलमा आफ्नो तरिकाले जाने भिजा अप्लाई गरेर जाने त्यो त नेपालीहरू हुनुहुन्छ जस्तो कतारमा जानुभएको थियो जस्तो रसियामा जानुभएको त्यसै गरी अमेरिका जाने पनि मैले व्यक्तिगत रूपमा पनि केही मान्छेहरू आफैले भेटेको छु कति चाहिँ भिजा प्रोसेसमा पनि हुनुहुन्छ कोही को आज भोलि पनि फेरि इन्टरभ्यू भन्ने सुनेको छु धेरैको प्लानमा जो होस् मैले आफैले चिनेको साथीहरू सर्कलहरूमा पनि जाने तयारीमा मैले भेटेको छु
0: ओके अब फुटबलमै कन्सन्ट्रेट गर्नुपर्दाखेरि अहिलेका यो एरा यो समय कालमा चम्केका रोनाल्डो होइन क्रिस्टियानो रोनाल्डो मेसीहरूको लास्ट चान्स हो के देख्नुहुन्छ उनीहरूको पर्फर्मेन्स कस्तो हुन सक्ने सम्भावना देख्नुहुन्छ तपाईँले
1: अब मलाई त लाग्छ व्यक्तिगत रूपमा त मेसीको पर्फर्मेन्स अहिले पनि त्यति नै म्याटर गर्छ त्यति नै काउन्ट गर्छ जसरी उहाँले चाहिँ अब एउटा आफ्नो टिमलाई लिड गरेर एकपटक फाइनल अर्कोपटक उपाधि जिताउनु भएको हामीले आफ्नै जीवनकालमा देख्न पायौँ अब त्यो सायद मेसीको बराबरको अर्को खेलाडीको लागि अब रोनाल्डोको हकमा कुरा गर्दाखेरि चाहिँ त्यति सम्भावना देखिया छैन अहिलेसम्म उहाँको टिमको हिसाबले अब यो पटक आशा चाहिँ के छ भने धेरैको सिम्पथी चाहिँ मैले के देखेँ भने मेसीले चाहिँ आफ्नो टिमलाई जिताइसक्नु भएको छ भने एकचोटि अब वाइन लास्ट एउटा चान्स हो रोनाल्डोले पनि जितेको हेर्न मन गर्नेहरू पनि छ होइन
0: अब यो दुई दुई दशकको स्टारहरू दुई नै यिनीहरू दुई दुई दुई खेलाडी हो नि त पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अर्जेन्टिनाका लियोनेल मेस्सी दुवै स्टार अब 20 वर्ष अघि विश्वकपमा दुबईले के भन्छ डेब्यू गरेका होइन अब यसो हेर्दाखेरि अझसम्म खेल्ने भने उहाँहरूको फिटनेस अहिलेसम्मको भनौँ न तन्दुरुस्ती अब म्याचमा चाहिँ भनौँ न अब म्याच फिटनेस सबै हेरेर नै खेलाएको होला नि त्यतिकै नामले मात्रै त खेलाउँदैन तर पनि उनीहरूको केही न केही वेट त हुन्छ लेसी भनौँ न अब जो गए पनि राम्रो टिम जाओस् तर तपाईँलाई यसपालिको डार्क हर्स कसैले नाम नलिएको तर ऊ छिट्याउन सक्ने किनभने योभन्दा अगाडि बेल्जियम निकै माथि आएको थियो नि त होइन त्यस्तै प्रकारको कुनै देश छ तपाईँले यसलाई चाहिँ हेर्नुपर्छ है भन्ने कुनै लागेको छ
1: मलाई चाहिँ अब जस्तो इन्डिभिजुअल स्टारहरूको कारणले गर्दाखेरि जस्तो तपाईँको स्पेनको एउटा हुनसक्छ अब अर्लिन हालान्डको कारणले गर्दाखेरि तपाईँको नर्वे हुनसक्छ अब एम्बाबेको कारण फ्रान्सहरू हुनसक्छ तर अब हेरिकेनको कारणले गर्दाखेरि इङ्ल्यान्ड हुनसक्छ त्यस्तो अब युरोपकै टिमहरूकै डोमिनेट बढी हुने र अर्जेन्टिना साउथ अमेरिकाको कुरा गर्दाखेरि चाहिँ अर्जेन्टिना र ब्राजिलको सम्भावना भनेको चाहिँ अलिक अगाडिसम्म जाने सम्भावना चाहिँ उहाँहरूको देख्छु म त्योभन्दा बाहेक अब नाम चाहिँ कमै सुनिएको या अरूले चाहिँ केही अप्रत्याशित नजिकहरू त हरेक वर्ल्ड कपमा आइ नै रहेका हुन्छन् तर टाइटलै जित्ने भनेको चाहिँ स्थापित क्लबहरू टिमहरू जसले चाहिँ वर्ल्ड कप जितिसकेका छन् या जित्ने एउटा सम्भावना भएको टिमहरू मध्येबाटै जान्छ होला जस्तो मलाई केही ग्रुप राउन्डमा अप्रत्याशित नजिकहरू आउन सक्ला केही नकआउटमा पनि आउन सक्ला चाहिँ एकचोटि जितिसकेका या जित्ने नजिक पुगेकाहरूले केही सम्भावना बढी देख्छु म
0: अब युरोपले जितिसकेको छ साउथ अमेरिकाका टिमहरूले धेरै ताल जितेका छन् कतै अफ्रिकन मुलुक वा एसियन मुलुक जितोस् भन्ने मेरो धारणा के एउटा चाहिँ एउटा एउटा यो चाहना किनभने फुटबल भनेको चाहिँ विश्वकै हो नि त्यस कारण त विश्वकप सिर्फ साउथ अमेरिका र चाहिँ युरोपले मात्रै जित्दाखेरि कता कता होइन एक काँटे हुन्छ नि होइन एक तारे हुन्छ नि त्यस्तो नहोस् भन्न चाहेको भने अब विश्वकप अघि अमेरिकाले कतिलाई भिसा रोक्यो त्यसले विवाद निम्ताएको छ के जानी जानी हो कि यो गेम हो कि उनीहरूको भिसाको नियम अनुसार नै रोकेको के छ अनि फिफाले के हेरेर बसेको छ
1: हो फिफाले त यो कुरामा सक्छ अलिकति के भने सायद अमेरिकाको केसमा त होइन होला उहाँहरूले पनि अलिक पोलिटिकल इस्यु हो त्यो कारणले हामी यसमा चाहिँ हाम्रो रोल केही हुन्न भनेर अलिकति हात मतलब झिकेको जस्तो अलिकति पन्छे जस्तो पनि देखिन्छ काहीँ न काहीँ रेफ्रीलाई जान नदिने खेलाडीलाई तपाईँको चाहिँ एकदम केयरकार गरेर मात्रै पठाउने भनेको चाहिँ के छ भने अमेरिकन सेक्युरिटी या उहाँहरूको पोलिसी जे छ त्यही अनुसार मात्रै भएको फिफाले चाहिँ त्यसमा केही पनि त्यो हुन्छ नि सहायक भूमिका पनि निर्वाह नगरेको जस्तो भएर अहिले आलोचना भइरहेको छ तपाईँको चाहिँ फिफाको अध्यक्षको पनि त्यो चाहिँ अब अलिकति यो बेलामा सबै भनौँ न जो पनि जान चाहनुहुन्छ जति पनि दर्शक हुनुहुन्छ होला टेक्निकल मान्छे टिमको कुराहरू त्यो सहजता चाहिँ हुनु पर्थ्यो भन्ने लाग्छ मलाई त्यसको लागि चाहिँ फिफाले अलिकति केही न केही पहल लिनुपर्थ्यो भन्ने लाग्छ त्यही कारणले मलाई लाग्छ अहिले फिफाको पनि आलोचना बढी भइरहेको छ किनभने वर्ल्ड कप भनेको त दर्शकको लागि पनि उत्तिकै महत्त्वपूर्ण हो खेल्ने खेलाडीको लागि टिमको लागि त्यो त सबै हुँदै हो त्योभन्दा बाहेक पनि त जोडिएको कुरा हुन्छ नि त दर्शक पनि त आफ्नो पैसा तिरेर आफ्नो लगानी गरेर सपना देखेर जान लागेको हुन्छ त्यो चाहिँ सहजताको लागि पहल गर्नु पर्थ्यो त्यहाँ चाहिँ काहीँ न काहीँ फिफा चुकेको छु कि जस्तो
0: ओके अघि हामीले लियोनेल मेस्सीको कुरा गऱ्यौँ क्रिस्टियानो रोनाल्डोको कुरा गऱ्यौँ होइन अब हेर्नै पर्ने खेल खेलाडीहरूको कुरा गर्नु पर्दाखेरि किलियन एम्बापे पनि फ्रान्सका खेलाडीको पनि खेल हेर्नै पर्ने देखिन्छ किनभने योभन्दा अगाडिका विजेता पनि हुन् होइन यसै गरी लामिन यामाल स्पेनका चाहिँ उहाँहरूको सेन्सेसनल प्लेयरको कुरा छ होइन उहाँ चाहिँ 18 वर्षको हुनुहुन्छ भने एर्लिन हार्ल्यान्डको तपाईँको नर्वेको खेलाडीको कुरा त्यसै गर्दाखेरि ह्यारी केन पनि के कम होइन त ह्यारी केन के कम भनौँ न इङ्ल्यान्डका उहाँ पनि अब प्रोलिफिक स्ट्राइकरै हुनुहुन्छ नेमार ब्राजिलको त्यस्तै जतिखेर पनि गोल हान्न सक्ने क्षमता यस्ता यस्ता खेलाडी नै
1: तीन वर्षपछि नेसनल टिममा अलिक फर्किनु भएको छ अलिक ज्यादा छ
0: ओके
1: ब्राजिलले पनि अब धेरै भयो नजिकेको त्यो कारणले गर्दाखेरि अलिक
0: ओके अब नेपालको कन्टेक्स्टमा अलिकति पुरानो कुरा तपाईँले कसरी सम्झिनुहुन्छ तपाईँले फुटबल वर्ल्ड कपको हिसाबमा कहिलेदेखि हेरेको सम्झिनुहुन्छ तपाईँ
1: म आफूले चाहिँ 98 मात्रै मलाई सम्झना छ
0: होइन 98 ओके तपाईँलाई म एउटा राइजिङ नेपालको एउटा चाहिँ सानो लेख म पढ सुनाउँछु है तर 1986 है यो चाहिँ मे 27 निस्किएको रहेछ राइजिङ नेपालमा त्यो पत्रको शीर्षक रहेको छ मेक्सिको 86 सुन्नुहोस् है, इन्ट्रेस्टिङ छ. त्यो पत्रमा के लेखेको छ भने, एकजनाको पाठकको पत्र हो यो, अथवा चाहिँ दर्शकको भनौँ न, फ्यानको. उसको पत्रको अगाडि लेखेको छ, विभिन्न टिम तिनको उद्देश्य शक्ति र कमजोरीको बारेमा प्रत्येक दिन जस्तो केही न केही समाचार आइरहेको छ. यिनीहरू सबै जानकारीमूलक छन्। जति बेला मे 31 प्रतियोगिता सुरु हुनेछ त्यति बेला पनि यस्तै समाचार आउने विश्वास लिएका छौँ. हामीसँग घरमा टिभी छैन, त्यसैले द राइजिङ नेपालमै आउने समाचारमा हामी भर पर्नेछौँ भनेर 86 समाचार हेरेर चित्त बुझाउने सिचुएसन पनि रहेछ
1: है.
0: अब फास्ट फरवर्ड 2026 सुन्नुहोस् है, अहिले मन परेको जर्सी किन्न पाउने, प्रिय खेलाडीको हेयर स्टाइल नकल गर्ने, ठुला ठुला टिभीमा विश्वकप हेर्न पाउने, अझ सार्वजनिक स्थलमै साथीभाइसँग परिवारसँग टेबल बुक गरेर है, प्रिमियर टेबल बुक गरेर, एउटा टेबलको 10,000 खानासहित है, अनि टिभी पनि स्मार्ट छन् होइन, अनि स्मार्ट फोन पनि छ, अनि ट्विटर फेसबुक टिकटक चारैतिर यसैको चर्चा छ. त्यसले गर्दाखेरि 80 र 90 काठमाडौँले बटुलेको त्यो विश्वकपको अनुभव र अहिले होइन, अहिलेको अनुभव हेर्नुहोस् त, आकाश जमिन फरक पर्यो होइन त.
1: यो त अब एउटा चाहिँ प्रविधिको कुरा,
0: प्रविधि प्रविधि.
1: अर्को कुरा चाहिँ नेपालमा 1986 चाहिँ टेलिभिजन मार्फत एउटा फुटबल हेर्ने कल्चर सुरु भएको छ, त्यसैलाई एउटा
0: त्यो पनि झ्यारझ्यारे भनौँ न, झ्यारझ्यारे के भन्छ, एन्टेना हल्लियो काग बस्यो होइन, गएर मिला मिला भन्नेको जमानादेखि आजसम्म आउँदाखेरि अहिले तपाईँले भने जस्तो नेपालका पदाधिकारीहरू पनि जान पाउने, अनि दर्शक आफै पैसा तिरेर बन्दोबस्त गरेर जाने, अनि अमेरिका र मेक्सिकोतिर भएका नेपालीले पनि हेर्ने मौका, फ्यान्सहरू त्यहाँ पनि पुग्नु भएको छ नि, त्यसलाई नबिर्स्यौँ. गर्दाखेरि जमाना परिवर्तन भयो होइन त,
1: एकदमै. त्यसमा अब साइन्स एन्ड टेक्नोलोजीको कुरा पनि सँगसँगै जोडिएर आयो. अब यो संचारमा आएको एउटा आमूल परिवर्तन भनौँ न, अहिले त अब डिजिटल वर्ल्ड भनेर भनिन्छ, त्यसले पनि धेरै कुरा, अब अहिले तपाईँ मोबाइलमा बसेर पनि हेर्न सक्ने सुविधा हामीसँग भयो. अलिकति तपाईँले भनौँ न 500 रुपियाँ खर्च गर्दा या 1,000 रुपियाँ खर्च गर्दा टेलिभिजनमा बसेर हेर्न सक्ने, 104 म्याच तपाईँ 1,000 रुपियाँ तिर्यो भने हेर्न पाउनुहुन्छ. त्यो भनेको त धेरै अब प्रविधिको कुराले, संचारको कुराले र टेक्नोलोजीको, साइन्स र टेक्नोलोजीले धेरै ठाउँमा एडभान्स बनाइदियो. र अर्को एउटा कुरा चाहिँ मलाई जोड्न मन लागेको चाहिँ के छ भने, त्यो 86 जब चाहिँ नेपालमा टेलिभिजनको सुरुवात त्यही बेलादेखि भएको मानिन्छ वर्ल्ड कपको लागि चाहिँ, अनि त्यहाँबाट चाहिँ अर्जेन्टिनाको दर्शकहरू, अर्जेन्टिनाको फ्यानहरू र म्याराडोनाको फ्यानहरू चाहिँ विशेष गरी त्यहाँबाट नेपालमा चाहिँ फ्यानहरूको जमात बढ्दै गएको भन्ने एउटा विश्वास चाहिँ त्यति बेलादेखिको छ, त्यो 1986 हामीले पछि सुनेको कुराहरू हो यो. अब कति अझ यसमा चाहिँ बढी तपाईँलाई नै बढी जानकारी होला. त्यहाँ पछि चाहिँ एउटा नेपालमा फुटबल वर्ल्ड कपलाई चाहिँ फलो गर्ने एउटा कल्चरको सुरुवात चाहिँ त्यहाँबाट भएको मानिन्छ.
0: ओके, तपाईँले त्यो कुरा गर्नुभयो. हामीले त पेलेलाई हेरेर अलि उर्किया पनि हो होइन, पेलेले के भन्छ, गोल गरेर जितेको, 3 जितेको बेलामा स्वतन्त्र विषयमा आएर चाहिँ न्युज विक टाइम्समा हेरेर चित्त बुझाउँथ्यो, टिभीको कुरै छोडिदियो होइन, र फोटो क्लिप पा त कहाँ कहाँ हो. एनिवे, आज अलिकति हामीले रिक्याप गऱ्यौँ, नेपालका पदाधिकारी जान खोजेको रोकिएको आदि आदि कुरा गऱ्यौँ, र जे होस् फुटबलले जितोस्, देश खेलले पनि युनाइट गर्न सकोस्, त्यही नै हाम्रो बनायो होइन त. ओके, ल हाम्रो खेलकुद .com राम्रो भ्युअरसिप पाओस्, हाम्रो पनि शुभकामना छ है त. थ्याङ्क यू. प्रकाश तिमिर सेनाजीले बिएबिएसमा यस्ता यस्ता स्पोर्टिङ कुराकानीहरू इभेन्ट्सको हाइलाइट गर्नुहुन्छ, र उहाँ हाम्रो खेलकुद .com पनि हुनुहुन्छ, र उहाँले हामीलाई के अरे क्रिकेटको बारेमा प्रत्यक्ष वाङखडे स्टेडियमबाट अपडेट दिएको सम्झना हामी पनि गर्छौँ. उहाँलाई धन्यवाद पनि भन्नुपर्छ. क्रिकेटका फ्यान्सहरूको लागि उहाँको प्रस्तुति बडो राम्रो थियो, र लाइभ फ्रम द स्टेडियम द्याट वाज रियली गुड, एप्रिसिएट गर्छौँ भन्दै एउटा के सुनाउनु पर्ने हो, अलिकति सुनौ न, एक लाइन सुनौ, त्यसपछि समीक्षाको लागि आइसक्नु भएको छ मित्र भी मात्रै उहाँसँग कुराकानी हुनेछ. अहिलेलाई समीर आचार्यको गीत एकछिन सुनौँ. साथी, यो गीत अघि नै सुने जस्तो लाग्यो, त्यसले गर्दाखेरि गीतलाई मैले रोकेँ, अर्को गीत राख्न चाहन्छु. कल्याण सिंह हुनुहुन्छ अहिलेको यो छोटो बसाइमा भनौँ न.

0: ओके कलन्चीको गीत सुन्नुभयो भने अब लागिहालौँ आजको समीक्षातर्फ. समीक्षा लिएर भीम मात्रजी आइसक्नु भएछ. के विशेषण भीमजी, सुरु गर्नुहोस् प्लिज. नमस्ते.
1: नमस्कार विनोदजी, धन्यवाद धेरै धेरै. भरेदेखि अब थुप्रै मान्छेहरूको समय मिलेन भनेदेखि त निद्रा आराम हुने
0: होइन. भोलि आउँदाखेरि आँखा सुन्ने
1: नेपालमा त पाउने एक बजीतिर छ के अरे. अब उता जुन 11 सुरु भने हाम्रो त 12 सुरु हुँदैछ. 12 सुरु एक दिन परेर धकलिन्छ, धकलिँदो रहेछ नेपाली टाइम अनुसार चाहिँ. तर आजदेखि फुटबलको महासङ्ग्राम अब सबै जस्तो मिडियाहरूले हालिरहेका छन्. 1 अर्बको पुरस्कार डलरको, 80 अर्ब डलरको कारोबार होइन, अमेरिका क्यानाडा र मेक्सिको अब संयुक्त रूपमा आयोजन गरिरहेका छन् यति बेला. अनि यो यहाँभित्र धेरै कुराहरू पनि रमाइलो कुराहरू पनि जोडिएर आएको छ. इरानको जुन फुटबल प्लेयर जसले चाहिँ वर्ल्ड कपमा छनौट गरेर यताउता लिएर गए 6-7 अमेरिका, फेरि यस्तो रहेछ नि त. अब इरानको र अमेरिका त्यतिखेर त युद्धमा छन् होइन. अब सेक्युरिटीको कुराहरू लिएर गएर 6-7 पुरै इमिग्रेसनमा क्वेसन गराएर भित्र लिएर गयो. अनि त्यहाँ जस्तो अमेरिकामा खेल भएको दिनमा चाहिँ अमेरिकामा नराख्ने, खेल सकिएपछि तुरन्त मेक्सिको लगिहाल्ने भन्ने कुराहरू पनि रहेछ. यो थुप्रो छ कि यस्तो बेलामा वर्ल्ड कप भइरहेको छ कि. अब हुन त वर्ल्ड कपको भेन्यु त 4 अगाडि नै मोटामोटी तयार भइसकेको थियो क्यारे,
0: बनाउनु पर्छ, त्यत्रो ठुलो संरचना हो.
1: यता कतारमा सिद्धिने बित्तिकै अर्को फेर चाहिँ फलान ठाउँ भेट्ने भनेर सुरु गरे हुन्छन् त्यतिखेर गर्दाखेरि, एउटा सिद्धिने बित्तिकै अर्को ठाउँमा होइन, कन्टेन्डरको पनि भइहाल्छ त्यति
0: फाइनल.
1: त्यतिखेर त ठिकै थियो क्यारे स्थिति मोटामोटी. अब अहिले ठ्याक्कै युद्धको बेलामा परिरहेको छ, त्यो कारणले गर्दाखेरि इरानलाई अलिकति समस्या. अब त्यति बेला इराकको पनि हुन्थ्यो, अमेरिका र इराकको युद्ध पनि परिराखेको, इराकको पनि त्यस्तै खालको होइन. खेलाडीहरूलाई चाहिँ अलिकति मानसिक तनाव पनि देखिएको छ यतिखेर देख्दाखेरि. एनिवे जे भए पनि फुटबल ग्राउन्डभित्र चाहिँ रमाइलो चाहिँ रमाइलो खालको हुन्छ क्यारे. यो बेला हेयर स्टाइलदेखि लिएर गएर जर्सीदेखि, जर्सीको त ओहो व्यापक हुन्छ नि त होइन, यति बेला त कारोबार पनि भने फेरि अब यो 1.5 कति मोटामोटी 34 त गेमै हुन्छ क्यारे होइन. 45-46 मुलुकहरू सामेल छन्, 48 टोली छन् क्यारे मुलुक. यो अर्थमा कि जस्तो बेलायतको 3 छ होइन, त्यति बेला वेल्स पनि सेलेक्ट भएको छ क्यारे होइन. अनि त्यसपछि इङ्ल्यान्ड भइहाल्यो, अर्को स्कटल्यान्ड होइन, सबै यो 3 सेलेक्सन भएको कारणले गर्दाखेरि चाहिँ मोटामोटी सबै गर्दाखेरि 45-46 मुलुकहरू यतिखेर त संसारै हुन्छ नि त. फेरि त्यो भाग लिन जान पाउनु नपाउनु आफ्नो ठाउँमा छ होइन. यसमा त हरेक मुलुक विश्वका अब 200+ मुलुकहरू होइन, यी सबै चाहिँ वर्ल्ड कपमा इन्भल्भ भइराखेका पनि हुन्छन्. फेरि यो बेलामा त देख्दाखेरि कारोबार 80 अर्ब डलरको कारोबार भनेर त कुरा गरिरहेको छ. गर्दाखेरि त बेटिङ सेटिङको पनि कुरा हुन्छ क्यारे. यही बेला कुन मुलुकले जित्ने, कसले हार्ने, सब होइन. अनि राति बसेर हेर्न परेको छ, यसो टिटबिटहरू पनि खाएर हेरिराखेका हुन्छन्. कारोबार पनि वाचुत्तै बढ्छ यतिखेर बढ्दाखेरि. यस्तो यस्तो इभेन्टहरूले चाहिँ के भन्छ यो अर्थतन्त्रलाई चाहिँ एकदम चलायमान पनि बनाउँदो रहेछ. जे होस् भरेदेखिको रमाइलो छ. जित्न चाहिँ 2 टोली रहेछन् होइन, अहिले मेरो त अब ठ्याक्कै यसले जित्ल, म त अलिक कमजोर मुलुकले जित्दोस्, पहिला जितिरहेको अलिक नजित्दोस् भन्ने खालको.
0: अघि भने ए अफ्रिकी मुलुक कि एसियन मुलुक भनेको,
1: अब त्यो दुइटैले अब जित्ने सम्भावना फेरि कमी हुन्छ हुन चाहिँ उइस गर्नु आफ्नो ठाउँमा छ होइन. जे होस् विश्वकपको रौनक चाहिँ अब आजदेखि मजासँग सुरु हुँदैछ. भरे आज को कसको छ अरे, एउटा मेक्सिको र दक्षिण अफ्रिकाको, अर्को दक्षिण कोरिया र चेक, यो 2 रहेछ के अरे. भरे एउटा हाम्रो नेपालको समयअनुसार 7:15 सुरु हुन्छ राति, अर्को भनेको चाहिँ भोलि बिहान त हेर्न मिलेर चाहिँ एउटा 7:45 रहेछ दक्षिण कोरियाको र के भन्छ पाउने
0: भयो.
1: रमाइलो खालको नै छ.
0: कहिले कहिले हामी साथीहरू पल्टनमा चाहिँ के गर्थ्यो भने नि, साथीभाइको बिचमा आफै कसले जित्ला भनेर अन्दाज गरेर यसो टोकन मनी राखेर होइन, $10 राखेर, पाउन्ड राखेर लकी ड्र गर्थ्यौँ, सुपर स्टेक भनौँ न होइन.
1: हजुर,
0: बिजेना पनि यस्तै सुपर स्टेक गरेको छ. मेरो भागमा चाहिँ कुन देश पर्यो जित्ने चाहिँ चान्स अब होस्ट नेसनै परेको छ, युएसए पर्यो कि गर्दाखेरि त्यतिको स्ट्रङ चान्स त छैन, तर पनि आशावादी चाहिँ भन्नै पर्यो होइन, सुरु भइसक्यो नि होइन, अब त्यो जित्यो भने चाहिँ एउटा पुरस्कार फर्स्ट प्राइज सेकेन्ड प्राइज थर्ड प्राइज छ, त्यो चाहिँ अब अलिकति च्यारिटी पनि दिन्छौँ, हामी लकी ड्रमा परेको, लकी ड्रमा युएसए निस्क्यो के गरौँ,
1: भन्नु
0: सकिँदैन
1: रसियातिरको हो क्या होइन, रसियाले आचु आचु खेलाएको थियो नि त सबैलाई त्यति बेला, हो
0: एकदम अरू के छ त
1: अर्को, नागरिकले अवरुद्ध सदन लयमा शीर्षक राखेर खबर छापेको छ, प्रतिपक्षी दलहरूले अब मेच्युरिटी देखायो भन्छन् कसैले, कसैले चाहिँ गल्यो प्रतिपक्ष भनेर पनि भन्छन्, जे भए पनि सदन चलिराखेको छ यसलाई गल्यो भन्दा पनि राम्रै रूपमा लिनुपर्छ होला भन्छु म, भन्नु चाहिँ अलिकति जिम्मेवारी बोध पनि देखायो पुरानो दलहरूले भन्ने हिसाबको पनि छ। अर्को 600 दिनभित्र सुकुम्बासीलाई जग्गा शीर्षक राखेर खबर छापेको छ, सरकारले मोटामोटी 2 वर्ष भनौँ न होइन, 2 वर्षभित्र चाहिँ जग्गा दिने वास्तविक सुकुम्बासीहरूलाई भनेर निर्णय गरेको छ। गोर्खापत्रले प्रतिनिधि सभाको गतिरोध अन्त्य, बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढी जोखिम शीर्षक राखेर खबर छापेको छ, 10 जिल्ला चाहिँ यतिखेर एकदम के भन्छ बर्ड फ्लूको ठुलो जोखिममा परेका छन्, 5 लाख जति चाहिँ कुखुरा नष्ट गरेका छ, पन्छी लगायत हाँस कुखुरा लगायत होइन बट्टाई सट्टाई यो सबै गरेर, अनि 10 लाख जति अन्डा सबै नष्ट गरेका छ भनेर आइरहेका छ, यसले ठुलो धक्का दिइरहेका छ यतिखेर। नयाँ पत्रिकाले लुम्बिनीमा सत्ता अस्थिरता, 3.5 वर्षमा 4 मुख्यमन्त्रीसहित 50 मन्त्री बने, अझै हेरफेरको तयारी शीर्षक राखेर खबर छापेको छ नयाँ पत्रिकाले। नक्कटी भुटानी शरणार्थी प्रकरण, 3 वर्षपछि सुनवाई सुरु, थप उच्च पदस्थमाथि भएन अनुसन्धान शीर्षक राखेर खबर छापेको छ, यो भुटानी शरणार्थीले पनि हलचलै ल्यायो हेरफेर
0: ल्यायो।
1: अनि अर्को नयाँ पत्रिकाले नै सदस्यता अध्यावधि नगर्नेलाई काङ्ग्रेस महाधिवेशनमा निषेध शीर्षक राखेर खबर छापेको छ, यो आफै गएर फिजिकल्ली उपस्थित भएर त्यहाँ गएर वर्ष भनिसके पछाडि पूर्णबहादुर खड्का शेखर कोइराला उहाँहरूले चाहिँ अलिकति पूर्णबहादुर खड्काको अझै बढी रिजर्भेसन छ जस्तो लाग्छ, लाग्दाखेरि चाहिँ धेरै छुटिराखेको
0: 4-5 लाखले मात्रै 9 लाख होइन त उनीहरूको
1: पहिलाको,
0: अहिलेसम्म चाहिँ आज लास्ट भोलि लास्ट हो के अरे
1: पहिलाको हिसाब किताबमा जुन 12 भने जस्तो लाग्छ के अरे होइन, पहिलाको हिसाब किताबमा चाहिँ त्यति हो, अहिले चाहिँ घटेर 4-5 लाख हुन्छ अरे छ भनेर भनिराखेका छन्। अब 4-5 लाख भनेको चाहिँ अब सायद एक्सटेन्ड गर्न पनि सक्ला, तर फेरि यो लास्ट डेटहरूमा चाहिँ त्यो अलिकति नजिक आइसके पछाडि चाहिँ सायद यिनीहरूले थप्लान पनि कुराकानी पनि भइराखेका छन्। मोटामोटी आजको यही हो, यो वर्ल्ड कपकै विषयमा चाहिँ सबै पेपरहरूले खबर छापेका छन्। यसमा अब टोटल सबैलाई थाहा भइसकेको कुरा, फेरि यो फुटबलका पारखीहरूलाई चाहिँ कुन खेलाडी एकदम, फेरि यो अब मेसीको र रोनाल्डो को चाहिँ मोटामोटी अन्तिम विश्वकप नै होला, 40-38 वर्ष भइसकेको छ, योभन्दा पछाडि त धेरै खेल्न पनि नसक्लान् होइन, अब वर्ल्ड कपको मैदानमा चाहिँ यी दुईवटा खेलाडीलाई चाहिँ यसपालि अलिकति हेर्न पाइन्छ, योभन्दा पछाडिको वर्ल्ड कप भनेर चाहिँ के हो क्या होइन।
0: ओके, राम्रो टिमले जितोस् यही त होइन, शुभकामना भन्दै अब लागौँ एउटा गीततर्फ, त्यसपछि हामी समाचारमा जान्छौँ, हस् हामी दुईवटा बिदा दिउँ, नमस्ते,
1: नमस्कार।

0: सांसद अमरेश कुमार सिंहले वर्तमान सरकारले ल्याएको बजेटलाई बेलुन जस्तो कमजोर भन्दै कार्यान्वयन नहुने दावी गर्नुभएको छ। मुलुक त्रासको भरमा चलेको र नयाँ बजेटले सीमित वर्गलाई मात्र संरक्षण गर्ने दावी गरेका सांसद सिंहले ऋणको भारीले अब मुलुक जोगाउन नसक्ने अवस्थामा पुगेको तर्क गर्नुभएको छ।
1: यो बजेटबाट खुसी कति ग्रुप है, नेपालको कति पर्सेन्ट जनसङ्ख्या खुसी हो? ब्याङ्कर खुसी भयो भने ब्याङ्कमा निक्षेप किन जम्मा भएछ? किनकि कसैले ऋण लिने अवस्था छैन, किनकि यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन, किन डरको माहौल छ। डरले शासन चल्ला र डरले विकास हुँदैन। संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। खेतमा किसान 5 रुपियाँ तरकारीमा फलाएर बेच्छ, काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने 20 रुपियाँ पाउने त्यहाँ कहीँ देखिन। यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ थियो? इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? जमिन बाँझो छ, विदेशी रोजगार रेमिटान्सको भरमा चलिरहेछ। साउथ एसिया मासमा कुनै देशै छैन कि जहाँ जीडीपी को 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट काजाउनु हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै 7 खरब बजेटको डेफिसिट हो। यो अर्थमन्त्रीजी खुला बजेट स्पिचमा भन्नुभएको छ कि 4.5 खरब म आन्तरिक ऋण लिन्छु, त्यसमा 3.5 खरब रिपेमेन्टमा जान्छ, माने पुरानो ऋण तिर्नलाई ऋण लिन्छु, विकासको लागि होइन। जुन देशको पुँजीगत खर्च 20% हुन्छ त्यो देशलाई भगवान बचाउँछ कि?
0: कांग्रेस सचेत निष्कल राईले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभएको छ। आज बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद राई,
2: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? संसद वाद विवाद गर्ने थलो, यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र उहाँलाई मेरो प्रश्न छ, कसको इशारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो? संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानुनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने उहाँ यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ।
0: काँग्रेसकी सांसद सीता थवलियाले प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिमाथि लक्षित गर्दै संसदमै कविता सुनाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थपलिया,
3: हिजो परराष्ट्र मन्त्रीज्यूले दिनुभएको जवाफ हामीलाई चित्त बुझेको छैन, त्यसै स्वरूप मैले एउटा कविता ल्याएको छु। देश बिर्सिएको दिन, मेरो कविताको शीर्षक छ, तिमीले देश बनाउँछु भन्यौ म ढुक्क थिए, तर एकाएक तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै आफ्नै आमाको अस्मितामाथि औंला उठायो, माटो छोएर कसम खायो, तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ अनि आमाको महिमा गाइरह्यौ, तर सन्तान हुनुको कर्तव्य भुल्यौ, काँक्रो कोखको माया बिर्सियौ, त्यसैले आज म ढुक्क होइन, मेरो मन देशको चिन्ताले ढुकढुक ढुकढुक भइरहेको छ, स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला, तर नबिर्स, तिमी माथि असीम भरोसा बोकेर मतको भारी बिसाउने जनतालाई नबिर्स, जनता उभिएको माटोलाई नबिर्स, तिमीले आशिष दिने ती बा आमालाई नबिर्स, यसरी बिर्सने सिलसिला बढ्दै गयो भने एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ, तर जुन दिन देश बिर्सन्छौ त्यो दिन तिमी कसको शासक बन्नेछौ भन, त्यो दिन तिमी कसको शासक बन्नेछौ।
0: मंगुरको मासु खाएर नवलपरासी पूर्वमा 16 जना बिरामी परेका छन्। कावासती नगरपालिका 14 हेगौलीका स्थानीयहरूले हिजो बंगुर काटेर भोज खाएका थिए। बंगुर काटेर भोज खाएका हेगौलीका 105 घरधुरी मध्येका 16 जनालाई ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकपका खेलहरू अनाधिकृत रूपमा प्रसारण गर्ने तयारी गरिरहेका 35 वेबसाइट र एपहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ। प्राधिकरणले आज पत्रचार गर्दै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई यस्तो निर्देशन दिएको हो। प्राधिकरणले नेपालमा विश्वकपको विशेष र आधिकारिक प्रसारणको अधिकार हिमालयन टेलिभिजन नेटवर्क अर्थात हिमालय स्पोर्ट्स र डिस होम डिजिटल प्राइभेट लिमिटेडले मात्र प्राप्त गरेको प्रष्ट पारेको छ। खबर यति नै, नमस्कार, म कृष्णा।

नमस्ते, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकर अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने पूरा आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीले रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको भाषामा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान मैले नारी हस्ताक्षर गीतका राखी गौचनको गीत रचना रहेको एउटा बिल्कुलै नयाँ गीतबाट गरिसकेको छु। उदय सोताङको स्वर अनि शङ्कर थापा इस्मालको सङ्गीत रहेको थियो ऐना सरी। यो गीतको अफिसियल भिडियो भने चाहिँ यहाँहरूले राखी गौचनकै युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। अझ भने मैले यहाँहरू माझमा राखिसकेको छु गीतका राखी गौचन। यतिखेर भने युएसएको क्यालिफोर्नियातिर बस्नुहुन्छ र नेपाली गीत सङ्गीतको क्षेत्रमा निरन्तर कलम चलाइरहेको स्रष्टा पनि हुनुहुन्छ। उहाँको नयाँ गीतबाट मैले कार्यक्रम स्वर्णिम संगमको ढोका उघारिसकेको छु। सदर आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 28 गते एक्कादशी तिथि बिहिबार, नेपाल सम्बत 1146 तदनुसार आज जुन महिनाको 11 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू आज पनि नेपालमा मौसममा केही बदलाव देखेछ। कतै कतै वर्षा आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा आज सूर्योदय बिहान 5:07 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:59 हुँदैछ। यो जानकारी पश्चात श्रोताहरू आजबाट भने विश्वभरि चासोको विषय रहेको वर्ल्ड कप सुरु हुँदैछ। पक्कै पनि यहाँहरूले आफ्नो टिमलाई सपोर्ट गरिरहनु भएको छ होला, मनमा नै फलाना टिमले जितोस् भन्दै हुनुहुन्छ होला र हाम्रो पनि शुभकामना छ यो वर्ल्ड कपमा सहभागी सबै टिमलाई जितको शुभकामना भन्दै अहिलेलाई भन्छ म एउटा गीत राख्न चाहन्छु सुरेश अधिकारीको स्वरमा, झरनाको चिसो पानी।

सुरेश अधिकारीको स्वर शब्द संगीत रहेको यो गीत पश्चात बेबेस गोर्खारेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा आजको बसाईको बारेमा जानकारी दिने बेला भइसकेको छ। र आदर श्रोताहरू, आज बिहिबार र बिहिबारको स्वर्णिम संगम विशेष गरी स्रष्टा सर्जक र शिल्पी मनरको लागि छुट्याएको कार्यक्रम हो कार्यक्रम स्वर्णिम संगम सिर्जना वाटिका, जहाँ नयाँ विचार, नयाँ सोच र प्रतिभाहरूको भावना फुल्ने एउटा साझा बाटिका समेत हो। श्रोताहरू, सृजना बाटिका यही जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका स्रष्टाका सृजनाहरूलाई म कार्यक्रम स्वर्णिम संगम सृजना बाटिकाको यो बसाइमा राख्दै जानेछु। र तपाईँ पनि यो क्षणौला बेवेश गोर्खा रेडियो सुन्दैन छन्, यहाँले पनि नेपालमा रहेका यहाँहरूका साथी सङ्गीहरूलाई पनि रेडियो सुन्नको लागि आग्रह गर्न सक्नुहुनेछ। र देशभन्दा बाहिर बसेका तपाईँ आदरणीय श्रोताहरूले पनि कार्यक्रम त सुनि नै राख्नु भएको छ र आफ्ना सृजनाहरू पनि लेखेर पठाउन सक्नुहुनेछ। र तपाईँका सृजनाहरूलाई म कार्यक्रम स्वर्णिम संगम सृजना बाटिकामा समेट्दै जानेछु। र युएसएको कनेक्टिकटबाट शर्मिला अधिकारीजीले कविता हिजै पठाइसक्नु भएको छ, त्यो कविता सुरक्षित छ, म केही दिनपछि अवश्य राख्ने नै छु, सुन्दै जानुहोला भन्न चाहन्छु। र तपाईँका सृजना, तपाईँका प्रतिक्रियाहरूलाई म कार्यक्रममा समेट्दैछु। मधुर गीत सङ्गीत र गजल पनि सुनाउँदै जानेछु। र यति बेला भने चाहिँ म एउटा गीत राख्न चाहन्छु, दिनेश अधिकारीको गीत रचना, न्यु वज्राचार्यको सङ्गीत अनि कुन्ती मक्तानको स्वर रहेको एउटा गीत यहाँहरू माझमा राखिहाल्छु। त्यस पश्चात भने म सृजनाहरूको साथमा उपस्थित हुनेछु। र एउटा सृजना कनेक्टिकट युएसएबाट सुन्दर कविता पठाउनु भएको छ शर्मिला अधिकारीले, त्यो म सुनाइहाल्छु।

0: KPFBS गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ।

0: 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 0168302535 साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: हजुर आदरणीय श्रोताहरू, यो छोटो विश्राम पश्चात फेरि पनि बिएबिएस गोर्खा रेडियोको बिहिबारको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र श्रोताहरू, आजको बसाई भनेको स्रष्टा सर्जक अनि शिल्पी मनहरूसितको बसाई हो कार्यक्रम स्वर्णिम संगम सृजना वाटिका। र यहाँहरूले पनि आफ्ना सृजनाहरू लेखेर पठाउन सक्नुहुनेछ अनि प्रतिक्रियाहरू पनि लेखेर पठाउन सक्नुहुन्छ कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा। तपाईँ आदरणीय श्रोताहरूको उपस्थिति नै विशेष रहनेछ। र यति बेला भने चाहिँ पृथ्वीको अर्को गोलार्ध बाच्यो शर्मिला अधिकारीजीले एउटा सिर्जना पठाइसक्नु भएको छ। र आजको व्यवसायको उठानमा सुरुवाती सिर्जना, म हाल युएसए कनेक्टिकेटमा रहेकी कवयत्री शर्मिला अधिकारी कान्छी छोरीको सिर्जनाबाट नै गर्ने जमर्को गरे। उहाँ लेख्नुहुन्छ, तुलसी सर नमस्कार, ढिलो भयो है कविता पठाउन। कविताको शीर्षक छ भेदभाव, कुनै चेलीको यथार्थ भित्र लुकेको कथालाई मैले कविताको भावमा छोट गरीमा लेख्ने प्रयास गरेकी हुँ। कविता पढ्दै गर्दा सुन्ने श्रोता रूपी भगवानहरूले पहिलेकै जस्तो मन पराइदिनुहुनेछ भन्ने विश्वास समेत लिएको छु। आफ्नै चेली सम्झेर सधैँ जसो मन पराएर माया दिनुहुने मेरो तर्फबाट पनि प्रस्तुत तुलसी सर लगायत हजुरहरू सबैजनालाई धेरै धेरै माया भनेर लेख्नु भएको छ कवयत्री शर्मिला अधिकारी कान्छी छोरीले। अब भने म यही उहाँकै भेदभाव कविता यो व्यवसायको उठानमा राखिहाल्छु। लेख्नुहुन्छ शर्मिला अधिकारी, बुबाको इज्जत र आमाको संस्कार मेरो भागमा पर्यो। बुबाको इज्जत र आमाको संस्कार मेरो भागमा पर्यो। म छोरी हुँ, बुबाको कमाइ र आमाको घर गहना दाजुभाइको भागमा पर्यो किनकि छोरा हो। मलाई सम्झौतामा हुर्काइयो, आफ्नो भन्दा पहिला पराईको खुसी बुझ्न सिकाइयो, अनि सुरु भयो यो खा त्यो नखा, यो गर त्यो नगर, यहाँ जा त्यहाँ नजा, यो बोल त्यो नबोल, यसरी बस त्यसरी नबस, यी यावत कुरा भनेर संस्कारको नाममा मेरो कलिलो दिमाग भरिरहँदा किताब कपी र कलमले दाजुभाइको स्कुलको झोला भरियो। परको टारी खेत दाईको नाम भयो, गैरी खेत भाइको नाममा गयो। एक दिन मेरो सपनालाई घुम्टोभित्र सजाइदिनुभयो, दाई भाइको चाहनामा उडान भरिदिनुभयो। मैले मेरो खुसी अचानोमा चढाएर खुकुरीको धारबाट बचाऊ मागिरहँदा दाई भाइको खुसीमा पखेटा थपिदिनुभयो। मेरो सिउँदोमा सिन्दुर भरियो, सुब्बा भएस भनेर दाई भाइलाई आशिष दिइरहँदा कुलको इज्जत राखेस भनेर मलाई पराई हातमा सुम्पिदिनुभयो। मेरो नामको पछाडि भएको बुबाको थर हटाइयो, पराईको थर जोडियो। हिजो बुबाको नामले चिनिने छोरी आज पराईको थरले बुहारी कहलाइयो। न त मेरो पहिचान थियो हिजो, न त मेरो परिचय बनेको छ आज, बनेकी छु त केवल अब एक घरको संस्कार जोगाउन, अर्को कुलको इज्जत मान सम्मान बचाउन। यी दुवै छोरीको भागमा पर्यो, यी दुवै छोरीको भागमा पर्यो। हिजोको घर आजको माइती बन्यो। उता आमा भन्नुहुन्थ्यो छोरा मान्छे सधैँ सही, यता सासु भन्नुहुन्छ मर्दाको दसवटी रे। छोरा पाएपछि आमाले बिर्सनु भयो मेरो बुबा उहाँको श्रीमान भनेर, बुहारी आएपछि सासुले बिर्सनु भयो उहाँको श्रीमान कसैको छोरा हो भनेर। अब यहीँबाट सुरु हुन्छ सहनशीलताको अर्को बलिदान, अब यहीँबाट सुरु हुन्छ सहनशीलताको अर्को बलिदान। छोरी सुनिरहन्छे संस्कारी भनी, बुहारी सही रहन्छे लक्षणकी भनी, छोरीको चर्को आवाज कुल घराना भइन्, बुहारी बोल्दा अलक्षण कहलिन। सहनशीलताको पहाडदेखि अलक्षणसम्मको कथा नभनेसम्म कसैलाई के थाहा, सुनेर पनि नबुझ्ने माइती, देखेर पनि अनदेखा गर्ने घर, हिजो दैलोबाट घोक्र्याई कि ऊ आज ढोका खोलेर आफै निस्किन्छे र भन्छे राम्रोसँग बस्नु, म जाँदैछु। अब मलाई न बाबाको इज्जत बचाउनु छ, न त आमाको संस्कार जोगाउनु छ, छ त केवल आफ्नो पहिचान खोज्न, आफ्नै परिचय बनाउन, छ त केवल आफ्नो पहिचान खोज्न, आफ्नै परिचय बनाउन। कवियत्री शर्मिला अधिकारीको भेदभाव शीर्षकको यो कविता राखे। यहाँ छोरीको एउटा दुखेसो भनौँ, अर्थात् छोरी भएर जन्मिँदा विभेदको आँखा घरैबाट सुरु हुन्छ अनि पढाइ घरसम्म पुग्दा पनि त्यो रहिरहन्छ। अब यसलाई मेट्नु छ र आफ्नो परिचय बनाउनु छ भन्ने एउटा सन्देशयुक्त कविता राखे शर्मिला अधिकारी, कान्छी छोरीको कलमबाट, युएसएबाट पठाउनु भएको थियो कनेक्टिकटबाट। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर सिर्जनाको लागि। र यसै मेसोमा अर्को पनि सिर्जना म यहाँ राखिहाल्छु। यहाँ लेख्नुहुन्छ कवि उदय निरौला, दिनको 10 गजा 20 फिट मिचिन्छ शीर्षकमा। म के नै गर्न सक्छु र अलिकति उकालो चढ्छु र फेरि अलिकति झर्छु। म के पो गर्नु सक्छु र आँखाले देख्छन् तथापि हेर्नै पर्ने दृश्य भेटिँदैनन्। कानले सुन्छु यद्यपि सुन्नु पर्ने शब्दहरू सुनिँदैनन्। म के नै गर्न सक्छु र ओठनीरबाट शब्दहरू बाहिरिन्छन् तथापि सुन्नेले सुनिदिँदैनन्, बुझ्नै पर्नेहरूले बुझिदिँदैनन्। तसर्थ दिनको 10 फिट माथि उक्लिन्छु र 20 फिट तल झार्छु। कुल जोडमा दिनै पछि धेरै तल झर्छु, मन छैन झर्ने त, मन छैन झर्ने त, तथापि उक्लने भर्याङ नै छैन। भनिदिनुहोस् महाशय, उक्लने भर्याङ म कसरी भेट्छु जबकि मसँग टेक्ने जमिन पराईले दिनारू दिन खोसिसक्यो। यस्तै यस्तै हुँदै गयो भने टेक्ने खुट्टाहरू बिना जमिन कहाँ उक्लिन्छन्। बडो गम्भीर छु, दिनको 10 गजा 10 फिट मिचिन्छ। अब बिस्तारै म आफ्नो जमिन अर्काको पाउँछु, म के गर्न सक्छु र फगत हेरिरहन्छु जमिन हराएको र आफू अर्कै भएको। म के गर्न सक्छु र फगत हेरिरहन्छु जमिन हराएको र आफू अर्कैको भएको। म के गर्न सक्छु र देशको भूगोल, देशको सिमाना मात्रै मिचिँदैन, त्यहाँ स्वाभिमान मिचिन्छ अनि अस्तित्व पनि मिचिँदै मिचिँदै अन्तत सकिन्छ। त्यसैको एउटा पीर बोलेको यो सिर्जना राखे मैले, दिनको 10 गजा 20 फिट मिचिन्छ शीर्षकमा, कवि उदय निरौलाको कलमबाट। उहाँलाई धेरै धेरै धन्यवाद।

गीतकार ज्ञानेन्द्र गदालको गीत रचना अनि चेतन सापकोटाको संगीत र एम्बराल र रिता ऋतु गुरागाईको स्वरमा रहेको यो देशभक्ति गीत राखे सिमानामा हाम्रो माटो मिच्न नखोज बोलको देशभक्ति गीत राखे र गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँ जानु काम्बाङ लिम्बुले हङकङबाट सुनिरहनु भएको छ, जो आफै पनि श्रष्टा हुनुहुन्छ। कार्यक्रम सफलताको शुभकामना भनेर लेख्नु भएको छ र मैले यो आवरण मात्रै राखेको, हाम्रा गीतकार पनि हुनुहुन्छ परमिला भण्डारी सेब्रु, मैले धेरै अगाडि रेडियोमा कुराकानी पनि गरेको थिएँ र उहाँको यो विशेष गरी यो जीवन बदल्ने अथवा सुक्ति तथा सार सङ्ग्रहहरू हो र अनमोल बाणीहरू समेटेको छ। यसैमा लेखेका केही बाणीहरूको कुरा गर्नुपर्दा यहाँ भीम निधि तिवारीले राजनीतिमा लाग्नु आदिमा उभिनु हो भने साहित्यमा लाग्नु फुलबारीमा उभिनु हो भनेर एउटा अत्यन्तै आजको कार्यक्रमको लागि पनि सान्दर्भिक एउटा उहाँको अभिव्यक्ति रहेछ। धेरै अगाडि यो पढेँ मैले, यस्तै यस्तै भनौँ जीवन बदल्ने सूत्रहरू रहेका छन्। भाषण सूत्र प्रकारको कविता हो भनेर चाहिँ उक्त मानु यो कृतिभित्र चाहिँ साहित्यकार राल्फ वान्ड्रोले बोलेको कुरा छ भने लियो टास्टेलको गुनाय पनि त्यहाँ लेखेको छ। कलाको काम हो मनको उच्चतम तथा श्रेष्ठतम मायालाई अरूसम्म पुर्याउनु हो भनेर यी र यस्तै यस्तै कुराहरू लेखेको यो भनौँ सुक्ति तथा सार सङ्ग्रह हो। मैले यसैको आह्वान राखेको छु, जानुजीलाई धन्यवाद दिन चाहन्छु। जुनिना बहिनीले पनि कार्यक्रम सुनिरहनु भएको छ, नमस्ते तुलसीदाई भनेर लेख्नु भएको छ धनकुटाबाट। जुलिना बहिनीलाई धन्यवाद दिन चाहन्छु। रघु भट्टराईजीले बस्टनबाट ओहो कान्छी छोरीको सिर्जना निकै सान्दर्भिक र मार्मिक रहेछ र उहाँका सिर्जनाहरू यस्तै सान्दर्भिक र मार्मिक हुन्छन् है भनेर लेख्नु भएको छ रघु भट्टराईजीले बस्टन युएसएबाट। र अलिक पर्थेर कनेक्टिकटमा बस्नुहुने शर्मिला अधिकारीको सिर्जना मन पराइदिनु भयो, धन्यवाद दिन चाहन्छु। अनि साथसाथै ओहो आज यहाँ मैले उल्लेख गर्नै पर्छ, हाम्रा यता नर्थ क्यारोलिनाका एनपी प्रादेशिक ब्रदरको त जन्मदिन परेको छ है तुलसीजी, उहाँलाई ह्याप्पी बर्थडे भन्दै कुनै बर्थडे सङ्ग पनि राखिदिनुहुन्छ कि भनेर लेख्नु भएको रहेछ रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु। र आज एनपी परदेशीजीको जन्मदिन परेको रहेछ, आसिङलाई धेरै धेरै जन्मदिनको शुभकामना ह्याप्पी बर्थडे भन्न चाहन्छु। रञ्जना राईले लेख्नुभएको गीत मार्फत सुनिरहेको छ सञ्जीवनीको

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFPS गोर्खा रेडियो।

0: राजु लामाको स्वरमा रहेको यो गीत राखे गीत लेख्नु भएको थियो तेन्जी पाखरिनजीले. तेन्जी पाखरिन रिडिङ युकेमा बस्नुहुन्छ. तेन्जी पाखरिनको गीत रचना, दिपा तामाङको सङ्गीत अनि राजु लामाको स्वरमा रहेको यो गीत पश्चात बिएबिस गोर्खा रेडियोको यो प्रसिद्धि कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु. नूतन भूषालजी इजरायलबाट लेख्नुहुन्छ, नमस्कार सर, सुनिरहेछु भन्नुभएको छ. नूतनजीलाई धन्यवाद दिन चाहन्छु. नूतनजीहरू पनि सुरक्षित हुनुहुन्छ होला. इजरायलतिर फेरि अलिकति भनौँ त्रास बढे जस्तो छ, तपाईँहरू सुरक्षित रहनुहोला भन्न चाहन्छु. विष्णु गुरुङज्यूले नमस्ते तुलसीजी भन्नुभएको छ युकेबाट, उहाँलाई पनि नमस्ते भन्न चाहन्छु. आज हाम्रो एनपी पादेशजीको जन्मदिन परेको कुरा अघि रघु भट्टराईजीले उल्लेख गर्नुभएको थियो र मैले एउटा बर्थडे सङ पनि राखिसकेको छु रञ्जन राईले लेख्नुभएको. र यहाँ जुनिना राई बहिनीले चाहिँ जन्मदिनको अनमोल शुभकामना दाई एनपी पादेशजीलाई भनेर धनकुटाको मुगाबाट लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु जुनिना राई बहिनीजीलाई पनि. अनि हरि राईजीले लेख्नुहुन्छ फेल्तम लन्डनबाट हुनुहुन्छ उहाँ. तुल सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा मिठा मिठा गीत सिर्जनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है. साथै सम्पूर्ण सर्जकहरू र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुता तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद भनेर लेख्नु भएको छ. हरि राईजीले फेल्तम लन्डनबाट हुनुहुन्छ. हरि राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. कार्यक्रम सुनिराख्नु भएको छ र सुनेर हामीसित जोडिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र यसै गरी काठमाडौँबाट वाइके शरणजी लेख्नुहुन्छ, नमस्ते तुलजय, आज कार्यक्रम सुरुबाटै सुन्दैछु. मिठा मिठा रचनाहरू गीत गजलहरू सुनेर मजा लिइरहेको छु. आजबाट सुरु हुन लागेको विश्वकप फुटबल महासङ्ग्रामको हामी सबैलाई शुभकामना पनि छ. र अन्तिममा दाई सदाजय अहिलेको समसामयिक राजनीतिक माहौललाई मेरो आफ्नो नजरबाट निहाल्दै एउटा मुक्तक रचना गरेछु. धन्यवाद, नमस्कार, सुनाइदिनु होला भन्नुभएको छ. हाम्रो वाइके सरलजी अहिले काठमाडौँबाट हुनुहुन्छ. उहाँ चाहिँ अफगानिस्तान बस्दैदेखि बिएबिएस गोर्खा रेडियो सुन्नुहुँदो रहेछ. उहाँ लेख्नुहुन्छ मुक्तक, हामी नयाँ भन्थे कुण्ठा फोक्छन् अचम्म लाग्छ, अहङ्कारलाई काँधमा बोक्छन् अचम्म लाग्छ. हामी नयाँ भन्थे कुण्ठा फोक्छन् अचम्म लाग्छ, अहङ्कारलाई काँधमा बोक्छन् अचम्म लाग्छ. स्वाभिमानी नेपालीलाई लुटेरा भन्छ, स्वाभिमानी नेपालीलाई लुटेरा भन्छ. दासहरू टेबुल ठोक्छन् अचम्म लाग्छ, दासहरू टेबुल ठोक्छन् अचम्म लाग्छन्. यो सठिक मुक्तकको लागि पनि धन्यवाद दिन चाहन्छु. वास्तवमा स्रष्टाहरूको यो सिर्जनाहरूले चाहिँ सर्जकहरूलाई चाहिँ अलिकति भनौँ सिर्जना सर्जकका सिर्जनाहरूले चाहिँ राजनीति दल अनि सरकारलाई पनि अलिकति झकझकाउने काम गर्दछ. र यो सिर्जनाको लागि मुक्तकको लागि धन्यवाद दिन चाहन्छु. र आजबाट सुरु हुन लागेको महासङ्ग्राम फुटबलको कुरा गर्नुभएको छ, सबैलाई शुभकामना स्वरूप एउटा गीत राख्न चाहन्छु. सत्यराज आचार्यको स्वरमा शब्द रचना टेक तामाङको रहेको छ. राजकुमार बगरले सङ्गीत गर्नुभएको यो गीत जित्नेहरूको लागि भनौँ, जित्नेहरूको पनि हार हजार हजार हुन्छ. वास्तवमा फुटबलमा पनि धेरैचोटि हारेर जित्नेहरू छन्. अर्जेन्टिनाकै मेसी कुरा गर्ने हो भने विश्वमा उहाँको एउटा छुट्टै नाम थियो र मेसीले कोपा र यता विश्वकप नजित्ने हो कि खालि हार मात्रै बेहोरिरहेको अवस्थामा उहाँको यो फुटबल करियरमै चाहिँ अलिकति धक्का लाग्ने स्थिति आउँदाखेरि अघिल्लो विश्वकपमा चाहिँ जो साउदी अरबमा भएको थियो अर्जेन्टिनाले ट्रफी चुमेको थियो र यसपटक पनि अब कतिजनाले अर्जेन्टिनाको सपोर्ट गर्नुभएको छ होला, कतिले इङ्ल्यान्डको, कतिले ब्राजिलको, कतिले फ्रान्सको है. र नेपालमा अक्सर धेरै जर्सी चाहिँ अर्जेन्टिना र ब्राजिलकै बिक्दो रहेछ. र अहिलेलाई भने सबै टिमहरूलाई शुभकामना स्वरूप यही गीत राख्न चाहन्छु. सत्यराज आचार्यको स्वरमा टेक तामाङले लेख्नुभएको यो गीत.
1: अन्तिम समय र प्रहार, ओहो, र भारतको यो अन्तिम डाइभ सँगै खेल यही समाप्त. क्याप्टेन ओम

जित्नेहरूको पनि यो गीत राखेँ मैले टेक तामाङको कलमबाट सत्यराज आचार्यको स्वरमा र आजबाट हुन गइरहेको विश्वकप फुटबलको महासङ्ग्राममा सबै सबै सहभागी टिमलाई सफलताको शुभकामना स्वरूप यो गीत राखे र यति बेला भने छवि थापा मगरज्यूले चाहिँ सम्पूर्ण श्रोता सर्जक अनि तुलसी सर नमन लोकप्रिय कार्यक्रम सुन्दैछु एनपी परदेशीजीलाई जन्मदिनको लाखौँ लाख शुभकामना सबैलाई शुभ पल भनेर लेख्नु भएको छ फक्सन केन युकेबाट उहाँलाई धन्यवाद दिन चाहन्छु छवि थापाज्यूलाई अनि मिनी कालीकोट राईजीले बेलायतबाट लेख्नुहुन्छ आसपोर्ट केनबाट नमस्ते तुलजाई सुरुबाटै सुन्दैछ सुन्दर सृजनाहरू भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु मिनी कालीकोट राईजीलाई पनि अनि यसै गरी यहाँ विमल गिरिजी बेल्जियमबाट लेख्नुहुन्छ ब्रसेल्सबाट प्रिय तुलसीजी नमस्कार कुशल मङ्गलको कामना गर्दछु रेडियो सुन्नुहुने सबैलाई औधी माया छ है भनेर लेख्नु भएको छ विमल गिरिजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु तपाईँकै सिर्जनाबाट अर्थात् दुईवटा मुक्तक लेखेर पठाउनु भएको छ यहाँ लेख्नुहुन्छ विमल गिरिजी पहिलो मुक्तक कहिले आफैलाई बिर्सिएर रुन पाए हुन्थ्यो जस्तो लाग्छ कहिले जीवनको धुनलाई छुन पाए हुन्थ्यो जस्तो लाग्छ कहिले आफैलाई बिर्सिएर रुन पाए जस्तो लाग्छ कहिले जीवनको धुनलाई छुन पाए हुन्थ्यो जस्तो लाग्छ ढुङ्गाकै मन्द्र मुटुको अगाडि यो कोमल मन पनि ढुङ्गाकै मन्द्र मुटुको अगाडि यो कोमल मन पनि कहिले त ढुङ्गामा अनुवाद हुन पाए हुन्थ्यो जस्तो लाग्छ कहिले त ढुङ्गामा अनुवाद हुन पाए हुन्थ्यो जस्तो लाग्छ त्यस्तै अर्को मुक्तक तिमी छैनौ त जिन्दगीमा मधुमास छैन तिमी छैनौ त पल पलमा फेर्ने सास छैन तिमी छैनौ त जिन्दगीमा मधुमास छैन तिमी छैनौ त पल पलमा फेर्ने सास छैन लहराइरहँ छातीभरि देखिरहँ आँखाभरि लहराइरहँ छातीभरि देखिरहँ आँखाभरि तिमी छैनौ त जुन तारा र आकाश छैन तिमी छैनौ त जुन तारा र आकाश छैन यो दुई सुन्दर मुक्तको लागि हाम्रा प्रिय कवि गीतकार श्रष्टा विमल गिरिजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब नै श्रोताहरू म एउटा गीत राख्न चाहन्छु रामकृष्ण ढकालको स्वरमा विमल गिरिजीले नै लेख्नुभएको गीत हो र सङ्गीत यसमा विपिन आचार्यको रहेको छ र गीत पश्चात पनि यहाँहरूले बिएबिएस गोर्खा रेडियोको समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकाको दोस्रो खण्डमा पुनः भेट्नेछौँ

0: प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट जनतामुखी नभएको आरोप लगाएको छ। आज प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले अब नागरिकलाई व्यवस्था गर्दै ठूलो व्यापारीहरूलाई मात्र पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
1: बजेटमा न्यूनतम 2 करोड रुपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ। त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन, सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास, पेट्रोल र डिजेललाई विस्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्त शुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने, यसको जवाब चाहिन्छ।
0: रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दय भएको बताउँदै नागरिकलाई आवश्यक के हो भनेर थाहा नहुने अर्थमन्त्रीलाई विज्ञ भन्न नसकिने उहाँले बताउनु भएको छ।
1: अर्थमन्त्रीज्यूले विदेशमा लगानी गर्ने वातावरण सहज बनाउने कुरा गर्नुभएको छ, तर प्रश्न उठ्छ, नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा रहेका नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने? हामीलाई आवश्यक के हो भन्ने कुरा पनि अर्थमन्त्रीलाई यति ज्ञान हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ? यो बजेट 6 खर्ब 57 अर्ब 29 करोड रुपियाँ बराबरको बजेट घाटा छ। म अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, सरकारसँग मेरो प्रश्न एउटा सरल प्रश्न छ, यो रकम कहाँबाट ल्याइन्छ? फेरि के विदेशीको ऋणको भार फेरि टाउकोमा थोपेर अगाडि बढ्नुपर्ने हो?
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको भन्दै असन्तुष्टि पोख्नु भएको छ।
2: बजेट भन्ने बित्तिकै हामीले समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नुतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ।
0: काँग्रेस सचेतक निष्कल राईले अर्थमन्त्रीले आर्थिक विधेयकमा करका दर हेरफेर गरेको विषयमा प्रश्न उठाउँदै छानबिन गर्न माग गर्नुभएको छ। आज बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद राई,
3: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? संसद वाद विवाद गर्ने थलो, यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र उहाँलाई मेरो प्रश्न छ, कसको इसारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो? संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानुनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने उहाँ यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ।
0: बर्दियामा एक दम्पतिले नक्कली सरकारी कार्यालय नै खडा गरेर ठगेको खुलेको छ। ठगी गर्ने बर्दिया ठाकुर बाबा 3 का 24 वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी पक्राउ परेका छन्। उनीहरूले बर्दियाको ठाकुर बाबा नगरपालिका 3 बगनाहाको एउटा घरमा प्रगन्ना तथा बड्का पद सिंचाई विभाग नामको नक्कली सरकारी कार्यालय सञ्चालन गरेका थिए। त्यसको साइनबोर्ड, लेटर प्याड र छाप समेत नक्कली बनाएर स्थानीयलाई जागिरमा रोजगारी दिने नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत दाङको लमहीमा प्रगना तथा बड्का पथ सिंचाई विभाग नामको साइनबोर्ड, लेटर प्याड र छाप प्रयोग गर्दै आएका थिए। साथै कार्यालय सञ्चालन गरिएका घरका धनीलाई घरको तल्ला थप्न लगाएर भुक्तानी नदिएको समेत आरोप छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

आदरणीय सुधार सुमधुर गीत मैले यहाँहरुमा आवाजमा राखे, गायिका मनिला शोथाङको स्वरमा शान्तिराम राईको संगीत अनि गीतकार कृष्ण चामलिङको गीत रचना रहेको थियो। र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाचिकाको यो बसाईको दोस्रो खण्ड अर्थात् दोस्रो चरणको उठान गरिसकेको छु। र बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण घरदेशदेखि परदेशसम्मका तपाईँ आदरणीय श्रोताहरूलाई कार्यक्रमको यो दोस्रो खण्डमा पनि स्वागत गर्न चाहन्छु। आजको बसाई भनेको स्रष्टासँगको बसाई पनि हो, शिल्पी मनहरूसितको बसाई पनि हो, र तपाईँ आदरणीय श्रोतासँगको बसाई पनि हो कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिका। र यसै क्रममा मैले कृष्ण चामलिङको गीत यहाँहरू माझ राखेँ र यो गीत बज्दै गर्दा यहाँ कृष्ण चामलिङले पनि बेलायतबाट सिर्जना लेखेर पठाउनु भएको छ। उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसीजी, सिमसिम पानी परेको मौसम, झ्यालको छेउमा बसेर चिहाको चुस्की लाउँदै उराठिलो मनलाई सिर्जना वाटिका मार्फत रङ्गीन भावहरूमा ढाल्दै सुन्दै फकाउँदैछु यो मनलाई। मैले पनि एउटा छोटो खेस्रा कोरेर सहभागिता जनाएको छु, सम्भव भए अशुद्ध हरफहरूलाई पनि मिलाएर वाचन गरिदिनु होला, धन्यवाद भन्ने लेख्नु भएको छ कृष्ण चामलिङजीले। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लेख्नुहुन्छ कृष्ण चामलिङ, जाउँ हिँड मायाको गाउँ, जहाँ हुन्छ स्वर्ग जे ठाउँ। जाउँ हिँड मायाको गाउँ, जहाँ हुन्छ स्वर्ग जै ठाउँ। तारासँगै नाच्दै गाउँदै प्रेमको गीत गाउँला, जुनको छेउमा बसेर चोखो प्रीति लाउँला। जाउँ हिँड मायाको गाउँ, लैजाऊ मलाई रमाइलो गाउँ, जनम जनम सँगै जिउन सँगै बचाउँ बाँच्न पाऊँ। जनम जनम सँगै जीवन सँगै बाँच्न पाऊँ। बादल टिपी फुलको थुङ्गा शिरमा सजाइदिनु, हिउँचुलीको हार गाँसी माला लगाइदिनु, लैजाऊ मलाई रमाइलो तिम्रो गाउँ। जाउँ हिँड रमाइलो गाउँ, सँगसँगै गाउँदै प्रेमको नाउँ। बसन्तको बहार सँगै पवन बनी घुमाउला, बिहानीको किरण बनी उषासँगै रमाउला। जाउँ हिँड मायाको गाउँ, सँगसँगै रमाउन सँगसँगै हाँस्न पाऊँ। जाउँ हिँड मायाको गाउँ, लैजाऊ मलाई गाउँ, तिम्रो चोखो मन मन्दिरमा पूजा गर्न पाऊँ। किनार बनी पर्खी बस्छु सागरलाई देख्न, समुद्रको छाल बनी आउनु है भेट्न। लैजाऊ मलाई तिम्रो रमाइलो गाउँ, कसैलाई त्यो रमाइलो सुन्दर गाउँमा लाने आग्रह थियो कृष्ण चामलिङज्यूको। उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि साधुराम गुरुङज्यू लेख्नुहुन्छ, गीतकार हुनुहुन्छ, बेलायतबाट हुनुहुन्छ, नमस्कार तुलजी, म पनि हजुरको यो अत्यन्तै लोकप्रिय कार्यक्रम सिर्जना वाटिका सुनेर आनन्द लिइरहेछु। साथै हजुरको कार्यक्रम मार्फत एनपी परदेशी सरलाई जन्मदिनको हार्दिक शुभकामना सुनाइदिनु होला, धन्यवाद भन्ने लेख्नु भएको छ। हाम्रा साधुराम गुरुङज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, जो आफै पनि कुशल शब्दशिल्पी गीतकार हुन्छ। उहाँका इन्द्रणीका गीतहरू हामीले श्रोतामा राखि नै रहेका छौँ र उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ कैलाश अनिता लिम्बू लेख्नुहुन्छ, ननिटन युकेबाट हुनुहुन्छ उहाँ, नमस्ते तुजदाई, यो बुधबार बिहिबारको लवली कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएको सृजनाहरू गीत गजल कविता मुक्तकहरू सुनेर कार्यक्रमको इन्जोय लिइरहेको छु भनेर लेख्नु भएको छ। अनि अगाडि उहाँले केही मुक्तक पनि साभार गरेर पठाउनु भएको छ, स्याङ्जाका स्रष्टा चापाकोट नौ स्याङ्जा र हाल पोखरामा बस्ने प्रतीक्षा आचार्यको मुक्तकहरू पठाउनु भएको छ र यी चार मुक्तकमध्ये दुईटा मुक्तक पढिहाल्छु। भाँडोबाटै खस्ने गरी चुलिएछौ आजकल, सानाले त नछोइने रे ठुलिएछौ आजकल। भाँडोबाटै खस्ने गरी चुलिएछौ आजकल, सानाले त नछोइने रे ठुलिएछौ आजकल। मोटाए झै मानेको थिए बिरामी पो रहेछौ, मोटाए झै मानेको थिए बिरामी पो रहेछौ। के भयो र तिमलाई फुलिएछौ आजकल, के भयो र तिमलाई फुलिएछौ आजकल। अर्को मुक्तक, जसले राम्रो गर्न खोजे उसैको जरो खन्छन्, सफल विफल मूल्याङ्कन पैसासँग गन्छन्। जसले राम्रो गर्न खोजे उसैको जरो खन्छन्, सफल विफल मूल्याङ्कन पैसासँग गन्छन्। रगतले छुट्याउँदैन आजकल आफ्नो पराई,
रगतले छुट्याउँदैन आजकल आफ्नो पराई, आफन्त त फेसबुकको फलोवर्सलाई भन्छन्, आफन्त त फेसबुकको फलोवर्सलाई भन्छन्। प्रतीक्षा आचार्यको यो दुई मुक्तक राखेँ, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यो मुक्तक साबर गरेर पुर्याउने नै कैलाश अनिता लिम्बुलाई पनि धेरै धेरै धन्यवाद दिँदै श्रोताहरू। अब भने म यो बसाइमा एउटा गीत राखिहाल्छु र यति बेला भने चाहिँ म मनोज थापा मगर र सुनिता थेगिमको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। शब्द लेख्नु भएको छ गीतकार हुनुहुन्छ लीलाराज काम्बाङ र सङ्गीत यसमा मनोज थापा मगरकै रहेको छ। अहिलेलाई भने लीलाराज काम्बाङ गीतकार लीलाराज काम्बाङको पछिल्लो गीत हो यो याद, यही गीत यहाँहरू माझमा राखिहाल्छु।

आवाज गोरखा रेडियो, गोरखा रेडियो। आज प्रत्येक 3.6 seconds मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै

परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको

खुसी लिम्बू र सुनिता संयोगको स्वर रहेको यो गीत राखे श्रोताहरू यहाँहरू माझमा शब्द सङ्गीत अनिल कोइर आएको रहेको थियो र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने तपाईँका प्रतिक्रियाहरूलाई पनि म पढिहाल्छु। यहाँ केही प्रतिक्रियाहरू पनि आएका छन् र केही सिर्जनाहरू पनि रहेका छन्। ती सिर्जना र प्रतिक्रियाहरूलाई म आलो पालो पढ्दै जानेछु र तपाईँका सिर्जना र प्रतिक्रियाहरू पढ्ने क्रममा यहाँ हेर्दैछु। धेरै श्रोताहरूले आफ्नो प्रतिक्रिया लेखेर पढाउनु भएको छ। जानु कामाङ लिम्बुले चाहिँ तुलसीजी नमस्कार, कार्यक्रम सुन्दैछ, मेरो भान्जाको नयाँ गीत राखिदिनु भएकोमा धन्यवाद भनेर लेख्नु भएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु जानु कामाङ लिम्बुलाई। छवि थापाजी र साधुराम गुरुङजीले हाम्रो एनपी परदेशीजीलाई चाहिँ ह्याप्पी बर्थडे भन्नुभएको छ, मैले अघि नै बोलिसकेछु। जुनिना राई बहिनीले पनि भनिसक्नु भएको छ र कैलाश अनिता लिम्बुले मलाई धन्यवाद दाई भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि एनपी परदेशी दाईलाई पनि जन्मदिनको शुभकामना भन्नुभएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु कैलाश अनिता लिम्बुलाई। कृष्ण गुरुङज्यू लेख्नुहुन्छ युकेबाट, नमस्कार तुलसर, कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिँदैछ, धन्यवाद भन्नुभएको छ। कृष्ण गुरुङज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ गीतकार पनि हुन्छ प्रीति कौर, प्रीति कौरजी लेख्नुहुन्छ नमस्कार सर, एउटा गीत भन्ने लेख्नु भएको छ। विरतीले भरिएको मिठो बात याद आयो, बिर्सौँ भन्छु एकान्तमा भुलाउन अतीतहरू, बिर्सिदानी सम्झनाको खात याद आयो, बिर्सिदानी सम्झनाको खात याद आयो। दैवले नि बनायो कि पवित्र यो माया भन्ने, दैवले नि बनायो कि पवित्र यो माया भन्ने, मुटुको धडकनभित्र उनकै साथ याद आयो, मुटुको धडकनभित्रै उनकै साथ याद आयो। चुम्नु भन्थे खुसी साथ यी ओठले चन्द्रलाई, चुम्नु भन्थे खुसी साथ यी ओठले चन्द्रलाई, टाढिएको बिछोडको रात याद आयो, मलाई मात्र यस्तो हो कि तिमीलाई पनि संयोगले खेलेको त्यो घात याद आयो, संयोगले खेलेको त्यो घात याद आयो। प्रीति कौरको यो सुन्दर गीतको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ आफै पनि कुशल शब्दशिल्पी गीतकार हुनुहुन्छ, उहाँका थुप्रै गीतहरू रेकर्ड भएका छन् र ती मध्येको एउटा गीत यहाँहरू माझ राखिहाल्छु। प्रीति कौरले लेख्नुभएको गीत हो, मनोज गुरुङको स्वरमा सङ्गीत, यसमा भानु रामु धुमुको रहेको छ। अहिलेलाई भने यही गीत

0: पहिलो प्रेमको पहिलो मात याद आयो, गजल शैलीको गीत थियो, मिठो गीत, प्रतीक अरूले लेख्नु भएको गीत राखेँ मैले यहाँहरू माझमा। र यो गीत पश्चात बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिका म सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु। बेल्जियमको ब्रसेल्सबाट हाम्रा विमल गिरिजीले मित्र तुलसीजी तपाईँलाई धन्यवाद सुनिरहेछु भनेर अघि मैले उहाँको दुईवटा मुक्तक पनि वाचन गरिसकेछु। विमलजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि जानु कामबाङ जो आफै स्रष्टा हुनुहुन्छ उहाँले हङकङबाट थ्याङ्क यू सो मच तुलसीजी, मैले पनि कार्यक्रम सुनिरहेछु र हाम्रो भान्जाको नयाँ गीत पनि राखिदिनु भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। जानु कामबाङ लिम्बू जो हङकङमा रहेकी स्रष्टा हुनुहुन्छ, अत्यन्तै राम्रा राम्रा सिर्जनाहरू रहेका छन् उहाँका, र कविता उस्तै दमदार लेख्नुहुन्छ, गीतहरू पनि उहाँका निकै नै लोकप्रिय गीतहरू रहेका छन्। र पछिल्लो समय चाहिँ यो आख्यान विधामै कलम चलाइरहनु भएको छ, उपन्यासहरू कथाहरू पनि लेखिरहनु भएको छ। जानुका माङ लिम्बूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सिर्जनाहरूको व्यवसायमा मेरो हातमा केही गजलहरू पनि रहेका छन् श्रोताहरू, ती गजलहरू पनि राखिहाल्छु। यहाँ लेख्नुहुन्छ गजलका रेवती रमण सापकोटा, तिम्रो अनुहारमा मैले आफ्नो अनुहार भेटे, तिम्रो अनुहारमा मैले आफ्नो अनुहार भेटे, तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे, तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे, तिम्रो अनुहारमा मैले आफ्नो अनुहार भेटे। तिम्रो मन कतै कुनै दिन खलबलिएको होला, तिम्रो मन कतै कुनै दिन खलबलिएको होला, तर तिमीभित्र मैले आफूलाई नै साकार भेटे, तर तिमीभित्र मैले आफूलाई नै साकार भेटे, तिम्रो व्यवहार मैले आफ्नो तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे। तिमीले कुनै दिन मलाई शङ्खाले हेर्यौ होला, तिमीले कुनै दिन मलाई शङ्खाले हेर्यौ होला, तर तिम्रो इज्जतभित्र मैले मेरो पुरस्कार भेटे, तर तिम्रो इज्जतभित्र मैले मेरो पुरस्कार भेटे, तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे। आफ्नोपनको महत्व त आँखाभित्र झल्किन्छ, आफ्नोपनको महत्व त आँखाभित्र झल्किन्छ, तिमीले मलाई नखोज्दा आफैमा तिरस्कार भेटे, तिमीले मलाई नखोज्दा आफैमा तिरस्कार भेटे, तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे। र अन्तिम सर लेख्नुहुन्छ गजलकार रेवती रमण सापकोटा, यो शेर आफ्नोपनको महत्व त आखिरभित्र झल्किन्छ, तिमीले मलाई नखोज्दा आफैमा तिरस्कार भेटे, तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे, तिम्रो अनुहारमा मैले आफ्नो अनुहार भेटे। रेवती रमण सापकोटा गजलकार हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। र अर्का गजलकारले लेख्नु भएको गजल पनि रहेको छ, मद्रास साईको गजल हो श्रोताहरू, कालीकोटका गजलकार हुनुहुन्छ मद्रास साई, उहाँ लेख्नुहुन्छ, जुन दिन मनको दूरी घटाइयो सहरसँग, जुन दिन मनको दूरी घटाइयो सहरसँग, हरेक सम्बन्ध सकिए छन् आफ्नो घरसँग, हरेक सम्बन्ध सकिए छन् आफ्नो घरसँग, जुन दिन मनको दूरी घटाइयो सहरसँग, तिमी अरूको मनसँग खेल्ने रहेछौ शरीरको लागि, तिमी अरूको मनसँग खेल्ने रहेछौ शरीरको लागि, मलाई त प्रेम थियो तिम्रो नजरसँग अधरसँग, मलाई त प्रेम थियो तिम्रो नजरसँग अधरसँग, हरेक सम्बन्ध सकिएछन् आफ्नै घरसँग, नजर जुदे अधर मिले तिमी प्रेम भए भयो भन्छौ, नजर जुदे अधर मिले तिमी प्रेम भयो भन्छौ, मलाई त नफरत छ यार यस्ता नजरसँग, मलाई त नफरत छ यार यस्ता नजरसँग, हरेक सम्बन्ध सकिएछन् आफ्नै घरसँग, धोका घात वज्रपात दिनौ जसो ठोकिरहन्छन्, धोका घात वज्रपात दिनौ जसो ठोकिरहन्छन्, मलाई मितेरी लाउने मन छ नदीको बगरसँग, मलाई मितेरी लाउन मन छ नदीको बगरसँग, हरेक सम्बन्ध सकिएछन् आफ्नै घरसँग, ऊ आफ्नो अनुहार ऐनामा हेरी अतालिरहेछ, ऊ आफ्नो अनुहार ऐनामा हेरी अतालि रहेछ। अहो डरलाई पनि डर हुँदो रहेछ डरसँग, अहो डरलाई पनि डर हुँदो रहेछ डरसँग। रन्दिम शेर, आमा शब्दै काफी छ आमाको तुलना हुनै सक्दैन। आमा शब्दै काफी छ आमाको तुलना हुनै सक्दैन। यहाँ कसले किन गर्यो तुलना त्यो पत्थरसँग, यहाँ कसले किन गर्यो तुलना त्यो पत्थरसँग। हरेक सम्बन्ध सकिएछन् आफ्नै घरसँग, जुन दिन मनको दूरी घटाइयो सहरसँग। यो अत्यन्तै सुन्दर गजल मैले गजलकार मद्रास साईको कलमबाट राखेँ, उहाँलाई धन्यवाद दिँदै श्रोताहरू। अब भने म एउटा गजल नि यहाँलाई सुनाउन चाहन्छु। गजलकार मन्दिरा मधुश्रुतिले लेख्नुभएको हो यो गजलका शेरहरू भने स्वर अनि सङ्गीत रहेको छ विष्णु अधिकारीको। अहिलेलाई भने यही सुमधुर गजल, तर त्यसभन्दा अगाडि छोटो विश्राम।
1: चालिस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
2: यो बीएफपीएस कुलकर्म रेडियो हो।

चिरायु हौ भनी जहर छमाएर गयो विष्णु अधिकारीको स्वरमा यो गजल राखेर रा फेरि पनि सम्पूर्ण श्रोताले कार्यक्रममा स्वागत गर्न चाहन्छु। ननिटन युकेबाट तारापसा च्यामजुङले सेवा र तुझे मिठा मिठा गीत सङ्गीतको साथै सृजनाहरू सुनिरहेछु भन्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। यसै गरी खेलमोती लिम्बू लेख्नुहुन्छ, बेलायतबाटै हुनुहुन्छ, नमस्ते सेवा र तुझे कार्यक्रम सुनिरहेको छु है भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनेर बस्नुभएकोमा र तपाईँकै सिर्जना भन्नुभएको छ। आज चाहिँ मेरो सिर्जना भन्दा पनि तपाईँको लागि चाहिँ म हाल युकेमा रहनुभएको ललित गुरुङज्यूको एउटा कविता सुनाउँछु है, नम्बरी हाम्रो जात शीर्षकमा, र उहाँको यो आगामी सोमबारको मैले एउटा गीतिकथा सोमबार वाचन गर्न गइरहेछु। ललित गुरुङज्यूले लेख्नुभएको नम्बरी हाम्रो जात र त्यसै गीतिकथाभित्र पनि समेटेको छ यो कविता, लेख्नुहुन्छ ललित गुरुङ। 1955 को बिहानीमा एउटै घामले हामीलाई छोयो, एउटै जुनले हामीलाई सुतायो, सायद त्यही दिनदेखि लेखिएको थियो हाम्रो भेट र हाम्रो कथा। 1973 सालको त्यो बिहानी, आमाको आँखाभरि आँसु, बुबाको ओठमा अड्किएको शब्द, अनिश्चित भविष्य बोकेर हामी एउटै लाइनमा उभियौँ। त्यो दिनदेखि हामी नामले होइन नम्बरले चिनियौँ, र जन्मियो हाम्रो अर्को जात नम्बरी। पहिलो सलामीसँगै अपरिचित हातहरू साथी बने, नौलो अनुहारहरू आफन्त बने, खोइ थाहा भएन दाजु भाइभन्दा गहिरो नाता बसेछ, भोक लाग्दा एउटै थाल, दुःख लाग्दा एउटै काँध। डर लाग्दा एउटै साहस, यही थियो हाम्रो संसार। समय अगाडि बढ्दै गयो, कपाल सेते, बाटो छुट्टिए, तर सम्झना अझै ताजा छन् त्यो मैदान, त्यो पहरा, त्यो कहिले नसकिने मित्रता। आज हामी जहाँ भए पनि समयले टाढा बनायो होला, तर भगवानले कहिले भावनाले कहिले छुटाएन, किनकि हाम्रो नाता रगतले होइन समय र त्यागले घाँसिएको छ। जीवनको घडी सकिँदा पनि गर्वले भनिनेछ, हामी नम्बरी नै हौ, हाम्रो जातै नम्बरी, हाम्रो जात नम्बरी शीर्षकको यो कविता राखेँ मैले ललित गुरुङज्यूको कलमबाट, उहाँलाई धन्यवाद दिन चाहन्छु। र यसै गरी यहाँ हाम्रा घनबहादुर थापा मगरज्यू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसी सर, मौसम नराम्रो भएर होला नेट पनि त्यति राम्रो लागिरहेको छैन यता, तर पनि मेरो फुलको मुस्कानबाट एउटा सिर्जना पठाएछु भन्नुभएको छ, उहाँ लेख्नुहुन्छ, सबैभन्दा पहिला मैले तिमीलाई नै देखेको हो, साँचो रहेछ पाउने एउटा भावीले नै लेखेको यो, सबैभन्दा पहिला मैले तिमीलाई नै देखेको हो। चैत मासको चैत्य धूपमा बर पिपलको छाया राम्रो, आँधी हुरी आए पनि उडाउने छैन माया हाम्रो, विगतको काँचो कुरा नसोचिदेऊ इतिहास भो, सजाइराख सम्हालेर मन मुटुले सुवास थियो, ढिलै होस् माया हाम्रो अनमोल यो जिन्दगीको, संयोजुनी बाँच्ने माया कहानी हो जिन्दगीको, विश्वास गर भर पर मन मन्दिर त्यो चोखो खानी, दैवको नि केही लाग्दैन हुँदा पनि सधैँ आँखी, दैवको नि केही लाग्दैन हुँदा पनि सधैँ आँखी। यो गीत राखे घनबहादुर थापा मगरको सिर्जना फुलको मुस्कानबाट, उहाँलाई धन्यवाद दिँदै घनबहादुर थापा मगरकै कलमबाट लेखेको एउटा गीत श्रेयसी च्यामजुङको स्वरमा सङ्गीत रहेको छ पावल चामलिङ राईको।

धनराज थापा मगरले लेख्नु भएको गीत पश्चात श्रोताहरू अब नै कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकाको यो बसाईबाट ओझेल पर्ने बेला भइसकेको छ। पुछारमा एनपीजीले मुक्तक पठाउनु भएको छ, ढिलो पठाउनु भयो, हेर्दैछु समय। लेख्नुहुन्छ उहाँ, मैले धरतीमा पहिलो पाइला राखेको दिन आज रहेछ, तिमीबाट पाएको शुभकामनाले फेरि ताजा बनाएछ। मैले धरतीमा पहिलो पाइला राखेको दिन आज रहेछ, तिमीबाट पाएको शुभकामनाले फेरि ताजा बनाएछ। समयसँगै कुदिरहेको छु, संसार देख्न अझै बाँकी छ। समयसँग कुदिरहेछु, संसार देख्न अझै बाँकी छ। रोक्न नसकेको मेरो उमेर मलाई कुदाउने राजा भएछ। रोक्न नसकेको मेरो उमेर मलाई कुदाउने राजा भएछ। रान्तमा सहृदय सबैलाई हार्दिक धन्यवाद सही बिदा हुन्छु भनेर एनपी परदेशजी लेख्नुहुन्छ। उहाँलाई धन्यवाद दिन चाहन्छु र आदरणीय श्रोताहरू, आज चाहिँ उहाँको अर्थात् हाम्रा एनपी परदेशजीको चाहिँ जन्मदिन परेको हुनाले उहाँलाई चाहिँ जन्मदिनको अनगिन्ती शुभकामना फेरि पनि भन्न चाहन्छु र धेरैजना श्रोताहरूले पनि शुभकामना दिनुभएको छ र हाम्रो अफिसियल फेसबुक पेजमा चाहिँ अलिकति यो ह्याङ भएर खोलिरहेको छैन। यद्यपि जति पनि श्रोताहरूले आज बिएबिएस गोर्खा रेडियो सुनिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु अनि एनपी परदेशजीलाई पनि धन्यवाद दिन चाहन्छु र फेरि पनि जन्मदिनको शुभकामना भन्न चाहन्छु। पुछारमा भए पनि तपाईँको मुक्तक वाचन गर्न पाए यहाँलाई धन्यवाद दिन चाहन्छु र सबै श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। सुनिदिनु नै सबैजना श्रोताहरूलाई धन्यवाद दिँदै कार्यक्रमको पुछारमा बिसाउनीमा एनपी परदेशजीकै रचना रहेको सुखमा साथ दुःखमा साथ यही नै जीवनको साथ गीतहरू माझमा राख्दै बिदाउन चाहन्छु। हरि लम्साल र मेनुका पौडेलको स्वरमा शब्द रचना एनपी परदेशीको।

0: परराष्ट्र मन्त्री शिशिर खनालले सीमा सम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज राष्ट्रिय सभामा बैठकमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिका सम्बन्धमा उठेका विषयबारे स्पष्ट पार्दै मन्त्री खनाल,
1: सम्मान्य प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय खास गरी दस बजार क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमा क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। नेपाल र भारत बीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण मर्मत दस गजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत संकलन गर्न दुई देशका सीमा सम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रूपमा लगत संकलन गर्ने कार्य भइरहेको छ।
0: हिजो मन्त्री खनालले प्रतिनिधि सभालाई सम्बोधन गर्नुभएको थियो। परराष्ट्र मन्त्रीको सम्बोधनपछि राष्ट्रिय सभाको अवरोध पनि हटेको छ। प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट जनतामुखी नभएको आरोप लगाएको छ। आज प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले शाहीले गरीब नागरिकलाई व्यवस्था गर्दै ठूला व्यापारीहरूलाई मात्र पुस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
2: बजेटमा न्यूनतम 2 करोड रुपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ। त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास पेट्रोल र डिजेललाई विस्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्त शुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने, यसको जवाफ चाहिन्छ।
0: रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको बताउँदै नागरिकलाई आवश्यक के हो भनेर थाहा नहुने अर्थमन्त्रीलाई विज्ञ भन्न नसकिने भन्दै रोष प्रकट गर्नुभएको छ।
2: अर्थमन्त्रीज्यूले विदेशमा लगानी गर्ने वातावरण सहज बनाउने कुरा गर्नुभएको छ, तर प्रश्न उठ्छ, नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा रहेका नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने, हामीलाई आवश्यक के हो भन्ने कुरा पनि अर्थमन्त्रीलाई यति ज्ञान हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ? यो बजेट 6 खर्ब 57 अर्ब 29 करोड रुपियाँ बराबरको बजेट घाटा छ। म अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, सरकारसँग मेरो प्रश्न एउटा सरल प्रश्न छ, यो रकम कहाँबाट ल्याइन्छ? फेरि के विदेशीको ऋणको भार फेरि टाउकोमा थोपेर अगाडि बढ्नुपर्ने हो?
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। बजेटमाथिको छलफलका क्रममा भाग लिँदै सांसद साम्पाङ,
3: बजेट भन्ने बित्तिकै हामीले समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नुतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ।
0: प्रदेश अधिवेशनमा हारेपछि राष्ट्रपतिकी गोमा तामाङले पार्टी नै त्याग्नु भएको छ। प्रदेश अधिवेशनमा मतगणनामा पछि परेकी गोमा तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेको घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेखेर पार्टी छाडेको बताउनु भएको छ। कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा तामाङ पनि सभापतिकी प्रत्याशी हुनुहुन्थ्यो। त्यहाँ 280 मत ल्याएर चन्द्र राई विजयी हुनुभएको छ। जम्मा खसेको 490 मत मध्ये राईले 51% पूरा गरेकाले उहाँ सभापति निर्वाचित हुनुभएको छ। गोमा यसअघि फागुन 21 को चुनावमा सुनसरीबाट प्रतिनिधि सभा निर्वाचनमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित हुनुभएको थियो। हवस्त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: बडो चड्के मिठो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर तपाईँले।
1: हजुर, यो बडो चड्के गीत हाम्रो श्रीस बहिनीको अलिकति रेकर्डेड भर्जनको पनि हामीले सुन्यौँ। मैले दिवा कसरीको धुन होला भनेको त्यो रेकर्डेड भर्जनमा रहेछ। र अब भने हामी यहाँहरू समक्ष मिठा मिठा गीतहरू सुन्नेछौँ श्रोता। कार्यक्रम दिवाकुसेली शुभारम्भ भइसकेको छ। आजको दिवाकुसेली कार्यक्रममा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। समय दिनको 1 बजिसकेको छ। यसभन्दा अगाडि भने बिएबिएस काठमाडौँबाट तुलसी बस्नेतजीको प्रस्तुति सुनिराख्नु भएको थियो स्वर्णिम सङ्गम। र स्वर्णिम सङ्गम पछि भने अब हामी दिवाकुसेली कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। आजको दिवाकुसेली कार्यक्रमको पहिलो घण्टामा सदाझै आज पनि मौसम एकदमै चिसो भइरहेको छ श्रोता, र यो मौसम सम्बन्धी हामी थोरै जानकारी लिनेछौँ। त्यसो त स्वास्थ्य सम्बन्धी प्रसङ्गमा हामी चर्चा पनि गर्नेछौँ, तर त्यसभन्दा अगाडि भने आउनुहोस् आजको तिथिमितितर्फ जाउँ। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 28 गते, तदनुसार आज बिहिबार 11 जुन सन् 2026 हो। र आजदेखि वर्ल्ड कप पनि सुरु हुँदैछ। त्यस्तै गरी गोर्खा ब्रिगेडको नेपाल कपको आज अर्को क्वार्टर फाइनल म्याच पनि हुँदैछ श्रोता स्यान्डर्समा। हाम्रा सहकर्मी साथीहरूबाट हामी त्यसको रिपोर्ट पनि लिनेछौँ। अनि त्यस्तै गरी आजको दिनको कुराकानी गर्नुपर्दा आज परमा एकादशी पनि हो। सायद एकादशीको व्रत राख्ने हाम्रा आदरणीय श्रोताहरू, यदि तपाईँहरूले एकादशीको व्रत राख्नुहुन्छ भने आजको दिनमा यो परमा एकादशी भनेको अधिक मासको कृष्ण पक्षमा पर्ने अत्यन्त पवित्र र दुर्लभ एकादशी हो। र यो एकादशीमा विशेष महत्त्व राख्छ किनभने प्रत्येक 3 वर्षमा मात्र यो एकादशी पर्छ। र भगवान विष्णु तथा श्रीकृष्णलाई समर्पित यस व्रतको पालन गर्दा पाप नाश हुने भन्ने विश्वास गरिन्छ, होइन? अनि दुःख कष्टहरू हटेर जान्छन्, मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। एकादशी व्रतलाई सनातन वैदिक परम्परा अत्यन्त पुण्यदायी पनि मानिन्छ, र यो एकादशीको महत्त्व अझ बढिरहेको पनि छ। एनिवे श्रोता, तपाईँहरूमध्ये ज जसले एकादशीको व्रत राख्नुहुन्छ तपाईँहरूको आजको व्रतको फल मिलोस् भन्दै अब भने हामी कार्यक्रमलाई अघि बढाउँ अर्को एउटा मिठो गीतबाट, र त्यसपछि भने हामी मौसम सम्बन्धी जानकारी पनि लिनेछौँ।

भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ अनि बाँकी स्थानहरूमा पनि विशेष गरेर समुद्री क्षेत्रतिरको भूभागमा भने बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको छ। आज प्राय गरेर पश्चिमी क्षेत्रको माथिल्लो भूभागतिर भने कुहिरो लाग्ने र समय समयमा एकदमै बाक्लो रूपमा बादल पनि देखा पर्न सक्ने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 15 डिग्री सेल्सियस हो। आज युकेमा सूर्योदय बिहानको 5:16 बाँकी छँदा भएको थियो भने सूर्यास्त बेलुकी 9:17 हुनेछ र आज रातको समयमा पनि विशेष गरेर धेरैजसो स्थानहरूमा साँझपख पानी पर्ने सम्भावना रहेको छ। कुनै कुनै स्थानहरूमा भने जोडसँग चिसो हावाहुरीसहित भारी वर्षा हुनेछन्। आज रातको समयमा केही स्थानहरूमा मौसम सुक्खा भए तापनि वातावरण भने चिसो हुनेछ र मन्द गतिमा चिसो हावा चल्नेछ। अनि भोलि शुक्रबारको दिनमा पनि प्राय गरेर पश्चिमी क्षेत्रतिर भने भोलि दक्षिणी तथा पश्चिमी भूभागतिर भने बादल लागि पानी पर्ने सम्भावना रहेको छ अनि उत्तरी भूभागका केही स्थानहरूमा पनि घाम लागे तापनि समय समयमा पानी पर्ने सम्भावना रहेको छ र आजको तुलनामा भोलि केही न्यानो भएको महसुस पनि गरिनेछ। आजको अधिकतम तापक्रम 15 डिग्री सेल्सियस हो भने भोलिको दिनमा 22 डिग्री सेल्सियससम्म पुग्नेछ।

BFBS गोरखा रेडियो आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ।

स्वप्ना सुमन र अभिज्ञ घिमिरेको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं र यहाँहरूले नेपाल कपको क्वार्टर फाइनल म्याच यो मंगलबारको दिनमा भनौँ अस्ति मंगलबारको दिनमा क्वार्टर फाइनल म्याच रोयल मिलिट्री एकाडेमी सैंडर्समा भएको थियो श्रोता जसमा क्यूजीएस 1 र 2R01 भएको थियो अनि पेनाल्टी सुटआउटमा भने क्यूजीएस 5 र 2R03 भएर क्यूजीएस 3 भएको छ अनि त्यसै गरी त्यस दिनमा भएको सेकेन्ड क्वार्टर फाइनल म्याचमा गर्खा आग सपोर्ट बटालियन 7 र गर्खा कम्पनी ट्याबिलिटी 2 भएको थियो त्यसकारण अब यो म्याचमा आक सेमी फाइनल र क्युजिएस थ्रु भएका छन् भने आज हुन गइरहेको खेलमा आज बिहिबार 11 जुनमा भएको अर्को क्वार्टर फाइनल म्याचमा भने आज पनि स्यान्डर्समा भइरहेको छ बिहानको 9:30 बजेदेखि 11:30 बजेसम्म र अहिले क्विन्स गर्खा इन्जिनियर 1 र 1RJR-ले 2 गोल भएर 1R03 भएको छ भने त्यसपछि फेरि 2 बजे अर्को म्याच हुँदैछ श्रोता हामी त्यो म्याचको रिपोर्ट पनि सुन्नेछौँ कार्यक्रमको दोस्रो घण्टामा अहिलेको लागि भने खेलमती लिम्बू हुनुहुन्छ ग्रेस भट्ट उहाँले नेपाली चलचित्रमा तारादेवीले गाउनुभएको एउटा गीत फुलको थुङ्गा भन्ने बोलको गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ अबको प्रस्तुतिमा हामी यो गीत सुनौँ

हजुर, तारा देवीले गाउनु भएको मिठो गीत हामीले सुनिरहेका थियौँ। खेलमती लिम्बूले यो गीत सुन्न र सुनाउन चाहनु भएको थियो। आउनुहोस् अब भने तपाईँहरूलाई थाहा छँदैछ श्रोता, यो नेपाल कपको फाइनल कहिले र कहाँ हुँदैछ भन्ने विषयमा पनि थाहा छँदैछ। हामीले धेरै पटक तपाईँहरूलाई जानकारी पनि गराएका छौँ। यो वर्षको लागि ब्रिगेड गोर्खाको स्पोर्टिङ इभेन्ट एकदमै यो प्रेस्टिजियस स्पोर्ट्स हो भन्दा पनि फरक पर्दैन। र यो वर्षको नेपाल कप भने यहाँहरूले अघिल्लो हप्तातिर भने ग्रुप स्टेज म्याच को बारेमा थाहा पाइसक्नु भएको थियो र गत मङ्गलबारको दिनमा भने यो क्वार्टर फाइनलमा क्युजिएस वान र टू आरजेआर वान भएपछि पेनाल्टी सुटआउटमा क्युजिएस फाइभ अनि टू आरजेआर थ्री भएको छ। त्यस्तै गरी अर्को पेनाल्टी होइन क्वार्टर फाइनलमा श्रोता यो पेनाल्टीमा जानु परेन। गोर्खा आग भने गोर्खा आग सपोर्ट बटालियन सेभेन र गोर्खा कम्पनी ट्याबिलिटी टू भएको थियो। त्यसै गरी आज बिहिबारको दिनमा बिहानको 9:30 बजेदेखि 11:30 बजेसम्म भएको अर्को क्वार्टर फाइनलमा क्विन्स गोर्खा इन्जिनियर्स वान र वान आरजेआर टू भएको छ श्रोता। वान आरजेआर थ्रू भयो भने अबको केही समयपछि भने तपाईँहरूले देख्न सक्नुहुनेछ अर्को म्याचको बारेमा पनि। हामी कार्यक्रमको दोस्रो घण्टामा सायद हाम्रा कतिपय श्रोताहरू भने अहिले स्यान्डर्समा हुनुहुन्छ, उहाँहरूले नजिकबाट यो फुटबल म्याच अवलोकन गर्न सक्नुहुनेछ भने हामी केही रिपोर्ट पनि सुन्नेछौँ, हाम्रा श्रोताहरूलाई जानकारी गराउनेछौँ। सेकेन्ड म्याच भने जिएसपिएस भर्सेस गोर्खा विङ मण्डलीको बेसमा हुँदैछ। अब त्यहाँबाट हाम्रा सहकर्मी साथीहरूबाट यो फुटबलको रिपोर्ट पनि हामी सुन्नेछौँ। र यहाँहरूलाई थाहा छँदैछ हामी शनिबारको दिनमा भने फेरि यसको सेमी फाइनल भने स्यान्डर्समा नै हुनेछ श्रोता, र सेमी फाइनलको म्याच पनि बुधबार 17 जुनमा बिहानको 9:30 बजेदेखि पहिलो सेमी फाइनल हुनेछ भने दिनको 2 बजेदेखि 4 बजेसम्म सेकेन्ड सेमी फाइनल म्याच तपाईँहरूले स्यान्डर्सबाट इन्जोय गर्न सक्नुहुनेछ बुधबार 17 जुनमा। र त्यसपछि भने नेपाल कपको फाइनल म्याच भने शनिबार 4 जुलाईमा हुँदैछ, क्विन्स एभिन्यू ओल्डसर्टमा इन्जोय गर्नुहोला। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु अर्को गीत।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: यो BFPS कुलकर्म रेडियो हो।

समय दिनको 2 बज्नको लागि अब 10 मिनट मात्र बाँकी रहेको छ। नेपालमा पनि बेलुकीको 6:35 गयो र ब्रुनाईमा भने बेलुकीको 9 बज्नको लागि अब 10 मिनट बाँकी रहेको छ। आउनुहोस् अब भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गरौँ र स्वास्थ्यको प्रसङ्गमा तपाईँहरूले हरेक दिन भनौँ न कुनै कार्यक्रमहरूमा सुन्दै आइरहनु भएको छ। विशेष गरेर यो दिवाकुसिरी कार्यक्रममा हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्छौँ र यदि तपाईँहरूलाई पनि यो प्रसङ्गमा आज अलिकति एक्स्ट्रा यो टिप्स रहेको छ र तपाईँहरूको दैनिकी के कस्तो छ, तपाईँहरू कतिको हिँडडुल गर्नुहुन्छ, पक्कै पनि तपाईँहरू दिनमा 5 मिनट जति त शारीरिक व्यायाममा समय दिनुहुन्छ होला। भनिन्छ नि अब कुनै पनि कुरा सुरुवात गर्नको लागि धेरै मेहनत गर्नुपर्छ भन्ने पनि छैन, तपाईँको थोरै प्रयासले तपाईँको थोरै समयले पनि धेरै कुराहरूमा यो आकाश पातालको जत्तिकै फरक पर्न सक्छ भनेका छन्। र आजको आधुनिक जीवनशैलीमा शारीरिक निष्क्रियता तीव्र रूपमा बढ्दै गएको छ। लामो समयसम्म बसिरहने बानी, मोबाइल तथा कम्प्युटरको अत्याधिक प्रयोग अनि यातायातमा पनि निर्भरता बढेसँगै मानिसहरू दैनिक रूपमा शारीरिक गतिविधि घटिरहेको छ। मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जाने बेलामा कुनै न कुनै सवारी साधनहरू प्रयोग गर्छन् र यसको प्रत्यक्ष असर भनेको मुटु रोग हो अनि मधुमेह, मोटोपना अनि मानसिक तनाव जस्ता दीर्घकालीन स्वास्थ्य समस्याहरू देखिन पनि थालेको छ। र यही सन्दर्भमा हालै गरिएको अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनहरूले पनि एउटा महत्त्वपूर्ण र आशावादी सन्देश दिएका छन्। दिनको केवल 5 मिनट मात्रै शारीरिक व्यायाम अथवा स्वास्थ्य सुधार र दीर्घायु जीवनको लागि तपाईँले समय दिने हो भने पक्कै पनि त्यसबाट फाइदा हुन्छ भनेका छन्। र विभिन्न युरोपेली तथा अमेरिकी अनुसन्धान संस्थाहरूमा गरिएको ठुलो स्तरको अध्ययनमा पनि करिब करिब 135,000 भन्दा बढी वयस्कहरूको दैनिक रूपमा शारीरिक गतिविधि लामो समयसम्म गतिविधिलाई मापन अथवा उपकरण मार्फत अनुगमन गरिएको थियो र त्यही अनुगमनबाट यो रिजल्ट आएको हो। र अध्ययनका निष्कर्ष अनुसार दिनमा केवल 5 मिनट छिटो हिँडाई वा मध्यम स्तरको शारीरिक व्यायाम गर्ने व्यक्तिहरूमा समग्र मृत्युको जोखिम पनि त्यही प्रतिशतले घट्ने सम्भावना देखाएको छ। र दैनिक भनौँ न एकै ठाउँमा बसिरहने मानिसहरू कम्तीमा पनि 30 मिनट मात्र घटाउँदा पनि स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको पाइएको छ र विशेष गरी शारीरिक सक्रियता भएका व्यक्तिहरूमा पनि परिवर्तनले ठुलो स्वास्थ्य लाभ दिन सक्ने कुरा बताइएको छ। र विशेषज्ञहरूका अनुसार लामो समय बस्ने बानी भनौँ न निष्क्रिय जीवनशैली शरीरको लागि क्रमिक रूपमा हानिकारक हुन्छ र यसले रक्त सञ्चार सुस्त बनाउने अनि मेटाबोलिज्म घटाउने, शरीरमा बोसो जम्मा गर्ने प्रक्रिया बढाउने तथा मधुमेह र मुटु रोगको जोखिम बढाउने रिपोर्टमा उल्लेख गरिएको छ। र यदि तपाईँ थोरैभन्दा थोरै पनि हिँडडुल गर्नुभयो, एटलिस्ट 5 मिनट तपाईँ वकिङ गर्नुभयो भने तपाईँमा तुरुन्त सकारात्मक परिवर्तन देखा पर्न थाल्छ। तपाईँको मुटुको धड्कन सक्रिय हुन्छ, रक्त सञ्चार पनि सुधार हुन्छ, अक्सिजन आपूर्ति बढ्छ, शरीरको ऊर्जाको स्तर पनि बढ्दै जान्छ अनि थकान महसुस भइरहेको थियो त्यो पनि घट्दै जान्छ र यसरी तपाईँलाई प्रत्यक्ष देखा पर्न थाल्छ र मानसिक स्वास्थ्यमा पनि यसको स्पष्ट प्रभाव देखिएको छ। नियमित रूपमा सानो व्यायामले पनि तनाव कम गर्ने, मन हल्का हुने, होइन ध्यान केन्द्रित गर्ने क्षमता बढ्ने अनि निन्द्राको गुणस्तर पनि सुधार गर्ने वैज्ञानिकहरूले देखाएका छन्। त्यसकारण तपाईँले धेरै लामो एक्सर्साइज गर्नको लागि समय छैन भनेर बहाना बनाइराख्नु पर्दैन। मानिसहरू प्राय गरेर म त यस्तो बिजी छु, मसँग समय नै छैन, एक्सर्साइज गर्ने समय छैन, हिँडडुल गर्ने समय छैन, होइन आखिर समय धेरै चाहिएको छैन, थोरै भए पनि हुन्छ। यही प्रसङ्ग थियो आजको स्वास्थ्य सम्बन्धी प्रसङ्गमा। आउनुहोस् अब भने हामी कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि सागर आले र एलिना गुरुङको स्वरमा रहेको यो गीत सुनौँ।

0: Pe Line Buddy.
1: On Air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरू प्रमाणित भए पदै त्याग्ने घोषणा गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री वाग्ले
4: सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौँला सक्दैन। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, एक दुईवटा चाहिँ खोस्टाहरूले लेखे कि दुई अरबको आशंका इत्यादि भनेर, दुई अरब होइन दुई रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु, दुई रुपियाँ। र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
3: वहाँले सार्वजनिक लेखा समितिमा समेत आफू विरूद्ध आएका समाचारहरूको खण्डन गर्दै केही भएका त्रुटि मात्र सच्याएको स्पष्ट पार्नु भएको छ।
4: जेठ 16 गते शनिबार, जेठ 17 गते कर्मचारी साथीहरू आउनुभयो, क्याबिनेटमा गएको भर्जनमा त्रुटि नै छैन, क्याबिनेटमा गएकोमा रातारात काम गर्दाखेरि केही सामान्य त्रुटिहरू भए मन्त्रीज्यू के गर्ने, प्रचलन के छ? होइन, सच्याउनु पर्छ, मान्यज्यूहरूको हातमा पर्नुभन्दा अगाडि सच्याउनु पर्छ, संसदलाई विधिवत कम्युनिकेट गरेर, संसदका महासचिवलाई चिठी लेखेर अर्थमन्त्रीले त्यो सांसदज्यूहरूको हातमा पुगिन सके हुन सक्छ, यो बाँड्दै गर्दा सच्याइएको एक पाना एराटम भन्छ, एराटा मल्टिपल भयो भने एराटाको पाना पनि यहीँ घाँसेर दिने। पोहोर पाँचवटा विषयमा 73 शीर्षकमा संशोधन गरिएको थियो नेकपा नेपाली काङ्ग्रेस समेत संलग्न भएको सरकारले, 73 करकै संशोधन। यसपालि कस्ता खालका त्रुटि सच्याइयो? एउटा भन्सार दर, एउटा शुल्क, तिनवटा थप स्पष्ट, तिन चारवटा थप स्पष्ट पार्ने गरेर, कन्फ्युजन नहोस् भनेर। भन्सार दरकै यत्रो चाहिँ आइराखेको छ, मध्यरातमा के गर्यो भन्ने, त्यो भन्सार दर परिवर्तन गरिएको चाहिँ के थियो? मैले लेखेको चिठी यहाँ छ संसदलाई 17 र 17 नै हजुरहरूले यो विधेयक सँगसँगै त्यो एक पाना चाहिँ पाउनु भएको भन्ने मेरो चाहिँ असम्पसन छ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सदनमा दिएको जवाफप्रति एमाले सांसद साजिदा सिद्दकीले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा वाग्लेले बोले लगत्तै नियम आपत्ति गर्दै सांसद सिद्दकी,
5: उहाँले कुरा गर्दै जाँदा भन्दै जाँदा बजेटमा आएर यो कम्युनिस्टको बजेट होइन, यो हाम्रो बजेट हो भनेर भन्नुभयो। कम्युनिस्टको बजेटमा के त्यस्तो थियो र उहाँले कम्युनिस्टको बजेट भनेर क्वेसन गर्नुभयो? मलाई लाग्छ हिजका शासनहरू हेर्दै आउँदा, हिजको कम्युनिस्ट सरकार हुँदा देश र जनताले पूर्ण रूपमा बाँच्न पाउने अधिकारलाई लिएर अगाडि हिँडेको थियो, तर आज कम्युनिस्टको बजेट र तपाईँको बजेट के हो भन्ने कुरा यही क्वेरी आउने कुरा भइसक्यो। त्यस कारणले मैले मन्त्रीज्यूलाई भन्छु, मन्त्रीज्यू तपाईँको आफ्नो टिमतर्फ आँखा जुटाउने होइन, सक्नुहुन्छ भने यता पनि फर्केर बोल्ने गर्नुहोस् न। तपाईँले ल्याएका बजेट हामी के अनभिज्ञ हो? हामी यति अनपढ गवार भएर सदनमा आएका होइनौँ, उहाँले सम्मान गर्न पनि सिक्नुपर्छ।
3: यसपछि रासुपाकी सांसद रन्जु दर्शनाले सांसद सिद्दिकीको शैली अपमानजनक भएको भन्दै नियमापत्ति गर्नुभएको छ। उहाँले सिद्दिकीको भनाई संसदको रेकर्डबाट हटाउन माग पनि गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 31.5 लाख बराबरको नगद सहित दुईजना बंगलादेशी नागरिक पक्राउ परेका छन्। दिउँसो 1 उडानबाट काठमाडौँबाट मलेसियाको क्वालालम्पुर जान लागेका दुईजनालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसपी राजकुमार सिल्वालले जानकारी दिनुभएको छ। मोहम्मद इन्ताज अली र मोहम्मद जाकिन हुसैन पक्राउ परेका हुन्। उनीहरूबाट नेपाली, अमेरिकी र मलेसियन रिङ्गिट मुद्राको 31,51,000 बराबरको रकम बरामद भएको छ। उनीहरूलाई बैगेज चेकिङ एरियामा हेर्दा सुटकेसभित्र फर्स्ट बटम बनाएर जान लागेको खुलेको हो। अली नेपालमा 38 र हुसैन 11 आउजाउ गरिसकेका छन्। थप अनुसन्धानका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग बुझाइएको छ। वीर अस्पतालका आवासीय चिकित्सकले भत्ता नपाएको विरोधमा कालोपट्टी लगाएर आन्दोलन शुरू गरेका छन्। रेजिडेन्ट एसोसिएसन अफ नेम्सले 72 माग सम्बोधन नभए सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको छ। रेजिडेन्ट डाक्टरले प्रत्येक महिना 7 पाउनुपर्ने भत्ता हुनु, दुई महिना बित्ता समेत वैशाख महिनाको निर्वाहता नआएको गुनासो गरेका छन्। न्यानका अध्यक्ष डाक्टर प्रकाश खरेलले अस्पताल प्रशासन र चिकित्सा शिक्षा आयोगसँग पटक पटक छलफल भए पनि हालसम्म कुनै स्पष्ट निर्णय र ठोस समाधान नभएको बताउनु भएको छ। हडतालमा जानुपर्ने स्थिति आए परिस्थितिको जिम्मेवार अस्पताल प्रशासन, चिकित्सा शिक्षा आयोग र सम्बन्धित निकाय नै हुने उनीहरूको भनाइ छ। सर्वोच्च अदालतले शैक्षिक संस्था वा अस्पतालहरूको रहेको प्रदर्शन मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी सभा भेला आन्दोलन नाराजी प्रदर्शन अटाकका कार्यक्रम

हजुर, मेरो गिटार मेरो गिटार मेरो स्कुले साथी कहाँ गयो अहिले, होइन? स्टेप ब्यान्डबाट यो मिठो गीत हामीले सुनिरहेका थियौँ। साँच्ची नै स्कुले लाइफको साथीहरू कस्तो एकदमै इम्पोर्टेन्ट हुन्छ, होइन? एकदमै रमाइलो हुन्छ, र पछि पनि यदि स्कुले साथीहरूसँग भेटघाट भयो भने त रमाइलो नै हुन्छ। तर धेरैले स्कुले साथीहरू पहिला हामी यस्तो गर्थ्यौँ उस्तो गर्थ्यौँ तर अहिले भेट भएको छैन भनेको विभिन्न सोसल मिडियामा पनि देख्न पाइन्छ। अनि त्यस्तै यो स्टेप ब्यान्डबाट पनि स्कुले साथीलाई नभेटेको, पहिलेका स्कुले साथीहरू हाम्रो एउटा गिटार थियो अनि हामी यस्तो रमाइलो गर्थ्यौँ अहिले तिमी कहाँ छौ भनेर गाइएको यही गीत हामीले सुनिरहेका थियौँ। समय दिनको 2:11 गएको छ। आज यो नेपाल कपको अर्को क्वार्टर फाइनल हुन गइरहेको छ। श्रोता, मैले अघि नै देखि यहाँहरूलाई जानकारी गराएको छु, क्विन्स गोर्खा इन्जिनियर्स वर्सेस वान आरजेआरको बीचमा भएको आजको यो पहिलो क्वार्टर फाइनल म्याचमा क्युजिई 1 र 1RZ2 भएको छ भने अबको केही समयपछि जीएसपीएस वर्सेस गोर्खा विङ म्यान्डलेको बेसमा हुनेछ अर्को क्वार्टर फाइनल म्याच। र स्यान्डर्सबाट हाम्रा सहकर्मी साथीहरू आशापुन र श्री सुनवार त्यहाँ पुगेका छन् अनि उनीहरूबाट हामी अहिले के कस्तो भइरहेको छ म्याच, अहिले भने ठिक 2 बजे सुरु भइसकेको छ सेकेन्ड म्याच पनि, दिनको ठिक 2 बजेदेखि 4 बजेसम्म हुनेछ यो क्वार्टर फाइनल म्याच, र त्यस सम्बन्धी हामी जानकारी लिनेछौँ। अनि त्यसै गरी कार्यक्रमको थर्ड आवरमा भने आज गोर्खा आग सपोर्ट बटालियन ग्लोस्टरमा कार्यरत गोर्खा मेजर मेजर प्रकाश राई र उहाँकी धर्मपत्नी हुनुहुन्छ श्रीमती दीपा राणा राईसँग सहकर्मी साथी आशापुनले गरेको कुराकानी भने हामी कार्यक्रमको थर्ड आवरमा सुन्नेछौँ। हजुर, यिनै कुराहरू रहेका छन् श्रोता, र नेपाल कपको फाइनल हेर्न आउनुहुन्छ भने तपाईँहरूलाई एकदमै वेलकम छ। नेपाल कपको फाइनल भने शनिबार 4 जुलाईमा क्विन्स एभेन्यू ओल्ड सर्टमा हुँदैछ श्रोता, र बिहानको समयमा 9 बजेदेखि नै तपाईँहरूले त्यहाँ विभिन्न युनिटबाट गोर्खा लेडिजहरूको भलिबल हेर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी काठमाडौँ कप भन्नाले पनि काठमाडौँ कपमा विभिन्न मेजर टिमका भनौँ न 4 मेजर युनिट अथवा मेजर रेजिमेन्टका रिटायर्ड पर्सनहरूले काठमाडौँ कप खेल्नेछन्, जसमा ग्रुप एमा क्युओजिएलआर भर्सेस आरजिआर परेको छ भने ग्रुप बीमा क्विन्स गोर्खा इन्जिनियर भर्सेस क्विन्स गोर्खा सिग्नल्सको बेसमा खेल हुनेछ, र दुवै खेल चाहिँ 10 बजे सुरु हुनेछ। अनि त्यसपछि यो नेपाल कपको फाइनल पनि हामी हेर्नेछौँ। अनि वुमेन्स भलिबल कम्पिटिसन त बिहानको 9 बजेदेखि नै हुनेछ, र यसपटक भने वुमेन्स भलिबल कम्पिटिसनमा जिएसपिएसका लेडिज अनि क्युजीका लेडिज क्युओजिएलआर त्यस्तै गरी केजिएका लेडिजहरू पनि रहेका छन्, गोर्खा कम्पनी सिटाङका लेडिजहरू अनि गोर्खा कम्पनी क्याट्रिक 1RZ क्युजी सिग्नल्स र गोर्खा आग सपोर्ट बटालियनका लेडिजहरूको बेसमा भलिबल कम्पिटिसन हुनेछ। यदि तपाईँ पनि यी कुराहरू नजिकबाट हेर्न, फ्री एन्ट्री हो अनि कार पार्क पनि फ्री हो क्विन्स एभेन्यू ओल्ड सर्टमा शनिबार 4 जुलाईमा इन्जोय गर्नुहोला। र त्यसमा अन्य विभिन्न किसिमका आउटसाइड एजेन्सीहरूको पनि स्टलहरू रहनेछ अनि त्यहाँ थुप्रै रमाइला कार्यक्रमहरू, नेपालदेखि आउनुभएका कलाकारहरूको प्रस्तुति आदि इत्यादि स्पोर्ट्स त छँदैछ। तपाईँहरू आउन सक्नुहुनेछ शनिबार 4 जुलाईको दिनमा क्विन्स एभेन्यू ओल्ड सर्टमा। अब भने हामी अर्को एउटा कौडा भाकाको गीत सुनौ। हजुर, कौडा भाकाको गीत सुन्नुभन्दा अगाडि म तपाईँलाई सुनाउँदैछु रजिना रिमालले गाउनुभएको एउटा गीत।

0: हजुर, यो कौडा बाकाको गीत एक वर्जन मात्रै हामीले सुन्यौँ। अब मैले यहाँहरूलाई जानकारी गराइरहेको थिएँ, हाम्रा सहकर्मी साथीहरू आशापुन र श्री सुनवार भने अहिले यो नेपाल कपको क्वार्टर फाइनल म्याच भने स्यान्डर्समा भइरहेको छ र यो सेकेन्ड म्याच फर्स्ट म्याचको रिजल्ट यहाँहरूले थाहा पाइसक्नु भएको छ श्रोता, क्युजिई वान र वान आर्जर टू भएको। भने अब सेकेन्ड म्याच आजको क्वार्टर फाइनलमा जीएसपीएस वर्सेस गोर्खा विङ म्यान्डले हुँदैछ। अब यो विषयमा हामी प्रत्यक्ष रिपोर्ट लिनेछौँ। हाम्रो सहकर्मी साथीहरू टेलिफोनमा हुनुहुन्छ, अब हामी उहाँहरूलाई स्वागत गरौँ। हेलो, नमस्ते।
1: नमस्ते दिदी, धेरै धेरै धन्यवाद समयको लागि।
0: सम्पूर्ण
1: आदरणीय श्रोताबिन्दुमा पनि नमस्कार भन्नु पर्यो। केही दिनहरू पश्चात श्रोताहरूको सेवामा यसरी अब यहाँ हाम्रो प्रत्यक्ष त्यो हाम्रो आरएमएस स्यान्डर्सबाट चाहिँ आउने मौका पाइरहेको छु। विशेष गरिकन आज यहाँ नेपाल कपको क्वार्टर फाइनल खेलहरू भइरहेको छ, यो दोस्रो दिन हो। हिजो छोडी अस्तिको दिनमा चाहिँ दुईवटा गेमहरू बसिरहेको छ, त्यहाँबाट चाहिँ हाम्रो दुईवटा टिमले जितेर अब उहाँहरू चाहिँ सेमी फाइनलमा पुगिसक्नु भएको छ भने अब आज पनि दुईवटा टिमहरू चाहिँ सेमी फाइनलमा पुग्दै हुनुहुन्छ। र हाम्रो योभन्दा अगाडि बिहान 9:30 साढे 11 भएको खेलमा चाहिँ क्युजिई र वान आरजिआरको भिडन्त परेको थियो, जस अन्तर्गत चाहिँ अब दिदीले भन्नुभएको जस्तै रिजल्ट त श्रोताहरूले थाहा पाइसक्नु भयो, फेसबुक पेज मार्फत पनि हामीले अपडेट गरिसकेका छौँ, अनि गर्छ ब्रिगेड एसोसिएसनबाट तपाईँहरूले प्रत्यक्ष सुन्नु पनि भयो, देख्नु पनि भयो होला। र यो अपडेट अनुसार चाहिँ फेरि पनि एकपटक रिपिट गर्न चाहन्छु, क्युजिईले एक गोल स्कोर गर्यो भने वान आरजिआरले दुई गोल स्कोर गरेको थियो। र भन्नुको तात्पर्य वान आरजिआर चाहिँ विजयी भएको छ प्रथम यो क्वार्टर फाइनल खेलमा आजको दिनको। र यस अन्तर्गत चाहिँ नि 8 मिनट इन्टु द गेम चाहिँ क्युजीले प्रथम गोल गरेको थियो, त्यस पश्चात 13 मिनट जाँदाखेरि वान आरजिआरको साजुङ बेल गुरुङ भाइले गोल गर्नुभएको थियो, र 32 मिनट जाँदा वान आरजिआरकै कपिल करण राई भाइले अर्को गोल गरेर चाहिँ नि उहाँहरूले आफ्नो टिमलाई जित हासिल गराउनु भएको थियो। एकदमै पानी परिरहेको थियो, एकदमै हेभी डाउन पोर, झमझमझम पानी परिरहेको थियो। र त्यो पानी परेको बेलामा पनि उहाँले जुन जोस जागर उत्साह उमङ्गले खेलमा चाहिँ आफ्नो प्रदर्शन देखाउनु भयो त्यो एकदम उल्लेखनीय छ। एकदमै हामीले चाहिँ त्यसलाई एप्रिसिएट गर्नुपर्छ, खेलप्रतिको उहाँहरूको चाहिँ समर्पण अनि खेल

0: जित्नको लागि उहाँहरूको जुन जोस जाँगर त्यो चाहिँ अद्वितीय थियो भन्दा फरक नपर्ला. र अब त्यो खेल कस्तो भयो भनेर हामी प्रत्यक्ष प्रसारणमा त आउन सकेनौँ, किनभने हाम्रो लाइभ कार्यक्रमहरू चाहिँ काठमाडौँबाट भइरहेका थिए. त्यसर्थमा चाहिँ हामीले अब अहिले पोस्ट म्याच चाहिँ हामीले यो अलिकति जानकारी गरायौँ र यस विस्तृत यसको बारेमा अझै विस्तृत जानकारी गराउनको लागि मैले हाम्रो भाइ कपिल सफल गुरुङ जो चाहिँ वान आरजिआर को टिममा हुनुहुन्छ, उहाँ चाहिँ एज अ कोच वान आरजिआर को टिममा हुनुहुन्थ्यो र उहाँलाई मैले अलिकति समयको लागि आग्रह गरेकी छु. उहाँ दिदी पनि आएर बसिराख्नु भएको छ. सर्वप्रथम त भाइलाई मैले स्वागत दिन चाहे. भाइ नमस्ते.
1: नमस्ते दिदी, थ्याङ्क यू.
0: सर्वप्रथम त भाइ तपाईँ लगायत सम्पूर्ण टिमलाई चाहिँ हाम्रो तर्फबाट बधाई छ भन्नु पर्यो.
1: धन्यवाद दिदी, धेरै धेरै धन्यवाद.
0: कस्तो थियो त भाइ खेल? अब हुन त हामीले त प्रत्यक्ष देख्यौँ होइन, तर हाम्रो श्रोताहरूको लागि अब तपाईँको मुखारविन्दबाट अलिकति ब्रिफली क्युजीले पनि वनआरजीलाई पनि कस्तो खेलेको थियो अनि ओभरअल तपाईँहरूको चाहिँ प्रस्तुतिकरण कस्तो रह्यो बताइदिनुहोस् न.
1: आजको खेल भन्नुपर्दा चाहिँ दिदी हाम्रो भाइहरूले निकै राम्रो खेल्नु भएको हो. हामी चाहिँ अब क्युजी र हामी चाहिँ नजिक भएको कारणले चाहिँ हामी बेला बेलामा फ्रेन्डलीहरू पनि खेलिराख्थ्यौँ, तर क्युजीको खेल चाहिँ आज चाहिँ मैले मेरो उसमा चाहिँ हामीले देखेको अनुसार चाहिँ पहिला हामी खेलेको भन्दा चाहिँ निकै नै राम्रो उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो क्युजीको गुरुजी भाइहरूले. उहाँहरूले नै निकै इम्प्रुभ गरेर आउनु भएको रहेछ. स्वयं प्रकारले अब हाम्रो भाइहरूलाई पनि हामीले चाहिँ अब अस्ति ग्रुप स्टेजको म्याचहरू तिनीहरूमा हाम्रो अब कमी कमजोरीहरू भएकोमा अब राम्रो कुराहरू भएकोमा चाहिँ उनीहरूलाई चाहिँ अब सुधार्दै ल्याउँदै अनि अब राम्रो कुराहरूलाई चाहिँ त्यहीलाई कायम राख्दै ट्रेनिङ गराउँदै लिएर आएको थियौँ. मेरो हाम्रो मेन कोच चाहिँ अब राजगुरुजी हुनुहुन्छ के अरे, म चाहिँ एसिस्टेन्ट कोच हो. अब हामी दुईजनाले चाहिँ अब मिलेर प्लानहरू बनाएर गरेको थियौँ अनि त्यही अनुसार चाहिँ अब हाम्रो टिमलाई चाहिँ हामीले ब्रिफ गरेको थियौँ अब कसरी खेल्ने अनि सबैलाई अब आफ्नो आफ्नो रोल रिस्पोन्सिबिलिटिजहरू दिएको थियौँ. आज चाहिँ हाम्रो टिमले चाहिँ त्योलाई चाहिँ एकदम राम्रोसित निभाइदिनु भएको कारणले पनि हामी एक गोल सुरुमा खाए तापनि हामी चाहिँ कमब्याक गरेर चाहिँ यो गेमलाई चाहिँ जित्नु सफल भएको
0: थियौँ.
1: त्यही हो दिदी, अब हामीले चाहिँ भाइहरूले चाहिँ हामीले भने अनुसारको खेलिनु भयो र उहाँहरूको चाहिँ अब सधैँ फेरि अब हामीले भने जसरी बाहिर बसेर कराउँदाखेरि अब भन्दाखेरि उहाँहरूलाई बाहिरबाट बाटो देखाउँदाखेरि हामीले सधैँ भनेको जस्तो हुँदैन. उहाँहरूले नि अब आफ्नो कति सिचुएसनमा चाहिँ मान्छेले आफैले पनि आफ्नो इनिसिएटिभ लाउनुपर्छ. त्यो चाहिँ भाइहरूले अनि गुरुजीहरूले अब भन्नुपर्दा चाहिँ अब दुईजना गुरुजीहरूले गोल हान्नुभएको छ. उहाँ गुरुजीहरूले चाहिँ अब आफ्नो एक्सपिरियन्सको कारणले पनि गोल हान्न सफल हुनुभएको हो. त्यसर्थ अब हाम्रो टिमले चाहिँ निकै राम्रो प्रदर्शन गरेको थियो आज चाहिँ.
0: र अब भाइ अब मैले अघि पनि भने हाम्रो श्रोताहरूलाई जानकारी गराएँ आज एकदमै पानी परिरहेको थियो. लकीली अब अहिलेको यो समयमा चाहिँ पानी रोकिएको छ, हावा त चलिरहेको छ, बट स्टिल पानी पर्दाखेरिको जुन अप्ठ्यारोपन त छैन अघिको खेलमा जस्तो. त्यो पानी पराइले अथवा त्यो वर्षाले बिहानको खेललाई केही असर पुऱ्यायो तपाईँको अब एज अ कोच त्यो हेर्नु पर्दाखेरि कस्तो लाग्यो?
1: पानी पर्दा चाहिँ दिदी सबैभन्दा प्रथम चाहिँ अब मान्छेलाई ब्यालेन्स हुन अलिक गाह्रो पर्छ, किनभने अब हामी जुन ग्राउन्डमा खेल्ने गर्छौँ अब त्यो ग्राउन्ड चाहिँ अब प्रोफेसनल लेभलको स्ट्यान्डर्डको हुँदैन. त्यस कारणले अब हाम्रो ग्राउन्डहरू चाहिँ अलिकति धेरै हिलो भएपछि चाहिँ अब चिप्लिने अब फुटिङहरू चाहिँ स्लिप हुने त्यस्तै त्यस्तो कुराहरू हुन्छ. अनि पानी परेको बेलामा चाहिँ सबैभन्दा गाह्रो भनेको चाहिँ मेरो पर्सपेक्टिभबाट चाहिँ किपरलाई हुन्छ, किनभने त्यति बेला चाहिँ बलहरू चाहिँ एकदम चिप्लिने होइन छेक्न गाह्रो हुने, अब कहिलेकाहीँ अब आफूले भेट्न नसकेको बेलामा त्यो ड्रप भएको बलहरू चिप्लिने अनि डिफेन्डरहरूलाई पनि त्यसरी नै गाह्रो हुन्छ. अनि अब आफूले भनेको अनुसारको चाहिँ कहिलेकाहीँ चाहिँ अब बल चाहिँ चिप्लिएको गएर चाहिँ आफूले भने अनुसारको चाहिँ खेल चाहिँ प्रदर्शन गर्न सकिँदैन. पानी परेको बेलामा गाह्रो चाहिँ हुन्छ, तर अब दुइटै टिमलाई नै उति नै गाह्रो परिरहेको हुन्छ र त्यो चाहिँ एउटा हिसाबले चाहिँ अब खेलिरहेको दुइटै टिममा चाहिँ ब्यालेन्सै हुन्छ दिदी.
0: हजुर, अब यहाँनिर अघि बिहान खेलिरहँदाखेरि कति तपाईँले भन्नुभएको जस्तै चिप्लेर हाम्रो खेलाडी भाइहरू लड्नु भएको पनि देखेँ. एक दुईपटक त मेरिक पनि भित्र जानुभएको थियो. केही सिरियस इन्जुरिजहरू अथवा त्यस्तो खालको, किनभने तपाईँ त अब सेमी फाइनलमा फोर गरिसक्नु भएको छ, गइसक्नु भएको छ, त्यसमा असर पुग्ने त्यस्तो खालको केही इन्जुरिज त भएन होला, सस्टेन भएको छैन होला भन्ने मैले चाहिँ विश्वास गरेको छु. तपाईँहरूको कस्तो छ टिममा?
1: हाम्रो सिरियस इन्जरी चाहिँ कोही पनि भएन दिदी, फर्चुनेटली. भाइहरूलाई अब त्यो अलिअलि गेममै अब त्यो सानो सानो सानोतिनो नक्सहरू चाहिँ हुन्छ त्यो चाहिँ, तर सिरियस इन्जरी चाहिँ छैन. भाइहरूले चाहिँ जस कन्टिन्यू गर्न सक्ने चाहिँ हुनुहुन्छ.
0: ल भाइ धेरै धेरै धन्यवाद. अब अगाडि सेमी फाइनलको लागि पनि तपाईँहरूलाई धेरै धेरै हाम्रो शुभकामना भन्नु पऱ्यो होइन, राम्रो गरेर अगाडि बढ्नु होला है त. थ्याङ्क यू सो मच फर टाइम टुडे.
1: हस्, धेरै धेरै धन्यवाद दिदी हामीलाई मौका दिनुभएकोमा. थ्याङ्क यू.
0: त यहाँ हुनुहुन्छ हाम्रो भाइ सफल गुरुङ र उहाँ चाहिँ वनाकियाको एसिस्टेन्ट कोच हुनुहुन्थ्यो र उहाँसँग अलिकति मैले जानकारी लिएँ र अब भने म एकदमै अहिले यो खेल जुन भइरहेको छ गोर्खा विङ मण्डले भर्सेस हाम्रो जिएसपिएस र एकदमै व्यस्त हुनुहुन्छ हाम्रो अब अगाडिको पाहुना भनेर भन्नु पर्यो टिम कोच हुनुहुन्छ साधन विकास गुरुङ गोर्खा विङ मण्डले ब्रेकनबाट जो आएको छ यो टिमको लागि र उहाँ अत्यन्तै बिजी हुनुहुन्छ र उहाँ चाहिँ एकदमै यहाँ पिचको छेउमा बसेर चाहिँ आफ्नो टिमलाई ओभरभ्यू गर्दैन अलिअलि इन्स्ट्रक्सन पनि दिइराख्नु भएको छ र यो व्यस्तताको बावजुद एकदमै डेलिकेट समयको बावजुद पनि उहाँले अलिकति समय मैले मागेको छु उहाँलाई मैले नमस्कार भन्न चाहे भाइ सरी तपाईँलाई इन्टरप्ट गर्ने अलिकति खेलमा तपाईँहरू एकदम इन्ट्रेस्ट हुनुहुन्छ वेलकम टु बिएबिएस
2: थ्याङ्क यू भेरी मच
0: भाइ अब भर्खरै खेल सुरु भएको छ यसै हो भन्न त सकिँदैन होइन त तपाईँको के छ एक्सपेक्टेसन आजको गेमबाट
2: एक्सपेक्टेसन चाहिँ क्वार्टर फाइनल हो फेयरली कम्पिटेटिभ तर हामी चाहिँ सेमी फाइनल पुग्ने हो आज चाहिँ
0: हजुर पक्कै पनि अब त्यो त दुइटै टिमले लिइराख्नु भएको छ होला त्यो एक्सपेक्टेसन त होइन अनि हाम्रो भाइहरू कतिको फर्ममा हुनुहुन्छ हाम्रो टिम
2: एज अ टिम वी आर एकदमै फर्ममा भन्दा पनि हाम्रो चाहिँ डिसिप्लिन ट्रेनिङ अनि गेम प्लानहरू चाहिँ एकदम हामी वेल प्रिपेयर भइरहेको छौँ त्यस कारणले गर्दाखेरि चाहिँ आउट चाहिँ हामी फर्ममै छौँ
0: भेरी गुड टु हियर भाइ अब यो अहिलेसम्म भनौँ न उहाँहरूले ग्रुप स्टेजदेखि खेल्दै खेल्दै यहाँसम्म आइपुग्नु भएको छ यो ड्युरिङ दिस पिरियड चाहिँ केही हाम्रो भाइहरूलाई अब खेलको क्रममा इन्जुरी सिन्जुरी भएको अथवा तपाईँहरूको टिमलाई एज अ टिम केही असर पुगेको त्यस्तो छ कि छैन भाइ
2: हाम्रो प्रिभियस गेममा यो गेममा भन्दा नि हाम्रो ग्रुप स्टेजको सेकेन्ड गेममा चाहिँ हाम्रो एकजना साहब अलिकति इन्जुरी हुनुभएको थियो अपार्ट फ्रम हाम्रो त्योभन्दा इन्जुरीहरू छैन डिसिप्लिन इस्युजहरू छैन त्यही भएर चाहिँ रियली ग्ल्याड टु बी यो हाम्रो जिडब्ल्युएमको चाहिँ कोच म्यानेजर
0: भाइ थ्याङ्क यू सो मच म तपाईँलाई धेरै समय लिन चाहिनँ किनभने तपाईँ एकदमै बिजी हुनुहुन्छ यहाँनिर त्यस कारणले गर्दाखेरि अल द भेरी बेस्ट फर दिस गेम अब केही समयमा नै थाहा पाइहालिन्छ अब रिजल्ट के कस्तो हुन्छ आई होप अब मैले त अब तपाईँलाई जित्नुहोस् भने पनि भन्नु मिलेन जेस जेसन जित्नुहोस् भनेर भन्नु मिलेन युट्युबमा बस्छु तर मे द बेस्ट वान विन
2: थ्याङ्क यू दिदी
0: थ्याङ्क यू र यहाँ हुनुहुन्थ्यो हाम्रो भाइ साधन विकास गुरुङ टिम कोच हाम्रो गोर्खा विङ मण्डलीबाट र अब हामी जिएसपिएसको चाहिँ हाम्रो भाइ हुनुहुन्छ क्याप्टन आकाश लिम्बू र उहाँसँग केही कुराकानी गर्न गइरहेका छौँ जिएसपिएस भर्सेस गोर्खा विङ मण्डलले आजको गेम भइरहेको छ लक्कीली अहिले चाहिँ पानी चाहिँ परिरहेको छैन र पानी नपरेको कारणले गर्दाखेरि अघिको गेमभन्दा अलिकति स्मुथ हुन्छ कि भन्ने मलाई लागेको छ सबैभन्दा पहिला त मैले अब हाम्रो आजको हाम्रो अझै भन्नु पऱ्यो क्याप्टन आकाश लिम्बू हुनुहुन्छ जिएसपिएसबाट जिएसपिएसलाई रिप्रेजेन्ट गर्दै हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहे हेलो भाइ नमस्ते
3: दिदी नमस्ते
0: ल भाइ अल द भेरी बेस्ट सबैभन्दा पहिला भन्न चाहे भर्खरै गेम सुरु भएको छ हाउ इज इट गोइङ सो फार
3: एकदम राम्रै भएको छ एक गोलले हामीले अग्रता लिइरहेछौँ दिदी आशा छ जितिन्छ होला भन्ने हेर्दैछौँ दिदी
0: हजुर भाइ अब जिएसपिएफ मैले केही समय अगाडि हाम्रो जिएसपिएफको कमान्डर भाइसँग कुरा गर्ने मौका पाएको थिएँ उहाँले पनि भन्नुहुँदाखेरि चारैतिर छरिएर बसेको हुनाले हाम्रो टिम बनाउन अलिक गाह्रो हुन्छ प्र्याक्टिस गर्न गाह्रो हुन्छ दिदी भन्नुभएको थियो तपाईँहरू अब अहिले क्वार्टर फाइनलमा आइराख्नु भएको छ एक गोलले अग्रता लिइराख्नु भएको छ सो तपाईँहरूको टिम धेरै राम्रो छ जस्तो मलाई लागिरहेको छ सो वाट्स यु एक्सपेक्टेसन अब भनौँ न अब यो गेमको मात्र नभइकन अब एज अ होल पहिला पहिलाको वर्षहरूबाट कतिको तपाईँहरूले चाहिँ ग्रो गर्दै आउनु भएको छ इन टर्म्स अफ नेपाल कपको यो पार्टिसिपेसन भनौँ न
3: हजुर दिदी थ्याङ्क यू दिदी पहिलाको कम्पेयरमा यसपालि टिमहरू राम्रो छ धेरै चेन्जेसहरू पनि आएको छ क्राइटेरियाहरू भनौँ न दिदी अब अहिले तपाईँलाई भन्दाखेरि हामीसँग नट ओन्ली जिएसपिएस वी हेभ थ्री एसपिएस भाइहरू पनि छ विच इज तपाईँको नयाँ क्राइटेरिया मिट भएर मात्रै पाएको हो त्यसले गर्दा पनि हाम्रो टिम अलिक बलियो भएको छ अनि होपफुली हामी सेमी फाइनल चाहिँ इजिली नै पुग्छौँ होला जस्तो लाग्छ दिदी अब त्यो त फेरि यस्तो भन नि गेमको अलिकति आँखा हुँदैन भन्छ क्या दिदी अब कोही बेला हामी लाइकली वान आर जेयर भन्ने जस्तो लाग्यो दिदी अघि वान आर जेयरले जित्यो जस्तो अब टफ कम्पिटिसन नै हुन्छ तर हामी पनि अब सक्दो हामीले दिने हो अब उहाँहरू एज अ टिम प्र्याक्टिस गर्ने मौका पाउनुहुन्छ र उहाँहरूको त्यसै पनि राम्रो छ हाम्रो अघि तपाईँले भनिहाल्नुभयो हामी डिस्पर्स युनिट भएको कारणले अब मेरै एज अ म वाइसी भए पनि म स्टाफहरूमा छु कम्प्लिटली यहाँ टिमलाई हेर्न पनि पाएको छैन क्या लाइक वाइज भाइहरू पनि एकदम धेरै पाएन एज फार एज आई नो एक हप्ता मात्रै उनीहरूले पाएर एक हप्ता यसो टिम मिलाएर खेल्दैछन् अनि त्यो एक हप्ताको पर्फर्मेन्स आदि इत्यादि यिनीहरूको टिमवर्क हेर्दा एकदमै राम्रो देख्छु दिदी सो होपफुली यो वर्ष राम्रै हुन्छ कि भन्ने आशा छ मैले दिएको
0: एकदमै हो भाइ तपाईँहरू अब अघि हामीले भने जस्तै डिस्पर्स भएर बस्नु भएको हुनाले त्यो डिसएडभान्टेज हो एज अ टिम खेल्नुपर्ने गेम भयो प्र्याक्टिस पनि सँगै भयो भने सजिलो राम्रो कोअर्डिनेसनदेखि लिएर टिम मेम्बरमा एउटा चाहिँ भनौँ बन्डिङदेखि लिएर सबै हुन्थ्यो तर बिकज अफ यु गाइज बिङ अल ओभर द प्लेस होइन यो चाहिँ सम्भव कतिको भयो तपाईँहरूलाई यसपटक यो गेम यो मिलाउनको लागि कतिचोटि तपाईँहरू सबै बसेर यसरी प्र्याक्टिस गर्ने मौका पाउनुभयो त
3: त्यो चाहिँ एकदम साह्रो छ दी किनकि अब आफ्नो आफ्नो ठाउँमा आफ्नै आफ्नै जब छ तपाईँको डिस्पर्स युनिट भएको कारणले युनिटको आफ्नै आफ्नै प्रायोरिटी छ विच इज कोही भाइहरू राम्रो प्लेयरहरू अलिकति एकदम नै हाइली रेडिनेस युनिटहरूसँग छन् अनि उनीहरूलाई रिच गर्न अलिक साह्रो हुन्छ हाम्रो प्लान त पक्का पक्का भन्यो दिदी अब एज अ टिम अलिक लामो यसो एक महिना जस्तो सँगै बसेर त्यहाँ प्र्याक्टिस गर्नु पाए हुन्थ्यो नि भन्ने हो तर त्यो पहिल्यैदेखिको प्लान हो दिदी तपाईँलाई पनि थाहा छ हामी डिस्पर्स भएको कारणले कमिटमेन्टले गर्दा भ्याउँदै भ्याउँदैन अनि भेरी लास्ट मिनटसम्म हिजो अस्ति यो टिम नोमिनेसन दिने बेलामा पनि अलिकति साह्रो पर्यो थियो कि तपाईँको अब एक्सर्साइजमा छ भाइहरू नै नभ्याउने अनि टिम दिन नै अलिक साह्रो पर्यो क्या तर हामीले जस मोटामोटी दियौँ त्यही भएर अहिले पनि हाम्रो पक्का टिमको क्वान्टिटी चाहिँ भएको छैन अलिकति एक दुईजना सर्ट नै छन् बिकज अफ एगेन फेरि टु लेट भएपछि फेरि टिमहरू चेन्ज गर्न पनि साह्रो पर्छ यो क्राइटेरियाले गर्दा त्यही भएर अलिकति साह्रो छ हामीलाई टिम ग्यादर गर्नु चाहिँ साह्रो हुन्छ दिदी तर होपफुली इन द फ्युचर अब यसरी नै सबै युनिटहरूले साथ दियो भने हामीले कलेक्टिभली टिम प्र्याक्टिस गर्न सकिन्छ भन्ने लागेको छ दिदी
0: हजुर डिस्पाइट बिङ इन सच अ डिसएडभान्टेजेस पोजिसन भनेर भनौँ न एज अ टिम तपाईँहरूले जुन टफ कम्पिटिसन दिइराख्नु भएको छ यो लेभलसम्म आइपुग्नु भएको छ र अब सेमी फाइनलमा जाने जुन तपाईँहरूको चाहिँ जोस जागर उत्साह छ त्यो देख्दाखेरि इट वाज रियली गुड भन्नाले देयर इज नथिङ इम्पोसिबल भन्ने कुरा यसबाट पनि प्रुभ हुन्छ सो अल द भेरी बेस्ट तपाईँहरूलाई अब अगाडि तपाईँलाई सेमी फाइनलमा देख्न पाउँछौँ पाउँदैन त्यो अब केही समयपछि निर्चल भइहाल्छ अहिलेको लागि पनि मैले शुभकामना दिन चाहेँ जिएसपिएस टिमलाई
3: Thank you for the time, dear. Thank you, dear.
0: Thank you very much. So, yeah, unnati hamro bhai GSPS ka OICO Nepal Cup ko lagi Captain Akash Limbu ra waha le pani hamile GSPS ko junior overview dinu bhayo especially your team ko ra waha le bhanubhayo jastai sathi nai GSPS lai alikati garo pani cha as a team waha haru sangai basera chai ni khelna ko lagi athwa practice garna ko lagi waha haru bibhinna thau ma chhorera basnu bhayo bibhinna unit sanga milera basnu bhayo cha tyo karan garda kheri it's not as easy for them एज अरू टिमहरूको लागि अथवा अरू हाम्रो रेजिमेन्ट्स अर युनिट्सहरूको लागि र डिस्पाइट द्याट अल्सो उहाँहरूले चाहिँ जुन प्रकारले अहिले पर्फर्मेन्स देखाइराख्नु भएको छ यो चाहिँ एकदमै उहाँहरूको मेहनत नै कडा मेहनत भन्नुपर्छ ह्याभिङ सेड द्याट गोर्खा कम्पनी मण्डले गोर्खा विङ मण्डले उहाँहरूले पनि डरो चाहिँ सामना गरिराख्नु भएको छ लेट्स सी अघि मैले भने जस्तै मे द बेस्ट वान विन एकदमै मजाले आजको चाहिँ यो खेल भइरहेको छ पहिलो क्वार्टर फाइनलको खेल जुन आज भयो बिहान 9:30 सुरु भएको थियो त्यो चाहिँ एक्स्ट्रा टाइममा गएन किनभने 2-1 उहाँहरूको स्कोर रहेको थियो रेस्पेक्टिभली 1RGR र QGAको र जुन त्यही चाहिँ एउटा स्थिति अन्त्यसम्म रहेको हुनाले एक्स्ट्रा टाइम अथवा पेनल्टीसम्म पुगेन खेल र समयमा नै त्यो खेल ऱ्यापअप भयो अब यो खेलको के हुन्छ हेर्दैछौँ अहिलेसम्म त अब एक गोलले चाहिँ नि अग्रता लिइरहेको कुरा तपाईँले भर्खरै सुनिहाल्नुभयो जिएसपिएसले र अब अगाडि के हुन्छ खेल भर्खरै मात्र सुरु भएको छ 2 बजीदेखि सुरु भएको हो अब लगभग हाफ टाइम हुनै आँटेको जस्तो मलाई फिल भइरहेको छ र अगाडि के कस्तो हुन्छ त्यसको जानकारी तपाईँले अब हाम्रो अन्य कार्यक्रमहरूमा सुन्न सकिहाल्नुहुन्छ र यो खेल सकिने बित्तिकै यसका केही तस्विरहरूको साथमा यसको रिजल्ट हामी फेसबुक पेज मार्फत हामी सार्वजनिक गरि नै हाल्नेछौँ र अहिलेको लागि पनि आरएमए स्यान्डल्सको यो फुटबल पिचबाट म शिरेश सुनवार लगायत दिदी आशा पुन उहाँले पनि मलाई पछाडिबाट निकै हेल्प गरिराख्नु भएको छ सम्पूर्ण हाम्रो जति महानुभावहरू हुनुहुन्छ उहाँहरूलाई खोज्ने ल्याउने कामहरूमा उहाँले मलाई मद्दत गर्नुभयो उहाँले रेकर्डिङ पनि धेरै गर्नुभएको छ हाम्रो बिहानको विनिङ टिमको अनि साथसाथमा अन्य हाम्रो यहाँ उपस्थित महानुभावहरूको तपाईँले चाहिँ अब भोलि पर्सिका दिनहरूमा पक्कै पनि सुन्न सक्नुहुन्छ बाँकी जानकारी चाहिँ यति नै भन्दै रूपा दिदी तपाईँलाई पनि धेरै धेरै धन्यवाद र अहिलेको लागि छुट्टिनु पर्यो अनलेस यु गट समथिङ तपाईँलाई केही सोध्न मन छ भने दिदी त्यो नभए चाहिँ हामी पनि छुट्टिन्छौँ
4: ओके भनेपछि दुईजना हाम्रो आशाजी र शिरीषजी दुईजना त्यहाँ पुग्नु भएको अब बिहानदेखि नै रेकर्ड गरेको भनेपछि त एक हप्ता होइन यो त महिना दुईसम्म पनि अब बस्ने भयो होइन धेरै नै आउँछ जस्तो लाग्यो मलाई त होइन क्याट्रिकसम्मको गर्दा त बच्छ होला श्रीस बहिनी
0: हाम्रो बेसिक ट्रेनिङको चाहिँ अन्तिम फेजमा उहाँहरू हुनुहुन्छ. फर्स्ट फेज अफ ट्रेनिङ सकाएर चाहिँ अब उहाँहरू सेकेन्ड फेजमा जानु लाग्नु भएको छ. त्यस कारण गर्दाखेरि फाइनल फ्लिङ एक्सर्साइज फाइनल फ्लिङ जुन चाहिँ नि उहाँहरूको सब्मिटिभ टेस्ट रहेछ क्या दिदी होइन, त्यो चाहिँ फिल्ड एक्सर्साइज अनि एडभेन्चर ट्रेनिङ तिनीहरूको लागि हामी त्यहाँ पुगेका थियौँ. हाम्रो श्रोताहरूलाई अलिकति जानकारी पूर्व रूपमा गराइहाल्यौँ. त्यसबाट ल्याएका सामग्रीहरू सबै छन्. हाम्रो बाबाजी कम्पनी पनि हुनुहुन्छ. बाबाजी कम्पनीका थुप्रै हाम्रा दाजुभाइहरूसँग कुरा गरेर हाम्रो दिदी आशाले धेरै मटेरियल कलेक्ट गर्नुभएको छ. स्पेसली बाबाजी कम्पनीको काम के हो, के गर्नुहुन्छ, कसरी सपोर्ट गर्नुहुन्छ भन्ने आदि इत्यादि कुराहरू, इन्फ्रास्ट्रक्चर के हो भन्ने कुराहरू चाहिँ उहाँले कलेक्ट गर्नुभएको छ. गर्दाखेरि आगामी दिनहरूमा श्रोताहरूलाई विविध यी जानकारीहरू रमाइलो रमाइलो कुराहरू प्रसङ्ग हामी अहिलेको लागि भने दिदी केही छैन भने अब छुट्टिन्छु तपाईँलाई पनि यसरी ब्याक टु तपाईँको कौडा गीत चाहिँ जानको लागि आतुर हुनुहुन्छ होला.
4: अवश्य श्रीष्मणी थ्याङ्क यू भेरी मच. जे होस् त्यहाँ हुनुभएका गोर्खा कम्पनी मात्रै नभएर आजको दिनमा हामीले सुनिसक्यौँ अब जीएसपीएस वर्सेस गोर्खा विङ म्यान्डली बीचको खेल. अब एक गोलले अग्रता लिइरहेको जीएसपीएसले, अब बाँकी पनि के कस्तो हुन्छ हामी फेसबुकमा हेर्नेछौँ. र बीचमा केही भयो भने, अर्को गोल भयो भने तपाईँहरू त्यस्तो केही मौका मिल्यो भने आउन सक्नुहुन्छ.
0: अहिले
4: ओके श्रीष्मणी अहिलेको लागि थ्याङ्क यू भेरी मच. थ्याङ्क यू बाबाई. हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो हाम्रा सहकर्मी साथी श्री सुनवार र आशा पुन अहिले स्यान्डर्समा हुनुहुन्छ. र यो विशेष गरेर तपाईँहरूले सुनिराख्नु भएको थियो नेपाल कप अन्तर्गतको आजको यो सेकेन्ड हाम्रो टिमहरूको बेसमा भनौँ न यो क्वार्टर फाइनल हो, सेकेन्ड क्वार्टर फाइनलको बेसमा भइरहेको खेलको विषयमा. अहिले खेल भइरहेको छ जीएसपीएस वर्सेस गोर्खा विङ मण्डलीको बेसमा. जीएसपीएस वान गोल गरेर अघि बढिरहेको अवस्था हो, भन्न सकिँदैन रिजल्ट के कस्तो हुन्छ. तर यसपटक भने जीएसपीएस निकै राम्रो गरिरहेको कुरा पनि हामीले सुनिरहेका छौँ. र यसभन्दा अगाडिको जुन ग्रुप स्टेज म्याचमा पनि जीएसपीएस निकै राम्रो खेलेको कुराहरू पनि हामीले सुन्दै थियौँ. त्यस्तो त गोर्खा विङ मण्डली पनि त्यत्तिकै राम्रो प्लेयरहरू हुनुहुन्छ उहाँहरूको टिममा पनि. यहाँहरू दुवै टिमलाई एकदमै गुड लक भन्दै अब हामी कार्यक्रमलाई अघि बढाउँ. एउटा साङ्गीतिक विश्राम लिउँ, छोटो साङ्गीतिक विश्राम दिलाउन चाहन्छु र यो गीत सुनेर इन्जोय गर्नुहोला.

0: कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

समय दिनको 3 बज्नको लागि अब 4 मिनट मात्र बाँकी रहेको छ। श्रोता, हामी 3 बजे समाचार सुन्दै फेरि कार्यक्रमको थर्ड आवरमा भने हामी अन्य रिपोर्टरहरू पनि तपाईँहरूको साथमा राख्दै जानेछौँ। अहिलेको लागि भने यो कार्यक्रमको दोस्रो घण्टालाई समापन गर्नको लागि हामी लोकभाकाको अर्को एउटा मिठो गीत सुनौँ।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
2: गोर्खा रेडियो
3: विश्वकप फुटबल आजदेखि शुरू हुँदैछ उद्घाटन खेल मेक्सिको सिटीमा हुँदैछ
4: उद्घाटन खेलमा आज घरेलु टोली र दक्षिण अफ्रिका भेट्दैछन् आयोजक मेक्सिको घरेलु समर्थकको साथ मैदान उत्रदैछ तर विश्वकपकै पहिलो खेल भएका कारण यो टोलीमाथि दबाव पनि छ यो खेलमा मेक्सिकोका राउल जिमेनेज र दक्षिण अफ्रिकाका तेबोहो मोकोएनालाई प्रभाव जमाउन सक्ने खेलाड़ीका रूपमा हेरिएको छ विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म एकपटक मात्रै भेट भएको छ सन् 2010 विश्वकप उद्घाटनमा दुवै टोलीले एक एकको बराबरी खेलेका थिए 16 वर्षपछिको विश्वकप उद्घाटन खेलमै फेरि यी दुई टोली भेटाउँदैछन् मेक्सिको 18 विश्वकप खेल्दैछ चौथो पटक विश्वकप खेल्न लागेको दक्षिण अफ्रिका भने 2010 पछि पहिलो पटक यो प्रतियोगितामा फर्किएको हो मेक्सिको सन् 1970 र 1986 विश्वकपको अन्तिम 8 पुगेको थियो ती दुवै प्रतियोगिता घरेलु मैदानमा भएका थिए दक्षिण अफ्रिका भने समूह चरणबाट अगाडि जान सकेको छैन फिफा वरियतामा मेक्सिको 15 स्थानमा र दक्षिण अफ्रिका 61 स्थानमा छन् विश्वकपकै दोस्रो खेलमा नेपाली समयको भोलि बिहान 7:45 दक्षिण कोरिया र चेक गणतन्त्र आमुन्ने सामुन्ने हुँदैछन् दक्षिण कोरिया लगातार 11 पटक विश्वकप खेल्दैछ यो टोली छनौट चरणमा प्रभावशाली प्रदर्शन गर्दै सहज रूपमा विश्वकपमा पुगेको हो दक्षिण कोरिया 2002 सेमी फाइनलमा पुगेको थियो चेक गणतन्त्र पछिल्ला 6 खेलदेखि लगातार जितको लयमा छ तर यो टोली 2006 पछि पहिलो पटक विश्वकप खेल्दैछ यी दुई टोलीबीच विश्वकपमा पहिलो पटक भेट हुन लागेको हो हालसम्मका 3 मैत्रीपूर्ण खेलमा दुवै टोलीले एक एक खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो चेक गणतन्त्र 1934 र 1962 विश्वकपको उपविजेता पनि हो तर त्यो बेला चेक गणतन्त्र अहिलेको स्वतन्त्र मुलुक भन्दा चेकोस्लोभाकिया थियो चेक गणतन्त्र सन् 2006 मात्रै विश्वकपमा छनौट हुँदा समूह चरणबाटै बाहिरिएको थियो त्यस यता 20 वर्षपछि यो टोली विश्वकप खेल्दैछ
3: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले विद्युतीय गाड़ीमा कर गड़बड़ी गरेको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ढाकछोप गर्न थालेको दावी गर्नुभएको छ आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद शाहीले अर्थमन्त्री वाग्लेले ढाकछोप गर्न थालेको भन्दै संसदीय छानबिनको माग गर्नुभएको छ
5: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झुट बोल्नु भएको छ हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ यो रिपोर्टको पेज नम्बरै भन्न पर्ने हो भने म पेज नम्बर भनिदिन्छु 152 नम्बरको पेजमा हेरे हुन्छ स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरोला नाका र रसुवागढीबाट मात्रै 2,50,83,16,00,000 रुपियाँ सरकारले छुट दियो त्यसको छानबिन गर भनेको छ र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट र यहाँ के हुन्छ कथा 1 गतेदेखि 14 गतेसम्म 3,000 करिब करिब सवारीहरू नेपाल भित्रिन्छन् गाडी आउँछ 21 गते भन्सार पास हुन्छ 14 गते भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन यसमा के आपत्ति छ
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरू प्रमाणित भए पदै त्याग्ने घोषणा गर्नुभएको छ आज प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री वाग्ले
6: सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौँला सक्दैन र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने एक दुईवटा चाहिँ खोस्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर 2 अरब होइन 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्दिन्छु सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु 2 रुपियाँ र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्
3: उहाँले आफू विरूद्ध आएका समाचारहरूको खण्डन गर्दै केही त्रुटि मात्र सच्याइएको भन्दै स्पष्ट पार्नु भएको छ कांग्रेस सचेतक निष्कल राईले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नु भएको छ। आज बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद राई,
7: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? संसद वाद विवाद गर्ने थल हो, यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र उहाँलाई मेरो प्रश्न छ, कसको इशारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो? संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानूनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने उहाँ यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ।
3: सत्तारूढ राजसभा सांसद अमरेश कुमार सिंहले वर्तमान सरकारले ल्याएको बजेटलाई बेलुन जस्तो भएको भन्दै कार्यान्वयन नहुने दावी गर्नुभएको छ। मुलुकमा त्रासको भरमा चलेको र नयाँ बजेटले सीमित वर्गलाई मात्र संरक्षण गर्ने दावी गरेका सांसद सिंहले ऋणको भारीले अब मुलुक जोगाउन नसक्ने अवस्थामा पुगेको तर्क समेत गर्नुभएको छ।
8: यो बजेटबाट खुसी कति ग्रुप है? नेपालको कति पर्सेन्ट जनसङ्ख्या खुसी हो? ब्याङ्कर खुसी भयो भने ब्याङ्कमा निक्षेप किन जम्मा भएछ? किनकि कसैले ऋण लिने अवस्था छैन, किनकि यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन, किन डरको माहौल छ। डरले शासन चल्ला र डरले विकास हुँदैन। संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। खेतमा किसान 5 रुपियाँ तरकारीमा फलाएर बेच्छ, काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने 20 रुपियाँ पाउने त्यहाँ कहीँ देखिन। नै यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखि? इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? जमिन बाँझो छ, विदेशी रोजगार रेमिटान्सको भरमा चलिरहेछ। साउथ एसिया मासमा कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामेसम्म टिक्दैन। यो बजेट काजाउनु हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै 7 खरब बजेटको डेफिसिट हो। यो अर्थमन्त्रीजी खुला खुला बजेट स्पिचमा भन्नुभएको छ कि 4.5 खरब म आन्तरिक ऋण लिन्छु, त्यसमा 3.5 खरब रिपेमेन्टमा जान्छ, माने पुरानो ऋण तिर्नलाई ऋण लिन्छु विकासको लागि होइन। जुन देशको पुँजीगत खर्च 20% हुन्छ त्यो देशलाई भगवान बचाउँछ कि?
3: सरकारले आर्थिक ऐन मार्फत विशेष छूटको व्यवस्था गरेपछि वर्षौंदेखि सवारी कर नतिरेका सेवाग्राहीले धमाधम कर तिर्न थालेका छन्। आरती लम्सालको यो रिपोर्ट।
9: कति बुझाउनु पर्ने त्यो लेखिदिनु, अनि त्यो पुनर्दर्ता के के गर्नुपर्ने सबै
10: बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीको चाप छ। 10 वर्षभन्दा बढी समयदेखि नवीकरण नगरेका सवारी धनी पछिल्ला 4 वर्षको कर बुझाएपछि अघिल्ला वर्षको बक्यौता छूट पाउने भएपछि खुशी हुँदै कार्यालय पुग्न थालेका हुन्। रामजी बराल लामो समय विदेशमा हुँदा मोटरसाइकलको कर तिर्न छुटाउनु भयो। उहाँ 23,000 बोकेर कार्यालय पुग्नु भएको छ।
9: पुरानो बाइक रहेछ होइन, मेरो नाममा थियो होइन, अनि म बाहिर गएको थिएँ, त्यसको हिसाबमा चाहिँ अहिले यसलाई रिन्यु गरेर नयाँ दर्ता गर्नु।
10: कति भाडा छ?
9: तिर्नुपर्ने लगभग 22,828 आयो।
10: कति वर्ष भाडा छ? धेरै वर्षको बाँकी कर र धेरै जरिवाना तिर्नुपर्ने हुँदा सेवाग्राहीले यातायात जाने हिम्मत नै गरेनन्, तर अहिले छुट पाउने भएपछि राहत महसुस गरेका छन्। साधु बाटोका हितेश थापा,
11: मैले चाहिँ अहिले बुझाउनु पर्ने 24,000
10: किन नभ्याउनु भक्तपुरका राजु श्रेष्ठले भने कार्यालय पछि सूचना फरक फरक परेकोमा गुनासो गर्नु भएको छ।
12: कति वर्षको बाँकी थियो स्कुटर?
13: स्कुटरको 10 वर्षको।
12: अहिले तिर्दाखेरि कति पर्ने भयो? अब
13: तिर्दाखेरि 4 वर्षको भनेर उहाँ भक्तपुरमा 3 वर्षको तिरेपछि जरिमानाहरू रिनुहरू केही लाग्दैन भने सूचना टाँसिरहेको छ, त्यो हेरेर यहाँ तिर्न आएको। यहाँ त 4 वर्षको रे, फेरि चाहिँ जरिमाना रे के रे रिनु 5,000 रे गर्दाखेरि 22,848 पुर्याइदियो, 12,000 बोकेर आएको है, फेरि चाहिँ पैसा लिन गएर फेरि आउनु पर्यो।
10: सरकारले लामो समयदेखि नवीकरण नभएका साधनलाई कानूनी दायरामा ल्याउन र राजस्व संकलन पनि बढाउन यो व्यवस्था लागू गरेको हो, तर यो छुटको सुविधा सकिन अब 1 दिन मात्रै बाँकी छ।
3: अब खबर फटाफट।
4: युएईको विमान कम्पनी फ्लाइ दुबईले आउँदो असोज 7 दैनिक रूपमै पोखरा दुबई उडान गर्ने, टिकट बुकिङ खुला, पोखरा दुबई नियमित उडान हुने खबरले पोखरेली व्यवसायी उत्साही। भुरीसँगैको मुसलधारे वर्षाले कैलालीमा 2 बिघाको केरा खेती मध्ये 60% नष्ट, बजार लैजाने तयारीका बेला खेती नष्ट हुँदा किसान मारमा। तनहुँको आबु खैरेनी गाउँपालिका दुग्ध किसानलाई प्रोत्साहन गर्दै पालिकाको उत्पादन।
3: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर माया मेरो माया फुल सर्कलबाट यो मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। समय अब भने दिनको 3:16 जान लागिरहेको छ। कार्यक्रमको थर्ड आवरमा भने यहाँहरूले सुन्न सक्नुहुनेछ सहकर्मी साथी आशा पुनले तयार पार्नुभएको अन्तर्वार्ता छ। आजको दिनमा यहाँहरूले गोर्खा आग सपोर्ट बटालियनका गोर्खा मेजर मेजर प्रकाश राई र उहाँकी धर्मपत्नी हुनुहुन्छ श्रीमती दीपा राणा राईसँग गरिएको कुराकानी हामी कार्यक्रमको थर्ड आवरमा सुन्नेछौ। आउनुहोस् अब नेपाल कपको विषयमा पनि कुराकानी गरौं। नेपाल कपको बारेमा आज भने श्रोता तपाईँहरूले तपाईँहरूमध्ये कति हाम्रा आदरणीय श्रोताहरू हुनुहुन्छ अहिले रोयल मिलिट्री एकाडेमी स्यान्डर्समा हुनुहुन्छ उहाँहरूले हेरिराख्नु भएको छ आज हुन गइरहेको सेकेन्ड क्वार्टर फाइनल म्याच। अहिले भने जीएसपीएस वर्सेस गोर्खा विङ मण्डलीको बीचमा खेल भइरहेको छ र यो खेल को के कस्तो हुन्छ हामी केही समयपछि जानकारी गराउने नै छौँ। फेसबुक मार्फत पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ र त्यसपछि भने हामी अहिले वर्ल्ड कपको निकै चर्चा भइरहेको छ आजदेखि हुने वर्ल्ड कपमा। हिजो बुधबारको दिनमा भने इन्टरनेसनल फ्रेन्डली म्याच भइरहेको थियो जसमा साउदी अरेबिया नेल र सेनेगल नेल, अर्जेन्टिना 3 आइसल्यान्ड नेल, इराक नेल, वेनेजुएला 2, पोर्चुगल 2 अनि नाइजेरिया 1, इङ्ल्यान्ड र कोस्टारिका बीच भएको खेल हिजो बेलुकी 8 बजे भएको थियो। इङ्ल्यान्डले 3 गोल गर्न सफल भएको थियो र त्यस्तै गरी फ्रेन्डली म्याचमा पाकिस्तान 2 अफगानिस्तान नेल अनि ब्राजिल नेल युनाइटेड स्टेट 1 भएको थियो। त्यस्तै गरी कोस्टारिका नेल र क्यानाडा 6 अनि साउदी अरेबिया 4 लावस नेल। ओके कङ्गो डीआर यो चाहिँ जति पनि अन्डर 20 खेल हो श्रोता कङ्गो डीआर 2 र साउदी अरेबियाको अन्डर 21 भने नेल भएको थियो। अनि त्यस्तै गरी कोलम्बिया अन्डर 19 र ट्युनिजिया अन्डर 23 पनि नेल नेल भएको छ। र आजको दिनमा तपाईँहरूले फिफा वर्ल्ड कपको ग्रुप एबाट मेक्सिको भर्सेस साउथ अफ्रिका भने बेलुकी ठिक 8 बजे हेर्न सक्नुहुनेछ। अनि आज भएको इन्टरनेसनल फ्रेन्डली म्याचमा बोलिभिया भर्सेस अल्जेरिया बीचको खेलमा बोलिभिया नेल र अल्जेरिया 4 भएको थियो। आउनुहोस् अब भने हामी यो वर्ल्ड कपकै प्रसङ्गमा रहेका छौँ र वर्ल्ड कपको प्रसङ्गमा कुराकानी गर्नुपर्दा श्रोता

0: in 1966.
1: Best player ever.
0: The debate usually comes down to Bobby Charlton, Gary Lineker, David Beckham or Harry Kane.
1: National dish.
0: Chicken tikka masala. Yes, really.
1: National animal.
0: The lion.
1: Population.
0: About 57 million.
1: Most capped player.
0: Peter Shilton, 125 appearances.
1: All-time top scorer.
0: Harry Kane.
1: World Cup heartbreak rating.
0: 10 out of 10. Penalty shootouts, disallowed goals, near misses, and decades of waiting for it to come home.
1: Most famous fan.
0: Prince William.
1: History fact.
0: The original World Cup trophy was stolen in London in 1966 and found wrapped in newspaper by a dog called Pickles just 4 months before England won the tournament.
1: Random fact.
0: England goalkeeper Gordon Banks once made a save so famous it simply became known as the save. He stopped a header from Pelé that everyone thought was going in.
1: One thing their fans secretly fear.
0: Penalties.
1: Percentage chance of winning.
0: 10 to 15%.
2: The 2026 World Cup on BFBS.
3: Hajur. 2026 World Cup on BFBS. I know, अब यहाँहरुले पुराना प्लेयरहरु पक्कै पनि हेर्न सक्नुहुनेछ श्रोता कति प्लेयरहरु लास्ट अघिल्लो भनौं न यो World Cup मा पनि उहाँहरुले खेल्नु भएको थियो त्यस्तै गरी इंग्ल्यान्डबाट हैरी केन हैन हैरी केन खेल्ने छन् अनि अन्य प्लेयरहरुमा पनि इंग्ल्यान्डबाट अब एन्थोनी गोर्डन पनि खेल्ने छन् अनि अर्को प्लेयर भन्नाले साका इंग्ल्यान्डका अर्का प्लेयर पनि साका बकायो साकाको पनि खेल हुनेछ श्रोता अनि इंग्ल्यान्डबाटै रासफोर्ड पनि खेल्ने छन् अनि त्यस्तै गरी बेलिङ्गम पनि अब राम्रो प्लेयर हो हैन रासफोर्ड बेलिङ्गम अनि एभोसी एज पनि खेल्ने छन् इङ्ल्यान्डको टिमबाट अन्य प्लेयरहरू पनि छँदैछन् त्यस्तै गरी तपाईँहरूले एकदमै देखेको प्लेयरहरूमा फिफा वर्ल्ड कपमा यो वर्षको लागि क्रिस्टियानो रोनाल्डो लियोनल मेस्सी नेमार क्लिन एम्बाप्पे खेल्ने छन् अनि त्यस्तै गरी एर्लिङ हालान्ड पनि खेल्ने छन् होइन अनि मोहम्मद साला ओके मोहम्मद साला पनि खेल्ने छन् भने अब अन्य प्लेयरहरू को हुनसक्छ त तपाईँहरूले एकदमै मन पराउनु भएका प्लेयरहरू पनि खेल्ने छन् ओके ब्रुनो फर्नान्डेज तपाईँहरूले मन पराउनु भएकै प्लेयरहरूमध्ये धेरै हुनसक्छन् अनि ओके इन्जोय गर्नुहोला भन्दै अब भने हामी गोर्खा आग सपोर्ट बटालियनको रिपोर्ट सुन्नेछौँ तर त्यसभन्दा अगाडि भने विमल मगरको स्वरमा यो गीत सुनाऊ

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: गोर्खा आर्क सपोर्ट बटालियन रहेको इम्जिन ब्यारेक्स ग्लोस्टरमा आज म छु र यो नेटोको एलाइड ऱ्यापिड रियाक्सन कोर्प्सको हेडक्वार्टर हो यो र यो हेडक्वार्टरमा सानो गोर्खाली पल्टन छ जसलाई चाहिँ द गोर्खा आर्क सपोर्ट बटालियन भनेर हामीले चिन्ने गर्छौँ र यसै बटालियनका गोर्खा मेजर मेजर प्रकाश राईसँग आज म कुराकानी गर्न लागिरहेको छु प्रत्यक्ष यही इम्जिन ब्यारेक्समै र यसै अवसरमा म उहाँलाई बिएफ बेसमा निम्त्याउन चाहन्छु प्रकाश भाइ नमस्ते एकदमै खुसी लाग्यो यहाँसँग भेटेर स्वागत छ बिएफ बेसमा
1: थ्याङ्क यू सो मच दिदी हजुर यति टाढाबाट हामीलाई भिजिट गर्नुभएको छ अनि हजुरको समयको लागि थ्याङ्क यू सो मच इन्टायर गोर्खा आर्क सपोर्ट बटालियन हामी एकदम आभारी छौँ हजुरको समयको लागि थ्याङ्क यू दिदी
0: हजुर इट्स माई प्लेजर भाइ मेरो पनि यो सौभाग्यको कुरा हो होइन यहाँहरू यहाँ हुनुहुन्छ त्यसैले गर्दाखेरि हामी यहाँ आउने मौका पाउँछौँ नत्र भने हामी उतै उतै तल साउथतिरै अड्केर बसिरहन्छौँ एनिवे आज यो इम्जिन ब्यारेक्सको छेउमा रहेको अफसर मेसमा उहाँसँग कुराकानी गरिरहेका छौँ र उहाँ बिहानैदेखि इनफ्याक्ट हिजो अस्तिदेखि नै बिजी नै हुनुहुन्छ र आज त उहाँले तिनवटा ड्रेस तयार गरिसकेको छु भनेर भन्नुभएको छ यहाँदेखि अब उहाँको यात्रा भोलिसम्मको लागि सुरु हुन्छ तैपनि हामीलाई समय दिनुभएको छ यसको लागि एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु हाम्रो मेजर प्रकाश राईज्यूलाई यही अवसरमा गोर्खा आर्क सपोर्ट बटालियनमा आउनु भएको चाहिँ कति भयो प्रकाश भाइ
1: हजुर दिदी म लास्ट इयर ह्यान्डओभर टेकओभर चाहिँ हाम्रो जुलाईमा भयो तर मेरो पहिला 3 UK फाइटिङ डिभिजनमा म चाहिँ स्टाफ अफिसर काम गर्दै थिएँ त्यसले गर्दा काम अलिकति लम्बिएकोले म सेप्टेम्बरबाट मात्रै अफिसियल्ली मेरो गोर्खा मेजरको टेन्योर चाहिँ सुरु भइदिएँ
0: अब आजको यो कुराकानीलाई हामी यही यहाँहरूकै बटालियनकै परिचयबाट सुरु गर्न चाहन्छु म द गोर्खा आर्क सपोर्ट बटालियन यसको परिचय गराइदिनुहोस् न हाम्रो श्रोतालाई के गर्छ यसले यो कस्तो खालको बटालियन हो
1: हाम्रो गोर्खा आर्क सपोर्ट बटालियन चाहिँ अझै यङै छ भन्नुपर्छ किनभने 5 वर्ष पहिला इस्टाब्लिस भयो अनि हामी इनिसियल्ली एउटा स्क्वाड्रन फर्म अप भयौँ अनि पछाडि चाहिँ हाम्रो ब्रिगेड अफ गर्खस फेज 3 ग्रोथ अनि एज पर प्रोजेक्ट शेर्पा हामी सबै अरू क्याब्याजहरू पनि हामी इन्क्लुड छौँ अहिले अनि अपार्ट फ्रम न्युली फर्म्ड किङ्स गर्खा आर्टिलरी अनि ब्रिगेड ब्यान्ड बाहेक हामी सबै यहाँ समाविष्ट छौँ अहिले चाहिँ अनि बेसिकली हाम्रो भन्नुपर्दा चाहिँ हामी कम्बाइन गर्खा युनिटै भइसकेका छौँ हामी यहाँ चाहिँ अहिले अल्दो हामी अझै माइनर युनिटमै काउन्ट हुन्छौँ तर हामी भाग्यमान छौँ कि अब हामी प्रायः सबै ब्रिगेडको क्याब्या चाहिँ हामीले कभर गरेका छौँ दिदी
0: माइनर युनिट भनेपछि कत्रो छ यहाँहरूको परिवार यो गोर्खा सपोर्ट बटालियनको साइज कत्रो छ
1: हजुर अहिले चाहिँ हाम्रो 275 छौँ हामी तर कोही बेला अलिक फ्लक्चुएट हुन्छ त्यसमा इन्क्लुडिङ हाम्रो जति पनि यहाँ हाम्रो सिक्युरिटी उसमा काम गर्ने हुनुहुन्छ फर्म गोर्खाली दाजुभाइ उहाँहरू पनि हाम्रै अम्ब्रेला मुनि आउने हुनाले उहाँहरूलाई पनि हामी काउन्ट गरेका छौँ यहाँनिर सबै क्याब्याज युनिटहरू भन्नुपर्दा चाहिँ अब हामी आरजिआर इन्जिनियर्स जिएसपिएस क्युजिएलआर अनि अरू अक्टाब युनिट्सहरू पनि हामी छौँ अनि एट द सेम टाइम हाम्रो यसपालिदेखि चाहिँ कुइन्सगढको सिग्नलको साप पनि आउनु भएको छ र अब दुईवटा क्याब्याजबाट हामी सबै यहाँ छौँ
0: र अब यसको साइज यो जन्मेदेखि नै बढ्दै बढ्दै आइरहेको हामीले देखिरहेका छौँ अब यहाँको कार्यकालमा अझै यो बढ्नेवाला छ या यस्तै नै रहन्छ होला
1: अहिले हाम्रो यहाँ चाहिँ के छ भने दिदी अझै हामी -2 सब युनिट छ मैले अनि हाम्रो एस्पिरेसन चाहिँ फर द 2 युनिट्स हो हाम्रो पछि बढाउने हाम्रो चाहना चाहिँ तर के छ भने अहिले अरूतिर मेन फोकस चाहिँ अहिले फेरि गोर्खा थिकनिङ प्रोजेक्ट ब्याकग्राउन्डमा काम भइराखेको छ त्यसले गर्दा यो पनि हाम्रो रेडारमा छ तर अहिले नै चाहिँ इन्स्टेन्टली चाहिँ यो मेन फोकस चाहिँ छैन तर फ्युचरमा यो प्रोजेक्ट चाहिँ सक्सेस हुन्छ भन्ने हाम्रो चाहिँ एकदम विश्वास छ दिदी
0: यहाँहरू नेटोको यो हेडक्वार्टर नेटोज एलाइड ऱ्यापिड रियाक्सन कोर्प्सको हेडक्वार्टरमा हुनुहुन्छ होइन अब नेटोसँगै सम्बन्धित हुनुहुन्छ नेटोकै अम्ब्रेला मुनि यहाँहरू हुनुहुन्छ अब कसरी सपोर्ट गर्नुहुन्छ यहाँहरूले नेटोलाई
1: हामी अब जियोग्राफिकल्ली अब नजिकै छौँ हामी भाग्यमानी छौँ एउटा कुरामा किनभने अब नेटो 3-स्टार हेडक्वार्टर्सको नजिकमा बस्नु दुईवटा अप्सन एउटा चाहिँ च्यालेन्ज पनि छ अनि एउटा अपर्च्युनिटिज पनि छ अनि हामी के गर्छौँ भने अब हाम्रो मेन फङ्सन भन्नुपर्दा चाहिँ उहाँहरूको जति पनि एक्सर्साइजेस हुन्छ उहाँहरूलाई हामी चाहिँ सपोर्ट प्रोभिजन गर्ने एउटा चाहिँ अनि अब एटलिस्ट
0: कसरी सपोर्ट गर्ने
1: सपोर्ट चाहिँ हाम्रो दुईवटा हुन्छ एउटा चाहिँ रियल लाइफ सपोर्ट हुन्छ अनि अर्को चाहिँ ट्रेनिङ सपोर्ट अनि एट द सेम टाइम अब कम्युनिकेसनदेखि लिएर सबै एडमिनिस्ट्रेटिभ सपोर्ट नै हामीले प्रोभाइड गर्छौँ त्यति
0: उहाँहरूलाई सहयोग गर्नको लागि कहाँ कहाँसम्म पुग्नुपर्ने हुन्छ त
1: इन्टायर नेटो नेसन्समा जाने मौका हुन्छ नेटो नेसन्स अब अमेरिका अब यता युरोप भन्नै परेन, क्यानाडा सबै नेसनतिर घुम्ने मौका मिल्छ. अनि एट द सेम टाइम अब हामीलाई पोजिटिभ प्रेसर चाहिँ के छ भने ब्रिगेड गर्कसको फ्ल्यास लाएर गए पछाडि अब जहिले पनि अब राम्रो गरौँ भन्ने हुन्छ. अनि मौका एकदमै छ दिदी, अब युरोपियन नेसन त 100% भन्दा पनि अब लेस, अब थोरै मात्रै हुनुहुन्न के अरे नेटोमा, त्यो सम्पूर्ण देशहरू घुम्ने मौका छ. अनि एट द सेम टाइम अब भनौँ न नेट हेडक्वार्टर्सलाई अब 3 हेडक्वार्टर्सले सपोर्ट गर्ने त एउटा हाम्रो प्रिन्सिपल फङ्सन भयो दिदी.
0: यहाँ आउनु भएपछि गइसक्नु भयो होला पक्कै पनि नेटवर्क अन्य राष्ट्रहरूमा, होइन? कहाँ कहाँ पुग्नुभयो अहिलेसम्म?
1: हजुरज्यू, म यहाँबाट जर्मनी पुगेँ, अनि उता पोल्यान्ड पनि गएको छु, अनि त्योभन्दा अगाडि चाहिँ फेरि यहाँ ह्यान्डओभर भइसकेको थियो, त्योभन्दा अगाडि चाहिँ म क्यानाडा र अमेरिकामा त्यो नेटो एक्सर्साइजमा गएको थिएँ, तर यहीँ ह्यान्डओभर भएर तर त्यो एक्सर्साइज चाहिँ म उता 3Dको अन्डरमा गएको थिएँ दिदीमा.
0: हजुर, अब नेटोलाई सपोर्ट गर्न यहाँहरू अब नेटोले कहाँ कहाँ माग गर्छ त्यहीँ त्यहीँ पुग्नुपर्ने हुँदो रहेछ यहाँहरूको, होइन? अब नामैले यहाँहरूको एलाइड ऱ्यापिड रियाक्सन कोर्प्स, र यो ऱ्यापिड रियाक्सन भनेपछि तत्कालै एकदमै छिटो तयार हुनु पऱ्यो, क्रियाशील हुनु पऱ्यो, एक्टिभ हुनु पऱ्यो. यो बटालियन चाहिँ अब नेटोको लागि कति टाइम फ्रेममा चाहिँ एकदमै ऱ्यापिडली भनौँ न तत्काल तयार हुनुपर्ने हुन्छ? यसको कुनै टाइम फ्रेम हुन्छ कि कतै जानुपर्ने हो भने चाहिँ कति छिटो तयार हुनुपर्ने हुन्छ यहाँहरू?
1: हजुर दिदी, अहिले चाहिँ के छ भने नेटवर्क पोस्चर चाहिँ अपरेसनल मोडमा छैन, त्यसले गर्दाखेरि कुनै पनि एक्सर्साइजमा सपोर्ट गर्नु पऱ्यो भने चाहिँ रुटिन नै हुन्छ. जस्तै अब हामीले प्रिपरेसन टाइम पाउँछौँ, त्यो प्रिपरेसन टाइम डिपेन्डिङ अन हाउ बिग एक्सर्साइजेस, त्यो उहाँहरूले भने पछाडि त्यसको टाइम लाइनसम्म जान्छौँ. तर यदि नेटोको पक्का अब एक्टिभ अपरेसनमा डिप्लोय हुनु पऱ्यो भने त 24 घन्टामा हामी रेडी हुनुपर्ने हुन्छ, तर त्यसको पहिला नै इन्फर्मेसन आइसकेको हुन्छ अनि प्री वर्कहरू सबै रेडी भइसकेको हुन्छ दिदी. त्यसले गर्दाखेरि त्यो पोजिसनमा त अहिले हामी तत्काल छैनौँ, तर हजुरलाई भने जस्तै अहिले चाहिँ हाम्रो रुटिन मेजर एक्सर्साइजेसहरूमा, कमान्ड पोस्ट एक्सर्साइजहरूमा सपोर्ट गर्नुपर्ने त्यस्तो उसमा चाहिँ प्रायः हामीले चाहिँ इन्फर्मेसनहरू चाहिँ प्रायः 1 महिना अगाडि पाउँछौँ भने अब रेडिनेस एक्टिभिटिज हुन्छ, अनि अब त्यही अनुसार चाहिँ त्यो टाइम लाइनसम्म उहाँहरूलाई हामीले सपोर्ट गर्न डिप्लोय हुन्छौँ दिदी हामी.
0: हजुर, यहाँ हुनुहुन्छ द गोर्खा आर्क सपोर्ट बटालियनका गोर्खा मेजर मेजर प्रकाश राई, र उहाँ ओरिजिनली किवो जेलारबाट हुनुहुन्छ, तर हाल चाहिँ यहाँको गोर्खा मेजर पद सम्हाल्नु भएको, 1 वर्ष पनि पुगेको छैन, र उहाँसँग यहाँ पहिलोचोटि भेट भएको छ आज एमजिम ब्यारेक्स ग्लस्टरमा. मेरो विशेष अवसरमा हाम्रो भेट भएको छ, नेपाल कपको यो पहिलो स्टेज म्याच ग्रुप म्याचहरू भइरहेको छ विभिन्न ठाउँमा, जसमध्ये एउटा चाहिँ यहाँ ग्लस्टरमा भइरहेको छ, र आजको यो नेपाल कप कसरी होस्ट गरिदिनुहुन्छ यहाँहरूले?
1: हजुर दिदी, यो नेपाल कप आई थिङ्क पहिलो पटक होला हामीले होस्ट गर्ने मौका पाएको, अनि आज हाम्रो मेन फङ्सन नै त्यही अब इस्टाब्लिस गर्ने अनि सक्सेसफुल्ली अब यो इभेन्टलाई रन गर्ने हो हाम्रो प्रिन्सिपल फङ्सन. आज एक्टिभिटी चाहिँ त्यही भइरहेको छ, अनि हामीले बिहानदेखि लागिपरेको छौँ दिदी, किनभने म पनि 7 बजे नै यहाँ ग्राउन्डमा आएर भाइहरूलाई पोजिटिभ एनर्जी दिनुको लागि आएको थिएँ. उहाँहरूले चाहिँ एकदमै राम्रो काम गरिरहनु भएको छ दिदी हजुरहरूले.
0: यहाँ दिदीबहिनीहरूको पनि आफ्नै टेन्ट छ भन्ने सुनेको थिएँ, उहाँहरू चाहिँ के गर्दैनुहुन्छ आज?
1: उहाँहरूले चाहिँ एउटा फुड स्टल रन गर्नुहुन्छ, अनि त्यो चाहिँ हाम्रो लेडिज भलिबल टिम अनि ट्रेल वर्कको लागि चाहिँ उहाँहरूले चाहिँ फन्ड जेनेरेट गर्ने उहाँहरूको चाहिँ पर्पस हो.
0: र अब यहाँसँग छुट्टिनु पर्ला, छुट्टिनुभन्दा अगाडि चाहिँ द गोर्खा आर्क सपोर्ट बटालियन, यहाँको बटालियन जसलाई यहाँले लिड गर्दै हुनुहुन्छ, बटालियनको अपडेट के छ? यहाँहरू के गर्दै हुनुहुन्छ, कता जाँदै हुनुहुन्छ, कि केमा व्यस्त हुनुहुन्छ?
1: ब्रिफ अपडेट्स भन्नुपर्दा चाहिँ दिदी, रिसेन्टली हामी 2 मेजर एक्सर्साइजेसमा इन्भल्भ भएको थियौँ. त्यो एक्सर्साइजको नाम चाहिँ म बताइरहँदिनँ, किनभने बेसिकली त्यो अब हाई लेभलको नेटो रिलेटेड अनि कमान्ड पोस्ट एक्सर्साइज हाम्रो क्याम्पमै 1.5 महिनाको थियो, फलोड बाई हामी फेरि अर्को ठाउँ लन्डनमा डिप्लोय भयौँ फेरि 1.5 महिनाको लागि, अनि त्यो सकेर भर्खरमा चाहिँ हामी यहाँ आइपुगेका छौँ. अनि अब नेक्स्ट चाहिँ अलिकति हाम्रो प्रिपरेसन टाइम छ, त्यो चाहिँ अन्टिल समर ब्रेक, अनि त्योभन्दा पछाडि चाहिँ फेरि हाम्रो अर्को ठुलो मेजर एक्सर्साइज फोर दिस इयर, अनि त्यसको लागि चाहिँ हामी त्यो चाहिँ एउटा माइनर एक्सर्साइज जस्तै 3 महिनाको लागि नै हामी अवे हुन्छौँ, तर हामी यसपालि चाहिँ इन कन्ट्री, युके पनि नेटो नेसन यहीँ भन्नु पर्ला, तर नट अवे फ्रम दिस कन्ट्री दिदी. त्यसले गर्दाखेरि हाम्रो चाहिँ त्यो छ मेन प्लानिङ. अनि एट द सेम टाइम हामी अब हाम्रो बटालियन बर्थडेदेखि लिएर दसैँ तिहार अनि अरू रिलिजियस की इभेन्ट्सहरू पनि हामी मान्छौँ, अनि सबै मैले फोरकास्ट पनि गरिसकेको छु अन्टिल नेक्स्ट इयर अप्रेल दिदी.
0: हजुर, यहाँ हुनुहुन्छ द गोर्खा आर्क सपोर्ट बटालियनका गोर्खा मेजर मेजर प्रकाश राई, उहाँसँग नै हामीले यो कुराकानी गरिरहेका छौँ. अब गोर्खा आर्क सपोर्ट बटालियनको अपडेट पनि यहाँबाट लियौँ. प्रकाश भाइ, यहाँलाई धेरै धेरै धन्यवाद यसको लागि, अनि समय पनि दिनुभयो, र आज यहाँ एकदमै मिठो कफी पनि पिलाउनु भयो, यसको लागि धेरै धेरै धन्यवाद छ है त प्रकाश भाइ. थ्याङ्क यू, गुड टु सी यू.
1: दिदी वान सेकेन्ड थ्याङ्क यू सो मच हजुर यति टाढाबाट ट्राभल गराइदिनु भयो अनि हामीलाई बोल्ने मौका पनि दिनुभयो अनि होपफुली अब वाडर ब्रिगेडमा पनि अलिकति अपडेट्सको लागि युजफुल हुन्छ होला मेरो इन्फर्मेसन्सहरू अनि मेरो यो प्रेजेन्टेसन अब बोलाइको दौरानमा केही मिस्टेक भयो भने माफ गर्नुहोस् मलाई किनभने मिडिया ट्रेन त हो म तर यस्तो अब इन्टरभ्यू आई थिङ्क दिस इज माई ओन्ली सेकेन्ड टाइम दिदी अनि थ्याङ्क यू सो मच

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईं पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईं घर निर्माण गर्न सक्नुहुन्छ, तपाईं गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेचरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: आज द गोर्खा आर्क सपोर्ट बटालियन रहेको इम्जिन ब्यारेक्स ग्लस्टरको ग्राउन्डमा छु म। यो ब्यारेक्सदेखि बाहिरपट्टि ब्यारेकको गेटको छेउमा यो ग्राउन्ड छ एउटा, र यो ग्राउन्डमा चाहिँ आज नेपाल कपको लागि ग्रुप म्याच लिग गेम भइरहेको छ, र यहाँ एक टिमले खेलिसकेको छ, अर्को टिम अब आउन बाँकी नै छ, आफ्नो आफ्नो टिम खेल्न बाँकी नै छ। र यसै यो सिलसिलामा यही अवसरमा द गोर्खा आर्क सपोर्ट बटालियनका दिदी बहिनीहरूको भने आफ्नै भिन्दै यहाँनिर फेरि काम छ, यहाँ उहाँहरू खटिनु भएको छ एउटा टेन्टमा, र उहाँहरूले चाहिँ च्यारिटीको लागि केही गर्दै हुनुहुन्छ। त्यहाँ दाजुभाइहरू लाइनमा हुनुहुन्छ, क्यु लाग्नु भएको छ, र उहाँहरूले खाना त्यहाँ वितरण गर्दै हुनुहुन्छ, र यो सब च्यारिटीको लागि गर्दै हुनुहुन्छ उहाँहरूले। यो च्यारिटी चाहिँ के को लागि गर्दै हुनुहुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु, र गोर्खा आर्क सपोर्ट बटालियनका दिदी बहिनीहरूसँग गोर्खा मेजरनी बहिनी पनि यहीँ हुनुहुन्छ, दिपा राणा राई, उहाँसँग नै म कुराकानी गर्न चाहन्छु। उहाँको श्रीमान गोर्खा मेजर मेजर प्रकाश राईज्यूसँग अघि नै कुराकानी गरिसकेको छु मैले, उहाँले यहाँको अपडेट गराइदिइसक्नु भएको छ भने हाम्रो बहिनी दिपासँग चाहिँ म पहिलोचोटि कुरा गर्दैछु, उहाँको पनि पहिलोचोटि हो भन्दै हुनुहुन्छ। दिपा बहिनीलाई बिएफ बेसमा निम्त्याउँ। दिपा बहिनी नमस्ते।
1: नमस्ते दिदी।
0: हजुर, आज तपाईँहरू निकै व्यस्त हुनुहुन्छ बहिनी, यहाँनिर निकै धेरै दिदीबहिनीहरू जम्मा हुनुभएको छ, र त्यहाँ खाना वितरण गर्दै बेच्ने बेचबिखन गर्ने काम गर्नुभएको छ, च्यारिटीको लागि भनेर गर्नुभएको छ, तपाईँ पनि त्यहाँ बिहानैदेखि आएर इन्भल्भ हुनुहुन्छ। बहिनी, यो च्यारिटी चाहिँ के को लागि गर्नुभएको हो तपाईँहरूले?
1: दिदी थ्याङ्क यू दिदी हजुरलाई आइदिनु भयो। हामीले चाहिँ विशेष गरेर चाहिँ लेडिज ट्रेल वर्क टिम र भलिबल टिम बहिनीहरूको सपोर्टको लागि हो दिदी। खास चाहिँ
0: दुई टिमलाई चाहिँ तपाईँहरूले यहाँनिर केही रकम उठाउँदै हुनुहुन्छ, र यो रकमले चाहिँ कसरी उहाँहरूलाई चाहिँ सहयोग गर्ने हो बहिनी?
1: यो चाहिँ हामीले दिदी अब अहिले चाहिँ हामीले दुईजना टिमसँग मिलेर काम गर्दैछौँ, त्यसपछि चाहिँ हामीले अब यहाँ कति के भइरहेछ त्यसमा चाहिँ फेरि बहिनीहरूसँग मिटिङ बसेर त्यसमा चाहिँ फेरि हाफ हाफ गरेर अनि बहिनीहरूसँग सल्लाह गरेर गर्दैछौँ दिदी।
0: यहाँनिर यो बेच्ने भन्ने आइडिया चाहिँ कसरी सुरुमा आयो बहिनी?
1: मेन चाहिँ खासमा चाहिँ हामीले लेडिज फन्डको लागि गर्ने भनेको थियौँ, फेरि पछि चाहिँ यसो विचार गरेँ अनि होइन हाम्रो बहिनीहरूलाई यसो सपोर्टको लागि गरौँ न भनेर बहिनीहरूसँग सल्लाह गरेर बहिनीहरूले हुन्छ दिदी हामी गरौँ न त सबैजना मिलेर भन्नुभयो, अनि हामीले बहिनीहरूसँग सल्लाह गरेरै गर्यौँ दिदी।
0: कतिजना जति तपाईँहरू यहाँ हुनुहुन्छ आज?
1: हामी 14-15 छौँ होला। हाम्रो यो ट्रेल वर्क टिम बहिनीहरू हुनुहुन्छ, अनि भलिबल टिम बहिनीहरू हुन्छ, प्लस हाम्रो अप्सरनी बहिनीहरू पनि एक दुईजना हुनुहुन्छ, जुनियर बहिनीहरू पनि एक दुईजना आउनुभएको छ सपोर्टको लागि।
0: तपाईँहरूको गोर्खा आर्क सपोर्ट बटालियनको भलिबल टिम र ट्रेल वर्कर टिमको लागि चाहिँ तपाईँहरूले यत्रो धेरै एक्टिभिटी गर्दै हुनुहुन्छ, यहाँ बिहानदेखि आएर र यत्रो खानेकुरा पनि ल्याउनु भएको छ बहिनी, कहाँबाट कसरी व्यवस्था गर्नुभयो यो चाहिँ?
1: हजुर, यो चाहिँ हामीले सेफ भाइहरू क्याटरिङ टिमसँग भाइहरूसँग सल्लाह गरेर बुढाले चाहिँ यताउति गरिदिनु भयो, अनि हामीले चाहिँ मोमो आलुदम अनि चटनी चना थोरै भयो भने यसो बहिनीहरूको सपोर्टको लागि चाहिँ क्याटरिङ टिम भाइहरूले सपोर्ट गरिदिनु भएको छ।
0: ग्राउन्डमा चाहिँ तपाईँहरू कति बजीसम्म रहनुहुन्छ यहाँ?
1: हामी चाहिँ बस्छौँ होला दिदी यो खाना भाइहरूलाई यसो गरेर अनि बस्छौँ होला दिदी भरेसम्म 4 बजीसम्म त बस्छौँ होला दिदी।
0: यो त अब भयो रकम उठाएर तपाईँहरूले चाहिँ सपोर्ट गर्नुभएको हाम्रो खेलाडी बहिनीहरू वर्किङ गर्ने टिमलाई चाहिँ, यसबाहेक तपाईँले आफ्नो पर्सनली होइन व्यक्तिगत तर्फबाट चाहिँ उहाँहरूलाई कसरी सपोर्ट गर्दै हुनुहुन्छ बहिनी?
1: हामी चाहिँ के गर्छौँ भने बहिनीहरू भलिबल बहिनीहरूले कहिले बेलुका गर्नुहुन्छ कहिले मर्निङमा गर्नुहुन्छ, हामी चाहिँ बुडरमा चाहिँ गएर यसो बहिनीहरूलाई सपोर्ट गर्ने, अनि हाम्रो भाइहरू पनि सपोर्ट टिम भाइहरू पनि हुनुहुन्छ उहाँहरूसँग यसो सल्लाह गर्छौँ कस्तो हुँदैछ के हुँदैछ भनेर, अनि ट्रेलर टिमलाई पनि बहिनीहरूसँग भेट भइरहेको हुन्छ, अनि म हिँड्न चाहिँ गएको छैन तर यसो बहिनीहरूलाई सपोर्ट चाहिँ गरिरहेको हुन्छ ब्याकग्राउन्डबाट चाहिँ। हजुर,
0: तपाईँ खेल्नुहुन्छ कि खेल्नुहुन्न नि?
1: म चाहिँ खेल्दिनँ दिदी, हजुर यसो सपोर्ट मात्रै गर्नु।
0: तपाईँहरूको सपोर्ट पनि एकदमै जरुरी हुन्छ कि उहाँहरूलाई, तपाईँहरूको सपोर्टले नै अगाडि बढ्ने हो होइन, र हाम्रो कोच भाइहरू पनि त्यहाँ मिलाइदिनु भएको रहेछ, लगेर उहाँ फिल्डमा नै ट्रेल वर्किङ फिल्डमा नै जाने उहाँहरूको पुरा प्लानै छ, मलाई एकदमै राम्रो लाग्यो त्यो प्लान चाहिँ उहाँहरूको, यहाँहरूकै सपोर्टले नै त्यो सब भएको हो। यहाँ आउनु भएको धेरै भएको छैन है बहिनी, तपाईँ यहाँ ग्लस्टरको बसाइ तपाईँको पहिलो हो क्यारे, कस्तो भइरहेछ?
1: हजुर, रमाइलो भइरहेछ दिदी, जस बहिनीहरू सबैजना चिनेकै हुनुहुन्छ किहजुलाटको चाहिँ, अनि अरू बहिनीहरूसँग पनि चिनजान भइरहेछ, रमाइलो भएको छ, हामी नियरली 1 इयर हुनु लाग्यो, जस रमाइलो भएको छ दिदी, मेरो फर्स्ट टाइम हो यहाँ ग्लस्टरमा चाहिँ।
0: यसभन्दा अगाडि चाहिँ कहाँ कहाँ पुगेर यहाँ आउनुभयो?
1: हामी चाहिँ अल्डरसटमै बस्यो दिदी धेरै चाहिँ, हामी मेन किहजुलाटको भएर त्यसपछि हामी बुलफोर्टमा 2 इयर्स बस्यौँ अनि ब्याक यहाँ ग्लस्टरमा आएको दिदी।
0: यहाँ ग्लस्टरमा चाहिँ फ्यामिली दिदीबहिनीहरूको परिवार कति जति हुनुहुन्छ होला?
1: थुप्रै हुनुहुन्छ दिदी, यहाँ चाहिँ मिक्स हो। अनि हाम्रो गेजरहरूको भयो, सिग्नल्सको हुनुहुन्छ, इन्जिनियर्सको हुनुहुन्छ, क्लर्कको हुनुहुन्छ, हुनुहुन्छ बहिनीहरू मिक्स हुनुहुन्छ, थुप्रै हुनुहुन्छ। अहिले त पहिला चाहिँ त्यति हुनुहुन्न थियो रहेछ, अहिले चाहिँ धेरै नै हुनुहुन्छ।
0: ल त बहिनी, एकदम खुसी लाग्यो तपाईँसँग यहाँ भेट्न पाइयो है, गफ पनि गर्न पाइयो, चिनजान पनि भयो। तपाईँहरूको टिमलाई एकदमै शुभकामना छ, अल द बेस्ट तपाईँहरूको पल्टनलाई। ल त बहिनी, नेपाल कपमा आउनुहुन्छ होला पक्कै पनि, त्यहीँ भेटौँ है। हस्, थ्याङ्क यू।
1: हजुर दिदी, हामी जान्छौँ अनि हजुरहरूलाई पनि आइदिनु भयो, थ्याङ्क यू दिदी। हजुरलाई एकदम धेरै धेरै धन्यवाद है, आइदिनु भयो। अनि हाम्रो यहाँ एकदम सपोर्टिभ बहिनीहरू हुनुहुन्छ, अनि उहाँहरूलाई पनि यहीँबाट धन्यवाद दिन चाहन्छु। अनि हाम्रो क्याटरिङ भाइहरू, जति पनि सपोर्ट गर्ने भाइहरू हुन्छ, उहाँहरू सबैलाई एकदम धेरै धेरै धन्यवाद। स्पेसल चाहिँ हजुरलाई दिदी।

हजुर, तिम्रो आँखाको तिम्रो आँखाको कर्नरमा लहर लहर दौडिरहेको छ। मिठो गीत हामीले सुनिरहेका थियौँ आशा भोसले र प्रकाश श्रेष्ठको स्वरमा। अब यो गीत सँगसँगै हाम्रो सहकर्मी साथी आशा पुनले गर्नुभएको कुराकानी पनि यहीँ आएर पुरा भएको छ श्रोता। र 4 बजे भने बीबीसी नेपाली सेवाको कार्यक्रम, अनि त्यसपछि भने बाँकी प्रसङ्गहरू लिएर सहकर्मी साथी योगराज राईजीलाई तपाईँले साँझको कार्यक्रम गोधुलीमा सुन्न सक्नुहुनेछ। हौस् त आदरणीय श्रोता, आजको कार्यक्रम गोधुली दिवाकोशेलीबाट श्रोता, साँझको कार्यक्रम त गोधुली त सधैँ छ दिवाकोशेलीबाट। म पनि छुटिन्छु, नमस्ते बाबा।

0: song with Aima.
1: The Lion Buddy.
0: On air.
1: App ma.
0: Ani smart speaker ma on host.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio Home.
2: Radio Home.
0: Gorkha Radio Home.
3: बीबीसी नेपाली सेवाको साझा पक्खबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा बजेटमाथि छलफल, करका दर हेरफेरबारे उठेका प्रश्नमा अर्थमन्त्री वागले भन्छन्,
4: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौँला।
3: विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभनमा भइरहेका ठगीबाट कसरी जोगिने,
5: विश्वकप निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
3: साइबर ब्युरोका प्रवक्ता दिलीप गिरी र आज राति अमेरिकाले इरानमाथि धेरै कडा प्रहार गर्ने ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। विश्व ब्याङ्कले इरान विरुद्धको अमेरिकी युद्धका कारण यस वर्ष विश्व आर्थिक वृद्धि कोविड महामारी यताकै सबैभन्दा सुस्त रहने बताएको छ। पछिल्लो मूल्याङ्कन सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व ब्याङ्कले मध्यपूर्व संकटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई 60 अर्ब डलर उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्द्वका कारण युरोपेली केन्द्रीय ब्याङ्कले आफ्नो ब्याज दरमा 0.25%देखि 2.25%सम्म वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बर पछि युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कडा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रिलमा भएको युद्ध विराम व्यवहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लङ्घन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाडीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन्,
7: US Central Command said an aircraft
6: अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 जना चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जोन हिलीले बढ्दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि सुरु हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रङ्गशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुका साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने,
4: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौँला, दुई अरब होइन दुई रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
3: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित एक एकवटा त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली काङ्ग्रेसका निष्कल राईको प्रश्न थियो,
2: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र?
3: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
8: 20% निरपेक्ष गरिबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठुलो हुन्छ, जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
3: त्यस्तै सत्तारूढ दलकै सांसद अमरेश सिंहले बजेटका अङ्कहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
9: साउथ एसियामा आजमा कुनै देशै छैन कि जहाँ जिडिपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामेसम्म टिक्दैन। यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला, झन्डै 7 खर्ब बजेटको डेफिसिट हो।
3: सांसद सिंहले बजेटले गरिब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरिबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने,
4: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड। तपाईँ आफ्नो बालबालिको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आय गरै लाग्दैन, बी रेकग्नाइज्ड। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हुन्छ निजी स्कुलमा निजी हस्पिटलमा पनि।
3: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसङ्ग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिसिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाइ छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधे।
5: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 सुरु हुँदैछ यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजनमा हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलानु क्लिक गर्नुहोस् भनेर यसरी धेरै मात्रै यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि एउटा एपीके फाइल डाउनलोड गर भनेर उक्त एपीके फाइल डाउनलोड गर्दाखेरि उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच पुर्याउने र ब्याङ्कको एकाउन्टबाट पैसा सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँ भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारणले गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
10: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौँ भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ? यहाँ
5: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरिकन यसको हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
3: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौँ पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ए क्यापका अधिकारीहरूले बताएका छन्। 5 जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टुरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
11: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानुनी दायरामा ल्याउन के कस्ता प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
12: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अगाडि बढिरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
11: पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संरक्षण क्षेत्रको कानुनी पाटो हेर्ने अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
13: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने चाहिँ पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता
11: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नु पर्ने माछापुत्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
14: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गर भन्न त कसरी सकिन्छ त भइराखेको कुरा, अब थप्न नपाउने भएकालाई राम्रो व्यवस्था बनाउने भन्ने
11: थिएमा सरकारले संरक्षण क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
15: 73-76 हाम्रो वार्षिक नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एकैबीचको द्वन्द्वको कारणले, अब हामी कति बेला उठेर जान पर्ने हो भन्ने हाम्रो त्रास छ।
11: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाथरूम मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कडा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
6: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्धसरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द सुरु भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रिलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कारवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मदत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर नागेन्द्र श्रेष्ठले गाउनु भएको यो कालजय गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। कार्यक्रम गोधुलीको शुभारम्भ भएको छ। आज चाहिँ जुन महिनाको 11 तारिक थर्सडेको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ। मौसम त्यति राम्रो छैन, मजाले पानी पनि पर्यो आज यहाँनिर परिरहेको छ भनौँ न। हजुर म योगराज भाइ तपाईँहरूको सेवामा उपस्थित भइसकेको छु। 4:25 गइसकेको छ। आज नेपाल कपको क्वार्टर फाइनल पनि भइरहेको छ र क्वार्टर फाइनलमा चाहिँ अघिल्लो म्याच तपाईँले हेरिसक्नु भएको छ अथवा थाहा पाइसक्नु भएको छ। रिजल्ट बिहान चाहिँ क्युजी भर्सेस 1RZ भएको थियो, त्यसमा क्युजीको 1 and 2 1RZ भएको छ है त। अहिले एज वी स्पिक चाहिँ जिएसपेस भर्सेस गोर्खा विङ मण्डले भइरहेको छ। उहाँ एक्स्ट्रा टाइममा हुनुहुन्छ र भर्खरै चाहिँ जे फुल टाइममा 1-1 भएर फेरि उहाँ एक्स्ट्रा टाइम खेल्दै हुनुहुन्छ। भर्खरै चाहिँ जिएसपेसले एउटा स्कोर गरेर 2-1 जिएसपेस भएको छ र अब धेरै बाँकी छैन। हेरौँ र जिएसपेस र गोर्खा विङ मण्डलेको चाहिँ रिजल्ट के हुन्छ, म तपाईँलाई अपडेट गराउनेछु। हाम्रो शिरीष बहिनी र आशा दिदी पनि त्यहाँ पुग्नु भएको छ आज र एकछिनमा गेम सकेपछि आउनुभयो भने उहाँहरूसँग पनि 1-2 मिनट हामी कुराकानी गर्नेछौँ है त। अब आजबाट चाहिँ वर्ल्ड कप 2026 पनि सुरु हुँदैछ आदरणीय श्रोताहरू र पहिलो म्याच 8 किकअप यहाँ एकर्डिङ टु वेबसाइट चाहिँ हुँदैछ। मेक्सिकोमा खेल्दै हुनुहुन्छ आज, मेक्सिको भर्सेस साउथ अफ्रिका खेल्दै हुनुहुन्छ र हेरौँ आज चाहिँ पहिलो म्याच एउटा मात्रै म्याच रहेको छ। मेक्सिकोले जित्ने झन्डै 77% चाहिँ मेक्सिकोले जित्छ भन्नुभएको छ भने झन्डै 21.6% चाहिँ ड्र अनि 11.5% चाहिँ साउथ अफ्रिकाले जित्छ भनेर चाहिँ प्रिडिक्सनहरू भइरहेको छ। तर अब फुटबलको चाहिँ आँखा हुँदैन, हेरौँ। र जुन 11 तारिक आजबाट जुलाई चाहिँ 19 जस्तो लाग्छ र यो खेल चाहिँ हुँदैछ है त। जुलाईको 17 जस्तो लाग्छ यो गेम चाहिँ पुरा हुने गर्दा तपाईँहरू फुटबल हेर्नको लागि एकदमै दिवस वेट चाहिँ गरिराख्नु भएको छ होला। 19 जुलाईसम्म, आजबाट 19 जुलाईसम्म चाहिँ यो म्याच हुँदैछ र 3 देशमा मेक्सिको, क्यानाडा र अमेरिकामा 3 different countries हुँदैछ, कन्ट्रीमा हुँदैछ। अहिले जिएसपिएस 2 अनि गोर्खा विङ मण्डले 1 रहेको छ। एकदमै खेल चाहिँ कम्पिटेटिभ खेल भइरहेको छ। म पनि यहाँ चाहिँ यो जिबेको वेबसाइट भन्दा पनि यो फेसबुकमा हेरिरहेको छु है त। आजको कार्यक्रममा 5 हामी छोटो कुराकानी गर्नेछौँ कप्रो लाक्पा इङ नाम र उहाँ चाहिँ जिएसपिएसको हुनुहुन्छ। भर्खरै उहाँ स्कटल्यान्डमा एक्सर्साइज स्क्याटर रन योममा चाहिँ यो जानुभएको रहेछ र यो चाहिँ स्ल्याङ वर्ड भन्दै हुनुहुन्थ्यो र यस सम्बन्धी गरेको कुराकानी उहाँहरूले चाहिँ बेनोभेलेन्ट फन्डको लागि चाहिँ 24 hoursमा चाहिँ 54 miles चाहिँ कभर गर्नुपर्ने स्कटल्यान्डको चाहिँ यो ट्यालेन्टमा र यस सम्बन्धी गरेको कुराकानी छोटो छ। उहाँ चाहिँ कोअर्डिनेटर हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी तपाईँहरूको सेवामा म प्रस्तुत गर्नेछु है त। त्यसपछि आज कार्यक्रम छड्के सल्लाममा हाम्रो दिदी छवि माया पूर्ण हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु र आज सुन्ने प्रयास गर्नुहोला 2 parts दिदीसँग गरेको कुराकानी। योभन्दा अगाडि चाहिँ हाम्रो विनोद भाइसँग गरेको कुराकानी निकै एपिसोडमा थियो र म भाइसँग त अब जस माफी मागिसकेँ। त्यो एक्सिडेन्टले कसरी डिलेट भयो यो फोल्डरबाट मलाई पनि पक्का थाहा भएन। फर्स्ट एपिसोड चाहिँ एयर भयो, त्यसपछि सेकेन्ड एपिसोड चाहिँ यो म्याच एकदमै यो यस्तो कहिले भएको थिएन, एकदमै क्षमा पनि चाहन्छु भाइ यो डिलेट भएकोमा। पछि भयो भने उहाँले टाइम दिनुभयो भने फेरि हामी रेकर्ड गर्नेछौँ। एकदमै अफगानिस्तानको उहाँको स्टोरीहरू, इन्जुरी भएको स्टोरीहरू थियो, त्यो गयो र के कारणले त्यस्तो भयो म पनि एकदमै जस एकदमै लाजै मर्दो कुरा भएको छ। भाइसँग फेरि म क्षमा माग्न चाहन्छु अन एयरबाट है त। दिदीसँगको एपिसोड कति जान्छ त्यो थाहा छैन र हिजो पहिलो एपिसोड चाहिँ रेकर्ड गरेर आज एयर हुँदैछ। उहाँको फोटो पनि त्यहाँ चाहिँ फेसबुक पेजमा राखेको छ, हिजो राति नै तपाईँहरूले सायद हेर्नु पनि भयो होला। अनि आज चाहिँ 6 समाचारपछि ब्रेक अन फ्रिडम परेड भएको थियो, हाम्रो रूपा दिदी त्यहाँ जानुभएको थियो। 3 parts चाहिँ छ त्यो कुराकानी, तपाईँहरूले 6 समाचारपछि भने आज सुन्न चाहिँ सक्नुहुनेछ। हजुर यिनै छन् आदरणीय श्रोताहरू। अब भने प्रशान्त पौडेलले गाउनुभएको एउटा गीत अजित विश्वकर्मासँग गाउनुभएको रहेछ। सन्नानी पहिला निकाल्नु भएको थियो, निकै हिट भएको थियो, सन्नानी 2 निकाल्नु भएको रहेछ उहाँकै शब्द सङ्गीतमा। यो गीत म तपाईँहरूलाई सुनाउन चाहन्छु, एट द सेम टाइम यो नेपाल कपको अपडेट पनि म सुनाउनेछु। अहिलेसम्म जिएसपिएस 2 अनि गोर्खा विङ मण्डल स्टिल 1 रहेको छ, एक्स्ट्रा टाइम खेल्दै हुनुहुन्छ।

हजुर, सन्दानी टूको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, प्रशान्त पौडेल र साथीहरूले गाउनुभएको यो नयाँ गीत तपाईँले पक्कै पनि इन्जोय गर्नुभयो होला। नेपाल कप आज चाहिँ अन्तिम क्वार्टर फाइनल भइरहेको छ रोयल मिलिट्री एकाडेमी स्यान्डर्स क्याम्प बर्लीमा। अहिले जिएसपेस भर्सेस गोर्खा विङ मण्डले खेल्दै हुनुहुन्छ, एक्स्ट्रा टाइममा हुनुहुन्छ र सोफा जिएसपेसको टू अनि गोर्खा विङ मण्डले एक रहेको छ है। अब गोर्खा कम्पनी मण्डले चाहिँ केही बेरमा स्कोर गर्न सकेन भने चाहिँ जस उहाँहरू बाहिरिनु हुनेछ, नत्र भने उहाँले स्कोर गर्नुभयो भने पेनल्टीमा जाने सम्भावना पनि हुनसक्छ होइन, यु नेभर नो। र खेल चाहिँ निकै बराबर नै भइरहेको देख्न सकिन्छ, तर यो अलिकति यो हल्लेको कारणले गर्दा जस अलिकति राम्रो तरिकाले यहाँ देखिरहेको छैन, खेल एकदमै जस कम्पिटेटिभ भइरहेको चाहिँ देख्न सकिन्छ है त। अनि आज चाहिँ यो अन्तिम क्वार्टर फाइनल हो अनि सेमी फाइनल चाहिँ आउँदो 17 तारिक हुँदैछ र त्यही ठाउँमा हुँदैछ है त। र अब पहिलो सेमी फाइनल चाहिँ गोर्खा क्विन्स गोर्खा सिग्नल्स भर्सेस गोर्खा आग सपोर्ट, गोर्खा आग सपोर्ट बटालियन एकदमै राम्रो खेलिराख्नु भएको छ। अब अघि क्युजी चाहिँ बाहिरिनुभयो अनि 1RGL भर्सेस, अब यसमा जो चाहिँ जित्नुहुन्छ उहाँहरू चाहिँ फाइनलमा खेल्नुहुन्छ, फाइनल भन्दा पनि जस उहाँहरूले चाहिँ सेमी फाइनल 17 तारिक खेल्नुहुन्छ। आजबाट वर्ल्ड कप पनि सुरु हुँदैछ र आज मेक्सिको भर्सेस साउथ कोरिया चाहिँ साउथ कोरिया होइन साउथ अफ्रिका खेल्दै हुनुहुन्छ है त। आजको पहिलो म्याच चाहिँ 8 बजे किकअप हो र पहिला 2010 उहाँहरू चाहिँ जस अन्तिम उहाँहरू चाहिँ खेल्नु भएको रहेछ, त्यसमा 1-1 ड्र भएको एकर्डिङ टु वेबसाइट चाहिँ त्यहाँ देख्न सकिन्छ। र यसो हेर्दा मेक्सिकोले राम्रो खेल्छ भन्ने चाहिँ यहाँ पर्सेन्टेजको आधारमा यहाँ चाहिँ सर्वेले चाहिँ त्यही देखाइरहेको छ। हेरौँ अब गेम कसले जित्नुहुन्छ। गुड लक सबै देशका चाहिँ हाम्रो खेलाडीहरूलाई। पहिला 32 टिम हुन्थ्यो भने वर्ल्ड कपमा, अहिले 48 टिम्स चाहिँ छन् अनि 3 डिफ्रेन्ट कन्ट्रिजमा चाहिँ उहाँहरू खेल्दै हुनुहुन्छ। अन्टिल जुलाई 19 चाहिँ जस उहाँहरू खेल्दै हुनुहुन्छ, 1 महिना प्लस नै रहेको छ। हजुर, आज चाहिँ जस 5:28 जाँदा कार्यक्रम छड्के सलाममा छवि माया पुन दिदी फानबाटमा बसोबास गर्नुहुन्छ, उहाँको श्रीमान हिरा बहादुर पुन हुनुहुन्छ, उहाँहरूको फोटो पनि त्यहाँ फेसबुक पेजमा राखेको छ। र उहाँ चाहिँ जस उहाँको श्रीमान चाहिँ फर्स्ट सेकेन्ड जिआरमा भर्ती हुनुभयो, त्यसपछि सेकेन्ड जिआरबाट चाहिँ उहाँ पेन्सन 1994 जन्मिनु भन्दा पनि जानुभएको रहेछ। अनि त्यसपछि जस जिआरमा 10 वर्ष गर्नुभयो अनि त्यसपछि 2005 चाहिँ यहाँ बेलायत आउनुभएको रहेछ र त्यसपछि उहाँहरू यहीँ नै हुनुहुन्छ। उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नुहोला। अनि 5 बजेको समाचारपछि भने कपडो लाक्पा इङनाम भाइ हुनुहुन्छ, उहाँहरूले चाहिँ एक्सर्साइजमा जानुभएको रहेछ, गर्नुभएको रहेछ यो भनौँ न त्यो चाहिँ 24 आवर्समा 54 माइल्स चाहिँ पुरा गर्नुपर्ने र त्यस सम्बन्धी गरेको कुराकानी तपाईँहरूले सुन्दा चाहिँ सक्नुहुन्छ। उहाँ चाहिँ कोअर्डिनेटर हुनुहुन्छ। स्टिल चाहिँ जिएसपेसको 2 गोर्खा विङ मण्डलीको 1 रहेको छ। अब खेल सकिने त्यति धेरै छैन जस्तो मलाई लाग्छ। ब्रदरहुड ब्यान्डको प्रस्तुतिमा एकछिन

हजुर गीत पनि सुन्दै गर्नु होला र क्विन्स जीएसपीएस भर्सेस गोर्खा विङ मण्डलीको बीचको खेल एक्स्ट्रा टाइम सकिएको छ र फाइनल स्कोर जीएसपीएस 2 अनि गोर्खा विङ मण्डली 1 चाहिँ भएको छ। गोर्खा विङ मण्डली यो वर्षको नेपाल कपबाट चाहिँ बाहिरिनु भएको छ अनि फाइनलमा चाहिँ 1-0 भर्सेस जीएसपीएस सेमी फाइनलमा है फाइनलमा होइन 1-0 भर्सेस जीएसपीएस खेल्दै हुनुहुन्छ 17 तारिक रोयल मिलिट्री एकाडेमी स्यान्डर्समा। अर्लियर क्युजीको चाहिँ 1-0-2 त्यसले गर्दा क्युजी पनि भइरहेको छ अनि क्विन्स गोर्खा सिग्नल्स भर्सेस अब खेल्दै हुनुहुन्छ गोर्खा आर्क सपोर्ट चाहिँ बटालियन अनि सेकेन्ड म्याचमा चाहिँ 1-0 भर्सेस जीएसपीएस खेल्दै हुनुहुन्छ।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, रेखा शाहले गाउनु भयो कि यो कर्णप्रिया गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र यो गीत कैलाश भाइ हुनुहुन्छ ननिचनबाट र उहाँले फेसबुकका साथी र आफ्नो इष्टमित्रहरू अनि सबै सबैलाई गीत डेडिकेट गर्न चाहिँ चाहनु भएको थियो र सुनेर पनि थ्याङ्क यू भेरी मच भन्नुभएको छ कैलाश भाइ, थ्याङ्क यू भेरी मच, पक्का पनि इन्जोय गर्नुभयो होला। अनि हाम्रो चाहिँ भुवन दाजु लेख्नुहुन्छ, नमस्कार योग भाइ, छ्याजलो सुन्दैछु हजुरको लभली प्रोग्राम भनेर भन्नुभएको छ। दाई थ्याङ्क यू भेरी मच, आज किचनतिर पसेँ है हजुर, कति होम मिनिस्टरहरूले मात्र पकाउने चाहिँ गर्नुहुन्छ र भुवन गुरुङ अनि छवि बहिनी र मेरो साथी हिराको अन्तर्वार्त वेटिङमा छु है भनेर भन्नुभएको छ। र यहाँ चाहिँ दाई बोल्नु भएको छैन, दिदी मात्रै बोल्नु भएको छ है त, र उहाँले बिजी पनि हुनुभयो अलिकति, त्यति जस्तो बोल्न पनि माग्नुहुन्न भन्ने कुरा भएर बुढाबुढी श्रीमान श्रीमती नै बोलाउँ भन्ने कुरा पनि थियो, तर जस ठिकै छ, पछि अर्को एपिसोडतिर आउनुभयो भने हामी जस उहाँको पनि राख्नेछौँ। आज छवि दिदीको मात्रै कुराकानी, एकदमै उहाँ एक्टिभ व्यक्ति, प्रोएक्टिभ हुनुहुन्छ, समाजसेवामा एकदमै सक्रिय हुनुहुन्छ जहाँ पनि पुग्नुहुन्छ, र उहाँको स्टोरिजहरू हामी पार्ट पार्टमा सुन्नेछौँ। र फर्स्ट एपिसोड आज तपाईँहरूले 5:28 जाँदा अनि सेकेन्ड पार्ट चाहिँ 5:47-46 जाँदा प्रस्तुत हुनेछ, त्यति बेला सुन्ने प्रयास गर्नुहोला। अहिले 5 समाचार पछि भने हाम्रो कपलो लाक्पा इङनाम भाइ हुनुहुन्छ र एक्सर्साइज क्याटरन योम्प, यो चाहिँ यो स्ल्याङ वर्ड भन्दै हुनुहुन्छ, यसको अर्थ पछि उहाँले नै भन्नुहुनेछ। जेएसपेसको हुनुहुन्छ र 54 miles in 24 hours, तर उहाँले त्योभन्दा अगाडि नै कम्प्लिट गर्नुभयो स्कट ल्यान्डमा, अनि यो चाहिँ जस यो उहाँहरूले गोल्ड डिस्टिङसन पाउनु हुँदो रहेछ, यो 54 miles चाहिँ 24 hoursमा कम्प्लिट गर्यो भने, यस सम्बन्धी गरेको कुराकानी च्यारिटीको लागि हो, आर्मी बेनिभोलेन्ट फन्डको लागि कुद्नु भएको रहेछ, त्यस सम्बन्धी गरेको कुराकानी सुन्ने प्रयास चाहिँ गर्नुहोला है त। अनि 6 समाचारपछि भने 3 parts चाहिँ ब्रेकनको फ्रिडम परेड भएको थियो र त्यहाँ चाहिँ हाम्रो रूपा दिले कम्पाइल गरेर ल्याउनु भएको सामग्रीहरू तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ। नेपाल कप चाहिँ आज क्वार्टर फाइनल सकिएको छ, तपाईँले रिजल्ट थाहा पाइसक्नुभयो, र आजको अन्तिम क्वार्टर फाइनल चाहिँ भएको थियो जिएसपेस भर्सेस गोर्खा विङ मण्डले, र त्यसमा चाहिँ जिएसपेसको चाहिँ 2 अनि गोर्खा विङ मण्डलीको 1 रहेको छ, र गोर्खा विङ मण्डले पनि एकदमै राम्रो चाहिँ खेल्नु भएको थियो, र अब खेलको चाहिँ जस अब कहिलेकाहीँ अब अनलक्की लक्की पनि हुन्छ, त्यो पनि हुनुपर्छ, तर नो म्याटर, जिएसपेसले एकदमै राम्रो खेल प्रदर्शन गर्न चाहिँ सफल हुनुभयो। अब सेमी फाइनल चाहिँ क्विन्स गोर्खा सिग्नल्स भर्सेस गोर्खा आग सपोर्ट बटालियन अनि चाहिँ 1RZ भर्सेस जिएसपेस हुनुहुन्छ 17 June रोयल मिलिट्री एकाडेमी स्यान्डर्समा, त्यो पनि हामी कभरेज गर्नेछौँ। अनि फाइनल त तपाईँलाई थाहा छ 4 July हुँदैछ क्विन्स एभेन्यूमा। हाम्रो चाहिँ दिदी हुनुहुन्छ खेलमा तिलिमती ग्रेस लन्डनबाट, उहाँले अनुरोध गर्नुभएको गीत हामी सुन्नेछौँ, र त्यसपछि भने हाम्रो ताराप्रसाद च्याम्जोङ दाजु हुनुहुन्छ र उहाँले मगाउनु भएको गीत हामी सुन्नेछौँ है त। नारायण सापकोटाज्यू हुनुहुन्छ र उहाँले पनि एक दाजु सुन्दैछु है भनेर भन्नुभएको छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद, आरामै हुनुहुन्छ होला। ल त दिदी, गीत इन्जोय गर्नु होला है त।

सर्क सामपाङ आफ्नै शब्द र सङ्गीतमा गाउँदै हुनुहुन्थ्यो, मेयर हुँदा रेकर्ड गर्नुभएको र अहिले त सांसद भइसक्नु भएको छ, अहिले तपाईँहरूले प्रतिनिधि सभामा देख्दै हुनुहुन्छ होइन, उहाँ भएन भने सायद त्यो प्रतिनिधि सभा अलिकति शून्य हुन्छ होला होइन, एक किसिम उहाँले त्यो खैला बैला नै मचाइराख्नु भएको छ। अब उहाँ प्रतिपक्षमा बसेपछि र उहाँले त्यो गर्नु पनि पर्छ होइन, अब सरकारमा चाहिँ रहनुहुनेलाई खबरदार पनि गर्नुहुन्छ, गर्नुपर्ने हुन्छ, त्यो उहाँले गरिराख्नु भएको छ। र अघि भने भयो भनेछ कतिपय श्रोताले उहाँ हुनु भएन भने प्रतिनिधि सभा अलिकति जस शान्त पनि हुन्छ होला, अलिक वाइट पनि हुन्छ होला भन्ने कुरा पनि गरिराख्नु भएको थियो, त्यो सायदै ठिकै जस्तो पनि मलाई लाग्यो। हजुर, त्यस्तो व्यक्ति पनि चाहिन्छ सरकारलाई झकझकाउने होइन, त्यही कामै गरिराख्नु भएको छ। हजुर, अब मेलिना राईले गाउनु भएको गीत राख्दै हामी समाचारतर्फ लागौँ र समाचारपछि लगत्तै चाहिँ हाम्रो तारापसाद चेम्जोङ दाजु हुनुहुन्छ र ननिटनबाट, र उहाँले चाहिँ गाउनु भएको मतलब अनुरोध गर्नुभएको गीत रामकृष्ण ढकालज्यूको आवाजमा हामी सुन्नेछौँ र त्यसपछि हाम्रो भाइ लाक्पासँग हामी कुराकानी गर्नेछौँ है त, यो च्यारिटी इभेन्ट गर्नुभएको छ स्कटल्यान्डमा, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ।

0: सैन्य समुदायमा
1: मिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दामा केही हाई प्रोफाइल नेतालाई झुकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौँले दर्ता गरेको छ। बहसका क्रममा जहरवाला तर्फका वकिलले सो मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली, वहाँका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल, वहाँकी पत्नी पूर्व मेयर विद्या सुन्दर साके, कांग्रेस नेत्रीहरू आरजू राणा र मन्जु घाटलाई पक्राउ गरेर बयान लिन माग गरिएका थिए। सो मागमा प्रतिवादी तर्फका वकिल लोडे आपत्ति जनाएपछि इजलासमा केही बेर तनाव समेत भएको थियो। त्यसपछि जारीकर्ताहरूको तर्फबाट रामकुमार रेग्मीले लिखित निवेदन दिनुभएको थियो। उनीहरूलाई जिकाएर बकपत्र गराउन समेत माग गरिएको छ। यस्तै मुद्दाका प्रतिवादीहरूको सम्पत्ति रोका गर्न समेत जारीकर्ताले निवेदनमा माग गरेका छन्। शुरूमा न्यायाधीशले सो निवेदन दर्ता गर्न नमाने पनि अदालत समय सकिने बेलामा निवेदन दर्ता भएको हो। सो निवेदनमाथि भोलि आफूहरूले बहस गर्ने जारीकर्ताका कानून व्यवसायी स्वागत नेपालले जानकारी दिनुभएको छ। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले आज तीन पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधव कुमार नेपाल र जननाथ खनालसँग छलफल गरेको हो। सुझाव संकलनका क्रममा संयोजक शाह सहितको कार्यदल टोली ललितपुरको मान भवनको पुष्पकमल दाहालको निवास पुगेको थियो। सोही निवासमा पूर्व प्रधानमन्त्री द्वय दाहाल नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा फुटबल विश्वकप फुटबलका खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्था वा कम्पनीलाई पूर्व स्वीकृति लिन अनिवार्य गरेको छ। कार्यालयले सूचना जारी गर्दै विश्वकपका खेलहरू ठूलो पर्दामा सामूहिक रूपमा प्रदर्शन गर्नुअघि प्रशासनको अनुमति लिनुपर्ने जनाएको हो। अनुमति नलिई रातिको समयमा खेल देखाउने बहानामा भीड़ जम्मा गरेर समुदायमा असर पार्ने तथा शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ। सूचना अनुसार खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। प्राप्त निवेदनमा उल्लेख गरिएका शर्तहरूको अधीनमा रहेर सम्बन्धित संस्था वा कम्पनीको स्थान र सुरक्षा संवेदनशीलताको मूल्याङ्कनपछि अनुमति प्रदान गरिने जनाइएको छ। प्रशासनले स्वीकृति बिना विश्वकपको प्रत्यक्ष प्रसारणका नाममा भीड़भाड़ गर्ने अमर्यादित, उच्छृंखल, अवांछित तथा गैर कानूनी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी पनि दिएको छ। विश्वकप फुटबल आजदेखि शुरू हुँदैछ। उद्घाटन खेल मेक्सिको सिटीमा हुँदैछ।
4: उद्घाटन खेलमा आज घरेलु टोली र दक्षिण अफ्रिका भेट्दैछन्। आयोजक मेक्सिको घरेलु समर्थकको साथ मैदान उत्रदैछ, तर विश्वकपकै पहिलो खेल भएका कारण यो टोलीमाथि दबाव पनि छ। यो खेलमा मेक्सिकोका राहुल जिमेनेज र दक्षिण अफ्रिकाका तेबोहो मोकोएनालाई प्रभाव जमाउन सक्ने खेलाड़ीका रूपमा हेरिएको छ। विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म एक पटक मात्रै भेट भएको छ। सन् 2010 विश्वकप उद्घाटनमा दुवै टोलीले एक एकको बराबरी खेलेका थिए। 16 वर्षपछिको विश्वकप उद्घाटन खेलमै फेरि यी दुई टोली भेट हुँदैछन्। मेक्सिको 18 विश्वकप खेल्दैछ। चौथो पटक विश्वकप खेल्न लागेको दक्षिण अफ्रिका भने 2010 पछि पहिलो पटक यो प्रतियोगितामा फर्किएको हो। मेक्सिको सन् 1970 र 1986 विश्वकपको अन्तिम आठमा पुगेको थियो। ती दुवै प्रतियोगिता घरेलु मैदानमा भएका थिए। दक्षिण अफ्रिका भने समूह चरणबाट अगाडि जान सकेको छैन। फिफा वरियतामा मेक्सिको 15 स्थानमा र दक्षिण अफ्रिका 61 स्थानमा छन्। विश्वकपकै दोस्रो खेलमा नेपाली समयको भोलि बिहान पाउने 8 बजे दक्षिण कोरिया र चेक गणतन्त्र आमुन्ने सामुन्ने हुँदैछन्। दक्षिण कोरिया लगातार 11 पटक विश्वकप खेल्दैछ। यो टोली छनौट चरणमा प्रभावशाली प्रदर्शन गर्दै सहज रूपमा विश्वकपमा पुगेको हो। दक्षिण कोरिया 2002 सेमी फाइनलमा पुगेको थियो। चेक गणतन्त्र पछिल्ला 6 खेलदेखि लगातार जितको लयमा छ, तर यो टोली 2006 पछि पहिलो पटक विश्वकप खेल्दैछ। यी दुई टोलीबीच विश्वकपमा पहिलो पटक भेट हुन लागेको हो। हालसम्मका 3 मैत्रीपूर्ण खेलमा दुवै टोलीले एक एक खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो। चेक गणतन्त्र 1934 र 1962 विश्वकपको उपविजेता पनि हो, तर त्यो बेला चेक गणतन्त्र अहिलेको स्वतन्त्र मुलुक भन्दा चेकोस्लोभाकिया थियो। चेक गणतन्त्र सन् 2006 मात्रै विश्वकपमा छनौट हुँदा समूह चरणबाटै बाहिरिएको थियो। त्यस यता 20 वर्षपछि यो टोली विश्वकप खेल्दैछ।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 31.5 लाख बराबरको नगद सहित 2 जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। दिउँसो 1 बजेको उडानबाट काठमाडौँको बाट मलेसियाको क्वालालम्पुर जान लागेका 2 जनालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसपी राजकुमार सेलवालले जानकारी दिनुभएको छ। मोहम्मद इम्ताज अली र मोहम्मद जाकिर हुसैन पक्राउ परेका हुन्। उनीहरूको साथबाट नेपाली अमेरिकी र

0: हजुर, सबैको जीवनसँग मिल्ने गीत जस्तो मलाई लाग्छ होइन, यहाँ पातलाई पनि जोडिएको छ। रामकृष्ण ढकाल गाउँदै हुनुहुन्थ्यो, मणि भट्टराई ज्यूको चाहिँ शब्द रचना अनि बिबी अनुरागीको सङ्गीत, एकदमै कालजयी गीत हो। र अब यो दुःख सुख भन्ने सबैसँग हुन्छ, अब दुःखको कुरा बढी आउँछ, हामीले जतिकै सुख भए पनि हामी सुखको त्यति साह्रो चाहिँ हामी वास्ता गर्दैनौँ, तर दुःख भयो भने त्यसलाई चाहिँ अब हामीले बढी मलाई पनि त दुःख भयो भनेर हामी गुनासो गर्ने भन्दा पनि जस्तो सम्झिन्छौँ होइन। तर दुःख सब पहिल्यै हुन्छ, किरा फटेङ्ग्रा होइन, सबै कुराको पातको कुरा आफ्नो आफ्नै कहानी हुन्छ, तर जेस कति धेरै हुन्छ, कसमा थोरै हुन्छ, कसमा धेरै हुन्छ अनि त्यसलाई कसरी लिने, त्यसमा फरक पर्छ होइन। 5:11 गइसकेको छ, गोधोली कार्यक्रम सुन्दै हुनुहुन्छ। र भर्खरै चाहिँ हाम्रो चेम थापाज्यू हुनुहुन्छ 68, उहाँले चाहिँ ब्रेकफास्ट ब्रेन्टेजको उत्तर पठाउनु भएको रहेछ। हजुरलाई धेरै धेरै धन्यवाद। र तपाईँको उत्तर मिलेको छ, ड्रमा गइसकेको छ है, भोलि बिहान चाहिँ ड्रमा मै नै हुन्छु। र आजसम्म चाहिँ हाम्रो सोनिया बहिनी आउनुभयो, र अलिकति तपाईँ कन्फ्युज पनि हुनुभयो होला निकै, अलिकति जस सजिलो पनि अप्ठ्यारो जस्तो पनि होइन। पहिलो प्रश्न चाहिँ वाट बिगिन्स विथ द टी, र टी चाहिँ केबाट सुरु हुन्छ अनि चाहिँ केबाट चाहिँ एन्ड्स विथ टी, र वाट के चाहिँ टीबाट सुरु हुन्छ अनि त्यो फेरि एन्ड चाहिँ एन्ड विथ दि टीबाट नै अन्त्य हुन्छ एन्ड फेरि टी नै छ यसभित्र होइन। यो नेपालीमा अलिकति मैले हुबाउ भन्न चाहिँ सकिनँ होला। यो चाहिँ के हो, के चाहिँ टीबाट सुरु हुन्छ अनि टीबाट अन्त्य हुन्छ र त्यसमा फेरि टी छ, र त्यो चाहिँ के हो भनेर तपाईँले भन्नुपर्नेछ। अनि वाट क्यान यु क्याच, के चाहिँ तपाईँले समात्न सक्नुहुन्छ बट नट थ्रो चाहिँ फाल्न चाहिँ सक्नुहुन्न भनेर चेस पठाउनु देऊ राख्नु भएको छ। र दुईवटा प्रश्न छ है, त त्यति धेरै सहभागी त यहाँ देख्दिनँ मैले, त्यसले गर्दा सायद तपाईँलाई अलिकति यो पजल भयो होला। र अब यो जस पहिलो प्रश्नको त प्रश्नमै उत्तर छ भनौँ होइन तपाईँलाई, अनि सेकेन्डको चाहिँ अब अलिकति तपाईँलाई यो ट्रिकी हुनसक्छ गर्दा यो छ है त। हजुर, भोलि ड्र छ, भोलिको बिहान कार्यक्रममा मैले आउनेछु अनि आफ्टरनुन सोमा दिदी हाम्रो सिरिज बहिनी नै आउनुहुनेछ अनि आशा दिदी आउनुहुनेछ आफ्टरनुन इभिनिङ सोमा चाहिँ। उहाँहरू चाहिँ नर्थतिर जानुभएको थियो, आज साउथतिर जानुभएको छ। उहाँहरू चाहिँ नेपाल कपको क्वार्टर फाइनलमा जानुभएको थियो र आज चाहिँ अन द वेमा अहिले सायद आउँदै हुनुहुन्छ होला। हजुर, अब चाहिँ 5:28 जाँदा हाम्रो छवि मायापुन दिदी हुनुहुन्छ, कार्यक्रम छड्के सलाममा हामी कुराकानी गर्नेछौँ दुईवटा पार्ट्समा। दिदीको स्टोरी सुन्ने प्रयास गर्नुहोला, एकदमै राम्रो बोल्नुहुन्छ र एकदमै एक्टिभ सोसियल चाहिँ काममा धेरै अग्रसर हुनुहुन्छ, एकदमै जोस प्रोएक्टिभ हुनुहुन्छ, उहाँसँग गरी कुराकानी सुन्न चाहिँ सक्नुहुन्छ। अहिलेलाई भने कप्रो लाक्पा इङनाम भाइ हुनुहुन्छ, जिएसपेसको अहिले गोर्खा आग सपोर्ट बटालियनमा काम गर्नुहुन्छ र केही दिन अगाडि चाहिँ एक्सर्साइज क्याटरन यम जानुभएको रहेछ स्कटल्यान्डमा, र यस सम्बन्धी हामी कुराकानी गर्न गइरहेका छौँ। हेलो भाइ, नमस्ते।
1: नमस्कार दाइ।
0: हजुर, आराम हुनुहुन्छ?
1: हजुर दाइ, म सन्चै छु, थ्याङ्क यू दाइ। तपाईँ पनि आरामै हुनुहुन्छ?
0: म पनि ठिकै छु। अनि गोर्खा आँकमा जानुभएको कति भयो त नि?
1: म लगभग 1.5 वर्ष भयो दाइ गोर्खा आँकमा आएको।
0: ए, कस्तो छ त त्यहाँको लाइफ? अब तपाईँको त अब क्लरिकल जब नै होला होइन?
1: हजुर दाइ, अब हाम्रो काम त्यही छ दाइ, बिजी नै छ दाइ, यता पनि जस्ट राम्रै छ दाइ, यो 3-star हेडक्वार्टर जस्ट हामी सपोर्ट गर्दैछौँ गोर्खा आँकबाट, अनि बिजी नै हुन्छ।
0: हजुर, जिएसपिएसको कतिजना हुनुहुन्छ त त्यहाँ?
1: हामी लगभग 12 जस्तो छौँ दाइ अहिले जिएसपिएसको।
0: जिएसपिएसको एसपिएसको पनि हुनुहुन्छ तपाईँहरू?
1: हजुर, हाम्रो डिट्याचमेन्टमा चाहिँ एसपिएसको पनि मिक्स
0: हो। राइट, यो एक्सर्साइज कार्टन यम रहेछ, मैले अलिक शब्द बिगारिदिए होला, यो कस्तो खालको एक्सर्साइज हो?
1: एक्सर्साइज क्याट्रिन यम भनेको यो चाहिँ दाइ मिक्सचर अफ अब स्कटिस र अब हाम्रो ब्रिटिस आर्मीको वर्ड भनौँ न दाइ, अनि क्याट्रिन भनेको अब तपाईँको चाहिँ स्कटिस वर्ड एक्चुली, अब स्कटिस यो हाइल्यान्ड वरियर्स भन्ने नै पनि चिनिन्छ, लाइक लङ मार्च र अलिकति वेट बोकेर त्यसलाई भनिन्छ दाइ, अनि यम चाहिँ हाम्रो ब्रिटिस आर्मीमा प्रायः चाहिँ रोयल मरिन्सहरूले युज गरिन्छ। सो तपाईँको लङ डिस्टेन्स मार्च चाहिँ अलिकति तपाईँको किट एन्ड इक्विपमेन्ट बोकेर चाहिँ हिँड्नलाई चाहिँ यम भन्दो रहेछ।
0: अनि कति वेट चाहिँ बोक्नु पर्थ्यो? 54 miles रहेछ होइन, 24 hours कम्प्लिट गर्नुपर्ने हो?
1: हजुर दाइ, यसमा चाहिँ तपाईँको क्याट्रिन यममा चाहिँ यो चाहिँ खासमा चाहिँ हाम्रो च्यारिटी इभेन्ट जस्तै हो दाइ, यो चाहिँ हामीले रन गर्ने चाहिँ आर्मी डेभलपमेन्ट फन्डले रन गर्छ एबिएफहरूले, अनि त्यसमा चाहिँ क्याटेगोरी छ तपाईँको 22 miles विच इज ब्रन्ज, अनि 36 miles सिल्भर, अनि 54 miles गोल्ड छ। सो हाम्रो प्राय मिलिट्री पर्सनहरू चाहिँ टार्गेट चाहिँ गोल्डको लागि नै गर्छ 54 miles। यसमा चाहिँ हजुरको वेट चाहिँ लगभग किट एन्ड इक्विपमेन्ट गर्दाखेरि चाहिँ तपाईँको एप्रोक्स अब 9-10 kilosम्म चाहिँ हुन्छ दाइ वेट चाहिँ तपाईँको। यसमा चाहिँ तपाईँको म्यान्डेटरी किटलिसहरू हुन्छ उनीहरूको, अनि तपाईँको अब पानी अनि अलिअलि खानेकुराहरू बोकेर चाहिँ लगभग एप्रोक्स 10 kg जस्तो हुन्छ। सो हिँड्नुपर्ने चाहिँ तपाईँको 54 miles हो, तर तपाईँको किलोमिटरमा हेर्दाखेरि एप्रोक्स 90 kilometers जति चाहिँ हुन्छ चाहिँ.
0: ओके, अनि तपाईँहरूले चाहिँ यो 54 miles चाहिँ कति टाइममा कम्प्लिट गर्नुभयो त नि?
1: हामीले दाइ यो हामीलाई चाहिँ 20 hours जस्तो लाग्यो दाइ यो कम्प्लिट गर्नुको लागि. हाम्रो बटालियनबाट चाहिँ फर्स्ट टाइम थियो त्यता चाहिँ, त्यही भएर चाहिँ हाम्रो चाहिँ एज अ ट्रायल पनि अनि लुक लाइक अब कस्तो हुँदो रहेछ त्यसको एक्सपिरियन्सको लागि पनि हाम्रो फर्स्ट टाइम थियो, त्यही भएर चाहिँ हामीले चाहिँ साह्रै टाइमलाई चाहिँ वरि गरेको छैन. यसपालि चाहिँ हाम्रो मेन एम चाहिँ यसलाई चाहिँ एज अ टिम कम्प्लिट गर्ने एम थियो हाम्रो, विच इज हामीले राम्रोसँगले एचिभ गर्यौँ.
0: भनेपछि यो 54 miles चाहिँ 24 hours भित्र चाहिँ मस्ट कम्प्लिट गर्ने पर्ने हो कि कस्तो हो?
1: हजुर दाइ, यो चाहिँ 24 hours भित्र नै कम्प्लिट गर्नुपर्ने हुन्छ, किनकि अब त्यो 24 hours भित्र चाहिँ 54 miles कम्प्लिट भएन भने चाहिँ तपाईँको त्यो गोल डिस्टिङसन चाहिँ तपाईँले चाहिँ त्यो क्राइटेरिया चाहिँ मिट हुँदैन, त्यही भएर त्यो चाहिँ एचिभ हुन्छ. तपाईँले चाहिँ एज अ टिम चाहिँ कम्प्लिट गर्नुपर्ने नै हुन्छ.
0: हजुर, अरू सिभिलियन टिमहरूले पनि टेक पार्ट गर्न सक्नुहुन्छ यसमा?
1: म्याक्सिमम पार्टिसिपेन्ट चाहिँ हजुरको सिभिलियन नै हुन्छ दाइ, तर मिलिट्रीको पनि धेरै नै हुन्छ, तर सिभिलियनको पनि धेरै नै छ. अब यो हामीले अलिकति साउथमा चाहिँ त्यति फेमिलराइज छैन यो इभेन्टको बारेमा, तर तपाईँको मोर नर्थ स्कटल्यान्डमा चाहिँ अलिक फेमसै रहेछ यो इभेन्ट चाहिँ के.
0: राइट, अनि किन भाग लिने विचार भयो त तपाईँहरूलाई यो चाहिँ रेसमा अथवा यो जर्नीमा अथवा यो इभेन्टमा?
1: यसमा चाहिँ किन भयो भने हाम्रो क्याप्टन विक्रम थापा साहब हाम्रो 14 squadron 2 साहब हुनुहुन्छ, उहाँले चाहिँ रिसर्च गर्दाखेरि चाहिँ यो इभेन्टको बारेमा उहाँलाई थाहा भयो, अनि त्यही अनुसार चाहिँ उहाँले चाहिँ कपरोल विवेक राई उहाँको अब मिलाएर चाहिँ जस्ट उहाँहरूले चाहिँ एउटा टिम फर्म अप गर्यो नि त है, अनि त्यसपछि चाहिँ अब लु बटालियनको टिम बनाएर चाहिँ हामी टेक पार्ट गर्नुपर्छ हामीले चाहिँ कस्तो छ, सो त्यही भएर चाहिँ बटालियन टिम अप फर्म गऱ्यौँ अनि हामीले चाहिँ जस्ट टेक पार्ट गर्यौँ.
0: यो आर्मी बेनिफिट फन्डको लागि चाहिँ पैसा चाहिँ कसरी उठाउँदै हुनुहुन्छ तपाईँले, केही त्यस्तो पेज खोल्नु भएको छ?
1: यसको दाइ तपाईँको एन्ट्री फी छ, प्लस तपाईँको सिभिलियनको डिफ्रेन्स छ अनि मिलिट्रीको डिफ्रेन्स छ, अनि यसमा पार्ट गर्नेहरू चाहिँ प्राय च्यारिटीहरू चाहिँ उठाएर चाहिँ यो च्यारिटी फन्डमा चाहिँ जस्ट डोनेसनहरू गर्दो रहेछ, अनि हाम्रो चाहिँ अब फर्स्ट टाइम भएको कारणले चाहिँ हाम्रो बटालियनले चाहिँ साह्रै यसमा अहिले च्यारिटी चाहिँ गरेको थिएन, तर अब इन फ्युचर अब हामी फेरि पार्टिसिपेट गर्छ नै होला, तर त्यसमा चाहिँ अब हाम्रो पनि च्यारिटी एउटा इभेन्ट गर्ने प्लान छ दाइ.
0: अब यत्रो लामो डिस्टेन्स रहेछ, तपाईँले केही ट्रेनिङहरू पनि गर्नुभएको थियो एज अ टिम?
1: हजुर दाइ, हामीले प्रोपर ट्रेनिङ प्लान नै थियो अनि त्यही अनुसार हामीले चाहिँ ट्रेनिङ गरेको थियो यसको लागि चाहिँ.
0: तपाईँहरूले त्यो अब हिँड्ने भन्दा पनि बिस्तारै नै हिँड्नु भयो होला कि कुद्नु पनि पर्ने हुन्छ यो टाइममा कम्प्लिट गर्नको लागि? अब 54 miles भनेको त धेरै नै हो.
1: हजुर दाइ, हामीले चाहिँ के गर्यो भने चाहिँ अब सोली हिँडेर चाहिँ अब अलिकति गाह्रो नै हुन्छ कि भनेर चाहिँ हाम्रो एस्टिमेसन पनि थियो, त्यही भएर चाहिँ अब सक्दो चाहिँ अब बिचबिचमा अब टेरेन अनुसार चाहिँ हामीले जग पनि गर्ने अनि उकालो अब ओह्रालो त्यसो भन्छ त्यही अनुसार अब हामीले हिँड्ने ठाउँमा हिँड्ने खालको चाहिँ हामीले चाहिँ त्यो प्लान गरेको थियौँ. यसरी
0: हजुर नसकेसम्म तपाईँ क्यारी अन गर्नुभयो कि बिचमा अलिअलि हेड डाउन गर्ने मौका पनि पाउनुभयो अथवा गर्नुभयो भनौँ न?
1: यसको चाहिँ तपाईँको मेन चाहिँ 3 चेक पोइन्ट थियो है, जहाँ चाहिँ हाम्रो एडमिन टिमहरू पनि आउनु पाउने खालको चाहिँ त्यहाँ सुविधा थियो, अनि विच इज तपाईँको एउटा चाहिँ स्टार्टिङको इनिसियल थियो, त्यसपछि एउटा चाहिँ 22 miles एउटा चेक पोइन्ट थियो अनि 36 miles चाहिँ एउटा चेक पोइन्ट थियो, अनि हाम्रो एडमिन टिमहरू पनि आउनु पाउने हुन्थ्यो त्यसमा, अनि त्यो बाहेक चाहिँ तपाईँको चाहिँ 7 वाटर पोइन्ट चेक पोइन्ट थियो, त्यसमा चाहिँ एबिएफहरूले चाहिँ वाटर पोइन्ट स्ट्यान्डहरू राखिदिएको थियो, अनि विच इज एकदमै उहाँहरूले राम्रोसँगले गर्नुभएको थियो, अनि त्यसमा चाहिँ वाटरसँग तपाईँको खानुको लागि पनि डिफ्रेन्ट त्यहाँ फुड्सहरू पनि राखिदिएको थियो, फ्रुट्सहरू अनि फुडहरू राखिदिएको थियो, विच इज एकदम सजिलो हुन्थ्यो.
0: ट्यालेन्ट चाहिँ कस्तो रहेछ त, अप एन्ड डाउन नै थियो होला होइन?
1: हजुर, अब स्कटल्यान्ड हजुरलाई थाहा छ, अब त्यहाँ मिक्सचर अफ तपाईँको अप हिल डाउन हिल अनि अब तपाईँको त्यही अनुसारको तेर्सो भनौँ न, अब त्यस्तो खालको नै ट्यालेन्ट थियो.
0: जस्तै ट्रेल वकरमा त प्रोपर रुट नै हुन्छ, त्यहाँ चाहिँ कस्तो प्रोपर रुट नै थियो कि तपाईँहरू म्याप रिडिङ गर्दै जानुपर्ने हो चेक पोइन्ट चेक पोइन्ट?

0: त्यसमा चाहिँ अब मैले अलिअलि कोर्डिनेट गर्नु भने उहाँहरूलाई चाहिँ म एज अ रेजी एकाउन्ट पनि काम गर्दैछु भाइ बटालियनमा, अनि फाइनेन्सियली अब किनकि यसको एन्ट्री फीहरू यताउति जोइनिङको लागि अब यसो हेल्प गरिदिने, अनि अब यो सोसियल मिडिया प्लेटफर्ममा अब अलिकति कोर्डिनेट गर्ने हेल्प गरिदिने, अनि एडमिन वाइजमा अब के हेल्प चाहिन्छ भने त्यो हेल्प गरिदिने मैले चाहिँ त्यो गरेको
1: थिएँ। ए राइट, कस्तो लाग्यो त तपाईँले यो पुण्य काममा भाग लिनुभयो, एउटा निकै एउटा इन्जुरेन्स पनि चाहियो यसमा चाहिँ, तपाईँलाई चाहिँ पर्सनली के फिल गर्नुभयो?
0: पर्सनली चाहिँ मलाई एकदमै राम्रै लाग्यो दाइ यो इभेन्ट चाहिँ, किनकि प्राय हाम्रो मिलिट्री इभेन्ट कुद्ने हुन्छ, अनि प्लस यसमा चाहिँ हाम्रो प्लस कुद्ने प्लस हिँड्ने दुइटै थियो, त्यही भएर चाहिँ एकदमै गुड एक्सपिरियन्स भयो। अनि यसमा चाहिँ मेन भनेको तपाईँको टिम एफोर्ट पनि छ दाइ, अनि किनकि अब त्यसमा चाहिँ कति ठाउँमा चाहिँ तपाईँको नर्मल 50-60 के कटेपछि चाहिँ मान्छेको ब्रेकडाउनहरू सुरु हुन्छ, त्यसमा चाहिँ एकअर्कालाई मोटिभेट गर्दै हिँड्ने, होइन स्पेसली हाम्रो विक्रम साहब एकदमै उहाँ मोटिभेटेड हुनुहुन्छ हामीलाई, हामी सबै जुनियर रेन्जहरूलाई उहाँले एकदमै मोटिभेट गर्दै हामीलाई चाहिँ अगाडि बढाउनु भयो, अनि त्यही कुराहरू चाहिँ जस्ट मेरो एक्सपिरियन्समा एकदम राम्रै भयो।
1: खाना चाहिँ तपाईँले बोकेर हिँड्नु भएको थियो?
0: हामीले चाहिँ नर्मल प्रोटिन बारहरू जस्तो अब नर्मल प्रोटिन बार अनि अब स्न्याक्स बाटोमा चाहिने स्न्याक्सहरू चाहिँ बोकेर हिँडेको थियौँ, तर इच अब तपाईँको सर्टेन माइल्समा चाहिँ स्ट्यान्ड थियो नि त दाइ, अनि त्यसमा चाहिँ अब लु खानेकुराहरू चाहिँ त्यहीँ हुन्थ्यो।
1: अब स्कटल्यान्ड भनेपछि सिनेरी आइहाल्यो, एकदमै राम्रो देख्नु भयो होला, अनि वेदर चाहिँ कस्तो भएको थियो?
0: लक्कीली पानी चाहिँ परेको थिएन दाइ, तर अलिकति हल्का पानी चाहिँ परेको, तर म्यासिभली ठुलो पानी चाहिँ परेको थिएन, अनि घाम थिएन, जस्ट क्लाउडी थियो, त्यसले गर्दाखेरि चाहिँ एकदमै हामीलाई चाहिँ वेदर वाइज चाहिँ सपोर्ट भयो दाइ इभेन्टमा चाहिँ।
1: हो, तपाईँ जिएसपेसबाट ट्रेल वकर पनि कुद्नु भएको हो?
0: छैन दाइ, मैले क्यामरन पेट्रोल चाहिँ गरेको थिएँ जिएसपेसबाट 23 मा।
1: ल त भाइ, एकदमै खुसी लाग्यो, त्यो फोटोहरू फेसबुक पेजमा पठाइदिनु भयो, त्यहाँ अपलोड भएका छन्, धेरै धेरै धन्यवाद। त्यस्तै पुण्य काममा काम गर्दै जानु होला। अब कति छ त्यहाँको तपाईँको टुर?
0: मेरो अझै 2 वर्ष दाइ गोर्खाहरूमा, 2 वर्ष बाँकी।
1: सबै ब्रिगेड युनिटतिर गइसक्नुभयो?
0: छैन दाइ, म आरजिएरमा थियो दाइ योभन्दा अगाडि, आरजिएरमा लगभग 5 वर्ष बसेँ दाइ, अनि त्यसपछि चाहिँ अब यता गोर्खाहरूमा।
1: राइट, ल त भाइ राम्रो गर्नु होला, तपाईँको टाइमको लागि थ्याङ्क यू भेरी मच है त। हजुर, उहाँ हुनुहुन्थ्यो हाम्रो कप्रोल लाक्पा चाहिँ इङनाम भाइ, जिएसपेसको हुनुहुन्छ अहिले गोर्खा आग सपोर्ट बटालियनमा, जिएस काम गरिराख्नु भएको छ, र उहाँहरूको चाहिँ यो च्यारिटी सम्बन्धीको इभेन्टमा हामीले कुराकानी गर्दैथ्यौँ स्कटल्यान्डमा, उहाँहरू जानुभएको रहेछ। थ्याङ्क यू भेरी मच। 5:23 गइसकेको छ। अब भने हाम्रो बहिनी हुनुहुन्छ निता कोइराई, बहिनी रहेछ लन्डनबाट, र उहाँले चाहिँ उनको सिटा चलचित्रबाट यो गीत मगाउनु भएको छ, फुल थुङ्गे रानी, सुजन चापाका गाउँदै हुनुहुन्छ, र यो गीत राख्छु, र त्यसपछि एउटा प्रोमो ब्रेक, अनि चाहिँ हाम्रो दिदी छवि मायापुन दिदीसँग हामी कुराकानी गर्नेछौँ। कार्यक्रम आयो गोर्खालीमा, स्टे ट्युन्ड।

0: गोरखा रेडियो
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: Right, left, left, saluting on the march. Left, salute.
5: 1, 2, 3, 4, 5, 6, 7.
6: कार्यक्रम छड्के सलाम।
7: नमस्ते। कार्यक्रम छड्के सलामको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको यो कार्यक्रममा चाहिँ भिगरव गखाजबाट रिटायर्ड हुनुभएका साहबहरू अनि दाईहरूसँग कुराकानी गर्दै आएका छौँ र कहिलेकाहीँ उहाँहरूको श्रीमतीहरूसँग पनि म कुराकानी गर्ने गर्छु र आज चाहिँ हाम्रो छविमाया पूर्ण दिदी उहाँ चाहिँ बेलायतको फानब्रोमा बसोबास गर्नुहुन्छ। बेलायतमा उहाँलाई नचिन्नुहुने सायद कमै मात्रामा हुनुहुन्छ होला। उहाँ एकदमै एक्टिभ व्यक्ति हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु र उहाँको श्रीमान चाहिँ हिराबहादुर पूर्ण हुनुहुन्छ र उहाँ चाहिँ भिगर गरेर गएको छ 1981 भर्ती हुनुभएको थियो अनि 1994 चाहिँ उहाँ पेन्सन जानुभयो। फर्स्ट सेकेन्ड जिआरमा भर्ती हुनुभयो र पछि चाहिँ सेकेन्ड जिआरबाट पेन्सन जानुभएको रहेछ र दिदीसँग यहाँ बेलायतको लाइफ अनि उहाँहरू फ्यामिलीवाला हुँदाको लाइफ त्यसपछि केटाकेटीको लाइफहरू पनि हामी दिदीसँग कुराकानी गर्नेछौँ। दिदी नमस्ते हजुरलाई।
8: भाइ नमस्ते अनि धन्यवाद हजुरलाई र जति पनि यो बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण बाबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू सबै सबैलाई चाहिँ म छविपुनको तर्फबाट नमस्कार अनि न्यानो अभिवादन पठाउन चाहन्छु भाइ।
7: धेरै धेरै धन्यवाद। प्रोग्रामतिर एकदमै भेटघाट भइरहेको छ। लाइफ कस्तो छ दिदी यो युकेको?
8: लाइफ भन्नुपर्दा भाइ एकदमै बिजी है, अरूहरूलाई चाहिँ समय काट्न एकदमै गाह्रो भयो भन्छन् होइन, तर मलाई चाहिँ एकदमै समयले पुग्दैन भाइ भन्नु पर्यो, मलाई चाहिँ समयले पुग्न गाह्रो कि ज्यू।
7: डेफिनेटली तपाईँ यो सानैबाट यस्तै एक्टिभ हुनुहुन्थ्यो, एकदमै भनौँ न आउट गोइङ, सबै ठाउँमा जाने, सबैसँग चाहिँ मनोरञ्जन गर्ने त्यस्तै नेचरको हुनुहुन्थ्यो दिदी?
8: सानोमा त त्यति थिएन भाइ, किनभने अब एउटा म चाहिँ एउटा लन्च छोक्री होइन, पल्टन घरमा भन्छ नि लन्च छोक्री, अब हामी एउटा भान्जी होइन, बाबा पनि लाउरी गर्दाखेरि चाहिँ सानोमा चाहिँ त्यति साह्रो चाहिँ म थिएन। जब म हुन त म हङकङमा चाहिँ एउटा ब्राउनिसमा कसम खाएँ होइन, ब्राउनिस एउटा गार्डनर चाहिँ कसम खाएँ, तब चाहिँ एउटा त्यो चाहिँ एउटा सुरुवात रहेछ एउटा समाजसेवी गर्ने खालको होइन, एउटा भान्जी हुँदाखेरि त्यहाँबाट नै अलिअलि सिक्दै गएँ अनि त्यसपछि चाहिँ नेपाल गइयो। पेन्सन गएपछि चाहिँ जे हामीलाई बाबाले पुर्याउनु भयो होइन, अनि स्कुलमा पढ्दाखेरि चाहिँ स्कुलदेखि चाहिँ अलिअलि लिडर जस्तो भनौँ न होइन एउटा त्यो भयो, तर नाच्ने गाउनेमा चाहिँ अब यस्तो रमाइलोतिर चाहिँ स्कुलमा सरहरूले भन्नुहुन्थ्यो तर आमाले चाहिँ दिनुहुन्न थियो होइन, अलिकति स्ट्रिक्ट हुनुहुन्थ्यो क्या आमा चाहिँ, किनभने अब ठुलो ठालोको छोरी केही भयो भन्ने भन्ने खालको कुराहरू आउँछ नि होइन भाइ, एउटा मेरो कहानी त एकदमै फिल्म नै बन्ने खालको कहानी पो छ त
7: होइन। त्यो हाम्रो पनि घरमा दिदी बहिनीहरूलाई पठाउनु हुन्थेन कि, छोरीलाई धेरै बाहिर पठाउने बिग्रिन्छ भनेर त्यसरी पठाउ, त्यो जमाना थियो नि, तपाईँले पनि त्यही जमानामा भेट्नु भएको हो नि त होइन?
8: भेट्यो भेट्यो भाइ, कहाँ आमाले चाहिँ मलाई अब सरहरूले चाहिँ एकदमै राम्रो नाच छ हजुर चाहिँ होइन हामी दिनुहोस् भन्दाखेरि आमाले मैले दिँदैन, भोलि बिहान मेरो छोरी बिग्रियो भने के गर्ने होइन भनेर बिचरा सरहरूले चाहिँ घरमै आएर बिन्ती बिचार रिक्वेस्ट गरेर अनि सिग्नेचर गरेर पो लानुहुन्थ्यो कि मलाई सरहरूले, हजुर सिग्नेचर गरेर लानुहुन्थ्यो होइन है भनेर, अनि त्यसपछि आमाले सम्झाउनुहुन्थ्यो बिचरा होइन, अहिले मैले आमालाई सम्झिन चाहे हामीसँग रहनुहुन्न र पनि आमाको आत्माको चिर शान्तिको कामना गर्दै आमाले जुन हामी सिकाउनु भयो एउटा होइन संस्कारदेखि लिएर एउटा रीतिथिति एउटा सहनशील एउटा होइन कस्तो गर्नुपर्छ छोरीले भन्ने कुराहरू सिकाउनु भयो त्यही बाटोमा लाग्यो भाइ होइन गर्दा स्टिल अहिलेसम्म चाहिँ त्यही बाटोमा छु मैले धन्यवाद दिन चाहन्छु
7: अनि आमा त्यस्तो स्ट्रिक्ट हुँदा चाहिँ तपाईँलाई पनि जाउँ जाउँ त लाग्थ्यो होला नि त होइन आमाले पठाए पनि हुन्थ्यो भन्ने खालको चाहिँ कस्तो हुन्थ्यो दिदी
8: लाग्थ्यो नि भाइ अब हाम्रो लागि रहेछ त्यो चाहिँ अब बिचरा आमाले चाहिँ एउटा भोलि बिहान फलानाको छोरी मेरो बाबा त क्याप्टन होइन भाइ म ठुलो पल्टेको होइन कि क्याप्टन 48-91-00 होइन अफसर हुनुहुन्थ्यो अनि गर्दाखेरि
7: उहाँको नाम चाहिँ के हो
8: मन बहादुर पुन
7: ए कुन पल्टनको हुनुहुन्थ्यो उहाँ चाहिँ
8: सिक्स इयरको हजुर हाम्रो त्यहाँ क्याप्टन वीर मामा हुनुहुन्छ नि वीरबहादुर थापा उहाँले चिन्नुहुन्छ उहाँ उहाँभन्दा अलिकति सिनियर हुनुहुन्छ अनि उहाँ चाहिँ मेरो घरमा यहाँ हाम्रो घरमा आउँदाखेरि फोटो देख्नुभयो बाबाको अनि ओहो फलाना क्याप्टन मनबहादुरको छोरी हो तिमी भन्नुभयो कि बिचरा उहाँले चिन्नुभयो अनि ओहो उहाँ त हामीले बाङ्गे साप भन्थ्यो उहाँ त फुटबल खेल्नुहुन्थ्यो भान्जी भन्नुहुन्छ कि बिचरा अझै पनि सम्झिनुहुन्छ होइन बट उहाँले चिन्नुहुन्छ अनि उहाँको साथीहरू पनि हुनुहुन्छ भाइ अनि गर्दा जान मन लाग्यो भाइ अनि अब हामीले त अब पर्मिसन लिनु पर्यो नि त आमालाई होइन आमा म जान्छु भन्थे अनि साथीहरू बाहिर आउँथ्यो कि भाइ है यो मैले यो धार्मिक होइन कि साथीहरू बाहिर आउने अनि ल जाउँ मलाई चाहिँ गाउँमा चाहिँ सबैले माया माया भन्थ्यो कि होइन माया भनेर चिन्छन् हजुर मेरो मिडल नेम चाहिँ माया हो अनि माया माया ल हामी बाहिर आएको छौँ आऊ भन्ने अनि आमा चाहिँ कराउनुहुन्थ्यो कि बिचरा है अब साथीहरूसँग गयो भने केही हुन्छ रातिको बेलामा जानु हुँदैन भन्नुहुन्थ्यो कि भाइ अनि म जाँदिन थिएँ कि कहिले चाहिँ कहिले काहीँ चाहिँ म जान्थेँ अनि म धेरै हिँडेको भनेको चाहिँ मेरो विवाह भएपछि है भाइ म चाहिँ अनेकले भन्नुपर्दा चाहिँ अब उहाँले चाहिँ अब मारे पापाले पनि भनेर सम्झाउनु भयो होइन त्यसपछि चाहिँ म चाहिँ अलिकति हिँड्न थालेको
7: श्रीमान अलिकति तपाईँलाई जस बुझ्ने पर्नु भएछ होइन नत्र भने फेरि श्रीमान कति स्ट्रिक्ट हुन्छ नि होइन
8: एकदमै भाइ त्यसमा चाहिँ म एकदमै मान्छु श्रीमानलाई
7: हाम्रो पनि अब घरमा त्यो यो कुरा उठिहाल्यो हाम्रो पनि बाबा चाहिँ त्यति साह्रो वास्ता गर्नुहुन्थ्यो तर आमा चाहिँ एकदमै बुझ्ने आमाले चाहिँ फकाएर जान्छु भन्दा यो यिनीहरूको हरे हो भनेर पठाउनुहुन्थ्यो अनि बाबाले चाहिँ कहाँ पठाइस् तेरो छोरी कहाँ पठाइस् तेरो छोरा भनेर आमाबाउ बिच चाहिँ झगडा भइरहेको थियो कि दिदी अनि आमाले चाहिँ छोराछोरीको पक्ष लिने किनकि हाम्रो आमा चाहिँ फेरि रहरे हुनुहुन्थ्यो कि त्यस्तो खालको हुन्थ्यो
8: ए हजुर हजुर
7: अनि तपाईँकोमा चाहिँ बाबा स्ट्रिक्ट हुनुहुन्थ्यो कि अब आमै स्ट्रिक्ट बुझ्यो नि त होइन
8: आमा भाइ बाबाले त होइन पठाऊ जान देऊ केही छैन भन्नुहुन्थ्यो कि बिचरा बाबा चाहिँ एकदमै मुलायम होइन त्यति साह्रो उस चाहिँ गर्नुहुन्थ्यो बाबाले चाहिँ आमाले चाहिँ अब तिमीलाई के थाहा होइन छोरी बढेको हामीलाई थाहा हुन्छ भोलि बिहान केही भयो भने आमालाई दोष आउँछ केही नहोस् त्यस्तो खालको कि आमा चाहिँ त्यस्तो हुनुहुन्थ्यो बिचरा जे उहाँले सोच्नु भएको थियो त्यही नै राइट रहेछ भन्छु कि भाइ मैले
7: चाहिँ त्यो जमानै त्यस्तै थियो नि त दिदी त्यति बेला त जमानै त्यस्तै थियो गर्दा त्यो ठिकै पनि हो अनि तपाईँ त पल्टन घरमा धेरै बस्नुभयो होला अब क्याप्टेन भनेपछि त अब सिनियर एनसिएस भएपछि त उहाँहरूले त फ्यामिली त कन्टिन्यू पाउनुहुन्थ्यो होइन
8: हजुर भाइ म चाहिँ तिन क्लास पढ्दाखेरि चाहिँ गएको हो तिन क्लास पढ्दाखेरि पढ्दै थिएँ त्यति बेला चाहिँ हामीलाई पुर्याउन जानुभयो नेपालमा अनि फेरि बाबा चाहिँ फेरि फर्किनु भयो त्यसपछि चाहिँ बहिनी कान्छी बहिनी चाहिँ 2 वर्षको थियो बाबा पेन्सन निस्किनु भएको चाहिँ 1978
7: तपाईँ चाहिँ कुन क्याम्पमा बस्नुभयो सिक्स इयर त्यो त कुनामा थियो नि होइन दिदी
8: हजुर भाइ एकदमै कुना पछि हामी फेमिलालाई जुन श्रीमानसँग विवाह भएपछि गएको थियौँ होइन त्यति त्यस्तो चाहिँ थिएन कुनामा थियो अफसर लाइन भए पनि कुनामा कि भाइ
7: त्यो स्कुलहरू चाहिँ कता पढ्नुहुन्थ्यो त्यही थियो कि यता सेकङतिर आउनुहुन्थ्यो
8: होइन त्यही थियो भाइ
7: सिलिङको
8: त त्यही थियो हजुर सेकौँमा चाहिँ दाइले पढ्नु भयो सेकौँतिर हामी चाहिँ त्यही पढ्यो भाइ
7: कस्तो थियो दिदी तपाईँ त नेपालमा पनि पढेर आउनु भएको रहेछ त्यहाँको स्कुल र हङकङको स्कुल चाहिँ के फरक थियो
8: धेरै फरक भाइ अब हङकङको स्कुल चाहिँ त्यति साह्रै उठिएन अलिकति स्ट्रिक्ट भनौँ न होइन त्यति साह्रो थिएन अब तिनमा पढ्दै गरेको हो होइन अलिअलि इङ्ग्लिस अब बोल्ने पढ्ने थियो भने चाहिँ नेपालमा गएपछि चाहिँ अलिकति केही न केही अलिकति फरक नै पाइयो दुःख गर्नु पर्यो
7: भनेपछि त्यसपछि चाहिँ तपाईँहरू कन्टिन्यू हङकङ नै बस्नुभयो बाबा रिटायर नभएसम्म?
8: हजुर हजुर, हङकङ नै बसियो।
7: हजुर, कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ हाम्रो छवि माया पुन दिदी हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेका छौँ। र उहाँ चाहिँ फर्स्ट सेकेन्ड जिआर, उहाँको श्रीमान, अनि सेकेन्ड जिआरमा चाहिँ 1994 पेन्सन जानुभयो, 94 भनौँ न। उहाँसँग कुराकानीलाई यतिमै राख्दै बिचमा दुईवटा गीत सुनाउँ र त्यसपछि दिदीसँग सेकेन्ड एपिसोडमा बाँकी कुराकानी गर्नेछौँ। हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अब दिदीले अनुरोध गर्नुभएको गीत प्रकाश श्रेष्ठ र शम्भु राईले गाउँदै हुनुहुन्छ, यो गीत दिदीको लागि राख्न चाहन्छु र त्यसपछि एउटा प्रोमो ब्रेक, अनि त्यसपछि प्रशान्त तामाङले गाउनुभएको यो असारे महिनाको बोलको गीत राख्नेछु, अनि सेकेन्ड पार्ट अझै इन्ट्रेस्टिङ कुराहरू आउँदैछ, सुन्नु होला है त, रेडियो छोडेर टाढा नजानु होला। दत्त दिदी, हजुरको लागि अनि हजुरको समयको लागि पनि धेरै धेरै धन्यवाद।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: गोर्खा रेडियो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ कार्यक्रम छड्के सलाम तपाईँले सुन्दै हुनुहुन्छ हाम्रो दिदी छवि मायापुनसँग आजको कार्यक्रम छड्के सलाममा कुराकानी गरिरहेका छौँ तपाईँहरू पनि दिदी बहिनी थुप्रै हुनुहुन्छ आफ्नो पल्टने चाहिँ लाइफको चाहिँ जीवनको स्टोरीहरू सेयर गर्न चाहनुहुन्छ भने मलाई yokraj.rai@bbs.com इमेल गर्नुहोला नत्र भने कल पनि गर्न सक्नुहुन्छ 07463163613 कल गर्न चाहिँ सक्नुहुन्छ हाम्रो हिरा बहादुर पुन दाजु हुनुहुन्छ अथवा गुरुजी जे भने पनि उहाँको श्रीमती हुनुहुन्छ हाम्रो छवि मायापुन दिदी हुन त उहाँको आफ्नै परिचय पनि छ 1981 चाहिँ उहाँको श्रीमान भर्ती हुनुभयो अनि 1994 उहाँ पेन्सन जानुभयो अनि दिदी तपाईँ त एकदमै एक्टिभ हुनुहुन्छ यहाँ कुन कुन सङ्घ संस्थासँग आबद्ध भएर काम गर्नुहुन्छ दिदी यो अलिकति सोध्न मन पनि लाग्यो जहाँ पनि तपाईँले देखिन्छ
2: थ्याङ्क यू सो मच है यो यसको लागि भाइ एकदमै म चाहिँ भन्नुपर्दा चाहिँ म नेपालमा पनि म समाजसेवी नै गरेको भाइ होइन म नकिपोटमा बस्थेँ है अब हङकङबाट भेमराला भएर गएपछि चाहिँ नकिपोटमा बस्थेँ अनि सानो बच्चा थियो र पनि फेरि सबैजनाले चाहिँ ल बहिनी आउनुपर्छ बच्चालाई स्कुल पठाएर आऊ भनेर चाहिँ हामी ललितपुरमा चाहिँ एउटा समाजसेवी त्यहाँ थियो अनि गर्दाखेरि हामी चाहिँ त्यहाँ सदस्य भयौँ अनि एक्टिभ पनि भयौँ त्यो गर्दा गर्दै त्यसपछि बुढनाइ गयौँ अनि युके आएपछि चाहिँ सबैजनाले चाहिँ मेरो हाउभाउ एउटा एक्टिभ होइन देख्नुभयो कि होइन गर्दाखेरि चाहिँ त्यो देखेपछि चाहिँ अब मान्छे पनि अलिकति उस नै भयो होइन गर्दाखेरि चाहिँ म चाहिँ धेरै संस्थामा आबद्ध छु भाइ अहिले चाहिँ म सल्लाहकार देखि लिएर अब छोड्दै छोड्दै भन्नाले अब र पनि उहाँले छोड्नुहुन्न र पनि मैले ब्याक सपोर्ट गरिरहेको छु म चाहिँ बाक्लिङ समाज युके होइन बाक्लिङ समाज युकेको चाहिँ अब पूर्व अध्यक्ष भन्नु पर्यो अहिले चाहिँ सल्लाहकारमा छु अनि मगर सङ्घ युकेको पूर्व उपाध्यक्ष अहिले ट्रस्टीमा छु होइन भाइ अनि त्यसपछि एनआरएम युकेमा पनि मैले काम गरेँ कल्चर सेक्रेटरीदेखि लिएर अहिले सल्लाहकारमै छु अनि ग्रेटर रोसमन नेपिस कमिटीमा पनि गरेँ होइन यहाँ शाखा पनि गरेँ अनि मगर महिलासँग पनि गरेँ होइन गर्दाखेरि म धेरै संस्थामा अनि अहिले फेरि लोकदोरी प्रतिष्ठान हाम्रो होइन के अरे नेपाल युके शाखा बाँधेछु गर्दाखेरि चाहिँ धेरैमा छु भाइ गर्दाखेरि चाहिँ सबैले रुचाउनुहुन्छ मन पराउनुहुन्छ अब के गर्ने मेरो एउटा मन पराउनु नै एउटा मेरो कामलाई हो त्यो नै भन्न चाहन्छु
1: आज अब दाईसँग पनि कुराकानी गर्ने विचार थियो तर उहाँ सायद अलिक बिजी पनि हुनुभयो होला र श्रीमानले चाहिँ के भन्नुहुन्छ कतिको सपोर्ट गर्नुहुन्छ नत्र भने त छोरी मान्छे अब हाम्रो जन्मसम्म त घरमा बस्ने हो अब अलिकति घरको लेखदेख गर्ने हो भन्ने पनि हुन्छ होइन अब हामी पुरानो जमानाको पर्यो नि त ओल्ड स्कुलको
2: होइन उहाँले एकदमै सपोर्ट गर्नुहुन्छ भाइ मैले त उहाँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु किनभने मेरो श्रीमान प्लस मेरो छोरा बुहारीहरूले पनि बुझ्छन् होइन र पनि फेरि अरूले जस्तो म झुट बोल्न आउँदैन म जहाँ जान्छु म यहाँ छु म यतिखेर आउँदैछु फलामसँग आउँदैछु म यो टाइममा अनि उहाँले भन्नुहुन्छ कि बिचरा श्रीमानले म यो अगाडि बढ्नु नै मेरो श्रीमानको हात छ है भाइ त्यो भन्न चाहन्छु किनभने उहाँले चाहिँ तिमी ख्याल गर खानाको लागि सुत्नको लागि अनि टाइममा जाऊ उहाँले त्यस्तो भन्नुहुन्छ कि मलाई टाइममा पुग होइन कि भने अब बस्ने हुँदैन बसिसकेपछि चाहिँ टाइममा पुग्नुपर्छ भनेर उहाँले भन्नुहुन्छ कि टाइमले चाहिँ एकदमै ख्याल गर भन्नुहुन्छ उहाँ चाहिँ बिचरा त्यति साह्रो हिँड्नुहुन्न होइन तर बाग्लुङ समाज युकेको त कोषाध्यक्ष पनि गर्नुभयो ट्रेजर गर्नुभयो अनि यहाँ शाखाको यहाँको युएचएचबी ब्रान्चको पनि ट्रेजर गर्नुभयो होइन गर्दाखेरि चाहिँ जस उहाँले सपोर्ट चाहिँ एकदमै गर्नुहुन्छ भाइ मैले चाहिँ मलाई चाहिँ अरूले मैले बुलाएको होइन कि अरूले चाहिँ तपाईँले श्रीमान चाहिँ एउटा देउता जस्तै पाउनु भएको छ होइन गाली नगर्नु है भन्नुहुन्छ अनि होइन मैले गर्दिनँ किन गाली गर्ने भन्छु म रिसाउँदिनँ पनि गाली गर्दैन होइन
1: भनेपछि तपाईँ समाज सेवाबाट कार्यक्रमबाट ढिलो जाँदा पनि उहाँको प्रतिक्रिया केही हुँदैन
2: हुँदैन हुँदैन मैले चाहिँ यो टाइममा म आउँदैछु भन्छु नि उहाँलाई चाहिँ किनभने अब प्रोग्राममा जाँदाखेरि कहिले ढिलो हुन्छ नि भाइ होइन प्रोग्राम त ठ्याक्कै टाइममा सिद्धिएको हुँदैन नि त होइन अनि उहाँ बिचरा खानुहुन्छ सुत्नुहुन्छ अनि भोलिपल्ट काम छ ख्याल गर भन्नुहुन्छ कि अनि कहिले काहीँ फेरि हामी त अब नाचगान रमाइलो गर्ने मान्छे होइन ढिलो त भइहाल्छ नि गर्दाखेरि त्यो त्यस्तो चाहिँ छैन
1: खाना पनि पकाएर चाहिँ कार्यक्रममा जानुपर्छ कि उहाँले आफै पकाउनुहुन्छ के हुन्छ दिदी
2: होइन त्यो चाहिँ पर्दैन मैले चाहिँ पकाउनै पर्दैन त्यो चाहिँ उहाँ आफै पकाउनु आफै पकाउनुहुन्छ मलाई नै पकाइदिनुहुन्छ
1: होइन
2: धन्यवाद कहिले काहीँ यस्तो सिचुएसन आउँछ कि भाइ मैले त कहिले काहीँ माया पनि लाग्छ कि अब कहिले काहीँ मिटिङहरू छ त्यस्तो केही छ अब हामीले फिजिकली मिटिङहरू गर्नु पर्यो अथवा केही त्यस्तो परि आयो खण्डमा चाहिँ उहाँले खाना रेडी गर्नुहुन्छ कि बिचरा अनि खाना खाऊ बुढी भनेर पस्काउने बेलामा पनि म चाहिँ गइदिनु पर्ने हुन्छ कि त्यस्तो हेर्नु न
1: यो समाज सेवा गर्दाको मजा चाहिँ के हो आनन्द चाहिँ के हो दिदी किन गरौँ गरौँ लाग्दो रहेछ के लाग्छ तपाईँलाई चाहिँ
2: एउटा सन्तुष्टि भन्नाले अब चाहिँ हामी झुट नबोलौँ एउटा समाजसेवी गर्छौँ भने होइन झुट बोल्नु हुँदैन र कसैलाई चाहिँ हामीले केही समय तन मन धन दिएर चाहिँ उहाँले खुसी हुनुहुन्छ भने आफू खुसी हुनु नै ठुलो कुरा लाग्छ कि भाइ मलाई है एउटा परिवारलाई राखेर आफ्नो कामलाई पनि थाँती राखेर एउटा विदेशको ठाउँ हो भाइ होइन हामीले काम त गर्नै पर्छ पहिला त मेन कुरा चाहिँ अब धनै हो पैसा नै अगाडि सार्नु पर्छ होइन
1: यो के चाहिँ कति सालमा आउनुभयो दिदी तपाईँ
2: हामी 2005 डिसेम्बरमा भाइ
1: ए भनेपछि यहाँ टोनी ब्लेयरले 2004 अनाउन्स गर्नुभयो तपाईँ त अर्ली नै आउनु भएको रहेछ है
2: हजुर 2005 आयौँ बुनाईदेखि नै आएको भाइ ज्यारू गयौँ ज्यारूबाट
1: ज्यारू पुरै कन्ट्याक्ट गर्नुभयो
2: श्रीमानले 10 गर्नुभयो म चाहिँ 4 बसेर आयौँ भाइ यतातिर
1: ए अनि यहाँ फर्स्ट टाइम युके आउँदा चाहिँ कस्तो लाग्यो त तपाईँलाई हङकङ त्यत्रो झिलिमिली बस्नुभयो त्यसपछि ब्रुनाई पनि अब ठिक ठिकै हो यता आउँदा चाहिँ
2: विरक्त भाइ म अब यो कुरा गर्नु पर्दा चाहिँ हामी चाहिँ ब्रुनाईमा अनि ब्रुनाईदेखि चाहिँ मैले चाहिँ श्रीमानले सबैजना आउने जाने गर्नुहुन्थ्यो नि त भाइ होइन अनि मलाई पनि होइन एकचोटि युके चाहिँ जानुपर्छ भन्ने खालको हुन्थ्यो कि भाइ होइन अब त्यहाँ चाहिँ युकेको पाहुन ठुलो रे भन्ने खालको हुन्थ्यो अनि मैले श्रीमानलाई तपाईँ जानुहोस् न अनि तपाईँ गएपछि हामीलाई लैजानुहोस् जानुपर्छ सबैजना गइसके भन्दाखेरि त्यति बेला फ्यामिलीवाला त धेरै आएको थिएन भाइ बुढाहरू मात्रै आउने अनि आएर निकाल्ने अनि जाने त्यसो गर्नुहुन्थ्यो कि तर मलाई पनि जाउँ जाउँ हुने अनि बिचरा के अरे अब मेरो श्रीमानले के भन्नुहुन्थ्यो भने हामी 4 परिवार गएर मैले कसरी पाल्ने होइन युकेमा जागिर पाउनु गाह्रो छ र पनि हेरौँला न आत्यु भनेर भन्नुहुन्थ्यो कि बिचरा अनि त्यसपछि चाहिँ मैले चाहिँ खाए खाउँला नखाए नखाउँ भनेर मैले नै आँट गरेँ कि अनि पैसा पनि जम्मा भएको थियो अलिअलि बुढाको पैसा होइन भाइ अनि त्यसो गरेर हामी फ्यामिली नै 4 हिँड्यौँ हिँडेपछि चाहिँ यति यति रुनु भयो दिदी बहिनी एउटा माया के भाइ माया होइन एयरपोर्टमा त हाम्रो कस्तो दुवावास भयो कि अनि बिचरा दाजुभाइले चाहिँ लैजाऊ बहिनीलाई लानुपर्छ तपाईँहरू जानुहोस् भनेर त्यसरी आयो भाइ अनि मैले सोचेको चाहिँ युके चाहिँ झिलिमिली एकदमै बिल्डिङहरू छ होला त्यस्तो सोच्थेँ कि भाइ मैले होइन अनि हामी त डिसेम्बरमा आएको भाइ है
1: आउँदाखेरि
2: त जाडोको बेला है ओहो पानी परेछ अनि परिवारसँग आए पनि त्यो काँडा हुँदैन भाइ त्यो पुरै त्यो पाते पात छ है मैले सोच्थेँ कि रुख पनि छैन होला मैले अनेस्टली भन्नु ढाँटेको होइन भाइ रुख पनि हुँदैन होला बिल्डिङहरू छ होला भनेर सोच्थेँ कि भाइ तर ठ्याक्कै उल्टो के अब सानो सानो घर होइन तर अहिले त हामीलाई यहीँ बस्दा बस्दा
1: यहाँ युकेमा चाहिँ कहाँ बस्ने भन्ने सबै घरहरू व्यवस्थित भइसकेको थियो
2: हजुर भाइ हामीले चाहिँ उहाँदेखि नै कन्ट्याक्ट गर्यौँ अनि कन्ट्याक्ट गरेर हामी फार्ममै बस्छौँ अनि हाम्रो रुद्र छन्टाल चिन्नुहुन्छ होला
1: उहाँ
2: चाहिँ हाम्रो मेजर हजुर उहाँ चाहिँ हाम्रो मेरो बुढोको चाहिँ फुपूको छोरा होइन अनि उहाँ हुनुहुन्थ्यो अनि उहाँको घर नै थियो अनि उहाँको घरमा चाहिँ बस्ने भने 2 कोठा चाहिँ हामीले बुक गरिसकेको थियौँ अनि हाम्रो विष्णु भाइ विष्णु घरती भाइहरूले हामीले स्पष्ट गरिदिनु भएको थियो भाइ अनि बहिनी गरेर चाहिँ त्यसरी आएको उहाँलाई म थ्याङ्क यू सो मच भन्न चाहन्छु कि त्यसरी आयो भाइ
1: बिचमा आए जस्तो लाग्यो कि अब ठिकै छ बानी हुँदै जान्छ भन्ने लागेर त सुरुमा चाहिँ
2: सुरु सुरुमा अँध्यारो हुँदा अब ओहो भन्ने त भयो तर चाहिँ म चाहिँ युके जान्छु जानुपर्छ भन्ने खालको भएको भएर मलाई चाहिँ केही जस्तो पनि लागेन भाइ पछि पछि के कामहरू खोज्ने होइन हिँड्ने अब म त अलिकति फ्रेन्डली मान्छे पनि बोल्ने होइन गर्दाखेरि चाहिँ पछि पछि चाहिँ केही जस्तो पनि लागेन भाइ
1: हो अब तपाईँ त बोलिराख्ने एप्रोच भइराख्ने ब्रुनाईमा धेरै साथी बनाउनु भयो होला त्यसै पनि अब त्यहाँ त्यति साह्रो काम हुँदैन होइन त्यो भएर पनि तपाईँको साथी धेरै थिए
2: हजुर
1: त्यहाँ त अब दिदी बहिनीहरूले सागहरू रोप्ने त्यस्तो हुन्थ्यो अरे नि तपाईँहरूको केही त्यस्तो गर्नुहुन्थ्यो दिदी
2: गरियो नि साग सब्जी रोपेर नै सुनहरू कमाइयो भनौँ होइन
1: हो र
2: बनाइयो काम भनेपछि चाहिँ म चाहिँ पछि नहट्ने के भाइ सेलमा पनि काम गरियो है 6 त्यहाँ हाम्रो
1: तपाईँले काम गर्नुभयो
2: काम गरियो नि भाइ हामी त ज्यादैमा भाइ हामी त गर्यौँ नि अब त्यही हो आफूले गर्ने इन्ट्रेस्ट पनि राख्नु पर्यो नि होइन अनि हामीले त सब्जी पनि बेच्ने ब्याडमिन्टन पनि खेल्थ्यौँ भाइ अनि फेरि सबैकै ओभरअल अनि फेरि काम पनि गऱ्यौँ त्यहाँ चाहिँ जुन हामीले चाहिँ दिदी बहिनीहरूको सब्जी एजेन्टहरू आउँथ्यो 2 अनि दिदी बहिनीको सब्जीहरू चाहिँ हामीले चाहिँ दाजुभाइको नम्बर लेखेर बेचिदिन्थ्यौँ कि बिचराले उहाँहरूको कति बिचरा कुहिने सब्जी बारी बेसरी गर्ने बिचरा, अनि कुहिएपछि लौन छबि लौन लौन भनेर माया बहिनी भनेर बिचरा है, अनि एजेन्टलाई चाहिँ हामीले चाडबाड पनि नभनेर फोन गरेर लगिदिनु भनेर, मेरोमा चाहिँ एउटा वाङ भन्ने चिना थियो कि मेरो साइडमा चाहिँ, उसलाई चाहिँ रिक्वेस्ट गरेर लगिदिन्थ्यो भाइ, उहाँ दिदी बहिनीहरू यहीँ हुनुहुन्छ, उहाँले कति सम्झिनुहुन्छ कि बिचरा।
1: हुन्छ दिदी, यो हप्ताको यो एपिसोड यति नै रोकौँ, अर्को हप्ता यहीबाट हामी एपिसोड यसरी कुरा गर्नेछौँ। दिदी हजुरको स्टोरीको लागि धेरै धेरै धन्यवाद है त, अर्को हप्ता भेटौँला।
2: थ्याङ्क यू सो मच भाइ, फेरि भेटौँ
1: सबै, डेफिनेटली डेफिनेटली। तपाईँको विवाहको कुरा छँदैछ, बेलायतको कुरा छँदैछ, धेरै नै छ, अब अलिक बाल्यकालतिर अझै हामी फर्किने बाँकी नै छ। दिदी छविमा पुनलाई धन्यवाद दिँदै र अर्को हप्ता फेरि दोस्रो एपिसोडमा भेट्ने बाचा राख्दै कार्यक्रम छड्के सलामबाट मैले बिदा मागे। हस् त नमस्ते।
0: Saluting on the march! Left! Salute!
3: One, two, three, four, five, down, three! Karikram Chadke Salam.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पहाड़ी जिल्लाका किसान जंगली जनावरले बाली नाली सखा पार्न थालेपछि बाध्य भएर बसाई सराई गरेको सुनिएकै हो तर तराईका किसानले समेत पहाड़मा जस्तै गरी जंगली जनावरले बाली नाली खाइदिन थालेको भन्दै पीड़ा पोखेका छन् बुटोलबाट छवि पाण्डे
4: रूपन्देही जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुरे तलको बस्तीमा बदेल दुम्सी मृग बाँदर निलगाई लगायत जंगली जनावरले किसानलाई शास्ति दिएका छन् तराईका किसानले लगाएको मकै चैते धान आलु जंगली जनावरले खाइदिन थालेपछि किसानको पीड़ा शुरू भएको छ रूपन्देही सैन्य महिना साल झन्डेकी राधिका बिक चुरे पहाड़को काखको बस्ती देवदह नगरपालिकादेखि बुटवल हुँदै सैना मैना नगरपालिका सालजनीसम्मको भागमा जंगली जनावरको ठूलो समस्या छ सामुदायिक वनहरूले वन संरक्षण गर्न थालेपछि वन क्षेत्र भरिएर घना जंगल भएको छ त्यसको कारण जंगली जनावर बढेका छन् वन बढेपछि किसानको बाली नाली जोगाउन समस्या परेको छ तराईमा खास गरी बदेल तुम्सी र निलगाईले किसानको बाली दिउँसो मात्रै होइन रातिमा समेत खाइदिन थालेको छ सैनामाना नगरपालिका दशका रामु अर्याल
5: मकै बालीमा अलि पछि गसी आलुमा अलि पछि गसी जे भेटाउँछ त्यसले अब त्यस्तै खर्सिने वन्यजन्तु गाईहरूले सताउँछ हेर्नु सब बेला बेलामा कहिले बदेलले सताउँछ निलगाईको पनि समस्या छ पछिल्लो अवस्थामा बदेलले फेरि समस्या बनिरहेको छ राति पनि आउँछ दिउँसै पनि आउँछ सर दिउँसै पनि आउने राति पनि आउने अनि खाइदिने मकैहरू खाइदिने अब खन्ने खोर्सनी
4: देवदहकी गीता सापकोटा धान मकै गहुँ र दलहन खेतीमा जंगली जनावरले समस्या पारेको गुनासो गर्नुभयो उहाँका अनुसार बदलले धेरै हानि पुर्याएको छ जंगली जनावरले कुनै कुनै बाली नखाए पनि बाली कुच्ने होडल्ने गर्दा खेती गर्न गाह्रो भएको छ
6: तुलसी अनि त्यसपछि बँदेल धेरै छ त्यताको खेतीपाती स्याहार्न पाउँदैन धानलाई पनि गर्छ खोर्सिनी आउने बाला बाला खाइदिने होइन त्यस्तो त्यस्तो गरिरह धान मकै गहुँ अब तिनी दालहरू नखाए आएर होडल दिन्छन् क्या
4: चुरे क्षेत्रको तलको बस्ती पुरै खुल्ला भएको कारण जंगली जनावर नियन्त्रणको काम असम्भव देखिएको छ
3: नेपाल प्रिमियर लिगको फेन्साइड जनकपुर बोल्ट्सका खेलाडी आसिफ शेख रिलिज हुनु भएको छ
7: जनकपुर बोल्ट्सले अर्को सिजनका लागि सार्वजनिक गरेको रिटेन्सन लिस्टमा शेखलाई नराखेको हो एनपीएलको प्रावधान अनुसार प्रत्येक सिजन अघि फ्रेन्चाइजी टीमले अधिकतम 7 खेलाडी रिटेन गर्न सक्छ बाँकी खेलाडीहरू रिलिज भएर अक्सनमा जान्छन् बोल्ट्सले सार्वजनिक गरेको रिटेन खेलाडीहरूको पोस्टमा आसिफ नदेखिनु भएको हो 5 खेलाडीलाई मात्र जनकपुर बोल्ट्सले रिटेन गरेको छ रिटेन हुनेमा अनिल शाह ललित राजवंशी मयन यादव विकास अग्री र आदित्य महता छन् बोल्ट्सले आसिफ सहित किशोर महतो रूपेश सिंह पप्पू यादव सचिन भट्ट सुभाष कंशकार र तोलबहादुर थापालाई रिलिज गरेको छ
3: जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा विश्वकप फुटबल 2026 का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्था तथा कम्पनीलाई पूर्व स्वीकृति लिन अनिवार्य गरेको छ
7: कार्यालयले सूचना जारी गर्दै विश्वकपका खेलहरू ठूलो पर्दामा सामूहिक रूपमा प्रदर्शन गर्नुअघि प्रशासनको अनुमति लिनुपर्ने जनाएको हो अनुमति नलिई रातिको समयमा खेल देखाउने बहानामा भीड़ जम्मा गरेर समुदायमा असर पार्ने तथा शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ सूचना अनुसार खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ प्राप्त निवेदनमा उल्लेख गरिएका शर्तहरूको अधीनमा रहेर सम्बन्धित संस्था वा कम्पनीको स्थान र सुरक्षा संवेदनशीलताको मूल्याङ्कनपछि अनुमति प्रदान गरिने जनाइएको छ प्रशासनले स्वीकृति बिना विश्वकपको प्रत्यक्ष प्रसारणका नाममा भीड़भाड़ गर्ने अमर्यादित उच्छृंखल अवाञ्छित तथा गैर कानूनी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानून बमोजिम कार्यवाही गर्ने चेतावनी पनि दिएको छ
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद विपिन आचार्यले संसदको शून्य समयमा राखिएका विषयहरू सरकारले व्यवस्था गर्ने गरेको आरोप लगाउनु भएको छ प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद आचार्य
2: यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि सुन्नेमा सुन्नेसरी बिलाएर जाने हो भने यसको नाम सुन्ने समय होइन, ब्ल्याक होल समय राखौं। ब्ल्याक होल प्रकाश, ब्ल्याक होलमा प्रकाश समेत हराए झै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाबदेहिता र सरकारको जिम्मेवारी हराउनु हुँदैन। सुन्ने समय केवल बोल्ने औपचारिकता होइन, यो जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो। तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, कुमार सागरले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 6:08 गइसकेको छ। आजको अन्तिम कार्यक्रम तिनवटा पार्टमा चाहिँ ब्रेक अन फ्रिडम परेडको बारेमा तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ। हाम्रो नूतन भूषालज्यू हुनुहुन्छ इजरायलबाट, र पानी परेको छैन, पानी पर्ने तर्खरै छैन भनेर भन्नुभएको छ। आज चाहिँ अमेरिकामा हुनुहुने हाम्रो भाइ एनपी भाइ हुनुहुन्छ, उहाँको चाहिँ जन्मदिन परेको रहेछ। एउटा गीत मगाउनु भएको छ, यो गीत चाहिँ अन्तर्वार्तापछि म राख्नेछु है, त त्यति बेला सुन्ने प्रयास गर्नुहोला। अनि हाम्रो ललित साप र सती दिदी लेख्नुहुन्छ, डियर भाइ नमस्कार, भाइ सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ साहब, थ्याङ्क यू भेरी मच। हामी पनि हजुरको मिठो प्रस्तुति नियमित रूपमा सुनिरहेका छौँ। कार्यक्रम निकै रोचक र रमाइलो भइरहेको छ भाइ। आजदेखि विश्वकप फुटबल सुरु हुँदैछ, हामी पनि खेल हेर्न निकै उत्साहित छौँ। खै यस वर्षको विश्वकपको उपाधि कसले जित्छ होला? मनपर्ने टोलीहरूमा स्पेन, फ्रान्स र ब्राजिल लगायतका टिमहरू छन्। हेरौँ अन्तत ट्रफी कसको पल्टामा पर्दछ। धन्यवाद ललित सती भनेर लेख्नु भएको छ साहब, थ्याङ्क यू भेरी मच। यस पटक त 48 टिमहरू हुनुहुन्छ, क्वार्टर फाइनलतिर पुगेपछि मात्रै, नकआउट फेज पुगेपछि अलिकति थाहा हुनसक्छ। अघि छवि दिदीको अन्तर्वार्ता सुनेर हाम्रो ममता पूर्जा तिलिजाज्यू लेख्नुहुन्छ, नमस्कार योग भाइ, आजको छड्के सलाम सुनिराखेको छु। छविपुन दिदी र हिरापुन दाजुलाई नमस्कार भन्न चाहन्छु, रमाइलो लागिरहेको छ। ममता तिलिजा अल्ट्रासाउन्डबाट। अब तपाईँहरू पनि पल्टने नै हुनुहुन्छ होला, यसरी आएर आफ्नो अनुभवहरू सुनाउन चाहनुहुन्छ भने प्लिज यसो जानकारी गराउनु होला है त भन्न पनि चाहन्छु। भन्दै अब ब्रेक अन फ्रिडम परेडको चाहिँ जस यो अन्तर्वार्ता अब फिचर सुन्नतर्फ लागौँ। दिदी रूपाबाट
1: पिएफपिएस गोर्खा रेडियो PABS गोर्खा रेडियो सुनिराख्नु भएको छ। ब्रेकन टाउन सेन्टरबाट नमस्कार, म रूपा राणा। गोर्खा विङ मण्डलीले एभ्री इयर सेलिब्रेसन गर्ने ब्रेकन फ्रिडम परेड यस वर्ष भने आइतबार 7 जुनमा दिनको 2 बजेदेखि यस वर्षको लागि 41 गोर्खा ब्रेकन फ्रिडम परेड सुरु भएको थियो ब्रेकन टाउन सेन्टरमा, करिब 4 बजेतिर भने सफलतापूर्वक सम्पन्न भएको छ। र कार्यक्रमको अन्त्यमा भने विभिन्न किसिमका कल्चरल डान्सहरू थिए, र यहाँको लोकल आर्टिस्ट लगायत नेपालदेखि आउनुभएका कलाकारहरूको प्रस्तुति पनि इन्जोय गर्ने मौका मिल्यो। र आजको यस इभेन्ट अत्यन्तै महत्वपूर्ण रहेको छ। गोर्खा ब्रिगेड र यहाँको लोकल कम्युनिटीको बेसमा सुमधुर सम्बन्ध कायम रहेको पनि धेरै वर्ष भइसक्यो, साथै यहाँको लोकल कम्युनिटीले गोर्खासलाई हृदयदेखि नै स्वागत गर्दछन्। गोर्खा विङ मण्डलीमा कार्यरत हाम्रा गोर्खास दाजुभाइले पनि लोकल कम्युनिटीका हरेक सुख दुःखमा साथमा साथ दिँदै आएका छन्। भनिन्छ गोर्खा विङ मण्डलीका सर्भिस प्रोफेसनल र ब्रेकन कम्युनिटीका बेस नङ र मासुको जस्तै सम्बन्ध छ। र ब्रेकनको टाउन सेन्टरमा भइरहेको फ्रिडम परेड अवलोकनको लागि स्कूल जाने बच्चादेखि वृद्ध वृद्धा र व्हीलचेयरसम्मका मानिसहरू यहाँ आइपुग्नु भएको छ। र त्यसै गरी नेपाली कम्युनिटीबाट पनि यहाँ रिटायर्ड हुनुभएका, रिटायर्ड भएर यहीँ बस्नुभएका, अनि त्यस्तै गरी हाम्रा सिनियर बाबा आमाहरू पनि हुनुहुन्छ, र अहिलेका सर्भिङ सोल्जर्स र उहाँहरूको परिवार त हुनुहुन्छ नै, उहाँहरूको व्यापक रूपमा सहभागिता रहेको छ। यस वर्षको लागि द ब्यान अफ द ब्रिगेड अफ गोर्खासको म्युजिक धुनसँगै ब्रेकनको फ्रिडम परेड यसरी सुरु भएको थियो।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: BFBS Kolkata Radio।

0: बीएफबीएस गोर्खा रेडियोबाट यहाँहरूले सुनिराख्नु भएको छ 41 वार्षिक गोर्खा ब्रेक अन फ्रिडम परेडको रिपोर्ट। गोर्खा विङ मण्डलेको यो फ्रिडम परेड सम्पन्न भइसकेको छ। यहाँ गोर्खा विङ मण्डलेबाट धेरै हाम्रा आर्मी पर्सनलहरूले परेड खेलिसक्नु भयो। अब यसै क्रममा आजको परेड कमान्डर हुनुहुन्छ क्याप्टेन बहादुर बुढा मगर भाइ, र उहाँको एकदमै महत्वपूर्ण रेस्पोन्सिबिलिटी छ परेडलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि। एज अ परेड कमान्ड परेड ग्राउन्डमा आफ्नो कन्फिडेन्ट र डिसिप्लिन स्वरूप परेड आज एकदमै सफलतापूर्वक सम्पन्न भएको छ। सबैभन्दा पहिला त भाइ यहाँलाई बीएफबीएस गोर्खा रेडियोमा वेलकम छ अनि नमस्ते भाइ।
1: दिदी नमस्ते, थ्याङ्क यू। हजुर चाहिँ एकदमै टाढाबाट विशेष गरी यो हिस्टोरिकल मोमेन्टको लागि आउनु भएकोमा हजुरलाई पनि थ्याङ्क यू। जस्ट एक्साइटिङ भयो यो इभेन्ट,
0: एकदमै खुसी लाग्यो भाइ। आजको यो परेड एकदमै सफलतापूर्वक सम्पन्न भएको छ। परेड कमान्डरको रोल गर्नुभएको यो पहिलो पटक होइन, धेरै अनुभव छ। र यस पटक र अघिल्ला परेडहरूमा यो फ्रिडम परेडमा केही डिफरेन्ट पाउनु भयो कि एभ्री इयर तपाईँहरूको एउटै प्याटर्न परेडको फर्मेट हुन्छ?
1: फ्रिडम परेड लास्ट इयरको भन्दा अहिलेको हाम्रो फर्मेट सेम नै हो, तर अहिलेको भेन्यू चाहिँ अलिक फरक थियो। यहाँ चाहिँ अहिले रोड कन्स्ट्रक्सन भएकोले गर्दाखेरि एकदमै कन्जेस्टेड ठाउँ गिट हलको अगाडि भयो। लास्ट इयर जे गर्यो त्यही हो दिदी, गर्दाखेरि एकदमै राम्रो भयो दिदी। आज एज अ परेड कमान्डर अनरी सिटिजन जे हाम्रो गोर्खा विङ मण्डलीले पाएको थियो, अनि आजको परेड लिड गर्न पाउँदाखेरि भाग्यमानी महसुस गरेको छु।
0: यहाँले आजको यो परेड एकदमै सफलतापूर्वक सम्पन्न भएको कुरा जनाउनु भयो भाइ। र यस्ता सेरेमोनियल परेडहरू तपाईँले यसभन्दा अगाडिदेखि नै गरिराख्नु भएको छ। यो एकदमै ऐतिहासिक परेड भनिन्छ ब्रेक अन फ्रिडम परेड। र आजको सिक्वेन्स अफ इभेन्ट के थियो भाइ?
1: दिदी आज चाहिँ एकदमै सिम्पल खालको हुन्छ यो कम्पेयर टु अदर परेडहरू हेर्दाखेरि चाहिँ मैले एकदम लक्की महसुस गर्दछु। मैले राजा हाम्रो कोर्डिनेसन परेडमा 2023 सालमा लन्डनमा एउटा मार्चिङ कन्डिसनको अभिभावक खेलेँ। अहिलेको हाम्रो महाराजा आरजेआरको 25th बर्थडेमा गार्ड अफ अनरको कमान्डर गरेको थिएँ। त्यसपछि फलोड बाई लेट महारानी क्विन टेन्सन प्रेजेन्टेसनको लागि बकिङम प्यालेसमा जाने मौका पनि पाएँ। अहिलेको यो चाहिँ अब सिम्पल फर्मेटमा हाम्रो मेयरलाई चाहिँ रिपोर्ट भइसकेपछि उहाँहरूको स्पिचहरू भयो, हाम्रो एक्टिङ एम्बासेडरको पनि स्पिच भयो। त्यसपछि चाहिँ हामीले मार्च गरेर थ्रु टाउन यो फ्रिडमको एक्सर्साइज गरेको हो विथ आर्म्स। अरू बेला हामी आमसँग चाहिँ टाउनमा हिँड्न पाउँदैन, तर आजको दिन यो चाहिँ टाउन काउन्सिलले हामीलाई अथोरिटी दिएर एज अ ट्रुप एज अ गोर्खाको एउटा कन्टिन्जेन्ट चाहिँ हामीले मार्च टाउनको एकदम सानो हिस्सा भए पनि मार्च पास गर्ने एउटा अनर पायौँ दिदी। हजुर
0: हजुर,
1: यो परेडलाई अलिकति मध्यनजर राखेर सुरुमा त ओसी साहबलाई मेजर राजु साहबलाई थ्याङ्क यू भन्छु। उहाँहरूको लिडरसिप र गाइडेन्सले यो परेड एकदमै सक्सेसफुली सम्पन्न भयो। साज मेजर जीवन बिके उहाँ अब आज नै कमिसन हुनुभयो। G4 मेरो CQ ले धेरै कुरा तर्जुमा र मिलाउनु भएको छ। उहाँ र साजन विकास सबै एडमिन कोअर्डिनेट गर्ने उहाँहरूलाई पनि थ्याङ्क यू भन्नु पऱ्यो। त्यसको साथसाथै अब हाम्रो सुनिल साहब एडम साहब र उहाँको इन्टायर टिम अनि वान आरजेआरबाट साजन राजुले चाहिँ उमेश भाइ र एकजना पाइपर भाइलाई पठाइदिनु भएको छ। उहाँहरू सबै टिमलाई एकदमै थ्याङ्क यू। अन्तमा चाहिँ हाम्रो फ्यामिलीहरू जो जो आउनुभयो अनि हाम्रो भाइहरू जो जो चाहिँ मार्चिङमा अनि अरू सेक्युरिटी टास्कमा जति पनि आज इन्भल्भ भएको भाइहरू बहिनीहरू सबैले चाहिँ त्यो कल्चरल डान्समा नाच्नुहुने बहिनीहरूलाई पनि धन्यवाद। हजुर फेरि ताराबाट आइदिनु भयो, थ्याङ्क यू। अब सेफली घर पुग्नुहोस् त्यही कामना गर्छु। थ्याङ्क यू दिदी। हजुर
0: थ्याङ्क यू भाइ, थ्याङ्क यू।
1: धन्यवाद दिदी।
0: भाइ तपाईँको पुरा नाम के पर्यो?
2: मेरो नाम चाहिँ समीर राई हो।
0: समीर राई, तपाईँ कुन गोर्खा युनिटबाट हुनुहुन्छ?
2: म चाहिँ 2 आजियरबाट।
0: अनि ब्रेकनमा आउनु भएको कति भयो?
2: ब्रेकन आएको चाहिँ लगभग अहिले 2 वर्ष हुन लागेको छ यहाँ कार्यरत गरेको चाहिँ। हजुर,
0: फ्रिडम परेडमा भाग लिनु भएको पहिलो पटक हो कि लास्ट इयर पनि भाग लिने मौका पाउनु भएको थियो?
2: यो चाहिँ मेरो 3rd टाइम फ्रिडम परेडमा भाग लिएको भन्नुपर्छ। लास्ट इयरको त्योभन्दा अगाडिको इयर पनि मैले भेटेँ, यो सहित 3 चोटि हुन्छ।
0: अनि तपाईँ कुन इन्टेकको?
2: म इन्टेक 20
0: ओके। इन्टेक 20 ब्रेक अन वेल्समा आइसकेपछि 3 पटक तपाईँले फ्रिडम परेडमा भाग लिने मौका पाउनुभयो। अघिल्ला 2 वर्ष र यो वर्षमा केही डिफ्रेन्ट पाउनुभयो?
2: अघिल्लो दुई वर्ष र यो वर्षमा डिफ्रेन्स चाहिँ मैले योभन्दा अगाडि चाहिँ खुकुरी प्याटर्न पनि लिड गरेको थिएँ अनि त यो वर्ष चाहिँ मैले खुकुरी प्याटर्नमा भाग लिन पाएको छैन. डिफ्रेन्स चाहिँ त्यति मात्र छ.
0: अनि लास्ट इयर चाहिँ अलिकति प्लेस पनि भनौँ न यहाँ हाम्रो लोकल टाउन सेन्टरमा प्लेस पनि अलिक डिफ्रेन्ट थियो क्यारे होइन.
2: हजुर हजुर अँ त्यो पनि हो. प्लेस पनि अलिक डिफ्रेन्ट थियो. यो वर्ष अलिक डिफ्रेन्ट नै छ. हजुर.
0: अनि तपाईँहरूको यो परेड भनेको त एकदमै इम्पोर्टेन्ट हो. सेरोमोनियल परेडमा भाग लिँदा तपाईँले आफूलाई कस्तो फिल गर्नुहुन्छ?
2: यो परेड चाहिँ झन्डै 52 वर्षको एउटा हिस्ट्री छ, विच इज यो परेडमा भाग लिन पाउँदा एकदमै गर्व महसुस भएको छ मलाई. किनकि यो परेड चाहिँ वान अफ दि ब्रिटिस आर्मीको अनि प्लस गोर्खाली सेनाको चाहिँ एउटा स्मरणीय गर्नुपर्ने खालको एउटा परेड हो, जुन चाहिँ ब्रेकन फ्रिड काउन्सिल र चाहिँ गोर्खाली बिचको एउटा सम्बन्धलाई कन्टिन्यू दिइरहेको छौँ. अनि यसरी भाग लिन पाउँदा एकदमै गर्व फिल भएको छ दिदी. हजुर.
0: ओके भाइ, अझै तपाईँ यहाँ कति वर्ष बस्नुहुन्छ?
2: मेरो चाहिँ यो लास्ट टुर हो दिदी. अबको यो वर्षको अन्तिमतिर लगभग अक्टोबरतिर म यहाँबाट निस्किन्छु होला. अनि ब्रुनाई हाम्रो जाने प्लानहरू छ दिदी. थ्याङ्क यू दिदी. थ्याङ्क यू तपाईँलाई पनि.
0: थ्याङ्क यू भेरी मच. त्यसै गरी गोर्खा विङ मेन्डलेको फ्रिडम परेडमा खुकुरी प्याटर्न डिस्प्ले गर्ने हाम्रो भाइहरू पनि हुनुहुन्छ. भाइ यहाँको पुरा नाम के पर्यो?
3: मेरो नाम चाहिँ रमेश महतो.
0: रमेश महतो भाइ, तपाईँ कुन युनिटबाट हुनुहुन्छ यहाँ?
3: म चाहिँ एक्चुअल चाहिँ 2RGR हो दिदी. अनि यहाँ चाहिँ म अहिले असल पाइनियर ट्रेनिङ सपोर्ट डिभिजनको असल पाइनियर प्लाटुनमा छु अहिले.
0: अनि आज तपाईँहरूको यो खुकुरी प्याटर्न डिस्प्लेमा कतिजनाको ग्रुपमा हुनुहुन्थ्यो?
3: हामी चाहिँ आज 5 ग्रुपमा छौँ. एभ्री इयर हामी गरिरहेको छौँ फ्रिडम परेडमा.
0: यो फ्रिडम परेडको समयमा तपाईँहरूले गर्नुभएको खुकुरी प्याटर्न डिस्प्ले एकदमै राम्रो थियो. कति वर्ष भयो खुकुरी प्याटर्न डिस्प्ले तपाईँको अनुभव?
3: खास गरी भन्नु हो भने हामी चाहिँ क्याटरिङमा वान्स हामी रिक्रुट भएपछि हामी क्याटरिङको 9 ट्रेनिङमा नै हामीले खुकुरी डिस्प्लेहरू सिक्छौँ. सबैजनाले आउँछ प्रायः भन्यो भने. अनि एउटा हाम्रो एउटा कल्चर कायदा भनौँ न बाबुबाजेबाट पास अन भइआएको. अनि त्यही भएर सबैलाई जियोस् गोर्खाहरूलाई सबैले आउँछ यो प्याटर्न चाहिँ. जियोस् मेरो चाहिँ करेन्टली अब 6+ भइसक्यो. अनि जियोस् कन्टिन्युस गरिआएका छौँ क्यारे खुकुरी एभ्री. अब हाम्रो चाहिँ खुकुरी चाहिँ कम्पलसरी नै हाम्रो डिप्लोइमेन्टमा हुन्छ. अनि त्यही भएर जियोस् सबैले आउँछ भन्नु. हजुर.
0: पक्कै पनि गोर्खासको मोस्ट इम्पोर्टेन्ट अनि लोकल कम्युनिटीले एकदमै नजिकबाट मन पराउनुहुन्छ यो खुकुरी प्याटर्न डिस्प्ले गरिरहँदा आफूलाई कस्तो फिल गर्नुहुन्छ?
3: जस एउटा प्राउड फिल नै हुन्छ, किनभने अब हिस्ट्री नै हेर्दा पनि एकदम लाइक एकदम प्राउडवाला छ. अनि त्यसलाई रिप्रेजेन्ट गर्न पाउनु नै एउटा ठुलो कुरो हो, किनभने अरूले पाउँदैन. यो चाहिँ स्पेसली गोर्खाजहरूले मात्र गर्न पाउने कुरा हो. त्यही भएर यो डिस्प्ले गर्नु नै एउटा ठुलो कुरो हो. अनि एकदम आफूलाई निकै प्राउड गर्छौँ हामी. हजुर, यति नै छ.
0: पक्कै पनि अब यो गोर्खासको एकदमै फेमस वेपन हो खुकुरी. थ्याङ्क यू भाइ, बाँकी समय पनि इन्जोय गर्नु होला.
3: हुन्छ, थ्याङ्क यू दिदी. थ्याङ्क यू. सी यु
0: भाइ. नमस्ते, यहाँको पुरा नाम के पर्यो?
4: दिदी नमस्ते, म चाहिँ मनमोहन आले दिदी.
0: ओके, तपाईँको र्याङ्क के छ भाइ?
4: दिदी म कोरल मनमोहन आले.
0: कुन रेजिमेन्टबाट हुनुहुन्छ भाइ?
4: दिदी म चाहिँ 1RGR.
0: अनि ब्रेकन वेल्समा आउनु भएको कति वर्ष भयो?
4: मेरो भयो दिदी अलमोस्ट 5 हुन लाग्यो दिदी. 2021 म यही छु दिदी.
0: अनि तपाईँले फ्रिडम परेडमा भाग लिनु भएको कतिऔं पटक भयो भाइ?
4: यो चाहिँ मेरो 5th फ्रिडम परेड दिदी. अनि 4 चाहिँ म एज अ मार्चिङ ट्रुप गरेँ. आई थिङ्क 2023 चाहिँ म वर्कफोर्सको रूपमा चाहिँ इन्भल्भ भएको थिएँ दिदी. है,
0: वर्कफोर्समा पनि तपाईँ भाग लिनु भएको रहेछ. तपाईँको अनुभव एकदमै लामो छ भाइ. र लास्ट इयर र अहिले चाहिँ अलिकति प्लेस पनि फरक भयो है तपाईँहरूको फ्रिडम परेडको लागि. टाउन सेन्टरमा अहिले काम भइरहेको हुनाले पनि. र तपाईँको अरू अनुभव पनि सुनाउनुहोस् न, कस्तो भयो यो वर्ष?
4: यो वर्ष भन्नुपर्दा दिदी अब अलमोस्ट सेमै छ दिदी. अहिले तपाईँले भनिसक्नुभयो ठाउँ चाहिँ अहिले फरक छ दिदी. किनभने लास्ट 4 मैले त्यही सेम ठाउँमा गरेको र अहिले चाहिँ अलिक अर्कै ठाउँमा छ.
0: तपाईँहरूको डे टु डे बेसिक ड्युटी त सधैँ छ, त्यसको अलावा तपाईँहरूको आफ्नो पर्सनल ग्रोथ बढाउनको लागि अरू एक्टिभिटिजहरू के गर्नु?
4: अरू एजुकेसनमा भन्नुपर्दा मैले चाहिँ ओयु जोइन गरेको छु, ब्याचलर्स जोइन गरेको थिएँ दिदी. भर्खरै 1st सकेको छ मेरो चाहिँ. अब नेक्स्ट इयरको लागि चाहिँ इनरोल गर्न अक्टोबरमा चाहिँ इनरोल गर्नेछु दिदी.
0: भाइ ग्रेट न्युज सुनाउनु भयो. अल द बेस्ट भन्न चाहन्छु. पक्कै पनि तपाईँको फ्युचरलाई पनि ब्राइट बनाउने छ. र आजको ओभरअल परेड सक्सेस भयो. वान्स अगेन तपाईँलाई एकदमै बिग कङ्ग्रेचुलेसन. अरू केही भन्न चाहनुहुन्छ?
4: फर्स्ट अफ अल त दिदी तपाईँहरू यत्रो टाढाबाट आइदिनु भयो है, एकदम धेरै धन्यवाद. अनि यो मार्चिङ ट्रुप्स चाहिँ म चाहिँ एकदम लक्की छानेको छु दिदी है. हाम्रो यो गोर्खाजहरू चाहिँ यो ब्रेकनमा आएको 52nd इयर चाहिँ हो यो परेडमा चाहिँ भाग लिन पाउनु म चाहिँ एकदम भाग्यमानी ठान्छु दिदी.
0: तपाईँले भने जस्तै लोकल कम्युनिटीले पनि तपाईँहरूलाई एकदमै रेस्पेक्ट गर्नुहुन्छ भनेको कुरा मैले धेरै सुनिसकेको छु. यो सेरेमोनियल परेडमा तपाईँहरूले प्राउड फिल गर्नुहुन्छ त्यो पछिसम्म पनि यहाँको लोकल कम्युनिटी र हाम्रो गोर्खाजको बिचमा यो क्रम भने निरन्तर जारी रहोस् भाइ. आजको परेड एकदमै सफलतापूर्वक सम्पन्न भयो. तपाईँहरूको समयको लागि थ्याङ्क यू भेरी मच.
4: थ्याङ्क यू दिदी, एकदम धेरै धेरै धन्यवाद दिदी.

0: यो BFBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFBS गोर्खा रेडियो।

0: हजुर प्रमोद खरेल र अस्मिता अधिकारीले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. अघि नूतन भूषालज्यूले हाम्रो चाहिँ एनपी प्रदेशी भाइ हुनुहुन्छ अमेरिकामा, उहाँको जन्मदिनको बारेमा एउटा गीत सुनाउनु भएको थियो. अनि यो सुनेर हाम्रो चाहिँ ललित साहबले पनि के लेख्नु भएको छ भने, भाइ एनपीजीको जन्मदिन भनेर थाहा भयो र ज्यादै खुसी लाग्यो र उहाँको जन्मदिनको शुभ अवसरमा हार्दिक बधाई तथा लाखौँ लाख शुभकामना व्यक्त गर्दछौँ. उहाँको सुस्वास्थ्य, सुख, समृद्धि तथा दीर्घायुको कामना गर्दछौँ भनेर ललित साहब र सदिदीले भन्नुभएको छ. ल है भाइ, सुन्दै हुनुहुन्छ होला, फेरि पनि वान्स अगेन तपाईँलाई शुभकामना भन्न चाहन्छु. 6:47 गइसकेको छ, अब भने ब्रेक अन फ्रिडम परेडको अन्तिम पार्ट्स.
1: PFPS Gorkha Radio.
2: गोर्खा विङ मण्डलीको यो फ्रिडम परेड सम्पन्न भइसकेको छ. यहाँ गोर्खा विङ मण्डलीबाट हाम्रा आर्मी पर्सनलहरूले परेड खेलिसक्नु भयो. यति बेला मसँग हुनुहुन्छ गोर्खा विङ मण्डली ब्रेक अन वेल्सका ओसी मेजर राजु दुरा भाइ. भाइ, सबैभन्दा पहिला त यहाँलाई बिएफबिएस गोर्खा रेडियोमा वेलकम छ.
3: दिदी, थ्याङ्क यू भेरी मच. हजुर, हजुरलाई
2: परेड एकदमै सफलतापूर्वक सम्पन्न भएको छ, हजुरको अनुभव कस्तो रह्यो?
3: यो प्रिभिलेज हो दिदी. सो 8 महिना झन्डै 19 डेज जति भयो म यहाँ सर्भ गरेको, अनि यो ब्रिगेड अफ गोर्खासको लागि, आर्म फोर्सेसको होल कम्युनिटीको लागि आज हामीले एउटा सिभिलियन कम्युनिटी लोकल हेरिटेजलाई मेन्टेन गर्दै हामीले यो सेलिब्रेट गर्न पाउने, सो 41st फ्रिडम परेड चाहिँ सेलिब्रेट गर्न पाउँदाखेरि एकदमै प्रिभिलेज अनि अनर फिल गरेको छु.
2: हजुर, पक्कै पनि. ब्रेकनमा फ्रिडम परेड कहिले कसरी भयो, अब यो हिस्ट्रीको बारेमा पनि बताइदिनुहोस् न.
3: हजुर, म कतै गल्ती गरेँ भने पुरानो साहबहरूले एक्सक्युज गर्नुहुन्छ होला. सो मेरो अन्डरस्ट्यान्डिङ अनुसार चाहिँ झन्डै 1974 चाहिँ हामी 85 गोर्खा चाहिँ यहाँ सर्भ गर्नुभएको, त्यसपछि 74 1985 नोभेम्बरमा चाहिँ अनरी सिटिजनसिप चाहिँ गोर्खाजलाई दिएको, अनि युकेमा चाहिँ यो चाहिँ हाम्रो फर्स्ट टाइम गोर्खाजलाई दिएको. सिन्स देन 1986 चाहिँ हामीले एभ्री इयर यो टाउन काउन्सिलसँग चाहिँ कोअर्डिनेट गरेर हाम्रो नेपालको एम्बेसडर कलर ब्रिगेड अफ गोर्खास, अनि यहाँको हाम्रो लर्ड लेफ्टिनेन्ट मेयर, अनि यहाँको सेरिफ जो कि डिग्नेटरीजको साथमा चाहिँ हामीले सेलिब्रेट गर्दै आएका छौँ. या अघि नै भनेको जस्तो एकदम प्राउड मोमेन्ट फर अस, फर गोर्खाली, बिङ गोर्खाली. अनि यहाँ स्पेसल यो मानेमा पनि छ कि किनभने हाम्रो कतिपय रिटायर्ड मेम्बर्सहरू यहाँ सेटल भएर बस्नुभएको छ, अनि उहाँहरूको इङ्गेजमेन्ट, उहाँहरूको लागि बेटर यहाँको लोकल कम्युनिटी जति सपोर्ट गर्नुभएको छ. फर इक्जाम्पल, हाम्रो धम्पुस कम्युनिटीको ट्रेनिङ 2020 सुरु गर्नुभएको उहाँहरूले, मेजर रिटायर्ड खुसीमन गुरुङ साहब, एमबिओ साहब, उहाँको टिम एज अ कम्युनिटी लिडर, प्लस धम्पुस कम्युनिटी, धम्पुस समाज सोसाइटी युके, उहाँहरूको बोन्ड, अनि हाम्रो यहाँ सर्भिङ प्लस यहाँ लोकल गर्दाखेरि एकदम राम्रो छ. अनि सो या 41 इयर्सदेखि अहिले हामी कन्टिन्यू गर्दैछौँ. वी होप यो हाम्रो रिलेसनसिप चाहिँ यहाँको लोकल कम्युनिटीसँग अनि युकेको बस्ने सबै गोर्खालीप्रति चाहिँ कन्टिन्यू हुन्छ भन्ने आशा गरेको छ.
2: र मैले सुनेको छु यहाँको लोकल कम्युनिटी र गोर्खाजको बिचमा नङ र मासुको जस्तै सम्बन्ध छ, तपाईँको अनुभव कस्तो छ भाइ?
3: हजुर दिदी, मस्ट बी माई बेस्ट एक्सपिरियन्स ओभर द इयर्स, त झन्डै 31 इयर्सको करियरमा एकदमै लाइभली हेर्दाखेरि चाहिँ हाम्रो यो बेकन टाउनभित्र एउटा गोर्खा पाथ भन्ने गोर्खालीको लागि सानो बाटो पनि हामीलाई हाम्रै नाममा राखिएको छ. नेपाली भिलेजको बारेमा हाम्रो खुसीमन साहब उहाँहरूको टिमको अर्को कोअर्डिनेसन छँदैछ. त्योभन्दा बाहेक पनि म रिजनल पार्टनरसिप मिटिङमा इन्भल्भ हुन्छु एज अ गोर्खालीको हेड भएको हुनाले वेल्समा, अनि उहाँहरूको सपोर्ट चाहिँ एकदमै धेरै छ. मैले युके स्कटल्यान्डदेखि लिएर नर्दर्न आयरल्यान्ड बाहेक अरू ठाउँमा सबै बसेको छु, तर इट हेज बिन माई बेस्ट एक्सपिरियन्सेस. हजुर,
2: र विशेष गरेर आजको यो सेरेमोनियल इभेन्ट हाम्रो गेस्ट अतिथिहरू, चिफ गेस्टहरू को को हुनुहुन्छ?
3: डिप्युटी लर्ड लेफ्टिनेन्ट हुनुहुन्छ हाम्रो होल यो एरिया मेनमा, त्यसपछि हाम्रो डिप्युटी हिज एक्सिलेन्सी एम्बेसडर हुनुहुन्छ मिस्टर दवाडी, उहाँ हुनुहुन्छ, अनि टाउनको मेयर काउन्सिलर सिएन ड्रेनन उहाँ हुनुभयो, त्यसपछि यहाँको सेरिफ पुलिसको चिफ उहाँ हुनुहुन्छ, यता ब्रिगेड अफ गोर्खासको अन बिहाफमा चाहिँ हाम्रो कर्नल बिजी साहब चाहिँ आउन भ्याउनु भएन, तर उहाँको बिहाफमा चाहिँ हाम्रो कर्नल निक लोएट साहब आउँदै हुनुहुन्छ र म हामी दुईजना भएर चाहिँ रिप्रेजेन्ट गर्दैछौँ। अनि टोइक साहबसँग अघि इन्टरभ्यू गरिसक्नुभयो, ब्रिगेड ब्यान्डको टिम हाम्रो सुनिल साहब, क्याप्टन सुनिल साहबको टिम अनि हाम्रो गोर्खाविङ मण्डलीको भाइहरू चाहिँ ले चाहिँ आज परेड सक्सेस गर्नुभयो।
2: हजुर, पक्कै पनि यो परेड सफलतापूर्वक सम्पन्न भइसकेको छ। दिदीबहिनीहरूको आज एकदमै धेरै सहभागिता रह्यो, दिदीबहिनीहरूले डान्स पनि देखाउनु भयो र अन्य लेडिजहरूको लागि भनौँ न फ्यामिलीज इङ्गेजमेन्टहरू अथवा अरू एक्टिभिटिजहरू के हुन्छ हाम्रो दिदीबहिनीहरूको लागि?
3: हजुर, मैले अघि पर्फर्मेन्सको बारेमा मैले थ्याङ्क यू भन्नुपर्छ, हाम्रो फ्यामिलीज प्लस हाम्रो भान्जीहरू छोरीहरू, मेरै छोरी पनि थियो हजुर, उहाँहरूको पर्फर्मेन्स प्लस हाम्रो धम्पुस सोसाइटी युके उहाँहरूको पर्फर्मेन्स, धीरेन्द्र भाइ टाइगोन्डोको उहाँले सो गर्दै हुनुहुन्थ्यो अघि, र खोकरी डान्स खोकरी प्याटर्न भनेर चिनिने त्यो गर्नु, उहाँहरूलाई सबभन्दा पहिला म थ्याङ्क यू भन्छु एकदमै राम्रो पर्फर्मेन्स दिनुभएकोमा। अनि अब आउने भर्खरै लेडिज यता कम्पनीको बिहामा चाहिँ लेडिज नाइट भर्खरै सकियो, अस्ति 5 जुनमा भएको थियो, तिजको लागि प्रिपेयर गर्दै हुनुहुन्छ कसरी गर्नुहुन्छ?
2: दिदीबहिनीहरू तपाईँहरूको विभिन्न एक्टिभिटिजमा पक्कै पनि लुकिङ फरवर्ड हुनुहुन्छ होला। हजुर एकदमै व्यस्त भएर पनि हामीलाई समय दिनुभयो र हजुरको विशिष्ट पाहुनाहरूलाई लुक आफ्टर गर्दै हुनुहुन्छ, बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच
3: दिदी, थ्याङ्क यू भेरी मच तपाईँले लङ डिस्टेन्स ट्राभल गरेर हजुर हामीसँग आइदिनु भयो। अब नेक्स्ट इयर पनि हजुरलाई फेरि अर्ली इन्भाइटेसन दिन चाहन्छु, फेरि हामी पछि भेट्दै गरौँला। थ्याङ्क यू हजुरको टाइमको लागि अनि अल द हार्ड वर्क्स लङ डिस्टेन्स ट्राभलदेखि लिएर। थ्याङ्क यू
2: सो मच भाइ।
3: दिदी थ्याङ्क यू भेरी मच, नमस्ते।
2: त्यस्तै गरी द ब्यान अफ द ब्रिगेड अफ गोर्खासले पनि एभ्री इयर ब्रेकन टाउनमा हुने गोर्खा विङ मण्डली ब्रेकनको यो सेरेमोनियल परेडको लागि ब्यान अफ द ब्रिगेड अफ गोर्खासको पनि एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ र अहिले परेड पुरा भइसकेको छ। यति बेला मैले द ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट हाम्रो क्याप्टन सुनिल गुरुङ भाइलाई भेटिरहेको छु, यहाँलाई पनि बिएफबिएस गोर्खा रेडियोमा वेलकम छ।
4: नमस्कार अनि धेरै धन्यवाद दिदी।
2: हजुर भाइ, तपाईँहरू एभ्री इयर आउने गर्नुहुन्छ र प्राय गरेर त परेडको फर्मेट एउटै नै हो, तर तपाईँहरूको डिस्प्लेमा केही फरक थियो कि भाइ?
4: हजुर, परेड फर्मेट त सबै थियो, योपालि चाहिँ अलिकति पहिला सधैँ हुने ठाउँमा चाहिँ रोड वर्क्सले गर्दाखेरि अहिले नयाँ ठाउँमा भएको छ, त्यो पहिलाको भन्दा अलिकति कम्पेयरमा सानो छ, तर त्यही फर्मेटमा हामीले चाहिँ डिस्प्लेमा चाहिँ चेन्जेस चाहिँ छ ठाउँले गर्दाखेरि।
2: हजुर, र आज बिहानबाट कति मेम्बर्सहरू आउनुभएको छ यहाँ?
4: हामी टोटल 2 जना के अरे वनर्जहरूको पाइपर भाइहरूसँग गरेर 35 जना टोटल आएको छ
2: है। तपाईँहरूको 35 जनाको टिम हुनुहुन्छ नि, तपाईँहरूको सबै परेडमा यति नै मेन पावर चाहिन्छ कि अथवा घटी बढी हुँदा पनि हुन्छ?
4: हजुर, वर्क फोर्स चाहिँ खास खास अहिलेको हाम्रो नयाँ पोलिसी अनुसार हरेक परेडमा चाहिँ 35 जना चाहिँ हुनैपर्छ मिनिमम, तर यस ठाउँमा चाहिँ हाम्रो 35 जना आए पनि परेड खेल्ने चाहिँ मैले अलिकति घटाएको छ, तपाईँले देखिहाल्नुभयो रोड एकदमै साँगुरो छ ठाउँले गर्दा, हेल्थ एन्ड सेफ्टीले गर्दाखेरि सबै एकैचोटि खेल्न नमिल्ने भएको हुनाले चाहिँ मैले 5 जना जति घटाएर गरेको छु।
2: मैले सुनेको छु बिहान अब छिट्टै नै मुभ हुन्छ भनेको सुनेको छु, कोलचेस्टरतिर कहिले जाँदै हुनुहुन्छ?
4: हजुर दिदी, एन्ड अफ जुलाईमा मुभ गर्ने प्लान छ, तर स्टिल धेरै कुराहरू मिलाउनु पर्ने छ, विशेष गरी लजिस्टिकमा हाम्रो मुभर्सहरूसँग चाहिँ डेट फिक्स भएको छैन।
2: तपाईँहरू लामो समयसम्म सर्जुन मोड ब्यारेक्समा बस्नुभएको र यो लामो समयपछि तपाईँहरू कोलचेस्टरतर्फ मुभ हुनुहुन्छ, यसको मेन रिजन बताइदिनुहुन्छ कि?
4: दिदी मेन रिजन चाहिँ अब हाम्रो रिसेन्टली चाहिँ हाम्रो ब्यान्ड चाहिँ अपलिफ्ट भएर चाहिँ पहिला टाइप 42 थियो भने अहिले हामी टाइप 54 भन्छ, त्यसले गर्दा हाम्रो साइज पनि बढ्यो अनि त्यसले गर्दाखेरि जुन चाहिँ हाम्रो फेसिलिटी थियो सर्जन मोडमा बिल्डिङ भनौँ न हाम्रो त्यो चाहिँ अब त्यो साइजको मिसनहरूको लागि कम्प्लायन्स भएन भनौँ न अट्ने भएन, त्यसले गर्दाखेरि चाहिँ मेन रिजन चाहिँ त्यही हो, हाम्रो जुन चाहिँ बिल्डिङ थियो त्यो कम्प्लायन्स नभएको हुनाले चाहिँ त्योभन्दा अलिकति ठुलो फेसिलिटीमा चाहिँ मुभ गराउनु खोजेको मात्र।
2: क्याप्टन सुनिल भाइ, तपाईँ कतिको लुकिङ फरवर्ड हुनुहुन्छ, कतिको एक्साइटेड हुनुहुन्छ, अथवा यहाँबाट लामो समयसम्म आफ्नो बेसलाई छोडेर जाँदा कस्तो फिल गर्नु भएको छ?
4: हजुर दिदी, 50-50 अब सर्वप्रथम त हामी एकदमै लक्की भयौँ, भाग्यमानी भन्छु म चाहिँ, किनभने यत्रो 25 वर्ष एकै ठाउँमा बसेर एउटै ठाउँमा पर्मानेन्टली बस्न पाउनु भनेको एकदम लक्की हो अनि त्यसमा एकदमै फर्चुनेट छु, अनि एट द सेम टाइम यत्रो लामो समय एकै ठाउँमा बसेपछि यो ठाउँ काउन्सिल सिटीसँग चाहिँ एकदमै एट्याचमेन्ट भइसकेको छ होइन, त्यसले गर्दा त्यसरी छोडेर जाँदा स्याड छु, अन्त सेम टाइम फेरि अब नयाँ ठाउँमा जाने अनि नयाँ फेसिलिटीमा जाँदाखेरि एक्साइटमेन्ट पनि त्यत्तिकै छ.
2: तपाईँहरू जहाँ जानुहुन्छ जे हुन्छ राम्रोको लागि हुन्छ र यति भन्दै फ्युचरको लागि पनि अल द बेस्ट.
4: थ्याङ्क यू दिदी, धेरै धन्यवाद.
2: त्यसै गरी आज यहाँ थुप्रै दर्शकहरू पनि आउनु भएको छ, हाम्रो नियमित श्रोता हाम्रो पुष्पा बहिनी पनि हुनुहुन्छ. पुष्पा बहिनी तपाईँलाई वेलकम छ बिएबिएस सरकार रेडियोमा.
5: नमस्ते रूपा दिदी, मलाई एक्कासी हजुरले यहाँ पक्रिनु भयो, म त भर्खर कामबाट आएको. हजुर
2: ठिकै छ बहिनी, तपाईँ यो ब्रेक अनको फ्रिडम परेड हेर्नको लागि एभ्री इयर आउने गर्नुहुन्छ?
5: हजुर एकदमै एभ्री इयर, त्यो पनि अहिले पनि म हतार हतार काम सक्ने बित्तिकै म आएको हजुर हेर्नलाई भनेर कुद्दै कुद्दै आएको रूपा दिदी.
2: कति धेरै नेपालीहरू पनि आउनु भएको छ यहाँ, लोकल कम्युनिटीका मेम्बर्सहरू होइन, एकदमै धेरै. अनि कस्तो लाग्छ, तपाईँले कतिको इन्जोय गर्नुभयो?
5: एकदमै एकदमै यो त इन्जोय मात्रै नभएर तर हाम्रो लागि त एकदमै प्राउड मुमेन्ट पनि हो यो ब्रेक अनको. एकदमै सबैजनाले हाम्रो यो परेड हेर्न आउनुहुन्छ अनि एकदमै बिजी पनि हुन्छ यो दिन चाहिँ सन्डे. एकदम यो दिन चाहिँ सबैले पर्खेर पनि बस्छौँ भन्नु पर्यो हजुर दिदी.
2: एकदमै रमाइलो डान्सहरू भइरहेको छ, बाँकी समय पनि इन्जोय गर्नु होला हेर्नु होला. तपाईँको पनि कोही डान्स गर्नेहरू हुनुहुन्छ बहिनी?
5: हजुर यहाँ मेरो बहिनी हुनुहुन्छ, अब मेरो भन्दा पनि बहिनी सोनिया बहिनीहरू हुनुहुन्छ, रेबिका बहिनी मसँगै काम गर्नुहुन्छ. ऊ बहिनी चाहिँ अब नर्स हो होइन, तर अब आज यहाँ डान्स हेर भनेको यहाँ ढिलो होला जस्तो भयो दिदी. रूपा दिदी हजुरलाई भेटेर एकदमै खुसी लाग्यो.
2: एकदमै मलाई पनि खुसी लाग्यो. हामी पछि बोल्दै गरौँ, बाँकी समय इन्जोय गर्नुलाई. बहिनी तपाईँ नाच्नु भएन यसपटक?
5: होइन मैले नाचिन, म भर्खर कामबाट आएको.
2: ठिकै छ बहिनी, बाँकी समय इन्जोय गर्नु होला. थ्याङ्क यू.
5: हस् रूपा दिदी, मलाई फेरि पनि म भन्न चाहन्छु, मलाई दुई शब्द बोल्नु दिनुभएकोमा हजुरलाई फेरि पनि धन्यवाद रूपा दिदी.
2: थ्याङ्क यू बहिनी, बाई बाई.
5: थ्याङ्क यू रूपा दिदी.
2: यहाँ एकदमै यो कल्चरल डान्स भइरहेको छ. हवस् त आदरणीय श्रोता, म रूपा राणा पनि गोर्खा विङ मण्डले ब्रेकनको यो फ्रिडम परेडबाट बिदा चाहन्छु. नमस्ते, बाबाई.
0: हजुर, ब्रेकनको फ्रिडम परेड सम्बन्धीको रिपोर्ट अथवा अन्तर्वार्ता सुन्दै हुनुहुन्थ्यो रूपा दिदीबाट. समय सकिसकेको छ, अब भोलि हाम्रो बिहान भेट हुन्छ, बेलुकी कार्यक्रममा चाहिँ हाम्रो आशा दिदी आउनुहुन्छ है त. हस् त, भोलि फ्राइडे भेट्ने बाचा राख्दै बिदा मागे. हेभ अ लभली इभिनिङ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल मेक्सिको सिटीमा हुँदैछ।
4: उद्घाटन खेलमा आज घरेलु टोली र दक्षिण अफ्रिका भेट्दैछन्। आयोजक मेक्सिको घरेलु समर्थकको साथ मैदान उत्रदैछ, तर विश्वकपकै पहिलो खेल भएका कारण यो टोलीमाथि दबाव पनि छ। यो खेलमा मेक्सिकोका राहुल जिमेनेज र दक्षिण अफ्रिकाका तेबोहो मोकोएनालाई प्रभाव जमाउन सक्ने खेलाड़ीका रूपमा हेरिएको छ। विश्वकपमा यी दुई टोली बीच अहिलेसम्म एक पटक मात्रै भेट भएको छ। सन् 2010 विश्वकप उद्घाटनमा दुवै टोलीले एक एकको बराबरी खेलेका थिए। 16 वर्षपछिको विश्वकप उद्घाटन खेलमै फेरि यी दुई टोली भेट हुँदैछन्। मेक्सिको 18 विश्वकप खेल्दैछ। चौथो पटक विश्वकप खेल्न लागेको दक्षिण अफ्रिका भने 2010 पछि पहिलो पटक यो प्रतियोगितामा फर्किएको हो। मेक्सिको सन् 1970 र 1986 विश्वकपको अन्तिम आठमा पुगेको थियो। ती दुवै प्रतियोगिता घरेलु मैदानमा भएका थिए। दक्षिण अफ्रिका भने समूह चरणबाट अगाडि जान सकेको छैन। फिफा वरियतामा मेक्सिको 15 स्थानमा र दक्षिण अफ्रिका 61 स्थानमा छन्। विश्वकपकै दोस्रो खेलमा नेपाली समयको भोलि बिहान 7:45 दक्षिण कोरिया र चेक गणतन्त्र आमुन्ने सामुन्ने हुँदैछन्। दक्षिण कोरिया लगातार 11 पटक विश्वकप खेल्दैछ। यो टोली छनौट चरणमा प्रभावशाली प्रदर्शन गर्दै सहज रूपमा विश्वकपमा पुगेको हो। दक्षिण कोरिया 2002 सेमी फाइनलमा पुगेको थियो। चेक गणतन्त्र पछिल्ला 6 खेलदेखि लगातार जितको लयमा छ, तर यो टोली 2006 पछि पहिलो पटक विश्वकप खेल्दैछ। यी दुई टोली बीच विश्वकपमा पहिलो पटक भेट हुन लागेको हो। हालसम्मका 3 मैत्रीपूर्ण खेलमा दुवै टोलीले एक एक खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो। चेक गणतन्त्र 1934 र 1962 विश्वकपको उपविजेता पनि हो, तर त्यो बेला चेक गणतन्त्र अहिलेको स्वतन्त्र मुलुक भन्दा चेकोस्लोभाकिया थियो। चेक गणतन्त्र सन् 2006 मात्रै विश्वकपमा छनौट हुँदा समूह चरणबाटै बाहिरिएको थियो। त्यस यता 20 वर्षपछि यो टोली विश्वकप खेल्दैछ।
3: जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा विश्वकप फुटबल खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्था तथा कम्पनीलाई पूर्व स्वीकृति लिन अनिवार्य गरेको छ।
5: कार्यालयले सूचना जारी गर्दै विश्वकपका खेलहरू ठूलो पर्दामा सामूहिक रूपमा प्रदर्शन गर्नुअघि प्रशासनको अनुमति लिनुपर्ने जनाएको हो। अनुमति नलिई रातिको समयमा खेल देखाउने बहानामा भीड़ जम्मा गरेर समुदायमा असर पार्ने तथा शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ। सूचना अनुसार खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। प्राप्त निवेदनमा उल्लेख गरिएका शर्तहरूको अधीनमा रहेर सम्बन्धित संस्था वा कम्पनीको स्थान र सुरक्षा संवेदनशीलताको मूल्याङ्कनपछि अनुमति प्रदान गरिने जनाइएको छ। प्रशासनले स्वीकृति बिना विश्वकपको प्रत्यक्ष प्रसारणका नाममा भीड़भाड़ गर्ने अमर्यादित उच्छृंखल अवांछित तथा गैर कानूनी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी पनि दिएको छ।
3: सर्वोच्च अदालतले शैक्षिक संस्था एवं अस्पतालहरूको रहेको प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी सभा भेला आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ।
5: नियमित रूपमा हुने भेला आन्दोलन नारा जुलुस लगायतले आफूहरूको पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 23/2082 प्रदर्शनी मार्गमा पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ आज सार्वजनिक गरेको हो। सर्वोच्चले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। प्रदर्शनी मार्गमा वरपर दुई विश्वविद्यालयका 4 आङ्गे क्याम्पसहरू भएकाले सर्वोच्चले प्रदर्शन र ध्वनि प्रदूषण हुने क्रियाकलापमा रोक लगाएको हो। त्यसबाहेक काठमाडौँ मोडल अस्पताल र नेपाल रेड क्रसको रक्त संचार केन्द्र समेत प्रदर्शनी मार्गमै पर्ने भएकाले ब्रिकुटी मण्डपको प्रदर्शनी स्थलमा सीमित प्रकृतिका क्रियाकलाप मात्रै गर्न अनुमति दिनु भनी आदेश दिएको छ। प्रदर्शनी स्थलमा सामाजिक व्यावसायिक शैक्षिक बौद्धिक सांस्कृतिक तथा पुरातात्विक प्रकृतिका भेला प्रदर्शनी बाहेक अरू सभा सम्मेलनका लागि प्रदर्शनी स्थल भाडामा नदिनु भनी आदेश जारी गरिएको छ। ब्रिकटी मण्डपको प्रदर्शनी स्थलमा विभिन्न राजनैतिक कार्यक्रम समेत आयोजना हुन्थ्यो। सर्वोच्च अदालतले त्यसमा रोक लगाउन आदेश दिएको हो।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको पूर्व निर्धारित हवाई आक्रमण र बमबारी रद्द गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको उच्च नेतृत्वसँगको छलफल सकारात्मक भएको र सहमति जुटेकाले आक्रमणको योजना फिर्ता लिएको जानकारी दिनुभएको हो।
1: BFBS Gurkha Radio

सम्पूर्ण आदरणीय श्रोतालाई नमस्कार छ। कार्यक्रम नेपाल कलिङमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्छु। श्रोता, सुरुवातमा यहाँहरूले एउटा मिठो गीत सुन्नुभयो। सुरुवातमा मैले एउटा मिठो गीत यहाँहरूलाई सुनाए, आशा गर्छु मन परे नै होला। आजको रूपरेखाको कुरा गर्नुपर्दा आज पनि म मिठा मिठा गीत सङ्गीत यहाँहरूलाई सुनाउनेछु, केही सामग्री राख्नेछु र समय रहेमा हामी कुराकानी पनि सुन्नेछौँ। श्रोता, अब हामी फेरि पनि एउटा गीत सुन्नतर्फ लागौँ।

0: BFBS Gorkha Radio.
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इश्यू अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इश्यू अफ द डेमा कुराकानी गर्दैछौँ पर्म एकादशीको अवसरमा बुढा नीलकण्ठ मन्दिरमा भक्तजनको घुइँछु र मलमास पनि अब सकिन लाग्यो अब जेठ महिनाको यो झन्झन नै हामी अन्तिम समयतिर छौँ आज 28 गते पनि परेको छ र यही सन्दर्भमा पर्म एकादशीको र मलमासको महत्व के छ हाम्रो भनौँ न धर्म र हाम्रो संस्कृतिको विषयमा कुराकानी गर्नको लागि वाल्मीकि विद्यापीठमा अध्यापन गराउँदै आइरहनु भएका धर्मशास्त्र विभागका प्रमुख पनि हुनुहुन्छ प्रोफेसर डाक्टर देवमणि भट्टराई धेरै बेर नपर्खौँ सरलाई कार्यक्रममा स्वागत गरिहालौँ डाक्टर साहब कार्यक्रममा स्वागत छ हजुरलाई
2: हजुर धन्यवाद नमस्कार र यो परमा एकादशीको शुभकामना पनि सबैलाई यहाँ लगायत सबैलाई
1: धेरै धन्यवाद छ समय दिनुभयो र व्यस्त हुनुहुन्थ्यो अब पर्म एकादशीको भनौँ न शाब्दिक अर्थ संस्कृति र हाम्रो धर्मशास्त्र अनुसारले भन्नुपर्दा यसलाई कसरी बुझ्ने डाक्टर साहब यो सामान्य मान्छेले त धेरैले थाहा छैन कतिले थाहा छ गरिरहेका छन् होइन एकातिर मलमास पनि छ होइन यहीँबाट सुरु गरौँ कुराकानीलाई
2: हजुर नमस्कार सबैमा सबभन्दा पहिले त यो मलमासभित्र दुईटा एकादशी पर्दछन् कृष्ण पक्षमा अहिले कृष्ण पक्षको एकादशीलाई परमा भनिन्छ र शुक्ल पक्षको एकादशीलाई पद्मिनी भनिन्छ परमा र पद्मिनी दुईटा एकादशीहरू छन् र यो जम्मा 12 महिनामा 24 एकादशी अब मलमास परेको वर्ष चाहिँ 26 एकादशी हुन्छन् र यो अहिले मलमासकै एकादशी चाहिँ परमा एकादशी हो यसको व्रतको महत्वको बारेमा शास्त्रहरूमा धेरै कुराहरू बताएको छ जस्तो यो महिना अनि यसै गरी यो एकादशी यसको तिथिहरूमा जस्तो तिथिहरूकोमा द्वादशी तिथिको प्रसिद्धि नदीहरूमा गङ्गा नदीको प्रसिद्धि अथवा उनीहरूको महत्व छ त्यसै गरी यो एकादशीको पनि त्यति नै महत्व छ भनेर बताइएको छ र भगवान जुन विष्णु भगवानको जुन यो एकादशीको महत्वको प्रसङ्गमा हाम्रो मानव जीवनसँग एकादशीको व्रत जोडिएको छ किनभने अहिले फास्टिङ भन्ने कुरा आयो तर हाम्रो एकादशी भनेको 15 दिनमा एक दिन तिमी उपवास बस एक दिन चाहिँ तिम्रो शरीरलाई आराम गर्न देऊ हाम्रा जति पनि भित्रका भनौँ इन्जिनियरहरू छन् ती इन्जिनियरलाई कमसेकम विश्राम देऊ भन्ने यो र एकादशीको अर्थ हाम्रा 5 ज्ञानेन्द्रिय 5 कर्मेन्द्रिय यिनीहरूको र मन शुद्ध गरेर 11 हाम्रा इन्द्रियहरू हुन्छन् तिनीहरूले जता जता डोर्यायो त्यतै हामी डोरिन्छौँ लाग्छौँ त्यसले गर्दा स्थिर हुनुपर्छ र त्यसो भने किन यो परमा भनियो त भन्दाखेरि यो चाहिँ भनेको यस्तो मलमासभित्र परेको यो पुरुषोत्तम मास अर्थात् मलमास भनौँ यो स्वयंमा उत्तम छ त्यसमा पनि यो एकादशी अत्यन्त उत्तम छ भनेर चाहिँ परमा भनेको परम छ आराध्य जसको भगवान परमात्मा परमेश्वरको त्यस्तै एकादशी स्त्रीलिङ्गी भएकाले एकादशी भएकाले परमा

0: यहाँ गरेका कर्महरू चाहिँ परलोक साध्य पनि हुनुपर्छ, यो लोकमा सुख सम्पत्ति पनि पाउनुपर्छ भनेर यो एकादशीलाई बढी जोड दिएको महत्व राखिएको छ। विशेष गरेर यही नै हो यो एकादशीको चाहिँ विशेषता।
1: हजुर, भनेपछि यो जुन भगवान विष्णुको चाहिँ विभिन्न स्वरूपहरूको विभिन्न भनौँ न घटनाक्रमहरूलाई चाहिँ हामीले स्मरण गर्ने सन्दर्भमा यो कुरा पनि आएर जोडिन्छ होइन त डाक्टर साहब?
0: हो, भनेको छ, जपन समेण काम श्रुत कमलम पाप हरिणम व्रतम कृत्वा चुताई सार्धम स्थित शून्यालय तदा भनेर भगवानको चाहिँ जो विश्राम स्थल हो त्यहाँ हुँदाखेरि भगवानको जप श्रवण गर्दाखेरि यसले सम्पूर्ण हाम्रो अब पाप भनेको के भने हाम्रो मनमा आउने नकारात्मक प्रभावहरू जुन एउटा भनौँ न मान्छेप्रति एउटा उत्पटन व्यवहारहरू हुन्छन् त्यसको निराकरण र अनि सत्कर्मप्रति चाहिँ अभिप्रेरणा गर्ने यो एकादशीले त्यो चाहिँ महत्व दिन्छ।
1: हजुर, अब अहिलेको जीवनशैली हेर्दाखेरि यो जुन हामीले भनौँ न परम्परादेखि मान्दै आएका विभिन्न किसिमका चाहिँ उपवासहरू भए व्रतहरू भए जस्तै अब एकादशी बार्ने होइन विभिन्न हलो बार्ने भनी हुन्थे होइन भर्म बार्ने भन्ने हुन्थे विभिन्न किसिमका कुराहरू हामीले अनुभव गरेका थियौँ। तर जब यो राजनीतिक परिवर्तन पछाडि हाम्रो जुन जीवनशैली हाम्रो धर्म संस्कार संस्कृतिमाथि चाहिँ खासै राज्यबाट भनौँ अथवा चाहिँ मानिसहरूबाट भनौँ सर्वसाधारणबाट पनि त्यतिको गम्भीरतापूर्वक त्यसलाई अनुसरण गरेको बुझेकाले गरिरहेका छन्, अरूले यसलाई त्यतिको वास्तव पनि गरिएन होइन। अब यो जुन आज भर्मा एकादशीको सन्दर्भमा मलमास होइन मलमासको समयमा के कुरा वर्जित हुन्छ डाक्टर साहब र के कुरा गर्नु हुँदैन के कुरा गर्नुहुन्छ यसमा चाहिँ खास चाहिँ अब अझै श्रोताले
0: ल धन्यवाद, धेरै राम्रो प्रश्न। अब यो मलमास भनेको इधर यसको नाम मलमास अनि पुरुषोत्तम मास यसरी पनि यसलाई चिनिन्छ र कहिले काहीँ क्षय मास पर्छ त्यो पनि मलमास नामले पनि शास्त्रमा भनेको छ भने सामान्यतया तिनको नामबाट व्यवहारमा हामी चिन्छौँ। एउटा मलमास भनेर चिन्दछौँ, एउटा पुरुषोत्तम मास भनेर, अनि अर्को क्षय मास हुन्छ त्यो पनि मलमास जस्तै भएकाले तिनटेलाई एकै यसको प्रक्रिया त अलग छ, यो तिनटै एउटै हुन्छ। यो कस्तो भनेदेखि पुरुषोत्तम भगवानको अगतिक मान्छेहरूले उत्तम गति प्राप्त गर्नका लागि अनि त्यसपछि गएर यो मान्छे कस्तो छ भने लौकिक व्यवहारमा धेर अल्म लिएका छौँ हामी। लौकिक व्यवहार भनेको हामीलाई घर राम्रो चाहियो, गाडी राम्रो चाहियो, बाटो राम्रो चाहियो इत्यादि इत्यादि जो लौकिक व्यवहारमा कुचो भान्सा डस्टा सिरकदेखि लिएर आए इत्यादि कुराहरूमा हामी अल्म लिँदाखेरि हामीले यो जीवनलाई दुईटा तवरबाट लिएर हिँड्नुपर्छ भन्ने हामीले बिर्सियो मानव सम्पूर्ण मानव जातिले र त्यो बिर्सिएको हुँदाखेरि के भयो त भन्दाखेरि हामीले यो लोकका सुखलाई मात्रै सुख सम्झ्यौँ, यो यत्तिकै अर्को पनि लोक छ हामी मरिसकेपछि अथवा यहाँबाट चाहिँ गतिमुक्तिका लागि गर्नुपर्ने यो कुराहरूको चाहिँ न्यूनता छ। त्यो यो पुरुषोत्तम मासले म जो तिन वर्षमा आउँछ प्राय गरेर 32 महिनामा मोटामोटी 30 32 महिनामा आउँछ, त्यसमा प्रत्येक सूर्यको गति र चन्द्रमाको गति अनुसार महिनाको निर्धारण, चन्द्रमाको गति अनुसार 354 दिनको हुन्छ, सूर्यको गति अनुसार 365 दिनको एक वर्ष हुन्छ। तर यो बिचमा जुन 11 दिन ग्याप आउँछ त्यो 11 दिनको ग्याप चाहिँ यो मलमासमा लगेर चाहिँ मिलाइन्छ। त यो दुईटैको सार रूपमा आएको मलमास जुन हो अर्थात् पुरुषोत्तम मास हो, यो अत्यन्त उत्तम महिना होइन। जस्तो हिरण्यकश्यपको काहीँ मर्ने कुनै महिना दिन समय नआउँदाखेरि पनि त्यहाँ के हो भनेदेखि पुरुषोत्तम मासमा चाहिँ उहाँको चाहिँ मृत्युको समय आयो। त यस्तो प्रकारले कुनै कुराहरू अन्यत्र हुन नसकेका, अरूले स्वीकार गर्न नसकेका, आत्मसात गर्न नसकेका कुराहरूलाई पनि भगवान पुरुषोत्तमले स्वीकार गर्नु हुने हुनाले त्यो हाम्रा जति पनि हामी अरू धेरै कुराहरू महिला वर्ष दिनसम्म गर्न नसके पनि पुरुषोत्तम मासको व्रत उपवास यसभित्र आउने एकादशी अनि एक महिनासम्म हामीले यसको चाहिँ कठोर व्रत गरेर यो कुनै पनि महिनामा पर्न सक्छ र त्यो गरेर अनि हाम्रो अविष्ट सिद्धि गर्न सकिन्छ यो लोकको पनि परलोकको पनि। त मान्छे अल्मलिएकाहरूलाई यो पुरुषोत्तम मास रहेछ यसका नियम पनि धेरै छन् हेर्नुहोस्। अब पहिलो वर्ष विवाह गर्ने गरेका श्रीमान श्रीमतीले सँगै बस्नु नहुने अनि माइतै गरेर बस्नु पर्ने त यस्ता खालका चाहिँ धेरै नियमहरू पनि छ मासमा यसमा त यस्ता खालका नियम छन्। ती सबै नियमहरूको पालना भनेको हाम्रो यो लोकको सुख शान्ति र परलोकको गतिमुक्तिका लागि हो र धेरै त्यस्ता प्रसङ्गहरू आउँछन् जहाँ पुरुषोत्तम मासमा केही कुराहरू गर्न मिल्ने र केही कुरा गर्नै नहुने गर्नै नहुने निषेध परक र केही विधि परक कर्महरू छन्। ती विधि परक कर्महरूद्वारा हाम्रो यो ऐहिक सुख सम्पत्ति सन्तति प्राप्त हुने र परलोक पनि त्यसले के गर्ने गतिमुक्ति दिने खालको हुन्छ। यस्ता धेरै विषयहरू छन् जो पुरुषोत्तम मासमा श्राद्ध तिथिको निर्णयको प्रसङ्गमा पनि आउँछ, नित्य नैमित्तिक कर्मको समय पनि आउँछ, अब यो जुराड गर्ने मासिकका सन्दर्भ पनि कुराहरू आउँछन्। धेरै कुराहरू कुन गर्न हुने कुन नहुने, फेरि यो जस्तो अहिले जेठमा मलमास छ योभन्दा पहिले जेठमै मलमास भएका जन्मिएका व्यक्तिहरूको जन्मोत्सव कहिले गर्नुपर्ने, बर्थडे कहिले मनाउनु पर्ने अनि त्यसमा मृत्यु भयो भने तिनीहरूको कहिले मनाउनु पर्ने यो निर्णय पनि यसमा प्रभावित हुन्छ। यस्ता सारा कुराहरू धर्मशास्त्रले बताएको छ। अब जुनलाई जो खालको समस्या परो त्यसलाई समस्याको समाधान धर्म शास्त्रले दिएको हुँदाखेरि ती अनुसार गर्नु पर्यो र बलमासमा अब विशेष गरेर हाम्रा नित्य

0: गरिएका पूजा पाठहरू गर्न मिल्ने, तिथि श्राद्धहरू यसमा हुँदैनन्। तर वर्ष दिनमा फेरि यसै महिनामा जो धेरै अब 19 वर्षमा सामान्यतया 18-17-18 वर्षमा कहिलेकाहीँ 10-11 वर्ष भने जेठमा मलमास पर्दा फेरि मलमास दोहोरियो भने त्यस्तामा श्राद्धादि फेरि त्यहीमा गर्नु पर्यो अहिलेको जस्तो स्थितिमा। यस्ता कुराहरू छन् खासमा। अब हामीले के बुझ्न पर्यो 1, 2, 3 भने पुरुषोत्तम मास भनेको उत्तम मास हो, यसमा व्रत तीर्थहरू यहीसँग सम्बन्धित मात्रै गर्न हुन्छ, योभन्दा बाहिर काम्य कर्म गर्न हुँदैन भन्ने एउटा बुझ्नु पर्यो। दोस्रोमा के बुझ्नु पर्यो भनेदेखि हाम्रो जन्मोत्सव कहिलेकाहीँ हामी यस्तै पुरुषोत्तम महिनामै जन्मिएका रहेछौँ, यही जेठको महिना है अहिलेका लागि, असारमा आए असारका लागि अनि असोजमा असोज त्यस्तामा जन्मिएकाको जन्मोत्सव पनि यस्तैमा यसमा त्यही महिनामा त्यही तिथिमा मलाई त्यहीमा पर्यो भने त्यही तिथिमै पुरुषोत्तम मासको के अरे जन्मोत्सव गर्नुपर्ने रहेछ पुरुषोत्तम मासमै। त्यसै गरी श्राद्ध तिथिहरू पनि कसैको धेरै वर्षपछि त्यही महिनामा मलाई मास आयो भने त्यसमा गर्नुपर्ने रहेछ। अनि पहिलो वर्ष चाहिँ विवाह गरेका जो नव जो दम्पतिहरूले पुरुषोत्तम मासमा अलगै बस्नुपर्ने रहेछ, एउटै ठाउँ वस्तु हुने रहन्छ, माइत पठाउनु पर्यो श्रीमतीलाई। त यस्ता धेरै नियमहरू छन् र हामीले नित्य गरेका पूजा पाठहरू गर्न मिल्ने रहेछ भन्ने खालका यस्ता कुराहरू छन्। अब प्रसङ्गले कसैलाई केही गर्न पर्यो भने थाहा हुन्छ, यस्ता नयाँ आरम्भ गर्ने, घर बनाउने, जग हाल्ने, मन्दिरको प्रतिष्ठा गर्ने अनि सुला सुला शिलान्यासहरू गर्ने यस्ता कामहरू पुरुषोत्तम मासमा हुँदैनन् लगायतका कुराहरू बुझिन्छन्। हजुर,
1: विशेष गरेर नवविवाहितले एउटा चाहिँ यो बेलामा सँगै बस्न नहुने, अर्को ठाउँमा गएर बस्नु पर्यो, माइती गएर बस्दिनु पर्यो र अर्को जन्मोत्सवको बेलामा पनि यो बेलामा गराउनु हुने भनेपछि यो चाहिँ विशेष गरेर शास्त्र विधानमा चाहिँ बजित शुभ कार्य त्यसमा पनि के गर्नु चाहिँ के गर्नु हुँदैन भन्ने कुरालाई चाहिँ यो अहिले डाक्टर साहबले भन्नुभएको कुराहरू चाहिँ हामीले जीवनमा अनुसरण गर्नु पर्यो भने चाहिँ डाक्टर
0: साहब अनिवार्य गर्नुपर्यो।
1: हजुर, अब अन्तमा केही छन् यसमा डाक्टर साहबले जोड्नु पनि धेरै कुराहरू त आइसकेका छ, छुटेका के छन् यसमा हामीले बताउनु पर्ने आम श्रोतालाई अन्तमा टुङ्गिनु पर्छ डाक्टर साहब?
0: अब यो मुख्य कुरा चाहिँ के बुझ्न पर्यो भने यो पुरुषोत्तम मास भनेको एउटा साधनाको पक्ष हो। यहाँ हामीले यो पुरुषोत्तमलाई उपासना गरेर एकाकार रूपमा हामीले पुरुषोत्तमको उपासना गर्यौँ, पुरुषोत्तम भगवानको, पुरुषोत्तम महिना पनि त्यही पुरुषोत्तमका भगवानका नामले भएको। यदि उपासना गर्यौँ भने हाम्रा सम्पूर्ण कुराहरू कार्य सिद्धि हुन्छन्। योभन्दा पुरुषोत्तम मासमा अरू काम्य कर्महरू, विवाह व्रत बन्धहरू यस्ता कुराहरू केही पनि गर्न पर्दैन, गर्न पाइँदैन, नयाँ आरम्भ पनि गर्न पाइँदैन, नयाँ नयाँ कुराको समाप्ति पनि गर्न पाइँदैन, व्रतहरू मैले पिछलिएका व्रतहरू त्यसलाई नियमित निरन्तरता दिन पाइन्छ तर त्योभन्दा नयाँ कुरा थाल्न हुँदैन। अनि नित्य पूजाहरू यस्ता कुराहरू गरेका कुराहरूलाई प्रतिदिन गर्ने कुराहरूलाई गर्न पाइन्छ, नयाँ मूर्तिको प्रतिष्ठाहरू गर्नु भएन। अनि त्यसपछि गएर अरू जस्तो अन्नप्राशन कर्म चाहिँ फेरि यो महिनामा हुन्छ, अन्नप्राशन भात खुवाईको कर्म, त्यो बाहेकका अरू संस्कारका कर्महरू त्यहाँसम्मका कर्महरू भनौँ न, नामकरणका संस्कार भए, 13 दिनसम्मका मृत्युका कुराहरू भए, मासिक श्राद्ध यिनीहरू चाहिँ हुन्छन्, त्यो बाहेक अरू हुँदैन। त्यसैले केही विशेष अलभ्य योगहरू भए, शान्ति गर्नुपर्ने विधि भए, तत्काल कस्तो हुन्छ भने कुनै कुनै प्रतिष्ठा गरेको मूर्ति यतिखेरै चाहिँ मतलब तपाईँको त्यो छिन्न भिन्न भयो भने त्यसलाई पुनः प्रतिष्ठा यही स्थितिमा पनि गर्न पाइन्छ तर सबै गर्न पाइँदैन। त्यसरी यस्तो विभिन्न नियमहरू छन् जसले गर्दाखेरि हाम्रो गतिमुक्ति मानव समग्र मानवको कल्याण, यहाँ कुनै भिन्नता केही छैन, सबैको कल्याणका लागि पुरुषोत्तम मासको चाहिँ उत्पत्ति भएको र यसमा हामीले साधनामय जीवन बिताएर हामीले भगवत प्राप्ति गर्न सक्छौँ यिनै कुराहरू विशेष गरेर।
1: डाक्टर साहबले धेरै धेरै धन्यवाद छ, समय दिनुभयो।
0: हजुर, यहाँको मिडिया परिवार लगायत सम्पूर्ण श्रोतावृन्द पनि मेरो पुरुषोत्तम मासको आज परम एकादशीको मङ्गलमय शुभकामना। नमस्कार, धन्यवाद।
1: हजुर नमस्कार। हजुर,
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk। गोर्खा रेडियो।

0: अब आज विशेष दिन वर्ल्ड कप 2026 को सुरुवाती दिन मेक्सिकोमा हुँदैछ भन्ने कुरा हामीले धेरै तरि दोहोऱ्यायौँ र अब यसले नेपालमा नेपालका फ्यान्स दर्शकहरूलाई कस्तो प्रभाव परेको छ, कसरी हेरे होलान्, के छ आदि आदि अपडेट दिनको लागि हाम्रा मित्र हुनुहुन्छ स्पोर्ट्स जर्नलिस्ट प्रकाश तिमिसेनाजी. उहाँलाई स्वागत गरिहाल्नु. प्रकाशजी नमस्ते.
1: नमस्कार.
0: म त तपाईँ मेक्सिकोबाट बोल्नुहुन्छ कि भन्ठानेको त काठमाडौँमै हुनुहुँदो रहेछ, कहाँ हुनुहुन्छ?
1: काठमाडौँमै छु यसपटक. मैले त्यस्तो जाने मेरो यसपालि प्लान थिएन, त्यही भएर अब यहीँ बसेर हेर्ने भन्ने योजना.
0: हेर्ने, अलिअलि रिपोर्ट गर्ने होइन. फेरि तपाईँको के अरे च्यानलको नाम एकताले फेरि भनिदिनुहोस् त. हाम्रो खेलकुदमा तपाईँको आवाज, अपडेटहरू, एक्सपर्ट पोइन्ट अफ भ्यू आउने भयो. यसपालि तपाईँहरूले हुन त भाइचुङ भुटियादेखि अरू आउने कुरा सुनेको थिएँ. तपाईँहरूले कसैलाई तपाईँ एक्सपर्ट ओपिनियनको लागि ल्याउँदै हुनुहुन्छ?
1: अहिलेसम्म हामीले त्यस्तो प्लान गरेका छैनौँ. सायद अब क्वार्टर फाइनल पछि चाहिँ त्यो राउन्ड अफ 16 पछि या राउन्ड अफ 32 पछि चाहिँ केही गर्न सकिन्छ कि भन्ने सोच्दैछौँ. अहिले ग्रुप राउन्डमा चाहिँ हामीले प्लान गरेका छैनौँ. अलिकति टाइमिङको हिसाबले पनि अलिकति हाम्रो लागि त्यति सुइटेबल नभएको हिसाबले अब कसरी अगाडि बढ्दै जान्छ अनि कसको यसको चाहिँ माहौल कस्तो बन्दै जान्छ त्यसको आधारमा सायद राउन्ड अफ 16 गर्न सक्छौँ.
0: अझै विशेष अब हुन त 48 टिम छ होइन, अझै क्वार्टर फाइनल पछाडि अझै मजा आउँछ होइन त. ओके, अब नेपालका दर्शकहरूले अलि फेभरेबल टाइम भएन, त्यही पनि कतै जमघट हुने त्यस्तो हुन त हरेक रेस्टुरेन्ट्सहरूले ठुला ठुला ठाउँहरूले चाहिँ बोलाएको आह्वान गरेको मैले पाएको छु. के के छ त यहाँको हेर्ने माहौल के बनेको छ त?
1: अब मलाई लाग्छ त्यो हामीले अहिले कुरा गरे जस्तै यो ग्रुप राउन्डमा त त्यति प्रायोरिटीमा नपर्ला. त्यसपछि जब तपाईँको चाहिँ नकआउट चरण सुरु हुन्छ त्यसपछि स्क्रिनहरूमा राख्ने, राति भए पनि हेर्न मिल्ने, आउटडोरहरूमा पनि राख्ने, रेस्टुरेन्टहरूले राख्ने, सायद त्यो पछि चाहिँ मलाई बढ्छ होला जस्तो लागिरहेको छ.
0: ओके, अनि के छ त तपाईँ जानु पाउनु भएन अथवा जानु प्लानै थिएन तर प्लान भएकाहरूलाई रोकेछ एन्फाका उच्च पदाधिकारीलाई चाहिँ अध्यागमनले रोक्यो, के हो यो भनिदिनुहोस् न, हाइलाइट गरिदिनुहोस् त प्लिज.
1: हजुर, अब मेरो चाहिँ यसपटक जाने प्लानमा थिएन, मैले चाहिँ त्यता कोसिस पनि गरेन. अर्को कुरा अब एन्फाको अध्यक्ष र महासचिवलाई जानु नदिएको विषयमा त अब विभिन्न सञ्चार माध्यमबाट सबैले जानकारी पाइ नै सक्नुभयो होला. अब उहाँहरूलाई चाहिँ के भने निलम्बन फुकुवा गरे पनि उहाँहरूको त्यो विदेश जान पाउने त्यो रोकिएको कुरा चाहिँ खोलिएको रहन्छ, त्यो त्यो चाहिँ गरेको थिएन. सायद उहाँहरूको बिचमा केही इन्टरनल अर्को सहमति भएर उहाँहरूले त्यो सहमति नमानेको कारणले सायद सरकारले उहाँहरूलाई बाहिर जानुबाट रोकेको जस्तो मैले चाहिँ महसुस गरेँ. हुन त औपचारिक रूपमा उहाँहरूले केही पनि भन्नुभएको छैन, तर पनि के भने सरकारसँगको टसलका कारण उहाँहरू जान पाउनु भएन भन्ने मैले चाहिँ बुझेको थिएँ.
0: तर त्यो अध्यागमन जाने पोइन्टसम्म त उहाँलाई जान दिन्छ दिँदैन, सरकारसँग हाम्रो कुरा मिल्यो भने थाहा हुनुपर्ने हो नि होइन र?
1: हो यस्तो हो, जस्तो उहाँहरूलाई पनि जानकारी थियो उहाँहरूले जान पाउँदैन भन्ने, तर के भने भोलिको लागि उहाँहरूले फिफाले चाहिँ तिमी किन आएनौ भनेर प्रश्न गर्दाखेरि हामी इमिग्रेसनसम्म जाँदाखेरि हामीलाई सरकारले जान दिएन भन्नको लागि सायद त्यो एभिडेन्सको लागि पनि उहाँहरू त्यहाँसम्म पुग्नु भएको कि भन्ने मेरो चाहिँ बुझाइ त्यो छ.
0: तपाईँको अन्दाज बुझाइ त्यो पऱ्यो. ओके, तर नेपालबाट पनि गएको छ नि स्पोर्ट्स जर्नलिस्टहरूदेखि लिएर अरू स्वच्छ आफ्नै तरिकाले हेर्न जानेहरू पनि छन् नि होइन त?
1: छ, एन्फा मार्फतै टिकट खरिद गरेर पनि म्याच हेर्न जानेहरू नेपालीहरू हुनुहुन्छ, जर्नलिस्ट केही साथीहरू पनि जाँदै हुनुहुन्छ. पर्सनल लेभलमा आफ्नो तरिकाले जाने भिजा अप्लाई गरेर जाने त्यो त नेपालीहरू हुनुहुन्छ, जस्तो कतारमा जानुभएको थियो, जस्तो रसियामा जानुभएको, त्यसै गरी अमेरिका जाने पनि मैले व्यक्तिगत रूपमा पनि केही मान्छेहरू आफैले भेटेको छु. कति चाहिँ भिजा प्रोसेसमा पनि हुनुहुन्छ, कोहीको आज भोलि पनि फेरि इन्टरभ्यू भन्ने सुनेको छु. धेरैको प्लानमा जो होस् मैले आफैले चिनेको साथीहरू सर्कलहरूमा पनि जाने तयारीमा मैले भेटेको छु.
0: ओके, अब फुटबलमै कन्सन्ट्रेट गर्नुपर्दाखेरि अहिलेका यो एरा यो समय कालमा चम्केका रोनाल्डो होइन, क्रिस्टियानो रोनाल्डो, मेसीहरूको लास्ट चान्स हो, के देख्नुहुन्छ उनीहरूको पर्फर्मेन्स कस्तो हुन सक्ने सम्भावना देख्नुहुन्छ तपाईँले?
1: अब मलाई त लाग्छ व्यक्तिगत रूपमा त मेसीको पर्फर्मेन्स अहिले पनि त्यति नै म्याटर गर्छ, त्यति नै काउन्ट गर्छ. जसरी उहाँले चाहिँ अब एउटा आफ्नो टिमलाई लिड गरेर एकपटक फाइनल, अर्को पटक उपाधि जिताउनु भएको हामीले आफ्नै जीवनकालमा देख्न पायौँ. अब त्यो सायद मेसीको बराबरको अर्को खेलाडीको लागि अब रोनाल्डोको हकमा कुरा गर्दाखेरि चाहिँ त्यति सम्भावना देखिया छैन अहिलेसम्म उहाँको टिमको हिसाबले. अब यो पटक आशा चाहिँ के छ भने धेरैको सिम्पथी चाहिँ मैले के देखेँ भने मेसीले चाहिँ आफ्नो टिमलाई जिताइसक्नु भएको छ भने एकचोटि अब होइन लास्ट एउटा चान्स हो, रोनाल्डोले पनि जितेको हेर्न मन गर्नेहरू पनि होइन.
0: अब यो दुई दुई दशकको स्टारहरू दुई नै यिनीहरू दुई दुई खेलाडी होइन त पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अर्जेन्टिनाका लियोनेल मेसी दुवै स्टार अब 20 वर्ष अघि विश्वकपमा दुबईले के भन्छ डेब्यू गरेका होइन अब यसो हेर्दाखेरि अझसम्म खेल्ने भने उहाँहरूको फिटनेस अहिलेसम्मको भनौँ न तन्दुरुस्ती अब म्याचमा चाहिँ भनौँ न अब म्याच फिटनेस सबै हेरेर नै खेलाएको होला नि त्यत्तिकै नामले मात्रै त खेलाउँदैन तर पनि उनीहरूको केही न केही वेट त हुन्छ लेसी भनौँ न अब जो गए पनि राम्रो टिम जाओस् तर तपाईँलाई यसपालिको डार्क हर्स कसैले नाम नलिएको तर ऊ छिट्याउन सक्ने किनभने योभन्दा अगाडि बेल्जियम निकै माथि आएको थियो नि त होइन त्यस्तै प्रकारको कुनै देश छ तपाईँले यसलाई चाहिँ हेर्नुपर्छ है भन्ने कुनै लागेको छ
1: मलाई चाहिँ अब जस्तो इन्डिभिजुअल स्टारहरूको कारणले गर्दाखेरि जस्तो तपाईँको स्पेनको एउटा हुनसक्छ अब अर्लिन हालान्डको कारणले गर्दाखेरि तपाईँको नर्वे हुनसक्छ अब एम्बाबेको कारण फ्रान्सहरू हुनसक्छ तर अब हेरिकेनको कारणले गर्दाखेरि इङ्ल्यान्ड हुनसक्छ त्यस्तो अब युरोपकै टिमहरूकै डोमिनेट बढी हुने र अर्जेन्टिना साउथ अमेरिकाको कुरा गर्दाखेरि चाहिँ अर्जेन्टिना र ब्राजिलको सम्भावना भनेको चाहिँ अलिक अगाडिसम्म जाने सम्भावना चाहिँ उहाँहरूको देख्छु म त्योभन्दा बाहेक अब नाम चाहिँ कमै सुनिएको या अरूले चाहिँ केही अप्रत्याशित नजिकहरू त हरेक वर्ल्ड कपमा आइ नै रहेका हुन्छन् तर टाइटलै जित्ने भनेको चाहिँ स्थापित क्लबहरू टिमहरू जसले चाहिँ वर्ल्ड कप जितिसकेका छन् या जित्ने एउटा सम्भावना भएको टिमहरू मध्येबाटै जान्छ होला जस्तो मलाई केही ग्रुप राउन्डमा अप्रत्याशित नजिकहरू आउन सक्ला केही नकआउटमा पनि आउन सक्ला चाहिँ एकचोटि जितिसकेका या जित्ने नजिक पुगेकाहरूले केही सम्भावना बढी देख्छु म
0: अब युरोपले जितिसकेको छ साउथ अमेरिकाका टिमहरूले धेरै ताल जितेका छन् कतै अफ्रिकन मुलुक वा एसियन मुलुक जितोस् भन्ने मेरो धारणा के एउटा चाहिँ एउटा एउटा यो चाहना किनभने फुटबल भनेको चाहिँ विश्वकै हो नि त्यस कारण त विश्वकप सिर्फ साउथ अमेरिका र चाहिँ युरोपले मात्रै जित्दाखेरि कता कता होइन एक काँटे हुन्छ नि होइन एक तारे हुन्छ नि त्यस्तो नहोस् भन्न चाहेको भने अब विश्वकप अघि अमेरिकाले कतिलाई भिसा रोक्यो त्यसले विवाद निम्ताएको छ के जानी जानी हो कि यो गेम हो कि उनीहरूको भिसाको नियम अनुसार नै रोकेको के छ अनि फिफाले के हेरेर बसेको छ
1: हो फिफाले त यो कुरामा सक्छ अलिकति के भने सायद अमेरिकाको केसँग भएर होला उहाँहरूले पनि अलिक पोलिटिकल इस्यु हो त्यो कारणले हामी यसमा चाहिँ हाम्रो रोल केही हुन्न भनेर अलिकति हात मतलब झिकेको जस्तो अलिकति फन्सिए जस्तो पनि देखिन्छ काहीँ न काहीँ रेफ्रीलाई जान नदिने खेलाडीलाई तपाईँको चाहिँ एकदम केयरकार गरेर मात्रै पठाउने भनेको चाहिँ के छ भने अमेरिकन सेक्युरिटी या उहाँहरूको पोलिसी जे छ त्यही अनुसार मात्रै भएको फिफाले चाहिँ त्यसमा केही पनि त्यो हुन्छ नि सहायक भूमिका पनि निर्वाह नगरेको जस्तो भएर अहिले आलोचना भइरहेको छ तपाईँको चाहिँ फिफाको अध्यक्षको पनि त्यो चाहिँ अब अलिकति यो बेलामा सबै भनौँ न जो पनि जान चाहनुहुन्छ जति पनि दर्शक हुनुहुन्छ होला टेक्निकल मान्छे टिमको कुराहरू त्यो सहजता चाहिँ हुनु पर्थ्यो भन्ने लाग्छ मलाई त्यसको लागि चाहिँ फिफाले अलिकति केही न केही पहल लिनुपर्थ्यो भन्ने लाग्छ त्यही कारणले मलाई लाग्छ अहिले फिफाको पनि आलोचना बढी भइरहेको छ किनभने वर्ल्ड कप भनेको त दर्शकको लागि पनि उत्तिकै महत्त्वपूर्ण हो खेल्ने खेलाडीको लागि टिमको लागि त्यो त सबै हुँदै हो त्योभन्दा बाहेक पनि त जोडिएको कुरा हुन्छ नि त दर्शक पनि त आफ्नो पैसा तिरेर आफ्नो लगानी गरेर एउटा सपना देखेर जान लागेको हुन्छ त्यो चाहिँ सहजताको लागि पहल गर्नु पर्थ्यो त्यहाँ चाहिँ काहीँ न काहीँ फिफा चुकेको छु कि जस्तो लाग्छ मलाई पनि
0: ओके अघि हामीले लियोनेल मेस्सीको कुरा गऱ्यौँ क्रिस्टियानो रोनाल्डोको कुरा गऱ्यौँ होइन अब हेर्नै पर्ने खेल खेलाडीहरूको कुरा गर्नु पर्दाखेरि किलियन एम्बापे पनि फ्रान्सका खेलाडीको पनि खेल हेर्नै पर्ने देखिन्छ किनभने योभन्दा अगाडिका विजेता पनि हुन् होइन यसै गरी लामिन यामाल स्पेनका चाहिँ उहाँहरूको सेन्सेसनल प्लेयरको कुरा छ होइन उहाँ चाहिँ 18 वर्षको हुनुहुन्छ भने एर्लिन हार्ल्यान्डको तपाईँको नर्वेको खेलाडीको कुरा त्यसै गर्दाखेरि ह्यारी केन पनि के कम होइन त ह्यारी केन के कम भनौँ न इङ्ल्यान्डका उहाँ पनि अब प्रोलिफिक स्ट्राइकरै हुनुहुन्छ नेमार ब्राजिलको त्यस्तै जतिखेर पनि गोल हान्न सक्ने क्षमता यस्ता यस्ता खेलाडी नै
1: तिन वर्षपछि नेसनल टिममा अलिक फर्किनु भएको छ अलिक ज्यादा
0: छ ओके
1: ब्राजिलले पनि अब धेरै भयो नजिकेको त्यो कारणले गर्दाखेरि अलिक उहाँमा निर्भर गरे जस्तो देखिन्छ टिम पनि
0: ओके अब नेपालको कन्टेक्स्टमा अलिकति पुरानो कुरा तपाईँले कसरी सम्झिनुहुन्छ तपाईँले फुटबल वर्ल्ड कपको हिसाबमा कहिलेदेखि हेरेको सम्झिनुहुन्छ तपाईँ
1: म आफूले चाहिँ 98 मात्रै मलाई सम्झना छ होइन
0: 98 ओके तपाईँलाई म एउटा राइजिङ नेपालको एउटा चाहिँ सानो लेख म पढ सुनाउँछु है तर 1986 है यो चाहिँ मे 27 निस्किएको रहेछ राइजिङ नेपालमा त्यो पत्रको शीर्षक रहेको छ मेक्सिको 86 सुन्नुहोस् है, इन्ट्रेस्टिङ छ. त्यो पत्रमा के लेखेको छ भने एकजनाको पाठकको पत्र हो यो, अथवा चाहिँ दर्शकको भनौँ न, फ्यानको. उसको पत्रको अगाडि लेखेको छ, विभिन्न टिम तिनको उद्देश्य शक्ति र कमजोरीको बारेमा प्रत्येक दिन जस्तो केही न केही समाचार आइरहेको छ. यिनीहरू सबै जानकारीमूलक छन्। जति बेला मे 31 प्रतियोगिता सुरु हुनेछ त्यति बेला पनि यस्तै समाचार आउने विश्वास लिएका छौँ. हामीसँग घरमा टिभी छैन, त्यसैले द राइजिङ नेपालमै आउने समाचारमा हामी भर पर्नेछौँ भनेर 86 समाचार हेरेर चित्त बुझाउने सिचुएसन पनि रहेछ
1: है.
0: अब फास्ट फरवर्ड 2026 सुन्नुहोस् है, अहिले मन परेको जर्सी किन्न पाउने, प्रिय खेलाडीको हेयर स्टाइल नकल गर्ने, ठुला ठुला टिभीमा विश्वकप हेर्न पाउने, अझ सार्वजनिक स्थलमै साथीभाइसँग परिवारसँग टेबल बुक गरेर है, प्रिमियर टेबल बुक गरेर एउटा टेबलको 10,000 खानासहित है, अनि टिभी पनि स्मार्ट छन् होइन, अनि स्मार्ट फोन पनि छ, अनि ट्विटर फेसबुक टिकटक चारैतिर यसैको चर्चा छ. त्यसले गर्दाखेरि 80 र 90 काठमाडौँले बटुलेको त्यो विश्वकपको अनुभव र अहिले होइन, अहिलेको अनुभव हेर्नुहोस् त, आकाश जमिन फरक पर्यो होइन त.
1: यो त अब एउटा चाहिँ प्रविधिको कुरा,
0: प्रविधि प्रविधि.
1: अर्को कुरा चाहिँ नेपालमा 1986 चाहिँ टेलिभिजन मार्फत एउटा फुटबल हेर्ने कल्चर सुरु भएको छ, त्यसैलाई एउटा
0: त्यो पनि झ्यारझ्यारे भनौँ न, झ्यारझ्यारे के भन्छ, एन्टेना हल्लियो काग बस्यो होइन, गएर मिला मिला भन्नेको जमानादेखि आजसम्म आउँदाखेरि अहिले तपाईँले भने जस्तो नेपालका पदाधिकारीहरू पनि जान पाउने, अनि दर्शक आफै पैसा तिरेर बन्दोबस्त गरेर जाने, अनि अमेरिका र मेक्सिकोतिर भएका नेपालीले पनि हेर्ने मौका, फ्यान्सहरू त्यहाँ पनि पुग्नु भएको छ नि, त्यसलाई नबिर्स्यौँ. गर्दाखेरि जमाना परिवर्तन भयो होइन त
1: एकदमै. त्यसमा अब साइन्स एन्ड टेक्नोलोजीको कुरा पनि सँगसँगै जोडिएर आयो. अब यो संचारमा आएको एउटा आमूल परिवर्तन भनौँ न, अहिले त अब डिजिटल वर्ल्ड भनेर भनिन्छ, त्यसले पनि धेरै कुरा, अब अहिले तपाईँ मोबाइलमा बसेर पनि हेर्न सक्ने सुविधा हामीसँग भयो. अलिकति तपाईँले भनौँ न 500 रुपियाँ खर्च गर्दा या 1,000 रुपियाँ खर्च गर्दा टेलिभिजनमा बसेर हेर्न सक्ने, 104 म्याच तपाईँ 1,000 रुपियाँ तिर्यो भने हेर्न पाउनुहुन्छ. त्यो भनेको त धेरै अब प्रविधिको कुराले, संचारको कुराले र टेक्नोलोजीको, साइन्स र टेक्नोलोजीले धेरै ठाउँमा एडभान्स बनाइदियो. र अर्को एउटा कुरा चाहिँ मलाई जोड्न मन लागेको चाहिँ के छ भने, त्यो 86 जब चाहिँ नेपालमा टेलिभिजनको सुरुवात त्यही बेलादेखि भएको मानिन्छ वर्ल्ड कपको लागि चाहिँ, अनि त्यहाँबाट चाहिँ अर्जेन्टिनाको दर्शकहरू, अर्जेन्टिनाको फ्यानहरू र म्याराडोनाको फ्यानहरू चाहिँ विशेष गरी त्यहाँबाट नेपालमा चाहिँ फ्यानहरूको जमात बढ्दै गएको भन्ने एउटा विश्वास चाहिँ त्यति बेलादेखिको छ, त्यो 1986 हामीले पछि सुनेको कुराहरू हो यो. अब कति अझ यसमा चाहिँ बढी तपाईँलाई नै बढी जानकारी होला. त्यहाँ पछि चाहिँ एउटा नेपालमा फुटबल वर्ल्ड कपलाई चाहिँ फलो गर्ने एउटा कल्चरको सुरुवात चाहिँ त्यहाँबाट भएको मानिन्छ.
0: ओके, तपाईँले त्यो कुरा गर्नुभयो. हामीले त पेलेलाई हेरेर अलि उर्किया पनि हो होइन, पेलेले के भन्छ गोल गरेर जितेको, 3 जितेको बेलामा स्वतन्त्र विषयमा आएर चाहिँ न्युज विक टाइम्समा हेरेर चित्त बुझाउँथ्यो, टिभीको कुरै छोडिदियो होइन, र फोटो क्लिप पा त कहाँ कहाँ हो. एनिवे, आज अलिकति हामीले रिक्याप गऱ्यौँ, नेपालका पदाधिकारी जान खोजेको रोकिएको आदि आदि कुरा गऱ्यौँ, र जे होस् फुटबलले जितोस्, देश खेलले पनि युनाइट गर्न सकोस्, त्यही नै हाम्रो बनायो होइन त. ओके ल, हाम्रो खेलकुद डट कमले राम्रो भ्युअरसिप पाओस्, हाम्रो पनि शुभकामना छ है त.
1: धेरै धेरै धन्यवाद.
0: थ्याङ्क यू, थ्याङ्क यू. Gorkha Radio. Gorkha.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भएको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाबमा कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,016 मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ। अहिले 1,38,802 मेट्रिक टन मल मौस्तात रहेको, चालू आर्थिक वर्षको असारमा शान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ छ। मन्त्री चौधरीले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्रिने सरकारको अनुमान छ। सरकारले आर्थिक ऐन मार्फत विशेष छूटको व्यवस्था गरेपछि वर्षौंदेखि सवारी कर नतिरेका सेवाग्राहीले धमाधम कर तिर्न थालेका छन्। आरती लम्सालको रिपोर्ट।
4: कति बुझाउनु पर्ने त्यो लेखिदिनु अनि त्यो पुनर्दर्ता के गर्नुपर्ने सबै
5: बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीको चाप छ। 10 वर्षभन्दा बढ़ी समयदेखि नवीकरण नगरेका सवारी धनी पछिल्ला 4 वर्षको कर बुझाएपछि अघिल्ला वर्षको बक्यौता छूट पाउने भएपछि खुशी हुँदै कार्यालय पुग्न थालेका हुन्। रामजी बराल लामो समय विदेशमा हुँदा मोटरसाइकलको कर तिर्न छुटाउनु भयो। उहाँ 23,000 बोकेर कार्यालय पुग्नु भएको छ।
4: पुरानो बाइक रहेछ होइन, मेरो नाममा थियो होइन, अनि म बाहिर गएको थिएँ, त्यसको हिसाबमा चाहिँ अहिले यसलाई रिन्यू गरेर नयाँ दर्ता गर्नु।
5: कति भाडा छ
4: तिर्नुपर्ने? लगभग 22,828 आयो।
5: कति वर्ष भाडा छ? धेरै वर्षको बाँकी कर र धेरै जरिवाना तिर्नुपर्ने हुँदा सेवाग्राहीले यातायात जाने हिम्मत नै गरेनन्। तर अहिले छुट पाउने भएपछि राहत महसुस गरेका छन्। साधु बाटोका हितेश थापा।
6: मैले चाहिँ अहिले बुझाउनु पर्ने 24,000 बेसी छ। मेरो ब्लु बुक नभएर
5: बनाउनु पनि
6: भयो।
5: भक्तपुरका राजु श्रेष्ठले भने कार्यालय पछि सूचना फरक फरक परेकोमा गुनासो गर्नु भएको छ।
7: कति वर्षको बाँकी थियो स्कुटर?
8: स्कुटरको 10 वर्षको।
7: अहिले तिर्दाखेरि कति पर्ने भयो? अब
8: तिर्दाखेरि 4 वर्षको भनेर उहाँ भक्तपुरमा 3 वर्षको तिरेपछि जरिमानाहरू रिनुहरू केही लाग्दैन भने सूचना टाँसिरहेको छ। त्यो हेरेर यहाँ तिर्न आएको, यहाँ त 4 वर्षको रे, फेरि चाहिँ जरिमाना रे के रे, रिनु 5,000 रे, गर्दाखेरि 22,848 पुर्याइदियो। 12,000 बोकेर आएको है, फेरि चाहिँ पैसा लिन गएर फेरि आउनु पर्यो।
5: सरकारले लामो समयदेखि नवीकरण नभएका साधनलाई कानूनी दायरामा ल्याउन र राजस्व संकलन पनि बढाउन यो व्यवस्था लागू गरेको हो। तर यो छुटको सुविधा सकिन अब 1 दिन मात्रै बाँकी छ।
3: अब खबर फटाफट।
9: युएईको विमान कम्पनी फ्लाइ दुबईले आउँदो असोज 7 दैनिक रूपमै पोखरा दुबई उडान गर्ने, टिकट बुकिङ खुला, पोखरा दुबई नियमित उडान हुने खबरले पोखरेली व्यवसायी उत्साही। भुरीसँगैको मुसलधारे वर्षाले कैलालीमा 2 बिघाको केरा खेती मध्ये 60% नष्ट, बजार लैजाने तयारीका बेला खेती नष्ट हुँदा किसान मारमा। तनहुँको आबु खैरेनी गाउँपालिका दुग्ध किसानलाई प्रोत्साहन गर्दै पालिकाको उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम मार्फत लिटरमा 6 रुपियाँका दरले 21,00,000 भन्दा बढी वितरण। बागलुङ नगरपालिका अतिक्रमित जग्गा खाली गर्ने तयारीमा, सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउन 15 दिने सूचना। दाङका किसान बर्सिम घाँस खेतीतिर आकर्षित, देउखोरीका 180 परिवार बर्सिम घाँस खेतीमा आबद्ध, गाई भैँसी बाख्रा र कुखुराले समेत मिठो मानेर खाने। बागलुङका 4 पालिकाका 30,000 बालबालिका र किशोर किशोरीलाई निशुल्क दादुरा विरुद्धको खोप दिने तयारी। गलकोट, बडीगाड, तमानखोला र निसी खोलाका 6 महिनादेखि 19 वर्षभित्रकालाई असार 1-7 गतेसम्म खोप दिइने। र चितवनको माडी 7 जडीबुटी उद्यान बनाइदिई पार्कमा मौवा तेजपत्ता सहित 300 थरी जडीबुटीका बिरुवा रोपिने।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको पूर्व निर्धारित हवाई आक्रमण र बमबारी रद्द गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको उच्च नेतृत्वसँगको छलफल सकारात्मक भएको र सहमति जुटेकाले आक्रमणको योजना फिर्ता लिएको जानकारी दिनुभएको हो। ट्रम्पले इरानसँगको वार्ता उच्च तहमा पुगेर अनुमोदन भइसकेको उल्लेख गर्दै यस
0: Radio.
3: Namaskar.

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: SBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFPS गोर्खा रेडियो।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: फिफा विश्वकप 2026 को पहिलो खेलमा दक्षिण अफ्रिका विरूद्ध मेक्सिकोले शुरूआती अग्रता लिएको छ। मेक्सिकोको एजटेका रंगशालामा शुरू भएको खेलमा घरेलु टोलीले खेलको 9 मिनटमा अग्रता लिएको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेसले गोल गर्नुभएको हो। उहाँले डिफेन्सको गल्तीको फाइदा उठाउँदै डिबक्स लाइनबाटै सिधै प्रहार गर्नुभएको थियो। प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट नतिजामुखी नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले गरीब नागरिकलाई बेवास्ता गर्दै ठूलो व्यापारीहरूलाई मात्र पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
4: बजेटमा न्यूनतम 2 करोड़ रूपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड़ रूपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड़ रूपियाँ भन्दा कम छ, त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड़ रूपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास पेट्रोल र डिजेललाई विस्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्तशुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने, यसको जवाब चाहिन्छ।
3: काठमाडौँ उपत्यका अपराध अनुसन्धानले अमेरिका र क्रोएसिया पठाउने भन्दै 40 लाख बढी ठगी गर्ने दुईजनालाई पक्रेको छ। दोलखा सैलिङ 2 की 45 वर्षीय रुकु कुमारी श्रेष्ठ तथा मोरङ उल्लाबारी 6 का 35 वर्षीय शैलेन्द्र साक्यलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभएको हो। उहाँका अनुसार रुकु कुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै 35 लाख र शैलेन्द्र साक्यले क्रोएसिया पठाउने भन्दै 3,50,000 लिएर सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो। दुवैजनालाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग तहसल पठाइएको प्रहरीले जनाएको छ। पहाड़ी जिल्लाका किसान जंगली जनावरले बाली नाली सखा पार्न थालेपछि बाध्य भएर बसाई सराई गरेको सुनिएकै हो। तर तराईका किसानले समेत पहाड़मा जस्तै गरी जंगली जनावरले बाली नाली खाइदिन थालेको भन्दै पीड़ा पोख्न थालेका छन्। बुटुलबाट छवि पाण्डे।
5: रूपन्देही जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुरे तलको बस्तीमा बदेल, दुम्सी, मृग, बाँदर, नीलगाई लगायत जंगली जनावरले किसानलाई शास्ति दिएका छन्। तराईका किसानले लगाएको मकै, चैते धान, आलु जंगली जनावरले खाइदिन थालेपछि किसानको पीड़ा सुरु भएको छ। रूपन्देही सैन्य मैना सालझण्डेकी राधिका बिक। चुरे पहाड़को काखको बस्ती देवदह नगरपालिकादेखि बुटवल हुँदै सैना मैना नगरपालिका सालजन्यसम्मको भागमा जंगली जनावरको ठूलो समस्या छ। सामुदायिक वनहरूले वन संरक्षण गर्न थालेपछि वन क्षेत्र भरिएर घना जंगल भएको छ। त्यसको कारण जंगली जनावर बढेका छन्। वन बढेपछि किसानको बाली नाली जोगाउन समस्या परेको छ। तराईमा खास गरी बदेल, तुम्सी र नीलगाईले किसानको बाली दिउँसो मात्रै होइन रातिमा समेत खाइदिन थालेको छ। सैनामाना नगरपालिका 10 का रामु अर्याल।
6: मकै बालीमा अलि पछि गसि आलुमा अलि पछि गसि जे भेटाउँछ त्यसले अब त्यस्तै खर्सिने वन्यजन्तु गाईहरूले सताउँछन् हेर्नु बेला बेलामा कहिले बदलले सताउँछ। नीलगाईको पनि समस्या छ, पछिल्लो अवस्थामा बदलले यसरी समस्या बनिरहेको छ। राति पनि आउँछ, दिउँसो पनि आउँछ सर, दिउँसो पनि आउने, राति पनि आउने, अनि खाइदिने मकैहरू खाइदिने, अब खन्ने खोर्सनी घाटो घुम पारिदिने, एकै दिन एक डेढ कट्ठा वा पारिदिएर जान्छ।
5: देवदहकी गीता सापकोटा धान, मकै, गहुँ र दलहन खेतीमा जंगली जनावरले समस्या पारेको गुनासो गर्नुभयो। उहाँका अनुसार बदलले धेरै हानि पुर्याएको छ। जंगली जनावरले कुनै कुनै बाली नखाए पनि बाली कुच्ने होडल्ने गर्दा खेती गर्न गाह्रो भएको छ।
2: चुरे
5: क्षेत्रको तलको बस्ती पुरै खुला भएको कारण
1: यो BFBS Gurkha Radio.

BFB स्कोरकार भिडियो कार्यक्रम हल्का फुल्का आरम्भ भएको छ. यो दुई घण्टाको कार्यक्रममा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट. कार्यक्रम हल्का फुल्का यो दुई घण्टा अवश्य पनि आज पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू लिएर तपाईँको समक्षमा उपस्थित भएको छु. अब रोचक मात्र नभएर इन्फर्मेटिभ एजुकेसनल टपिक्सहरूको बारेमा चाहिँ म चर्चा गर्नु गर्दछु र विभिन्न हुन्छ हाम्रो डे टु डे लाइफस्टाइलमा हामीलाई फाइदाजनक हुने कुराहरू बारेमा र हिस्ट्रीको कुराहरू कति धेरै इन्ट्रेस्टिङहरू हामीले नसोचेको होइन कुराहरू पनि अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू सेयर गर्ने गर्दछु र आजको दिनमा पनि यस्तै फ्याक्ट्सहरू चाहिँ सेयर गर्ने नै छ. सर्वप्रथम चाहिँ कार्यक्रममा म विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा चाहिँ अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ पक्कै पनि सेयर गर्ने नै छु. सुन्दै गर्न होला पिएफएस कोका भिडियो कार्यक्रम हल्का फुल्का यो दुई घन्टा भरि रहनुहुनेछ म सेनीको साथमा र अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFBI स्कोरकार वीडियो सुनने अनुसार कार्यक्रम हल्का फुल्का महान अनुसार मसेनी को साथ में र विश्व का पांच चर्चित नेता र उनीहरुका विशेष गुण को बारे में जानकारी राख्ने छु। अब नेपाल में भर्खर निर्वाचन संपन्न भएको छ। निर्वाचन ले देश को नया नेतृत्व चयन गर्छ र ती नेतृत्वहरुले इतिहास रच्न सक्छन्। यही सेरोफेरोमा आज हम इतिहास में आफ्नो विचार साहस र नेतृत्वले महान बनेका केही नेताहरु बारेमा चर्चा अवश्य पनि गर्ने श्रोता र पहिलो चाहिँ रहेको छ महात्मा गान्धी। भारतमा सर्वमान्य नेता महात्मा गान्धी अहिंसा सत्याग्रह र नैतिकताका कारण विश्वभर चिनिएका छन्। उनको वास्तविक नाम भने मोहनदास करमचन्द गान्धी हो। उनलाई आज विश्वकै सबैभन्दा प्रभावशाली आध्यात्मिक र राजनीतिक नेता मानिन्छ। उनले भारतलाई बेलायती उपनिवेशनबाट मुक्त गराउन अंशी अहिंसात्मक आन्दोलन र सत्याग्रहलाई मुख्य हतियार बनाएका थिए। भारत छोडो आन्दोलनको नेतृत्व गर्दै उनले गरिया मर तरिकाले नेतृत्व गरेका थिए। यही विधिबाट उनले आफ्नो आन्दोलन सफल बनाएका थिए। हात हतियार बिना नै नैतिक बलको आधारमा पनि ठूला साम्राज्यलाई झुकाउन सकिन्छ भन्ने विश्वलाई उनले दिलाएका थिए। उनको सादा जीवन र उच्च विचारको चर्चा विश्वभरि नै हुन्छ। र यस्तै अर्को नेता हुनुहुन्छ नेल्सन मण्डेला। उहाँको बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता। अहिलेको लागि आउनुहोस् लागौं यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFB's Gurkar VD Sinirunsa, Karikram Halka, Fulkama Hunun Saliku is Same, Mosirigo Sadma, Ramazar Sagare Gusu, Bisoka Panzer Sid Nita, Ra Unirka, Bisses Gunko Barima Rekusum, Pilhamitar Sagarikutu, Mahatma Gandiko Barima, Abomani Ranisa, Nelson Mandela. Dakshin Africa ma ka Nelson Mandela lamo samay Dakshin Africa ma rangbhed biruddhako ladai ma lagega byakti hun. Ehi karan unni 27 barsa samma jail basnu paryo. Tara unko ladai satyako pakshma thiyo. Unle sada samanta ra manav garima ka lagip ladi rahe. Ehi karan unni Dakshin Africa ko loktantrik rupma nirvachit pahilo rashtrapati samet bane. Isari unle lamo samay samma Afriki Nelson Congress marfat jatiya bhibhed biruddha sasatra ra shantipurna duvai prakarka sangharsha gare. Jail bata niskie pachi unle yasi yo chhetra अछेत नागरिक बीच को खारल पूर्ण सत्य र मेलमिलाप आयोग गठन गरे आज धेरैले उनको क्षमा दिने गुण बारे पनि बखान गर्छन् दशको सम्म जेलमा यातना भोगे तर जेलबाट निस्केपछि उनले बदलाको भावना राखेनन् आफूलाई दमन गर्नेहरू विरुद्ध बदला लिनु सट्टा मेलमिलापको बाटो रोजे शत्रुलाई पनि मित्र बनाउन सक्ने उनको यो क्षमताले दक्षिण अफ्रिका

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो।

BFB स्कोरकार्ड बीडी सुन्दै हुनुहुन्छ श्रोता कार्यक्रमले हामी हल्का फुल्काको पहिलो घण्टामा छौँ म सुनेको साथमा हुनुहुन्छ अहिलेको समय र हामी चर्चा गरिरहेका छौँ विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुण साँच्चै नै उहाँहरूले चाहिँ एकदमै रेभोल्युसन ल्याउन पनि सफल हुनुभएको थियो होइन र पहिला हामीले कुरा गरेका थियौँ महात्मा गान्धी त्यस पश्चात नेल्सन मण्डेला र यसै गरी अब्राहम लिंकनको बारेमा कुरा गरेका थियौँ र अब पनि हामी कुरा गर्नेछौँ विन्स्टन चर्चिलको बारेमा तेस्रो विश्वयुद्धको सबैभन्दा अप्ठ्यारो समयमा बेलायत र मित्र राष्ट्रहरूको नेतृत्व गर्ने विन्स्टन चर्चिल आफ्नो समयका सबैभन्दा प्रभावशाली वक्ता र निडर नेता थिए नाची जर्मनीले पूरा युरोप कब्जा गरिरहेको समयमा बमबारीदेखि बेलायत पनि अछुत थिएन त्यहाँ पनि नाची जर्मनीहरूले उस्तै आक्रमण गरिरहेका थिए त्यस्तोमा चर्चिलले प्रतिवाद गर्न रुस र अमेरिकासँग रणनीतिक गठबन्धन बनाए उनको महानता भाषणमा थियो उनी आफ्ना भाषणहरू मार्फत निराश बेलायती जनताका आशा भर्ने सामर्थ्य राख्थे त्यही कारण पनि आफ्नो देशलाई उनले अर्काको हातमा पर्न नदिएका हुन् र अवश्य पनि श्रोता हामीले चर्चा गर्दै गरिरहेका छौँ एकदमै विश्वमा प्रख्यात नेताहरू जो आजको दिनसम्म चाहिँ उहाँहरूलाई चाहिँ रेस्पेक्ट ट्रिब्युटहरू गरिन्छ होइन र लास्ट पनि अलिस्ट हामी केही क्षणमा ली ख्वानको बारेमा गर्नेछौँ द फिफ्थ यो उहाँ नेता हुनुहुन्छ उहाँको बारेमा चर्चा रहनेछ अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

BFB स्कोरकार वीडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम अहिले हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ. म सेनीको साथमा र म चर्चा गरिरहेको छु अहिलेको यस समय विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. र हामीले चारजना नेताहरू महात्मा गान्धी र यसै गरी रहेका थिए नेल्सन मान्डेला, अब्राहम लिंकन र विन्स्टन चर्चिलको बारेमा चर्चा गरेका छौँ. लास्ट बट नॉट लिस्ट रहेको छ ली क्वान, अहिलेको मोडर्न डे कतिहरू गइसक्नु भएको छ होइन, सिङ्गापुर. उहाँको बारेमा सिङ्गापुर आज यो अवस्थामा हुनु चाहिँ उहाँको ठुलो हात रहेको छ. अब नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चा गरिने राजनीतिज्ञमा चाहिँ ली क्वान यू पनि पर्छन्. दूरदर्शिता, अनुशासन र व्यवहारिकता उनको पहिचान हो. धेरैले उनलाई आधुनिक सिङ्गापुरका पिता पनि मान्ने गर्दछन् किनकि उनले एउटा सानो स्रोत साधन विहीन र द्वन्द्वग्रस्त टापुलाई विश्वको सबैभन्दा विकसित, सुरक्षित र समृद्ध राष्ट्रमा रूपान्तरण गरेका हुन्. मलेसियाबाट स्वतन्त्र भएपछि सिङ्गापुर आफ्नो कठिन समयमा जुधिरहेको थियो. त्यस्तोमा उनले त्यहाँको बागडोर सम्हाले. विश्वका ठूला कम्पनीहरूलाई आकर्षित गर्न उत्कृष्ट पूर्वाधार, शिक्षा र कानूनी शासनको जग बसाले. बहुजातीय समाजमा सद्भाव कायम गर्न आवश्यक कानून र सामाजिक नीतिहरू लागू गरे. त श्रोता, यी रहेका थिए विश्वका अहिले हामी हेर्छौँ भने पाँचवटा चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. डेफिनेटली पनि दिज फाइभ लेजेन्ड्स हेभ डन ह्युज इम्प्याक्ट होइन संसारमा, आफ्नो देशलाई चाहिँ परिवर्तन गर्ने क्रमहरूमा चाहिँ. र अवश्य पनि आज इन्ट्रेस्टिङ फ्याक्ट पनि सेयर गरेको छु, निकै नै तपाईँलाई पनि इन्ट्रेस्टिङ लाग्यो होला भन्ने आशा गर्दछु. र यस्तै इन्ट्रेस्टिङ फ्याक्ट कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा पनि गर्ने नै छु. गरेर जानु होला यो मिठो गीत एन्जोय गर्नुहोस्. समाचार पश्चात हामी भेट्ने नै छौँ. स्टे ट्युन्ड बसिनेको साथमा.

0: सत्तारूढ रासोपाका सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि पोख्नु भएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद सिंह,
1: जेएनजी आन्दोलन युवाको विद्रोही हो, युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखिए? इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? कर्मचारी त पायो 20-21% 10% थियो र त्यसको 10% भने 11 हुन्छ, 21% पायो, तर कर्मचारी कति पर्सेन्ट छ, कति लाग्छ? 3 करोड जनसङ्ख्यामा कर्मचारी कति छ? मेरो चिन्ता मुसर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ, जुम्लाको स्याउकोलाई कसरी प्रवर्धन गरे? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशी रोजगार रेमिटान्सको भरमा चलिरहेछ। साउथ एसिया मासमा कुनै देशै छैन कि जहाँ जिडिपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट काजम हुन्छ, मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला।
0: प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट जनतामुखी नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गरीब नागरिकलाई व्यवस्था गर्दै ठूलो व्यापारीहरूलाई मात्र पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
2: बजेटमा न्यूनतम 2 करोड रुपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ, त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2.19 अर्ब रुपियाँ वास्तविक किसानलाई होइन, सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास, पेट्रोल र डिजेललाई स्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्तशुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने, यसको जवाफ चाहिन्छ।
0: काठमाडौँ उपत्यका अपराध अनुसन्धानले अमेरिका र क्रोएसिया पठाइदिने भन्दै 40 लाख बढी ठगी गर्ने दुईजनालाई पक्रेको छ। दुलुखा सैलुङ 2 की 45 वर्षीय रुकु कुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी 6 का 35 वर्षीय शैलेन्द्र साक्यलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार रुकु कुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै 35 लाख र शैलेन्द्र साक्यले क्रोएसिया पठाउने भन्दै 3,50,000 लिएर सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो। दुवैजनालाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको प्रहरीले जनाएको छ। सरकारले आर्थिक ऐन मार्फत विशेष छुटको व्यवस्था गरेपछि वर्षौंदेखि सवारीको कर नतिरेका सेवाग्राहीले धमाधम कर तिर्न थालेका छन्। आरती लम्सालको रिपोर्ट।
3: कति बुझाउनु पर्ने त्यो लेखिदिनु, अनि त्यो पुनर्दर्ता के गर्नु पर्ने सबै
4: गर्ने भए मात्रै पैसा।
5: बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीको चाप छ। 10 वर्षभन्दा बढी समयदेखि नवीकरण नगरेका सवारी धनी पछिल्ला 4 वर्षको कर बुझाएपछि अघिल्ला वर्षको बक्यौता छूट पाउने भएपछि खुशी हुँदै कार्यालय पुग्न थालेका हुन्। रामजी बराल लामो समय विदेशमा हुँदा मोटरसाइकलको कर तिर्न छुटाउनु भयो। उहाँ 23,000 बोकेर कार्यालय पुग्नु भएको छ।
3: पुरानो बाइक रहेछ होइन, मेरो नाममा थियो होइन, अनि म बाहिर गएको थिएँ, त्यसको हिसाबमा चाहिँ अहिले यसलाई रिन्यु गरेर नयाँ दर्ता गर्नु।
5: कति भाडा छ?
3: तिर्नुपर्ने लगभग 22,828 आयो।
5: कति वर्ष भाडा छ?
3: धेरै
5: वर्षको बाँकी कर र धेरै जरिवाना तिर्नुपर्ने हुँदा सेवाग्राहीले यातायात जाने हिम्मत नै गरेनन्, तर अहिले छुट पाउने भएपछि राहत महसुस गरेका छन्। साधु बाटोका हितेश थापा,
6: मैले चाहिँ
5: भक्तपुरका राजु श्रेष्ठले भने कार्यालय पछि सूचना फरक फरक परेकोमा गुनासो गर्नु भएको छ।
7: कति वर्षको बाँकी थियो स्कुटर?
8: स्कुटरको 10 वर्षको।
7: अहिले तिर्दाखेरि कति पर्ने भयो? अब
8: तिर्दाखेरि 4 वर्षको भनेर उहाँ भक्तपुरमा 3 वर्षको तिरेपछि जरिमानाहरू रिनुहरू केही लाग्दैन भने सूचना टाँसिरहेको छ, त्यो हेरेर यहाँ तिर्न आएको। यहाँ त 4 वर्षको रे, फेरि चाहिँ जरिमाना रे के रे, रिनु 5,000 रे, गर्दाखेरि 22,848 पुर्याइदियो, 12,000 बोकेर आएको है, फेरि चाहिँ पैसा लिन गएर फेरि आउनु पर्यो।
6: यो बीएफबीएस गोर्खा रेडियो हो।

PFP's कुरकार रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रमलाई हामी यस समयमा छौँ यो हल्का फुल्काको सेकेन्ड आवरमा र अवश्य पनि म चर्चा गरिरहेको छु हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैनन् यस विषयमा जानकारी रहिरहेको छ र यसै गरी अब भने म रहनेछु यो जसरी चौथो जुन चर्चामा आएको छ नि यो बारेमा पनि जानकारी हुने नै छ प्रथम विश्वयुद्धमा घाइते अस्ट्रियाली नागरिक भए तापनि उनी बवेरियाली सेनामा भर्ना भएका थिए उनले 1916 ब्याटल अफ द सोममा भाग लिएका थिए तर त्यहाँ खुट्टामा चोट परेपछि उनी घाइते भए त्यस्तै 1918 मस्टर्ड ग्यासका कारण अस्थायी रूपमा अन्धो पनि भए पछि अस्पतालमा उपचार गरिरहेको बेला उनले जर्मनीकोले आत्मसमर्पण गरेको समाचार सुने युद्धमा वीरताका लागि उनले आयरन क्रस पदक पनि प्राप्त गरेका थिए र अवश्य यो जानकारीहरू तपाईँको माझमा रद्दै गर्नेछ श्रोता अहिलेलाई आउनुहोस् लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफए स्कूलका रेडियो सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र म चर्चा गरिरहेको छु हिटलरको सम्बन्धी 12 तथ्य, जुन खासै चर्चामा आउँदैन। पाँचौँमा रहेको छ देशद्रोहको आरोपमा जेल सजाय। उनी सन् 1923 नाची पार्टीले गरेको असफल विद्रोहपछि हिटलरलाई देशद्रोहको आरोपमा पक्राउ गरियो। उनले 5 वर्षको जेल सजाय सुनाएको थियो, तर उनले 1 वर्षभन्दा कम समय मात्र जेल बिताए। सोही समयमा उनले आफ्नो प्रसिद्ध पुस्तक मेन क्याम्प लेख सुरु गरेका थिए। यसै गरी 6 रहेको छ कहिल्यै चुनाव जितेनन्। सन् 1932 राष्ट्रपति चुनावमा हिटलर पॉल वोन हिन्डरबर्गसँग पराजित भए, तर सोही वर्षको सङ्घीय चुनावमा नाजी पार्टीले 37% मत प्राप्त गर्दै सबैभन्दा ठूलो पार्टी बन्यो। 1933 चाहिँ हिन्डबर्गले हिटलरलाई चान्सलर नियुक्त गरे। पछि हिन्डबर्गको मृत्यु भएपछि हिटलरले राष्ट्रपति र चान्सलरको पदलाई गाभेर आफूलाई फुहरर सर्वोच्च नेता घोषणा गरे। र अवश्य पनि यो चर्चा म गर्दै नै गर्नेछु। यो इन्ट्रेस्टिङ फ्याक्ट तपाईँको माझमा रहने नै छ। अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

FBA Scorecard Radio सुन्ने हुनुहुन्छ र कार्यक्रमलाई यो समय हामी हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र विषय पनि हिटर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन यस विषयमा जानकारी राखिरहेको छु. छैटौँमा रहेको छ क्षमा गर्नुहोला, यसै गरी सातौँमा रहेको छ टाइम म्यागजिनले म्यान अफ द इयर भनेर घोषणा गरेको थियो. दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि 1938 चाहिँ टाइम म्यागजिनले हिटलरलाई यो उपाधि दिएको थियो. टाइमको अनुसार यो उपाधि समाचारको प्रभाव र चर्चाका आधारमा दिएको थियो. पछि उनलाई नोबेल शान्ति पुरस्कारका लागि पनि मनोनयन गरिएको थियो, तर त्यो एक स्वीडिस राजनीतिज्ञले व्यङ्गका लागि मात्र गरेका थिए. यसै गरी आठौँमा रहेको छ कन्सन्ट्रेसन क्याम्पसमा कहिल्यै गएनन्, यहुदीहरूको सामूहिक नरसंहार हिटलरको शासनको सबैभन्दा भयानक कालो धब्बा हो. तर हिटलरले कहिले पनि आफैले बनाएका कन्सन्ट्रेसन क्याम्पस अर्थात् मृत्यु शिविरहरूको चाहिँ भ्रमण गएनन्. उनले नरसंहारको योजना टाढैबाट चलाउन खोजेको देखिन्छ. र अवश्य पनि जानकारीमूलक यो चर्चा रहने नै छ. अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि

BFB Skorkar Radio studiyonuza ra gari kramali samay hami halka fulka gus sakhe rama sao ra bishe charcha kari re gusu. Iler samandhi bara tathya jun khase charcha mao dena. No ma re gusa janawar premi. Manche aromati krur atyachar garne Hitler janawar premi thi. Bale uni shakahari thiye ki thiyenan bhanne bishayma ajhai bahas hune garcha. Yadipi unle janawarharuko sanrakshanka lagi kada kanunharu baneka thiye. जनावर माथि हुने वैज्ञानिक परीक्षणको विरुद्धमा उनी थिए र दशौंमा रहेको छ धेरै स्वास्थ्य समस्या हिटलरको स्वास्थ्यका बारेमा धेरै अड्कलबाजीहरू छन् केही इतिहासकहरूका अनुसार उनलाई सिफिलिस यसै गरी हन्टिङ रोग र पार्किन्सन रोग थियो उनको हात काम्ने समस्यालाई कतिपयले पार्किन्सन वा लागु औषधको प्रयोगसँग पनि जोडेर हेर्ने गर्छन् र अवश्य पनि अझै म यस बारेमा चर्चा गर्दै गर्नेछु श्रोता अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफबी स्कोरकार बीडी सुन्दै हुनुहुन्छ कार्यक्रम इलेभेन अल्का फुल्काको सेकेन्ड आवरमा छौँ र चर्चा गरिरहेको छु बाह्र तथ्य हिटलरको बारेमा जुन खासै चर्चामा आउँदैन एघारौँमा रहेको छ धेरै हत्याका प्रयासहरूबाट बाँचेका हिटलरमाथि कतिपटक हत्याको प्रयास भयो भन्ने यकिन नभए पनि उनी बिसभन्दा बढी प्रयासहरूबाट बाँचेको मानिन्छ 1939मा चाहिँ जर्ज एल्सरले गरेको बम आक्रमण र यसै गरी 1944मा काउन्सिल भोन साउथ फेनबर्गको प्रयास पनि सबैभन्दा चर्चित छन् र अवश्य पनि अन्तमा बाह्रौँ रहेको छ उनका भतिजा अमेरिकी सेनामा यो बारेमा जानकारी रहनेछ हाम्रो आजको आखिरी तथ्य अहिलेको लागि भने पहिले लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: PFBS गोरखा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

पीएफबी सरकार रेडियो सुन्दै हुनुहुन्छ अहिले हामी कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र चर्चा गरिरहेको छु हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन र अन्तिम रहेको छ 12 उनका भतिजा अमेरिकी सेनामा हिटलरका भतिजा विलियम प्याट्रिक हिटलरको जन्म लिभरपुलमा भएको थियो 1930 को दशकमा उनी जर्मनी गएका थिए तर पछि उनी अमेरिकासँग लिएर आफ्नै काकाको सेना विरुद्ध लडे उनले अमेरिकी नौसेनामा सेवा गरे बापत पर्पल हार्ट पदक समेत प्राप्त गरेका थिए त श्रोता यी थिए 12 तथ्य हिटलर सम्बन्धी जुन अवश्य पनि हामी हेर्छौँ भने चाहिँ चर्चामा बढी आएको छैन र कार्यक्रम हल्का फुल्कामा जहिले पनि म तपाईँको समक्ष रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू राख्छु इन्ट्रेस्टिङ हुनुको साथसाथ एकदमै इन्फर्मेटिभ एजुकेसनल पनि हुन्छ र आजको दिनमा पनि यो जानकारी तपाईँले पाइसक्नु भएको छ भन्ने आशा गर्दछु यस्तै निरन्तरता कार्यक्रमको अर्को हप्ता पनि हुनेछ भन्दै म सधैँ पनि बिदा लिनेछु अहिलेलाई यो मिठो गीत एन्जोय गर्नुहोला नमस्ते बाई

0: फिफा विश्वकप 2026 को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सह जित निकालेको छ। मेक्सिकोको आइकोनिक एक्जिका रङ्गशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अजटेका स्टेडियममा क्यापासिटी क्राउड अघि मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक एक गोल गरे। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता लिएका थिए। दक्षिण अफ्रिकाका गोलकिपर रोन वेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो। एरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरी उनले 22 मिनटमा गरेको प्रहार गोल पोस्टमा लागेर फर्किएको हो। प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट जनतामुखी नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर साईले गरीब नागरिकलाई व्यवस्था गर्दै ठूला व्यापारीहरूलाई मात्र पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
1: बजेटमा न्यूनतम 2 करोड रुपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ। त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास पेट्रोल र डिजेललाई विस्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्त शुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने, यसको जवाब चाहिन्छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्च स्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्ने सिफारिश गरेको छ। सरकारको सयबुद्धी शासकीय सुधारकारी योजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको समयजगतमा गठित समितिले मन्त्री विराजमत श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो। विद्युत खरिद सम्झौता पीपीए गरेर पनि लामो समयसम्म निर्माणमा नगई झोलामै लाइसेन्स राख्ने प्रबन्धकमाथि उक्त कदम चाल्न सिफारिश गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। समितिले शून्य प्रगति रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति पत्र लाइसेन्स रद्द गर्न राय दिएको छ। समितिले 2076 अघि अनुमति लिएर हालसम्म कुनै प्रगति नगरेका 169 मेगावाटका अन्य 11 आयोजनालाई पनि विद्युत 2049 बमोजिम तत्काल खारेज गर्न सिफारिश गरेको छ। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त घोषणा गर्दै कार्यवाही प्रक्रिया अघि बढाउन भनिएको छ। 50% भन्दा बढी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा भनिएको छ। काम भइरहेका तर विभिन्न कारणले ढिला भइरहेका 1124 मेगावाटका 38 आयोजनालाई छिटो सम्पन्न गर्न सहजीकरण गर्ने भनेको छ। अर्थमन्त्री डाक्टर सोनिम बुवागले सदनमा दिएको जवाबप्रति एमालेकी सांसद साजिदा सिद्दिकीले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा वाग्लीले बोले लगत्तै नियमावती गर्दै सांसद सिद्दिकी
2: उहाँले कुरा गर्दै जाँदा भन्दै जाँदा बजेटमा आएर यो कम्युनिष्टको बजेट होइन यो हाम्रो बजेट हो भनेर भन्नुभयो। कम्युनिष्टको बजेटमा के त्यस्तो थियो र उहाँले कम्युनिष्टको बजेट भनेर क्वेसन गर्नुभयो। मलाई लाग्छ हिजका शासनहरू हेर्दै आउँदा हिजको कम्युनिष्ट सरकार हुँदा देश र जनताले शान्ति पूर्ण रूपमा बाँच्न पाउने अधिकारलाई लिएर अगाडि हिँडेको थियो, तर आज कम्युनिस्टको बजेट र तपाईँको बजेट के हो भन्ने कुरा यही क्वेरी आउने कुरा भइसक्यो। त्यस कारणले मैले मन्त्रीज्यूलाई भन्छु, मन्त्रीज्यू तपाईँको आफ्नो टिमतर्फ आँखा जुटाउने होइन, सक्नुहुन्छ भने यता पनि फर्केर बोल्ने गर्नुहोस् न। तपाईँले ल्याएका बजेट हामी के अन्तिज्ञ हो?
3: कस्तो जुगायो झन् झन् झन् हे बुद्ध भगवान्।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: फिफा विश्वकप 2026 को उद्घाटन खेल में सह आयोजक मेक्सिको ने दक्षिण अफ्रीकामाथि सह जीत निकालेको छ। मेक्सिको को आइकोनिक एजटेका रंगशाला में उद्घाटन खेल में घरेलू टोली ले दक्षिण अफ्रीका 2-0 ले पराजित गरेको हो। तीन फरक विश्वकप आयोजना करने पहिलो स्टेडियम बनेको अजटेका स्टेडियम में कैपेसिटी क्राउड गी मेक्सिको का लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले एक एक गोल गर्नुभयो। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाउनु भएको थियो। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता लिनु भएको हो। दक्षिण अफ्रिकाका गोलकिपर रोन वेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो। इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गर्नुभयो। उहाँले नै 42 मिनटमा गरेको प्रहार गोल पोस्टमा लागेर फर्कियो। विपक्षी खेलाड़ीलाई लडाएपछि 49 मिनटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरेपछि दक्षिण अफ्रिका 10 खेलाड़ीमा सीमित रह्यो। 67 मिनटमा राहुल जिमेनेसले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाउनु भयो। खेलको 84 मिनटमा दक्षिण अफ्रिकाका थेन्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरेपछि दक्षिण अफ्रिका 9 खेलाड़ीमा सीमित रह्यो। जीसँगै समय एमा रहेको मेक्सिकोले 3 अङ्क जोडेको छ। यो जितले मेक्सिकोलाई नकआउट चरणमा पुग्न बाटो केही सहज भन्दा दक्षिण अफ्रिकाबाट पनि सुरुमै दबाव परेको छ। सरकारी सम्पत्ति शुद्धिकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 34 जना र 5 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरू विरूद्ध सम्पत्ति शुद्धिकरणको अभियोग पत्र दायर भएको विशेष अदालतका रजिस्ट्रार वेद प्रसाद उप्रेतीले जानकारी दिनुभएको हो। सम्पत्ति शुद्धिकरणको अभियोगमा भट्ट र शंकर ग्रुपका संचालक अग्रवाल सहित शंकरलाल अग्रवाल, सन्दीप चासन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ। हिमालयन री इन्सुरेन्स सहितका कम्पनीहरूको रकम दुरूपयोग गरेर सम्पत्ति शुद्धिकरण गरेको कसुरमा सजायको माग गरिएको छ। सम्पत्ति शुद्धिकरणमा मुद्दामा अनुसन्धान गर्न भट्टलाई चैत 19 पक्राउ गरेको थियो। शंकर कुपका संचालक अग्रवाललाई चैत 22 पक्रेको हो। मुद्दामा कुल बिगो रकम 22 अर्ब 39 करोड़ तोकिएको छ। सर्वोच्च अदालतले कुटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न आरोपमा तत्कालीन माओवादी नेता गोविन्द बहादुर पट्टाललाई 10 वर्षको कैद सुनाएको छ। यसअघि उनलाई सफाई दिएको थियो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल जजिज मुसलमान र शान्ति सिंह थापा गुजरासले यसअघि सर्वोच्चबाट भएको फैसला उल्ट्याउँदै बिहिबार पट्टाललाई 10 वर्षको कैद सजाय सुनाएको हो। गृहमन्त्री सुदन गुरुङले बालाजुको सुकुम्बासी होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गर्ने सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी पनि माग्नु भएको छ। सुकुम्बासी परिवारको उचित व्यवस्थापनप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै व्यवस्थापनका क्रममा कुनै कमी कमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्नुभएको छ। भेटमा सुकुम्बासी परिवारले होल्डिङ सेन्टरमा बसोबास सहज भए पनि बाल बालिकाको शिक्षा दीक्षामा अप्ठ्यारो भोग्नु परेको गुनासो गरेका थिए। गुनासो सुने लगतै गृहमन्त्री सुदन गुरुङले आवश्यक व्यवस्थापनका लागि प्रहरी टोली खटाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरको निरन्तर अध्यावधिक विवरण राख्न र कुनै पनि समस्या आउन साथ तुरन्तै समाधान गर्न निर्देशन दिनुभएको छ। सर्वोच्च अदालतले शैक्षिक संस्था एवं अस्पतालहरू रहेको प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी सभा भेला आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ।
4: नियमित रूपमा हुने भेला आन्दोलन नारा जुलुस लगायतले आफूहरूको पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 23 पुस 2082 प्रदर्शनी मार्गमा पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ आज सार्वजनिक गरेको हो। सर्वोच्चले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। प्रदर्शनी मार्गमा वरपर 2 विश्वविद्यालयका 4 आङ्गे क्याम्पसहरू भएकाले सर्वोच्चले प्रदर्शन र ध्वनि प्रदूषण हुने क्रियाकलापमा रोक लगाएको हो। बाहेक काठमाडौँ मोडल अस्पताल र नेपाल रेडक्रसको रक्त संचार केन्द्र समेत प्रदर्शनी मार्गमै पर्ने भएकाले ब्रिकुटी मण्डपको प्रदर्शनी स्थलमा सीमित प्रकृतिका क्रियाकलाप मात्रै गर्न अनुमति दिनु भनी आदेश दिएको छ। प्रदर्शनी स्थलमा सामाजिक, व्यावसायिक, शैक्षिक, बौद्धिक, सांस्कृतिक तथा पुरातात्विक प्रकृतिका भेला प्रदर्शनी बाहेक अरू

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा झैं आज पनि उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज शुक्रबारको दिन 12 जुन सन् 2026 साल तदनुसार जेठ 29 गते 2083 विक्रम सम्बत हजुर शुक्रबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो र अबको 3 घण्टा कतै नजानु होला म तपाईँको साथमा रहिरहनेछु यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला सम्पर्कका माध्यमहरू थुप्रै छन् फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 यी दुईमध्ये एकमा गर्न सक्नुहुन्छ र ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ यदि तपाईँलाई मिलिट्री नम्बरको पनि पहुँच छ भने हामीलाई 94193-3284 फोन गर्न सक्नुहुन्छ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ मेरो देश नेपाल अर्जुन कौशलले गाउनु भएको देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ ब्रुनाईको समय अहिले बिहानको 7:11 गएको छ अब कार्यक्रमको थालनीमा आजको थट फर द डे यो प्रेरक भनाई फ्रान्सिस अफ असिसीको हो उहाँ भन्नुहुन्छ स्टार्ट बाई डुइङ वाट्स नेसेसरी देन डु वाट्स पोसिबल एन्ड सडनली यु आर डुइङ द इम्पोसिबल के आवश्यक छ त्यो गर्न सुरु गर्नुहोस् त्यसपछि के सम्भव छ त्यो गर्नुहोस् अनि अचानक तपाईँ असम्भव कुरा गर्दै हुनुहुन्छ बिस्तारै बिस्तारै स्टेज त्यसरी हो आवश्यक के छ त्यो गर्नुहोस् त्यसपछि सम्भव हुने कुरा गर्न कोसिस गर्नुहोस् अचानक तपाईँ असम्भव कुरा गर्दै हुनुहुन्छ टुडे इन हिस्ट्री सन् 2018 साल 12 जुनको कुरा हो सिङ्गापुर समिट बिट्विन नर्थ कोरियन लिडर किम जोङ उन and US President Donald Trump. The first time a North Korean leader and a sitting US President meet. Pahilo palta, North Korean leader ra sattasin US President ko bhet bhayeko thiyo Singapore ma, Singapore Summit ma, 2018 saal 12 jun ma. Tara tesko khasai results kehi pani paiyena bhanda pani huncha. फेमस बर्थडे सन् 1992 साल 12 जुनको कुरा हो फिलिपे कुटिनियोको जन्म भएको ब्राजिलियन फुटबलर कुनै समय लिभरपुलमा पनि खेल खेलेका थिए त्यसपछि बार्सिलोनामा गए उनी र अहिले भास्को डागामा ब्राजिलमा खेल्ने गर्दछन् उनको जन्म ब्राजिलको रियो द जनेरोमा भएको थियो 1992 साल 12 जुनमा कुटिनियोको अब हेल्थ टिप्स प्र्याक्टिस सेल्फ केयर हामी अरूको मात्रै चिन्ता गर्छौँ आफ्नो कहिले ध्यान दिएका छौँ सेल्फ केयरका लागि तपाईँले ध्यान दिन जरुरी छ झन् बिस्तारै बिस्तारै पाको उमेर हुँदै गयो भने त्यो अत्यन्तै जरुरी छ तपाईँले आफ्नो लागि डेडिकेटेड अलोन टाइम मी टाइम सेड्युल गर्नुपर्छ अनि हुनसक्छ भने स्पेन्ड टाइम इन नेचर प्रकृतिसँग नजिक रहनुभयो भने त्यसले मनमा आनन्द दिन्छ र तपाईँको मेन्टल वेलबिइङमा टेवा पुर्याउँछ नछोड्नुहोला तपाईँको स्ट्रेस म्यानेजमेन्टको लागि पनि यसले फाइदा पुर्याउँछ सेल्फ केयर प्र्याक्टिस गर्नुहोस् अब मौसम
सेरिया ब्रुनाईबाट सुरु गरौँ। 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, घाम देखा परिसकेको अवस्था हो र आज अधिकतम 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ आजको जेनरल फोरकास्ट सेरियाको। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा पनि थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। मिश्रित खालको मौसम देखिन्छ, घाम लाग्ने, बदली हुने अनि मेघगर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना छ, विशेष गरी रातको समयमा। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 22 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लन्डनमा लाइट क्लाउड एन्ड अ मोडरेट ब्रिज भनिएको छ। आज दिनभरि जसो नै हल्का बदली हुने सङ्केत छ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी, पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। कार्यक्रमको पहिलो घण्टामा आज पनि वैदेशिक विनिमय दर सुन्न सक्नुहुनेछ अनि दोस्रो घण्टाको थालनी आजको राशिफलबाट गरिनेछ अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ आजको सन्दर्भ अनि कार्यक्रमको तेस्रो घण्टामा हामी प्रयास गर्नेछौँ यहाँहरूलाई माउन्ट किनाबालुतर्फ लैजान, किनभने हाम्रा चारजना ब्रिटिस फोर्सेस ब्रुनाईका दिदीबहिनीहरू मीरा, निशा, लसु र सम्झनाले आज माउन्ट किनाबालु चढ्दै हुनुहुन्छ। सायद उहाँहरू सुरु गरिसक्नुभयो होला उहाँ यति बेला, र मिलेसम्ममा, सम्भव भएसम्म उहाँहरूसँग हामी प्रत्यक्ष कुराकानी गर्ने कोसिस गर्नेछौँ। म उहाँहरूसँग लिङ्कअप गर्ने कोसिस गरिरहनेछु। तेस्रो घण्टामा हामी उहाँहरूलाई सुन्न सक्नेछौँ, तर म अहिले प्रतिज्ञा गर्न त सक्दिनँ किनभने नेटवर्कको समस्या हुनसक्छ, तर पनि कोसिस भने गर्नेछु। अब कार्यक्रमलाई अगाडि बढाउँछु एउटा मिठो गीतबाट, रातो टिका निधारमा बुद्ध लामा र मेलिना राईले गाउनुभएको गीत हो यो।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

विवेक श्रेष्ठको चाहना मेरो मिठो गीत सुन्दै हुनुहुन्थ्यो. समय अहिले बिहानको 7:27 गएको छ ब्रुनाईमा र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौँ. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. ब्रिटिस फोर्सेस ब्रुनाईको च्यारिटी हर्स रेस नाइट आज हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरमा. आज चिटच्याट कम्युनिटी सेन्टरको ढोका 4:30 खुल्नेछ अनि 6:00 कार्यक्रम सुरु भइहाल्नेछ र यसका लागि ड्रेस कोड कुनै त्यस्तो निर्ख्यौल गरिएको छैन, कम्फर्टेबल अटायर भनिएको छ. तर यदि तपाईँले कसैलाई इम्प्रेस गर्न चाहनुहुन्छ भने ओर ड्रेस टु इम्प्रेस, फ्यान्सी ड्रेस लगाएर जानुभए राम्रो हुनेछ. र आजको यो कार्यक्रमका लागि एन्ट्री टिकट $10 लाग्नेछ, जसमा खानाको व्यवस्था गरिएको छ, बर्गर एन्ड चिप्स. र त्यसबाट अझै प्राइज ड्रको लागि पनि तपाईँ इन्टाइटल्ड हुनुहुन्छ. यानि कि $10 टिकट किनेपछि खानेकुरा र प्राइज ड्रको टिकट त्यसमा सम्मिलित गरिएको छ. र तपाईँले भिआइपी टेबल बुक गर्न चाहनुहुन्छ भने 8 सिटको एउटा टेबल साथमा एउटा बियर टावर पनि भनिएको छ, $50 लाग्छ. त्यसका लागि तपाईँले क्युआर कोड युज गरेर बुक गर्न सक्नुहुन्छ. र आजको यो च्यारिटी हर्स रेस नाइट हर्नबिल स्कुल र ट्री टप्सको लागि फन्ड रेज गर्ने उद्देश्यले आयोजना गरिएको हो र तपाईँहरूले यसमा पक्कै पनि हातेमालो गर्नुहुनेछ. टिकट खरिद गर्न पाउनु भएको छैन भने अझै पनि मौका छ. टुकर लाइन्समा हो भने आरएलसीको अफिस, क्युजिएलआर, एमटी अनि आरएओ अफिसबाट किन्न सक्नुहुन्छ. मेडिसिना लाइन्स हो भने एमपिए अफिस र 667 स्क्वाड्रनको अफिसबाट पनि खरिद गर्न सक्नुहुन्छ. त्यसका अलावा आर्मी वेलफेयर सेन्टर अनि हाइभको अफिसबाट पनि. र आज 4:30 चिटच्याट कम्युनिटी सेन्टरको ढोका खुल्नेछ अनि 6:00 सुरु भइहाल्छ हर्स रेस नाइट ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि. अब एउटा गीत सुनाऊ सिडी विजय अधिकारी र अनु चौधरीको. मन पराउने हजारौं छन्.

सिडी विजय अधिकारी र अनु चौधरीको स्वरमा हामीले यो गीत सुन्यौं, मन पराउने हजारौं छन्। ब्रिटिश फोर्सेस बनाएको जेरुडोङ पार्क ट्रिप भोलिको लागि आयोजना भएको छ, दिनको 12 बजेदेखि रातको 8 बजेसम्मका लागि। जेरुडोङ पार्क भिजिटका लागि, यो ट्रिपका लागि जस जसले आफ्नो नाम दर्ता गराउनु भएको छ उहाँहरूको लागि गाडीको व्यवस्था मिलाइएको छ। कम्युनिटी ट्रान्सपोर्ट चिटचाट कम्युनिटी सेन्टरबाट छुट्नेछ मध्यदिन 12 बजे। तपाईँहरू ढिला नगर्नुहोला, जसले नाम लेखाउनु भएको छ जानको लागि उहाँहरू ठिक समयमै चिटचाट कम्युनिटी सेन्टरमा पुगिदिनुहोला। ब्रिटिश फोर्सेस ब्रुनाईको जेरुडोङ पार्क ट्रिप भोलि शनिबार 13 तारिक मध्यदिन 12 बजे सुरु हुनेछ। र भोलिको दिन नेपाली पासपोर्ट रिन्युअल एन्ड कन्सुलर सर्भिसेस, ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि यो एउटा विशेष कार्यक्रमको आयोजना गरिएको छ। चिटचाट कम्युनिटी सेन्टरमा बिहान 10 बजेदेखि दिनको 4 बजेसम्म यो कार्यक्रम हुनेछ। र मलेसियाबाट अथवा कुआलालम्पुर भनौँ, विशेष गरी कुआलालम्पुरबाट नेपाली एम्बेसीका स्टाफहरू आएर यो सेवा सञ्चालन गर्नुहुनेछ र धेरैलाई सजिलो पनि भएको छ। हुन त यो पासपोर्ट रिन्युअल र कन्सुलर सर्भिसेस केही समय अगाडि हुने भनेर भनिएको थियो, बिचमा त्यस्तै कारणवश रद्द भएको थियो र अहिले त्यो हुँदैछ। भोलि शनिबारका दिन ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि जस जसको पासपोर्ट रिन्यू गर्नुपर्नेछ उहाँहरूले नछुटाउनुहोला यो सुवर्ण मौका। बिहान 10 बजे सुरु हुन्छ चिटचाट कम्युनिटी सेन्टरमा नेपाली पासपोर्ट रिन्युअल एन्ड कन्सुलर सर्भिसेस। अब पालो उदय अनि मनिला सोताङको गीत छ चौबन्दी।

0: SBS गोर्खा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFPS गोर्खा रेडियो हो।

हजुर, एउटा कालजय गीत हामीले भर्खर सुन्यौं, नारायण गोपालको मेरो गीत बोलको मिठो गीत थियो र यो गीतपछि अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 152.92 रुपियाँ, बिक्री दर 153.52 रुपियाँ। युरो एकको खरिद दर 176.43 रुपियाँ, बिक्री दर 177.12 रुपियाँ। पाउन स्टर्लिङ एकको खरिद दर 204.35 रुपियाँ, बिक्री दर 205.16 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 191.32 रुपियाँ, बिक्री दर 192.07 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 106.97 रुपियाँ, बिक्री दर 107.39 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 109.41 रुपियाँ, बिक्री दर 109.84 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 118.71 रुपियाँ, बिक्री दर 119.18 रुपियाँ। जापानिज यन 10 को खरिद दर 9.53 रुपियाँ, बिक्री दर 9.56 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.56 रुपियाँ, बिक्री दर 22.65 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.74 रुपियाँ, बिक्री दर 40.90 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.95 रुपियाँ, बिक्री दर 42.11 रुपियाँ। थाई भाट एकको खरिद दर 4.64 रुपियाँ, बिक्री दर 4.66 रुपियाँ। युएई दिरहाम एकको खरिद दर 40.64 रुपियाँ, बिक्री दर 41.80 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिद दर 37.60 रुपियाँ, बिक्री दर 37.75 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 9.99 रुपियाँ, बिक्री दर 10.03 रुपियाँ। स्वीडिश क्रोनर एकको खरिद दर 16.04 रुपियाँ, बिक्री दर 16.10 रुपियाँ। डेनिस क्रोनर एकको खरिद दर 23.61 रुपियाँ, बिक्री दर 23.70 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.51 रुपियाँ, बिक्री दर 19.59 रुपियाँ। कुवेती डिनार एकको खरिद दर 497.71 रुपियाँ, बिक्री दर 499.66 रुपियाँ। बारेन डिनार एकको खरिद दर 405.54 रुपियाँ, बिक्री दर 407.13 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 397.17 रुपियाँ, बिक्री दर 398.73 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ स्वप्न सुमन र समीर श्रेष्ठको जे छौ तिमी।

हजुर, सुन्दै हुनुहुन्थ्यो ब्रिजेश श्रेष्ठको कुराकानी, र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौं। अब कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्ने तर्खरमा छु सुशान्त केसीको एउटा गीतबाट, सारङ्गी भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि आठ बजेको समाचार सुन्नुहुनेछ, समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

सर्वोच्च अदालतले कुटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न आरोपमा तत्कालीन माओवादी नेता गोविन्द बहादुर बच्चाललाई 10 वर्षको कैद सजाय